गायक रामकृष्ण ढकालको यसै सुमधुर सङ्कीर्तनका साथै आजको कार्यक्रमबाट बिदा चाहन्छौँ। हामीलाई पत्राचार गर्दै रहनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम अध्यात्म सन्देश, श्यामा श्यामधाम टिमी हनुमन्तीपुर भक्तपुर। इमेल ठेगाना info@ssdham.org। जय श्री राधे।

0: हजुर दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

0: तेषु क्षेत्रेषु कोषेण प्रदीयमानस्य सहयोगस्य च विषयेषु विमृष्टमस्ति. सीमाप्रासादवर्तिनी अर्थमन्त्रालय ह्य सम्भूते विमर्शने अर्थमन्त्री डाक्टर वाग्ले नेपालस्य विकासाय कोषस्य पक्षतः प्राप्तं सहयोगं निवेशनस्य परिचालनञ्च प्रति धन्यवादनम् प्रायच्छत्. तदवसरे अध्यक्ष काण्डा नेपालस्य विकासाय ऐसैक विकास वित्तकोषस्य पक्षतः प्राथमिकतापूर्वकं सहयोगो विधास्यते इति प्रतिबद्धताम् अभिव्यनक् इति अर्थमन्त्रिणः सचिवालयेन ज्ञापितं वर्तते इति समाचारः.
1: डाक्टर साहब नमस्कार. मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन.
2: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको
1: हो
2: आमा?
1: हो डाक्टर साहब.
2: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ. यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ. औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ. ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ. तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठुलो चुनौती बनेको छ. तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा.
1: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि.
3: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ. अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्. आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ. सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ. प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ. राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र.

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकहरूमाथि छलफल जारी छ। प्रतिनिधि सभाबाट विधेयक पारित भएपछि राष्ट्रिय सभामा छलफल भइरहेको छ। हिजो विभिन्न 9 मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको छ। बाँकी रहेका मन्त्रालय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गतका विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको जवाब सम्बन्धित मन्त्रीले आज दिनुहुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा हिजो कानून, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतम, विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रश्नको जवाब दिनुभयो। त्यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सांसदहरूको प्रश्नको जवाब दिनुभयो। सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफमा सूचना तथा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले रेडियो फ्रिक्वेन्सी अनुगमनबाट सीमित प्राकृतिक स्रोतका रूपमा रहेको फ्रिक्वेन्सीको व्यवस्थापन, अवैध दूरसञ्चार प्रणालीको अन्त्य, एफएम स्टेशनहरूको पहिचान र सीमावर्ती क्षेत्रमा हुने क्रस बोर्डर फ्रिक्वेन्सी हस्तक्षेप निर्क्यूल गर्न सहज हुने बताउनुभयो। मन्त्री तिमिल सिन्हाले सुरक्षण जोखिमबाट जोगाउन पनि सरकारले सुरक्षण मुद्रण केन्द्रमा पुँजीगत लगानी वृद्धि गरेको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहमा शिक्षक अभाव पूर्ति गर्न, सार्वजनिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउन, नेपालमै उच्च शिक्षामा युवालाई आकर्षित गराउन र सबै सामुदायिक विद्यालयहरूमा इन्टरनेटको

0: वा विस्तार गरी स्मार्ट कक्षा कोठाको अवधारणा अनुरूप सरकारले बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालय अन्तर्गतका विषयमा उठेका प्रश्नहरूको जवाफमा लैङ्गिक समानता र महिला सशक्तिकरणलाई ध्यान दिएर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। मन्त्री बादीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरू मार्फत महिलालाई व्यवसाय सञ्चालन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था पनि बजेटमा गरिएको जानकारी दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आगामी आर्थिक वर्षलाई कानून सुधार वर्षका रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो। असान्दर्भिक कानूनहरूमा संशोधन गर्न उक्त घोषणा साउन 1 गते गर्न लागि उहाँले जानकारी दिनुभयो। मन्त्री गौतमले संक्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले तीव्र रूपमा काम गरिरहेको जानकारी पनि दिनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बनाउन सरकार युद्धस्तरमा काममा लागेको बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको अवस्था र बिरामीको चापलाई ध्यानमा राखी दुर्गम तथा विकट क्षेत्रमा समेत विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न बजेट विनियोजन गरिएको बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथिको प्रश्नको जवाफमा कला, साहित्य र संस्कृतिको पर्यटनसँग गहिरो सम्बन्ध रहेको जानकारी दिनुहुँदै सरकारले सांस्कृतिक पर्यटकलाई आकर्षित गर्ने गरी कार्यक्रम तय गरेको बताउनुभयो। पोखरा र भैरवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने रुटका लागि विभिन्न देशसँग कूटनीतिक प्रक्रिया अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो। त्यसै गरी भूमि व्यवस्था, सहकारी, संघीय मामिला र सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी बचतकर्ताको हितसँगै सर्वसाधारणको डुबेको रकम फिर्ता गराउने काममा सरकार लागि परेको बताउनुभयो। विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले युवा वैज्ञानिकहरूलाई नेपालमै अध्ययन, अनुसन्धान र वैज्ञानिक खोज एवं आविष्कारका लागि सरकारले नयाँ कार्यक्रम बनाइरहेको जानकारी दिनुभयो। राष्ट्रिय सभाको बैठक आज 12:15 बस्नेछ। गृहमन्त्री सुदन गुरुङले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्री गुरुङले हिजो अर्जुनधारा नगरपालिका 11 झापास्थित सालबारी हेरिटेज भिल्लामा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीहरूसँग भेटघाट गर्नुहुँदै जिल्लाको समग्र सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागू औषध ओसार पसार र मानव बेचबिखन लगायतका समसामयिक सुरक्षा चुनौतीबारे छलफल गर्नुभएको छ। प्रतिनिधि सभामा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक प्रस्तुत गर्नुभयो। त्यसै गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083लाई सभाले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बन्धित 2 प्रस्तावमाथि छलफल भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 हिजो छलफल भएको हो। छलफलमा उठेको प्रश्नमा जवाफ दिनुहुँदै मन्त्री यादवले ट्रेड युनियनलाई खारेज नगरी एकीकृत गरी आउन भनिएको जानकारी दिनुभयो। सांसदहरूले श्रमिकहरूको श्रमको सम्मान गर्न, उनीहरूको अधिकारको रक्षा, श्रमको सम्मान र मूल्य पाउने गरी ऐन र नियम बनाउने कुरामा सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो। सभामुख टोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाउनुभएका समसामयिक प्रश्नहरूको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा हिजो सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाउनुभएका जनसरोकारका गम्भीर एवं महत्त्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराउनु भएको हो। सभामुख अर्यालले सांसदहरूले सभामा उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाब दिन तथा देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कारवाहीबारे जानकारी गराउन निर्देशन दिनुभएको हो। बैठकमा समय माग गर्नुभई प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्म राज आङदाम्बीले सदनमा प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा तोड्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। नेता आङदाम्बेले संसदमा विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने अभ्यास अन्तर्राष्ट्रिय स्तरमा समेत रहेको बताउनुभयो। नेपालबाट अमेरिका पुर्याइएका पुरातात्विक महत्वको नृत्य देवी र पद्मपाणी लोकेश्वरको प्राचीन मूर्ति फिर्ता गरिएको छ। पुरातत्व विभागले हिजो आयोजना गरेको कार्यक्रममा ती मूर्ति फिर्ता गरिएको जानकारी गराइएको हो। फिर्ता भएका मध्ये संयुक्त राज्य अमेरिकाको न्युयोर्क स्थित महानगरीय कला संग्रहालयमा रहेको 16 शताब्दीको काठको नृत्यदेवीको मूर्ति एउटा हो। त्यो मूर्ति पाटनको ई बहाल बहीबाट विक्रम सम्बत 2045-46 हराएको थियो। अमेरिकाकै सिए स्थित बेरकली कला संग्रहालयमा रहेको तामाबाट निर्मित सुनौलो रङको पद्मपाणी लोकेश्वरको 13 शताब्दीको मूर्ति पनि फिर्ता गरिएको जानकारी गराइएको छ। उक्त मूर्ति काठमाडौँको ठमेलीस्थित विक्रमशिला महाविहार ठबहीबाट सन् 1980 दशकमा हराएको थियो। दुवै मूर्ति अमेरिकाको न्युयोर्क स्थित जिल्ला अधिवक्ताको कार्यालयको बेचबिखन सम्बन्धी शाखामा राखिएकोमा अनुसन्धानका क्रममा नेपालबाट गैर कानुनी रूपमा गएको प्रमाणित भएपछि नेपाललाई फिर्ता गरिएको हो। लमजुङको डुम्रेदेखि बेसी सहर जाने मार्ग खुलेको 54 वर्षसम्म सडक स्तर उन्नति हुन नसक्दा स्थानीय बासिन्दाले कष्टकर यात्रा गर्न बाध्य छन्। विक्रम सम्बत 2029 सुरु भएको डुम्रे बेसी सहर 42 किलोमिटर सडक विक्रम सम्बत 2046 खुलेको थियो भने 2052 सालमा कालोपत्रे सुरु गरिएको थियो। डुम्रे बेसी सहर सडक खण्डमा सञ्चालन हुने सवारी साधन सजिलो तरिकाले सञ्चालन हुन नसक्दा यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नु परेको हाम्रा समाचारदाताले जनाएका छन्। नवलपरासीको पाली नन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरुद्ध 3,45,00,000 रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको अवधिमा अध्ययन खर्च, घर निर्माण र खरिद गर्दा लागेको खर्च रकम, बिमा प्रिमियम बापत भुक्तानी गरेको रकम, कम्पनी लगानीमा गरेको खर्च गरी कुल खर्च 6,97,81,788 रुपियाँभन्दा बढी देखिएको छ। आयोगका अनुसार गुप्ताको बुवा वंशराज गुप्ता, आमा धानमती तेली, श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्ता विरुद्ध पनि मुद्दा दायर गरिएको छ। र जारी फिफा विश्वकपको राउन्ड अफ 16 अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई शून्यका विरुद्ध 1 गोलले पराजित गरी क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको डल्लास खेल मैदानमा भएको खेलमा निर्धारित 90 मिनटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको जाने सङ्केत देखिएको थियो। तर खेलको दोस्रो हाफको अन्तिम समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्त्वपूर्ण जित दिलाएका छन्। यो जितसँगै स्पेन विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा समाप्त भएको छ। त्यस्तै अहिले आयोजक राष्ट्र अमेरिका र बेल्जियम बीच खेल जारी छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असार 23 गते मंगलबार, आषाढ शुक्ल पक्ष सप्तमी तिथि। तदनुसार 7 जुलाई सन् 2026 नेपाल सम्बत 1146। आज तसलागा 7। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोरखापत्र दैनिकबाट लिँदैछौं। बजेट अनुसार काम गर्ने प्रतिबद्धता शीर्षकको समाचारलाई गोरखापत्रले प्रमुख समाचार बनाएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकमाथि 9 मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको नेपाल सरकारका मन्त्रीहरूले जवाफ दिनुभएको छ। संघीय संसद सचिवालयका अनुसार बाँकी रहेका मन्त्रालय तथा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गत विनियोजित विभिन्न शीर्षकमाथिको जवाफ सम्बन्धित मन्त्रीले आज दिनुहुनेछ। राष्ट्रसभाको बैठकमा हिजो कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आफ्नो मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिनुभयो। यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसेना र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले जवाफ दिनुभएको छ। यहाँ मन्त्रीहरूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भनेर पनि बुदागत रूपमा लेखिएको छ। जसअनुसार कानून मन्त्री सुविता गौतमको भनाइ छ, आगामी वर्ष सरकारले कुन कुन कानूनको मसौदामा काम गर्दैछ छिट्टै सांसदलाई जानकारी गराउनेछौँ। त्यसै गरी मन्त्री महावीर पुनले युवा तथा वैज्ञानिकलाई देशमै रोक्न मन्त्रालयले प्रयास गरिरहेको र देशमै केही गर्ने हुटुटी रहन जरुरी रहेको धारणा व्यक्त गर्नुभएको सम्बन्धी समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा तङ्ग्रिएन अर्थतन्त्र, तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक शीर्षकको समाचार प्रकाशित छ। पछिल्ला महिनामा आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरिए पनि तथ्याङ्कले अर्थतन्त्र तङ्ग्रिन नसकेको देखाएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा 7 क्षेत्रको वृद्धि दर ऋणात्मक रहेको र अर्थतन्त्र तङ्ग्रिन नसकेको सरकारी तथ्याङ्कले नै पुष्टि गरेको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोस्रो त्रैमास कार्तिक, मङ्सिर र पुषको तुलनामा तेस्रो त्रैमास माघ, फागुन र चैतमा कृषि, उत्पादनमूलक, बसोबास तथा खाना, सूचना तथा सञ्चार, वित्तीय तथा बिमा, शिक्षा र अन्य गरी अर्थतन्त्रका 7 क्षेत्रको वृद्धि दर ऋणात्मक रहेको देखाएको छ। दोस्रो त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धि दर 0.58% छ। गत वर्षको तेस्रो त्रैमासमा यस्तो वृद्धि दर 0.92% थियो। गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मुलुकको आर्थिक वृद्धि दर 3.51% रहने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। उक्त अवधिमा विद्युत उत्पादन तथा वितरण, निक्षेप सङ्कलन तथा ऋण प्रवाह, निर्जीवन बिमा शुल्क सङ्कलन, व्यापार सेवा लगायत क्रियाकलापमा भएको वृद्धिका कारण 3.5% आर्थिक वृद्धि हुने देखिएको कार्यालयले जनाएको छ। यो वृद्धि दर गत वर्षको तेस्रो त्रैमासको तुलनामा कम हो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। आजको नागरिक दैनिकमा द्रुत मार्ग सुस्त गति, लागत 2.5 गुणाले वृद्धि शीर्षकको समाचार प्रकाशित छ। काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याकलाई नेपालको सबैभन्दा महत्वाकांक्षी पूर्वाधार आयोजना मानिन्छ। संघीय राजधानी काठमाडौँलाई तराई मधेससँग जोड्ने छोटो मार्गका रूपमा सरकारले यो आयोजनाको निर्माण 2074 सालमा सुरु गरेको हो।
चार वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले 2074 जेठ 14 गते निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो, तर 8 वर्ष बित्दा पनि आधा जति काम हुन सकेको छैन। द्रुत मार्गको निर्माण जिम्मा नेपाली सेनाले पाएको छ। 2080 सालभित्रै सञ्चालनमा ल्याउने गरी शिलान्यास गरिएको यो मार्गको निर्माण अत्यन्तै सुस्त छ। अहिलेसम्म द्रुत मार्गको भौतिक प्रगति 48.12% मात्र भएको छ, त्यस्तै वित्तीय प्रगति 48.69% छ। डिपिआर डिजाइन, सुरुङको प्राविधिक अध्ययन, पुलको विस्तृत संरचना र भूगर्भीय परीक्षण जस्ता काम समयमै नहुँदा काममा ढिलाइ भएको दावी निर्माणको ठेक्का पाएको पक्षले गर्दै आएको छ। प्रारम्भिक बिन्दु भनिएको ललितपुरको खोकनासहितका केही ठाउँमा स्थानीय बासिन्दाको अवरोधका कारण पनि लक्ष्यअनुसार काम हुन नसकेको दावी छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले सेनाले निर्माणको जिम्मेवारी पाएपछि कामले गति पाएको दावी गर्नुभयो। द्रुतमार्ग मेगा आयोजना भएको बताउँदै बस्नेतले अन्य आयोजनासँग यसलाई तुलना गर्न नमिल्ने पनि बताउनुभयो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। बर्खासँगै बढ्दै सर्पदंशका बिरामी शीर्षकको समाचार पनि नागरिक दैनिकबाट लिँदैछौ। बर्खायाममा विभिन्न भागमा सर्पदंशका घटना बढेका छन्। गत वैशाख र जेठमा मात्रै इटहरी स्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा 284 जनाको उपचार भइरहेको छ। दुई महिनामा सर्पले डसेका 149 महिला र 135 पुरुषको उपचार केन्द्रमा उपचार भएको हो। नेपाली सेनाको इटहरी स्थित पूर्वी प्रेतना मुख्यालयले एमडी डाक्टरको नेतृत्वमा उक्त केन्द्रबाट सेवा दिँदै आएको छ। केन्द्रमा पूर्वी तराईका सुनसरी, मोरङ, उदयपुरसँगै पहाडी जिल्ला सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम लगायतबाट सर्पले डसेका बिरामी उपचार गर्न आउने गरेका छन्। यो समाचार नागरिक दैनिकबाट लिएका हौं। राज्यका अङ्गदेखि सङ्घ संस्था र नागरिकसम्मको सीमा तोक्दै सरकारले ल्यायो सदाचार नीति शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाट चुनदेवीमा अङ्कुर आउँदै देउबा काङ्ग्रेस शीर्षकको समाचार लिँदैछौँ। आन्तरिक एकताको सम्भावना क्षीण बनेको निष्कर्ष निकाल्दै काङ्ग्रेस इतर पक्ष शेरबहादुर देउबा पक्षले महाराजगञ्ज चुनदेवीमा सम्पर्क कार्यालय नै खोलेर रणनीतिक छलफल थालेको छ। सोमबार उक्त कार्यालयमा 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य र उपलब्ध जिल्ला सभापतिहरूको विस्तारित बैठक बोलाएर छलफल थालिएको हो। जेन्जी आन्दोलनपछि तत्कालीन सभापति शेरबहादुर देउबाले कार्यवाहक सुम्पिएका पूर्णबहादुर खड्काले सम्पर्क कार्यालयको उद्घाटन गरे लगत्तै विस्तारित बैठक चलिरहेको छ। बिपी स्मृति दिवस छुट्टै मनाउने तयारी छ। इतर पक्षले बिपी स्मृति दिवस छुट्टै मनाउने तयारी गरेको हो। विस्तारित बैठकले आगामी 6 साउनमा बिपी स्मृति दिवस मनाउने निष्कर्ष निकालेको नेता मिन विश्वकर्माले जानकारी दिनुभयो। यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं। चुनदेवीबाट काङ्ग्रेस इतर पक्ष सक्रिय सम्बन्धीको समाचार आजको अन्नपूर्ण पोस्टमा पनि प्रकाशित छ। अन्नपूर्ण पोस्टबाट बालेनलाई कस्ने रासोपाको विधान शीर्षकको समाचार लिँदैछौ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नयाँ विधानले पार्टी सभापतिलाई थप शक्तिशाली बनाएको छ। गत असार 7 देखि 12 गतेसम्म भएको पहिलो महाधिवेशनबाट पारित विधानले संसदीय दलका नेतालाई समेत कस्ने गरी विधान बनाएको हो। रासोपाले आफ्नो नयाँ विधान मार्फत आवश्यकता र योगदानका आधारमा 2 वा सोभन्दा बढी नेतालाई वरिष्ठ नेताको जिम्मेवारी दिन सकिने नयाँ व्यवस्था गरेको छ। यसअघि वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह र रासोपामा समायोजन हुँदा उहाँलाई वरिष्ठ नेता बनाएर ल्याइएको भए पनि विधानमा त्यस्तो व्यवस्था थिएन। हाल पार्टीमा 1 भन्दा बढी वरिष्ठ नेता रहने व्यवस्था गर्दै नेतृत्व संरचनामा नयाँ प्रावधान थपिएको छ। महाधिवेशनबाट पारित विधान अनुसार पार्टीको नीति निर्माण, वैचारिक विकास तथा साङ्गठनिक सुदृढीकरणमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउँदै आएका र लामो राजनैतिक अनुभव हासिल गरेका नेतालाई वरिष्ठ नेता मनोनित गर्न
गर्न सकिने उल्लेख छ। यस्तो मनोनयन पार्टी सभापतिको प्रस्तावमा केन्द्रीय समितिले गर्ने व्यवस्था छ। यससँगै रासोपाले वरिष्ठ नेताको पदलाई संस्थागत रूपमा स्थापित गर्दै आवश्यकता अनुसार एकभन्दा बढी व्यक्तिलाई जिम्मेवारी दिने बाटो खुला गरेको छ। विधान अनुसार वरिष्ठ नेताको मर्यादा क्रम पार्टी सभापतिपछिको दोस्रो स्थानमा हुनेछ, तर पार्टीमा दुई वा सोभन्दा बढी वरिष्ठ नेता भएमा उनीहरूको वरियता तथा मर्यादा क्रम केन्द्रीय समितिले निर्धारित गरे बमोजिम हुनेछ। महाधिवेशन भएको 10 दिन बितिसक्दा पनि वरिष्ठ नेता सहितका पदाधिकारीहरूको मनोनयन भने भइसकेको छैन। यो समाचार आजको अन्नपूर्ण पोस्टबाट लिएका हौ। सहकारीले मल लुकाएको किसानको आरोप शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। मोरङको कटहरे गाउँपालिका 6 का रामनारायण शाह यसपालि पनि समयमै मल नपाउँदा निराश छन्। मनसुन सक्रिय भएकोले बेलैमा धान रोपिसकेका उहाँले स्थानीय सहकारीबाट पाउनुपर्ने जति मल पाउनु भएन। सक्षम किसान भनेर चिनिनुभएका उहाँ मल नपाए कसरी खेती गर्ने भन्ने अन्यलमा र चिन्तामा हुनुहुन्छ। स्थानीय शालिग्राम कृषि सहकारीले वितरण गर्न ल्याएको 172 बोरा मलमा पनि अनियमितता भएको उहाँको गुनासो छ। सहकारीले कृषि कम्पनी र साल ट्रेडिङबाट ल्याएको मल पनि लुकाएर आफन्तलाई बिक्री गर्ने गर्छन्। हामी किसानका लागि भनेर सिङ्गो ओडामा 13 बोरा डिएपी मात्र पाएको छ, त्यति मलले अब कसलाई कति दिने? प्रश्न गर्दै उहाँले भन्नुभयो। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। रासोपा नेताका आफन्त सरकारी नियुक्तिमा अयोग्य शीर्षकको समाचार आजको राजधानी दैनिकबाट लिँदैछौ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समिति, विभाग, आयोग तथा प्रदेश समितिका पदाधिकारी र सदस्यका आफन्तले पार्टी र राज्यका निकायमा नियुक्ति नपाउने वैधानिक व्यवस्था गरेको छ। पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधान अनुसार अब रासोपाका केन्द्रीय पदाधिकारी, सदस्य, आयोग, विभाग र प्रदेश समितिमा भएका कुनै पनि व्यक्तिका आफन्तले सरकारी नियुक्ति पाउने छैनन्। विधानमै केन्द्रीय निकायमा रहेका व्यक्तिका परिवारका सदस्यलाई राज्यका कुनै पनि निकायमा नियुक्तिका लागि सिफारिस र मनोनित नगरिने उल्लेख छ। विधानमा एकै परिवारका एकभन्दा बढी सदस्य एउटै कमिटीमा समेत बस्न नपाउने उल्लेख छ। पार्टीको केन्द्रीय निकाय र प्रदेश निकायका सदस्यको परिवारबाट, पार्टीको कुनै पनि निकाय र पार्टीको तर्फबाट राज्यका कुनै पनि निकायमा नियुक्तिका लागि सिफारिस वा मनोनित गरिने छैन, विधानको धारा 7 को उपधारा 1 ख भनिएको छ। विधानमा पार्टी अन्तर्गतका विभिन्न तहगत समिति, विभाग, आयोग वा पार्टी सम्बन्ध अन्य आधिकारिक संरचनालाई पार्टीको निकाय भनिएको छ। रासोपाको विधानमा परिवारका सदस्यमा पति, पत्नी, बाबु, आमा, सौतेनी बुवा, सौतेनी आमा, छोरा छोरी, दाजुभाइ, दिदी बहिनी, नाति नातिनी, बाजे बजे, ठुलो बुवा, ठुलियामा, काका, काकी, फुफू, मामा, जेठान, जेठानी, जेठी, सासू, देवर, नन्द, साला, साली र उनीहरूका पति वा पत्नी समेतलाई जनाउने उल्लेख छ। रासोपाले महाधिवेशनबाट पारित गरेको यो विधान हो बहु कार्यान्वयन गरेमा राजनीतिक दल र तिनका परिवारका सदस्यलाई लाग्दै आएको नातावादको अभियोग सदाका लागि अन्त्य हुनेछ। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ। भारतको व्यापार अवरोधपछि 2/3 घट्यो स्टील निर्यात शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। भारतले सेफगार्ड ड्युटी, संरक्षणात्मक भन्सार महसुल लगाएपछि भारततर्फ नेपालको फलाम तथा स्टील निर्यातमा गिरावट आएको छ। यसले निर्यात आम्दानीमा कमी, सम्भावित रोजगारी कटौती र नयाँ दिल्लीले थप आयात प्रतिबन्धको सङ्केत दिइरहेका बेला आगामी दिनमा अझ ठूलो धक्का लाग्न सक्ने चिन्ता बढाएको छ। गत आर्थिक वर्षको पहिलो 11 महिनामा नेपालले भारततर्फ 15 अर्ब 42 करोड रुपियाँको फलाम तथा स्टील निर्यात गरेको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात 68.68% घटेर 4 अर्ब 83 करोड रुपियाँमा सीमित भएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौ। चालु आर्थिक वर्षमा वैदेशिक अनुदान 8 वर्ष यता सबैभन्दा धेरै आएको छ। पछिल्ला वर्षहरूमा दात्री संस्थाले दिँदै आएको अनुदान घट्दै आएका बेला यो वर्ष भने 8 वर्ष यताकै सबैभन्दा धेरै आएको हो। राजस्व असुली लक्ष्य अनुसार नभएको अवस्थामा अनुदान प्राप्तिले सरकारलाई थोरै भए पनि राहत मिलेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको असार 20 सम्ममा 26 अर्ब 70 करोड रुपियाँ अनुदान प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको 49.96% हो। चालु बजेटमा 53 अर्ब 44 करोड रुपियाँ अनुदान आउने लक्ष्य राखिएको छ। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। बढ्यो घर जग्गा कारोबार शीर्षकको समाचार गोरखापत्र दैनिकबाट लिँदैछौ। लामो समयदेखि सुस्त बनेको घर जग्गा बजारमा पुनः चलायमान हुने सङ्केत देखिएको छ। ब्याजदरमा आएको कमी, बैङ्किङ प्रणालीमा बढ्दो तरलता र लगानीकर्ताको विश्वास फर्कन थालेसँगै चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म घर जग्गा कारोबार उल्लेख्य रूपमा बढेको राष्ट्र बैङ्कको प्रतिवेदनले देखाएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष 2082/83 तेस्रो त्रैमाससम्मको घर जग्गा कारोबार सम्बन्धी प्रतिवेदनले देशभर घर जग्गा बजारमा सुधारको सङ्केत देखाएको हो। समीक्षा अवधिमा घर जग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 6.42% वृद्धि भएको छ। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकबाटै बाँदर धपाउँदै बारी छेउमा लेखपढ शीर्षकको समाचार लिँदैछौँ। गाउँको मकैबारीको छेउमा त्रिपाल र छाताको ओत छ, त्यहीँ बसेर 11 वर्षीय विशाल सामत लेखपढ गरिरहेको देखिन्छ। विशालको ध्यान कापी किताबमा भन्दा मकैबारीतिर बढी हुने गरेको छ। मकैबारीमा बाँदरको हुल देख्ने बित्तिकै कापी कलम थन्क्याएर कोलाहल मचाएर बाँदर धपाउने गरेका प्युठानको गौमुखी गाउँपालिका 5 सुन्दर मेलाका विशालको दैनिकी जस्तै बनेको छ। विद्यालय पढाइसकिएपछि अरू साथीभाइ घर फर्केर लेखपढ गर्न बस्छन्, तर विशाल भने कापी किताब हातमा बोकेर घर होइन मकैबारी पुग्ने गर्नुभएको छ। पढाइ र मकै बालीको पहरा उहाँका लागि सँगसँगै चल्ने काम बनेको छ। गौमुखी गाउँपालिका 7 नारीकोट स्थित भूमिका थान आधारभूत विद्यालयमा कक्षा 6 अध्ययनरत विशालका परिवारले आफ्नै 1 रोपनी र वार्षिक 5,000 रुपियाँ तिरेर भाडामा लिएको जग्गामा मकै लगाएको छ। मकैमा घोगा लागेसँगै बाँदरले नोक्सानी गर्ने भएकाले पढाइको समय बाहेक साँझ बिहान बारीमै बस्नुपर्ने बाध्यता छ। यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापालाई धन्यवाद। दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सकियो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। नेपाली कङ्ग्रेसको 15 महाधिवेशन नजिकै जाँदा पार्टीभित्रको आन्तरिक राजनीति थप तातेको छ। संस्थापन इतर पक्षले काठमाडौँको चुनदेवीमा हिजो सम्पर्क कार्यालय स्थापना गर्दै राजनैतिक गतिविधिलाई तीव्र बनाएको छ भने पार्टी एकताको पहल जारी राख्ने प्रतिबद्धतासँगै राष्ट्रिय भेला आयोजना गर्ने तयारी समेत अघि बढाएको छ। यसरी कङ्ग्रेसको 15 महाधिवेशन यही मक्सिर महिनाभित्र सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान रहेको छ र यो नजिकिँदै गर्दा, महाधिवेशनको मिति नजिकिँदै गर्दा संस्थापन पक्ष र संस्थापन इतर पक्षको जुन खालको अहिले चलिरहेको छ, अब यसले के सङ्केत दिँदैछ? सँगै अब अहिलेको आवश्यकता, अब कङ्ग्रेसले यसरी छुट्टै नै पार्टी कार्यालय स्थापना गरेर एउटा प्यारलल किसिमले अगाडि बढ्न खोज्दै गर्दा यसले पार्ने असर के हुनसक्छ लगायतका सन्दर्भमा आज हामी कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ संस्थापन इतरका नेता मिन विश्वकर्मा। विश्वकर्माज्यू,
4: हजुर,
3: स्वागत छ यहाँलाई।
4: धन्यवाद, नमस्कार।
3: अब हिजो यहाँहरूले पार्टी कार्यालय खोलेर लड्डु पनि बाँड्नुभयो, लड्डु खानुभयो, होइन? अब यो यहाँहरूको रणनीति के हो? खास संस्थापन पक्षलाई गलाउने रणनीति हो कि साँच्चैकै अब यहाँहरूले अब यो सङ्केत यो गरिरहँदा अर्को छुट्टै पार्टी खोलेर अगाडि बढ्ने रणनीति हो कि के हो?
4: राष्ट्रिय राजनीतिमा अप्रत्याशित जनविरोधी राष्ट्रिय स्वाधीनता सार्वभौमिकताको विरुद्धमा, राष्ट्रिय अखण्डताका विरुद्धमा व्यवस्था विधिको शासन माथिको चुनौती आइरहँदा विगतमा हामी सधैँ नै आफू मात्रै सङ्गठित होइन, आफूसँग विचार मिल्ने वा सहकार्य गर्न चाहने राजनीतिक शक्तिसँग पनि सहकार्य गर्ने परम्पराको पार्टी नेपाली कङ्ग्रेस हो। यसले 7 सालमा एक्लै क्रान्ति गर्यो, बाँकी दिनहरूमा सहकार्य गर्दै नेपालमा कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र, कहिले गणतन्त्र स्थापनाका लागि अगुवाई गरेको पार्टी। अहिले राष्ट्रिय राजनीति अत्यन्तै पेचिलो छ, चुनौतीपूर्ण छ र विशेष गरेर राजनीतिक विचारधाराका आधारमा सङ्गठित राजनीतिक दलहरू चुनौतीपूर्ण अवस्थामा छन्। यो बेला पार्टीको समग्र एकता अहिलेको आवश्यकता हो भन्ने हाम्रो ठम्याइ हो, निष्कर्ष हो, तर हो। तर विशेष महाधिवेशन र नियमित महाधिवेशनको बहानामा, विशेष गरेर हामीले त्यो बेला पनि भन्यौँ, म पनि त्यो बेला नियमित महाधिवेशनको पक्षधर हो, नियमित महाधिवेशन गरौँ, 4 वर्ष समय पुरा भएको छ, अब यो अरू कुनै पनि बखेडा नजिकौँ भन्यौँ। तर ठ्याक्कै फागुन 21 निर्वाचन छ, माघ 6 गते मनोनयन पत्र दर्ता छ, पुसको मसान पुस 19 गते समानुपातिकको नाम बुझाउनु छ, तर पुसको 26, 27, 28 विशेष महाधिवेशन गरी छाड्ने सबै प्रपञ्च भयो र विशेष महाधिवेशन भयो, त्यसलाई पनि हामीले अप्रत्याशित रूपमा लियौँ र त्यसको पक्षमा जान सकेनौँ। त्यसमा निश्चित केही बहुमत प्रतिशत साथीहरू जानुभयो भन्ने चाहिँ बाहिर पत्र पत्रिकामा नि आयो, निर्वाचन आयोगमा पनि त्यही गयो, सबै कुरा भएर विशेष महाधिवेशन भइछाड्यो। त विशेष महाधिवेशनमा लाई आयोगले बन्ने पूर्ण ढङ्गले, भन्छु म त यो शब्द फेरि दोहोऱ्याएर भन्छु, आयोगले बन्ने पूर्ण ढङ्गले विदिन अ सेकेन्ड, मिनेट, घन्टामा पनि होइन, विदिन अ सेकेन्डमा त्यसलाई एक्सेप्ट गर्नु, भेरिफाई नगरिकन चाहिँ त्यसलाई अप्रुभ गरिदिनु र त्यसैको आधारमा फेरि अदालतबाट पनि अर्को ठहर गर्नु अथवा फैसला गर्नु, त्यो चाहिँ अन्यायपूर्ण भयो। मैले यहाँसँग भन्न खोजेको, आयोगले बदनियत राख्यो, अदालतले त्यसमा एउटा पक्षलाई अन्याय गर्यो, तत्पश्चात पनि पार्टी एकतालाई शिरमा राखेर राष्ट्रिय चुनौतीको सामना गर्न सक्ने काङ्ग्रेस निर्माणलाई शिरमा मनमा आत्मामा राखेर एउटा समूह भनौँ अथवा विशेष गरेर 14 महाधिवेशनबाट आएको समिति चाहिँ निरन्तर लागिरह्यो, प्रतीक्षा गरिरह्यो, संवाद गरिरह्यो, तर सानेपामा रहेको काङ्ग्रेस जो चाहिँ आयोग र अदालतबाट मान्यता प्राप्त छ उहाँहरूले चाहिँ त्यसलाई कुनै पनि रेस्पोन्स नगर्ने, सुनवाई नगर्ने, बरु बाहिर प्रचारबाजी गर्दै जाने भइसकेपछि चाहिँ अब 15 महाधिवेशनको समय पनि यो मङ्सिरभित्र गर्नै पर्छ आइसक्यो, स्थानीय तहको निर्वाचन पनि आइसक्यो, पार्टीभित्र विभाजित अवस्था छ, यो अवस्थालाई चाहिँ कसरी समेटेर लिएर जान सकिन्छ भन्दा हिजो चाहिँ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको घरमा सानो समूहमा बैठक सैठक गर्ने, केही बैठक गर्नु पर्यो भने बाहिर होटल वा चाहिँ पार्टी प्यालेस खोज्नुपर्ने र कसको नेताको घरमा जाने भनेर अलमलको अवस्था थियो भने अहिले यसरी त हुँदैन। अब नेपाली कङ्ग्रेसको बृहत्तर एकतालाई शिरमा राखेर 15 महाधिवेशनको तयारी गर्ने र हर सम्भव 99% प्रयत्न पार्टी एकताकै लागि लगाउने, तर पार्टी एकता एक पक्षले गर्दा हुँदैन, अर्को पक्ष तयार भएन भने हामी वैकल्पिक शक्ति निर्माण समेत गरेर जान सक्ने निष्कर्षका साथ हिजो पार्टीकारले सम्पर्ककारले खुल्यो र यहाँले भने जस्तो लड्डु त स्वाभाविक हिसाबले नयाँ ठाउँमा जाँदा, नयाँ काम हुँदा, नयाँ कार्यालय खुल्दा, खुसी हुँदा बाँडिने चिज भएको हुनाले लड्डुमा चाहिँ साथीहरूले बाँड्नुभयो, मैले पनि खाएँ होइन। त्यसो भएको हुनाले यसलाई हामीले के लिएका छौँ भने बृहत्तर पार्टी एकता गर्ने उद्देश्यले 15 महाधिवेशनको तयारी भनेको प्रतिस्पर्धा गर्ने तयारी हो, यो 15 महाधिवेशनको तयारीका लागि खोलिएको सम्पर्कले हो, त्यसलाई अन्यथा लिनुभन्दा पनि पार्टी एकताको लागि एउटा चाहिँ आधार बन्न सक्छ भनेर बुझ्दा राम्रो हुन्छ।
3: तर अब घरभित्र झगडा हुन्छ, संवाद हुन्छ, फेरि मिलन हुन्छ, होइन, यो स्वाभाविक हो। तर अब घरभित्र झगडा भयो भन्दैमा घरै छोडेर डेरामा खोज बस्न जाने, डेरा खोज्ने प्रवृत्ति पनि यसले पनि राम्रो त्यति सङ्केत दिँदैन कि भन्ने हो नि फेरि।
4: यस्तो छ, एकदम राम्रो कुरा गर्नुभयो। हिजो घरमा झगडा थिएन, मानव शेरबहादुर देउवा सभापति हुनुहुन्थ्यो 13 त्यसमा चाहिँ 13 महाधिवेशनमा पराजित भएका अथवा 13 महाधिवेशनमा जितेका पनि साथीहरूको यस्ता सम्पर्क कार्यले कसै कसैको त आधा दर्जन पनि थियो, कसैको एउटा थियो, दुईवटा थियो, आधा दर्जन थियो। सम्पर्क कार्यले नभएको भनेको सभापति शेरबहादुर देउवाको निवास र पार्टी कार्यालय मात्रै थियो, अरू नेताहरूको पनि देउवा पक्षको पनि कसैको पनि सम्पर्क कार्यालय थिएन। तर हामीसँग सम्पर्क कार्यालयको इतिहास परम्परा हुँदै नभएको चाहिँ होइन। गिरिजाप्रसाद कोइरालाको आफ्नो घर थिएन र उहाँको पार्टी कार्यालय टेकु थियो र उहाँको सम्पर्क कार्यालय महाराजगञ्ज थियो। सुशील कोइरालाको नै आफ्नो निजी निवास थिएन र उहाँको कार्यालय सानेपा थियो र उहाँको सम्पर्क कार्यालय महाराजगञ्जमा थियो। तर पछि आफ्नो घर पनि भएका, कार्यालय पनि भएका, पदाधिकारी पनि रहेका, पार्टी कार्यालयभित्र पनि नेम प्लेट सहितको रुम भएका साथीहरूले पनि सम्पर्क कार्यालयहरू खोल्नुहुन्थ्यो। तर आज खोलिएको सम्पर्क कार्यालय चाहिँ व्यक्ति विशेष एक पदाधिकारीको नभएर सानेपामा आफ्नो अस्तित्व, सम्मान, सहभागिता र भूमिका नभएका तर राष्ट्रिय राजनीतिमा सहभागी हुने इच्छा भएका, पार्टीको अवस्था र मुलुकको राजनीतिक अवस्थाबाट चिन्तित भएका मानिसहरूको सामूहिक कारणले नै यो सम्पर्क कार्यालय। त्यसैले घर झगडा भएका कारणले मात्रै होइन कि त्यो विशेष महाधिवेशन र नियमित महाधिवेशनका कारणले विवाद उत्पन्न भयो, विवाद मिलाउने प्रयत्न 6 महिनासम्म गर्दा पनि विवाद मिलेन भने के गर्ने त, तितरबितर हुने हो कि के गर्ने हो त भन्दा केही त गर्नुपर्छ भनेपछि त्यसो भए के गर्नुपर्छ भन्दा एक पार्टी एकता गर्नुपर्छ, दुई महाधिवेशनमा सशक्त प्रतिस्पर्धा गर्नुपर्छ, पार्टी एकता पनि भएन, महाधिवेशनमा सहभागी हुने वातावरण पनि उपलब्ध भएन भने विकल्पमा जानुपर्छ भनेर तिनवटा आधार बनाएर प्राथमिकता एक पार्टी एकता, प्राथमिकता दुई महाधिवेशनको प्रतिस्पर्धा, प्राथमिकता तिन वैकल्पिक शक्ति निर्माण गर्नका लागि पार्टी कार्यालय हो। त्यसैले प्रवीणजीले भन्नुभयो जस्तो झगडा भइसकेपछि के गर्ने त भनेपछि बस्न दिए घरभित्रै बसेर संवाद गर्ने हो, बस्न नदिए बाहिर बसेर संवाद होइन, अब चाहिँ प्रतिस्पर्धा गर्ने हो। त्यो प्रतिस्पर्धा पनि भएन भने अलग ढङ्गको अलग धारको निर्माण गरेर पनि अगाडि बढ्ने हो, किनभने राजनीति त विचारले बन्ने हो, होइन विचारको आधारमा मानिसहरूको एकता समूह निर्माण हुने हो। त्यसैले अहिले नियमित महाधिवेशन पक्षधर साथीहरू जतिको आफ्नो वैचारिक पनि मत निर्माण हुँदै जाँदैछ, विचार निर्माण हुँदै जाँदैछ, त्यसैको मन्थन हुन्छ जस्तो लाग्छ।
3: अब अहिले संस्थापन पछि एक तरिकाले 15 महाधिवेशनको तयारीमा लागेको छ। यो महाधिवेशनको तयारीमा लागिरहँदा इतर पक्षले चाहिँ त्यो महाधिवेशन यही तरिकाले गयो भने निष्पक्ष हुनेमा शङ्का व्यक्त गरिरहेको देखिएको छ, होइन? अब यो अब यसरी यहाँहरूले शङ्का गरिरहँदा, इतर पक्षले शङ्का गरिरहँदा, अब यो महाधिवेशन अब संस्थापन पक्षले एउटा गर्ने, इतर पक्षले एउटा गर्ने परिस्थिति त आउने देखिँदैन, आउने होइन भन्ने शङ्का?
4: ठिक हो, एकदम ठिक शङ्का गर्नुभयो, अनुमान गर्नुभयो, हामीलाई पनि त्यही लागिराखेका छ। हाम्रा शुभचिन्तक साथी सहकर्मीहरूले पनि के भन्नुभएको छ भने, हिजो सम्पर्क कार्यालय नहुँदाखेरि के गरेर बसेको, नेताहरूको घर घरमा गएर कहाँ हुन्छ र? स्वयं विश्वप्रकाश शर्माजीले नै पनि एक दुई ठाउँमा भन्नुभयो, हामीले कोसँग सम्पर्क गर्ने, कोसँग वार्ता गर्ने, पूर्णबार खड्काको घरमा गएको उहाँले वास्ता गर्नुभयो भने कोसँग गर्ने भन्ने खालको अलिकति हास्यास्पद तर्क पनि बाहिर आइसक्यो। अब हामीलाई के लाग्यो भने, ए सम्पर्क नभएको त सम्पर्क गर्ने ठाउँ नभएर पो हो कि? त्यसो भएर सम्पर्क गर्नका लागि सम्पर्क कार्यालय खोलिदिएका छौँ। अब त सम्पर्क कार्यालयमा गएर सबै नेतालाई एक ठाउँ भेटेपछि यसले संवादलाई छिटो पनि बनाउने र सहमतिको तर्फ दिशातर्फ पनि छिटो पुर्याउन पनि सक्छ, सकारात्मक रूपमा लियौँ भने। ए अब नकारात्मक रूपमा अथवा यसलाई चाहिँ नेगेटिभ पार्टबाट हेर्ने हो भने, थोरै मात्रै हामीलाई चाहिँ महाधिवेशनमा किन प्रतिस्पर्धा नगर्ने भन्ने साथीहरूको होला, तर शङ्का चाहिँ स्वयं संस्थापन पक्ष भनिएका अथवा आयोग र चाहिँ अदालतबाट मान्यता प्राप्त कार्य समितिले नै बढी शङ्का गर्यो। किनभने गगन थापाजी जो अहिले सभापति हुनुहुन्छ, हिजो महामन्त्री हुनुहुन्थ्यो, उहाँ महामन्त्री हुँदा आफैले टुङ्गो लगाएको क्रियाशील सदस्यतामा विश्वास नभएर अर्को एउटा चाहिँ मापदण्ड खडा गर्नुभयो। उहाँलाई भन्नुभयो अब अध्यावधि गरेकाले मात्रै 15 महाधिवेशनमा भाग लिन पाउँछन् भनेको, हिजो शेरवा देउबा सहितको कार्य समितिमा नवीकरण भएकाहरूले पाउँदैनौ भने हो नि त। तिमीलाई महाधिवेशनमा 15 महाधिवेशनमा जाने इच्छा भए मेरो नेतृत्वको कार्य समितिले गरेको अध्यावधिमा पहिले आउनुहोस् अनि प्रतिस्पर्धा गर्नुहोस् भनेपछि, जसरी विशेष महाधिवेशन एकपक्षीय ढङ्गले जबरजस्ती भयो, 15 महाधिवेशन एकपक्षीय ढङ्गले विधान बमोजिम गर्न खोजेको त होइन जस्तो बाहिर रहेका साथीहरूको आशंका छ। भित्र रहेका साथीहरूलाई सबैलाई अध्यावधि गर्न दिइहाल्यो, सबैलाई अध्यावधि गर्नु पर्दैन भन्यो भने त हिजोकै क्रियाशील सदस्य, हिजोकै नेतृत्व, हिजोकै सबै प्रक्रिया आयो भने कतै हामीलाई अप्ठ्यारो त पर्दैन भन्दा आशंका चाहिँ उहाँहरूमा उत्पन्न भएको हो कि जस्तो पनि देखिन्छ। त्यसैले आशंकाले विवाद सिर्जना गर्ने हो, विवादले विभाजनमा लैजाने हो। त्यसैले आज यो यहाँको रेडियो नेपालसँगको यो अन्तर सम्वादमा प्रवीणजी मार्फत म हार्दिक अनुरोध के गर्छु भने, अहिलेको आवश्यकता भनेको पार्टीको वृहत एकता हो। त्यसमा म नरहन सक्छु, त्यसमा पार्टीको निवर्तमान कार्यवाहक सभापति पूर्णभर खड्का नरहन सक्नुहुन्छ, शेरवा देउबाले विश्राम लिन सक्नुहुन्छ, शेखर कोइरालाले विश्राम लिन सक्नुहोला, अग्रज नेताहरूलाई नचाहिएला, तर यो मुलुकका लागि, लोकतन्त्रका लागि, विधिको शासनका लागि, नागरिक अधिकार रक्षाका लागि, व्यक्तिको चाहिँ स्वाभिमान र सम्मानको जगेर्नाका लागि पनि एक सशक्त लोकतान्त्रिक पार्टी चाहिन्छ। त्यो लोकतान्त्रिक पार्टी भनेको नेपाली जनताले ट्रस्ट गरेको, टेस्ट गरेको, ट्रस्ट गरेको र रेस्पेक्ट गरेको पार्टी नेपाली कङ्ग्रेस हो। यसैको एकता नै अहिले हाम्रो चाहिँ हाम्रो पनि आवश्यकता हो, मुलुकको नै आवश्यकता हो। त्यसैले मेरो आग्रह के छ भने, गगनजी विश्वजीहरूलाई पनि तपाईँहरू धेरै धेरै प्रतिस्पर्धाबाट जितेरै आउनु भएको हुनुहुन्छ, उहाँहरू प्रायः जसो लोकप्रिय नेता हुनुहुन्छ, लोकप्रिय नेताहरू मानिसहरूसँग सदस्यहरूसँग डराउनु पर्दैन। त्यसैले त्यो अध्यावधि भन्ने शब्दलाई हटाइदिएर 2082 पुस 10 गते भित्र नवीकरण, गगनजीकै नेतृत्वमा नवीकरण गरेका सबै सदस्यहरूलाई 15 महाधिवेशनमा स्वत भाग लिन पाउने व्यवस्था गर्नुभयो भने विभाजनको रेखा कमजोर हुँदै जान्छ। यस्तै यस्तै नयाँ नयाँ मापदण्ड बनाउँदै र सार्वजनिक अभिव्यक्ति दिँदै जानुभयो भने त स्वाभाविक हिसाबले विभाजनको रेखा गाढा बन्दै जान्छ, एकताको रेखा फिक्का बन्दै जान्छ। यसले पार्टीलाई चाहिँ, गगनजी अहिले विशेष महाधिवेशनको सभापति हुनुहुन्छ र हाम्रो चाहना के हो भने उहाँलाई सिङ्गो नेपाली काङ्ग्रेसको सभापति बनाउने हो। तर हिजोका दिनसम्म, आज बिहानसम्म यो संवाद हुँदासम्म पनि त्यसका सकारात्मक लक्षणहरू देखिराखेका छैनन्, यो चाहिँ चिन्ताजनक अवस्था हो।
3: तर अब संस्थापन पक्षले यहाँहरूसँग निरन्तर छलफल गरिरहेका विभिन्न प्रतिनिधि मार्फत पदाधिकारी मार्फत गरिरहेको भन्ने समाचारहरू पनि आइरहेका छन् होइन, अब यो विषयमा यहाँहरूको कुनै कुरा भएको छ कि छैन? अब सभापतिले सबै विषयमा लचकता अप्नाउन हामी तयार छौँ भनेर सञ्चार माध्यममा पनि
4: सभापति स्वयं वैशाख 6 गते के अरे 4 गते मुद्दा फैसला भयो, गगनजीले अदालतबाट मुद्दा जित्नुभयो, जितिसकेपछि 6 गते हामीले एउटा 14 महाधिवेशनबाट निर्वाचित कार्य समितिको बैठक बोलाएर समीक्षा गऱ्यौँ अदालतको फैसलालाई। त्यही दिन साँझ 7:30-8 बजे भनौँ न 7:30-8:30 बिचमा निवर्तमान कार्यवाहक सभापति पूर्णवार खड्कालाई अहिलेका सभापति गगन थापाले भेट्नुभयो। भेटिसकेपछि उहाँहरूले एक आपसमा दुःख पनि साट्नुभयो, एक आपसका गुनासा पनि साट्नुभयो र अन्तिममा उहाँले एक आपसलाई बधाई दिएर धन्यवाद दिएर खादा लगाएर पूर्णवार खड्काले सभापति आजदेखि तपाईँ सभापति हो है, मेरो म पूर्व कार्यवाहक सभापति हो भन्नुभयो। त्यस पछाडि उहाँहरूले एकदम खुसीका साथ अब पार्टीलाई सबैलाई मिलाएर लिएर जाने हो भन्नुभयो। पूर्णवार खड्का र शेखर कोरेलाले उहाँलाई के भन्नुभयो, गगनजी हामी तपाईँलाई मानिराखेकै छौँ, बाहिर हल्ला नगर्नु होला, मानेन यो गरेन ऊ गरेन भन्दा तपाईँ नै सभापति हो, तर सबैलाई मिलाएर लिएर जानुहोस्, काङ्ग्रेस सिङ्गो बनाउनुहोस्, हामी घर बसे पनि अर्काले अर्को पार्टी बनाइदिन सक्छ, त्यो मौका नदिनुहोस् भन्नुभयो। यस्तो राम्रो पार्टी एकताका लागि सुझाव दिने मानिसहरूलाई नै अहिले हामी उनीहरूले गर्दा भएन यो त्यो भएन भनिराखेका छौँ। त्यसैले पहिलो कुरा के भने, भेट हुँदाखेरि सबै कुरा एक्लै एक्लै भेट हुँदा सबै मिलेको देखिन्छ, हडल्सहरू केही पनि छैन, बाधा विरोध गर्ने केही पनि छैन। तर भेट्ने मान्छे के भने, आज एक दिन गगन थापाले भेट्ने, एक महिनापछि विश्वप्रकाश शर्माले भेट्ने, अर्को एक महिनापछि गुरुराज घिमिरेले भेट्ने, अर्को 15 दिनपछि प्रदीप पौडेलले भेट्ने, अनि बाँकीले सामाजिक सञ्जालमा गाली गर्ने। यो कारणै मैले यहाँलाई आज सार्वजनिक गरेँ। यो कारणले गर्दाखेरि बाहिर सानेपाभन्दा बाहिर बसेका साथीहरू सबै एकताको सन्देश कहिले आउँछ भनेर प्रतीक्षा गरेर बस्नु भएको छ। सानेपामा बसेका काङ्ग्रेसहरू चाहिँ यो कसरी भाडिन्छ भनेर लाग्या त होइन भने जस्तो, किनभने लाग्ने भने कुरो मिलेको भोलिपल्ट भोलि आउँछु भनेर हिँड्नुहुन्छ, एक महिना आउनुहुन्न, पर्सि आउने है पर्सि बेलुका कन्फर्म भन्नुहुन्छ, फेरि 1.5 महिना आउनुहुन्न भनिसकेपछि अब चाहिँ धैर्यताको समय बिस्तारै घर्किँदै गएको सकिँदै गएको हो कि भन्ने चाहिँ काङ्ग्रेस वृत्तमा मात्रै होइन लोकतान्त्रिक वृत्तमा काङ्ग्रेसलाई माया गर्नेहरूमा पनि चिन्ता बढेको छ।
3: अब यो सदस्यता अध्यावधि गर्ने विषय बाहिर हेर्दा आम मानिसले हेर्दा चाहिँ त्यति ठुलो विषय जस्तो त लाग्दैन देखिँदैन होइन, तर पनि यहाँहरूले चाहिँ त्यसैलाई एउटा मूल विषय मानेर त्यही विषयका भनौँ न त्यसैलाई चाहिँ एउटा अहिले उचालिरहनु भएको छ, यो अलिकति स्पष्ट गरिदिनुहोस् त छोटकरीमा।
4: होइन प्रष्टै रूपमा छ, जस्तै पर्सि स्थानीय निर्वाचन हुँदैछ, स्थानीय निर्वाचनमा चाहिँ अब फेरि जम्मै मतदाताले एकपटक फेरि मतदाता नामावलीमा नाम लेखाउनेले मात्रै मतदान गर्न पाउँछ भन्यो भने अस्ति मत हालेका मान्छेले मत हाल्न पाउँछन् त, छुट्छन् नि आधा त, भने किन त्यसो भनियो त? जस्तै अस्तिकै बेरम भनौँ न यो जेन्जी मुभमेन्टपछि पनि एक खालको असंवैधानिक सरकार आयो, तर निर्वाचन गराएपछि संविधान ट्र्याकमा आउँछ भनेर हामीले विश्वास गरेर निर्वाचनमा भाग लियौँ। त्यस्तै ठ्याक्कै विशेष महाधिवेशन जेन्जी नै शैलीमा आयो, र जेन्जी शैलीमा आएको विशेष महाधिवेशनमा एक पक्षीय साथीहरू भाग लिनु भएन, भनेको आधाभन्दा बढी भाग लिनु भएन, त त्यसरी आएको कार्य समिति के भन्छ भने अब नयाँ क्रियाशील सदस्य अध्यावधि गर्नुपर्छ, अध्यावधिले मात्रै गर्नेले मात्रै भाग लिन पाउँछ, भनेको जो विशेष महाधिवेशनमा गएनन् ती अध्यावधि गर्न आउँदैनन्, ती अध्यावधि गर्न आएनन् भने अध्यावधि गरेका हाम्रा पक्षले मात्रै भाग लिएपछि जसपछि विशेष महाधिवेशनमा निर्विरोध भइयो फेरि निर्विरोध हुन पाइन्छ भन्ने त कतै होइन, यो वातावरण बनाउन खोजेका त होइन भन्ने अवस्था देखिन्छ। त्यसैले हाम्रो भनाइ के भने, हिजो स्वयं अहिलेका सभापतिले टुङ्ग्याएको सदस्यहरूलाई स्वत महाधिवेशनमा भाग लिन दिँदा के बिग्रन्छ? ती त काङ्ग्रेस हुन्, ती जुग जुगदेखि काङ्ग्रेस छन्, तिनी हिजो चाहिँ राजाले लखेर्दा भएका काङ्ग्रेस, हिजो राणाले लखेर्दा भएका काङ्ग्रेस, माओवादीले लखेर्दा भएका काङ्ग्रेस, जेएनजीले घर जलाइदिँदाखेरि पनि बाँचेका काङ्ग्रेसहरू हुन् नि, अनि हिजो बिपीको हातबाट लिएका सदस्य लिएकाले गौरव गरेका छन्, केही पाएका छैनन्, एउटा वडा सदस्यको टिकट पनि पाएको छैनन्, तर मसँग नेपाली कङ्ग्रेसको सदस्यता छ, बिपीको हस्ताक्षर छ, के अरे किशुनजीको हस्ताक्षर छ, गिरिजाको हस्ताक्षर छ भनेर गौरव गरेर बसेका मानिसहरूलाई अहिले विशेष महाधिवेशनमा हुरी जस्तो आएर अनि एउटा कार्य समिति बन्यो अनि त्यो कार्य समितिका नेताहरूले अध्यावधि गराई मेरो हस्ताक्षर भएकोले मात्रै चुनावमा भाग लिन पाउँछ भन्नु जति पूर्वाग्रही विभेदपूर्ण र विभाजन उन्मुक्त अर्को हुनै सक्दैन नि. त्यसो भएको हुनाले हाम्रो आग्रह के भने स्वयं अत्यन्तै मैले त रेस्पेक्ट गरेको मान पनि गरेको गगन थापाजीलाई मेरो पनि अनुरोध के भने तपाईँ विशेष महाधिवेशनको सभापतिबाट अब नेपाली कङ्ग्रेसको सभापति हुनुभएको छ, अब 15 महाधिवेशनबाट अनुमोदन तपाईँ स्वत हुनुहुन्छ होला, तर त्योभन्दा बढ्ता स्वत हुने भन्दा पनि तपाईँ प्रतिस्पर्धाबाट बन्नुहोस् र कुनै आग्रह प्रवाह नराखिकन 15 आफैले टुङ्ग्याएको सदस्यलाई मान्यता दिनुहोस् त विवाद सकिहाल्यो नि, तर उहाँ तयार हुनुहुन्न.
3: अब यो 3-4 महिनाको परिस्थिति फेरिएको छ, अब ठुलो पार्टी अर्को रासोपा आएको छ, अब एक हिसाबमा भन्दा यहाँहरू आन्तरिक पार्टीभित्र लडिरहनु भएको छ, अहिले मुलुकको राजनीति अर्कै परिवर्तन भएको छ, अब एक हिसाबमा कङ्ग्रेसमा नेताहरू एकातिर कार्यकर्ताहरू एकातिर हुने हो कि भन्ने पनि छ, कार्यकर्ताहरू तितर बितर भइरहेको पनि अवस्था छ होइन. अब यो अवस्थामा सँगै यहाँहरू भएर पार्टीलाई बलियो बनाउनुको साटो पार्टीभित्र आन्तरिक द्वन्द्व गर्दै हुनुहुन्छ, अब के अब समाधान चाहिँ कसरी हुन्छ छोटकरीमा?
4: एकदम मैले भने हिजोको सम्पर्कले प्रारम्भ गर्नुको पनि एउटा कारण के भने सानेता काङ्ग्रेससँग निराश भएका रिसाएका उहाँहरूसँगबाट चाहिँ विचलित भएका साथीहरू अन्त नजानका लागि पनि हामीले वैकल्पिक कार्यालय बनाएर उहाँहरूलाई सम्झाइ बुझाइ फकाइ सहकार्य गर्ने दुःख साट्ने सुख साट्नका लागि राखेको त्यो एउटा अस्थायी स्टेसन हो. त्यसैले त्यो उहाँहरूले मिलाउनु भयो भने त्यो अस्थायी हुन्छ, मिलाउनु भयो भने स्थायी हुन्छ भनेको. त्यसैले सबभन्दा त्यो दिनानुदिन दर्जन त्यसमा पनि प्रतिष्ठित साथीहरूले योगदान पुर्याएका साथीहरूले चिनिएका साथीहरूले नेतृत्व गर्न क्षमता राख्ने साथीहरूले पार्टी छोड्दै जानु चाहिँ अत्यन्तै निराशाजनक अवस्था सुरु भएको छ. यो कुरा जसले वैधानिक रूपमा काङ्ग्रेसको मान्यता पाउनु भएको छ उहाँहरूले यो कुरालाई गम्भीर रूपमा लिनुपर्छ. किनभने लिनुपर्छ म भन्दैछु भने हिजो शेरबहादुर देउवा 13 महाधिवेशनमा सभापतिको क्यान्डिडेट हुँदै गर्दा उहाँको एउटा दस्तावेज बनाउने मैले अवसर पाएँ. पाइसकेर मैले सोधेँ यसमा के लेख्ने होला, 13 महाधिवेशनमा शेरबहादुर देउवालाई जिताउँदा के हुन्छ भनेर लेख्ने दाइ भनेर सोधेँ. उहाँले फ्याट उहाँको त कम बोल्ने बानी धेरै नबोल्ने, उहाँले फ्याटै के भन्नुहुने देउवा सभापति भएपछि पार्टी फुट्दैन भनेर लेख्न भन्नुभयो. कसरी भने मैले अझ उहाँले दोस्रो भाषा के भने म सभापति भएँ भने कसैले पनि रोएर पार्टी छोड्नु पर्दैन भने ल हुन्छ भने अनि त्यसमा उहाँलाई के भन्नु भने उहाँ सभापति भएपछि कस्ता कस्ता विदण्डा मचाउनेलाई पनि स्पष्टीकरण समेत नसोधिकन पार्टी एकतालाई बरकरार राख्नुभयो. पार्टी मात्रै एकता राख्नु भएन, सहकर्मी अन्य दलहरूलाई पनि नेपाली कङ्ग्रेसप्रति सहकार्य गर्नका लागि इच्छुक बनाउँदै लिएर गएर मुलुकको लोकतन्त्रलाई जगेर्ना गर्दै मुलुकको विधिको शासन कायम गर्दै कङ्ग्रेसलाई ठुलो पार्टी बनाएर लिएर जानु. तर आज हामी अत्यन्तै मनोगढमा एकाङ्की कुरा गर्ने, आफ्ना मात्रै कुरा गर्ने, आफ्नो सुपेरियोरिटीको कुरा मात्रै गर्ने अनि अस्थायी कुरा बढी गर्ने भएको कारणले साथीहरू धेरै रुष्ट भएर पार्टीबाट चाहिँ बाहिरिँदै हुनुहुन्छ. त्यो अत्यन्तै चिन्ताजनक हो, निराशाजनक हो. यसलाई रोक्नका लागि हामी सबै लाग्नुपर्छ. लाग्ने भनेको पार्टी एकता भयो भने आधा साथीहरू फर्केर आउने सम्भावना.
3: हस् आजका लागि हामीसँग समय यति नै रह्यो. यो समयमा कुराकानीमा रहिदिनु भयो यहाँलाई धेरै धन्यवाद.
4: हस् यहाँलाई पनि र सम्पूर्ण श्रोतालाई मेरो तर्फबाट हार्दिक धन्यवाद.
3: हामी कुराकानी गर्दै थियौँ नेपाली कङ्ग्रेसका नेता मीनबहादुर विश्वकर्मासँग, विशेष गरी कङ्ग्रेसको इतर पक्षले अगाडि बढाइरहेका गतिविधिहरूका सन्दर्भमा केन्द्रित रहेर आज हामीले कुराकानी गऱ्यौँ. आजको लागि अन्तरसंवाद यति नै. प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद. म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.
5: डाक्टर साहब नमस्कार. मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन.
6: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको
5: हो
6: आमा?
5: हो डाक्टर साहब.
6: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ. यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ. औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ. ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ। तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
5: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
7: याद गरौ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही

0: Kiss Bonus Pound. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: असतो
2: शिक्षाको नीति अभ्यास र प्राप्ति
3: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला
2: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
4: शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
5: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णमा हार्दिक स्वागत गर्दछु। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौँ। आजको श्रृङ्खलामा हामी शिक्षा क्षेत्रको वर्तमान अवस्था सुधार गर्नुपर्ने पक्षदेखिका समस्या र चुनौतीबारे छलफल गर्नेछौँ। यसको लागि हामीसँग हुनुहुन्छ शिक्षाविद एवं नेपाल सरकारका पूर्व सचिव डाक्टर हरि लम्साल। डाक्टर साहब, स्वागत छ कार्यक्रममा।
6: हजुर हस्, धन्यवाद, नमस्कार।
5: यहाँले नेपालको शिक्षा क्षेत्रलाई नजिकबाट पहिचान गर्ने अवसर प्राप्त गर्नुभएको छ। लामो समयसम्म शिक्षा क्षेत्रसँग सम्बन्धित कार्यालय र मन्त्रालयमा रहेर पनि काम गर्नुभयो। हाम्रो शिक्षा प्रणाली कस्तो छ?
6: मेरो अनुभवमा त शिक्षा प्रणाली त चलेकै छ,
5: अब
6: विगतदेखि निरन्तर रूपमा चलेकै छ, तर समस्याहरू अझ गुजुल्टो परेका छ। के यो विद्यार्थीको सिकाइ उपलब्धि जति बढ्न पर्ने हो त्यो बढेका छैन, त्यो नबढेको हुनाले त्यो यथावत रूपमा चलेको छ भनेर भन्नुपर्ने हुन्छ। मलाई चाहिँ बाहिरबाट हेर्दा पनि त्यस्तै लाग्छ।
5: शिक्षा क्षेत्रका समस्याका कुराहरू विभिन्न ठाउँमा विभिन्न फोरमहरूमा उठ्ने गरेका छन्। नीतिका कुराहरू, प्रणालीका कुराहरू, पद्धतिका कुराहरू, विविध कुराहरू बाहिरबाट उठ्नु र भित्र गएर काम गर्दाखेरि के असहज हुँदो रहेछ, उठाउनु सजिलो र काम गर्न गाह्रो, के त्यस्ता समस्याहरू पनि झेल्नु भएको छ?
6: होइन, काम गर्न त सजिलो छैन नि, काम गर्न त सबैलाई मिलाएर लैजान पर्यो। बाहिरबाट बोल्ने त बोलिदिए हुन्छ, देखाइदिए हुन्छ,
5: हजुर,
6: होइन, अब फेरि निरपेक्ष ढङ्गले देखाउन सकिन्छ नि, एकदमै के अब यो हुनुपर्छ भनिदिए हुन्छ। भित्र गएपछि त विभिन्न सरोकारवालाहरू छन्, अब त्यहाँ इन्ट्रेस्ट ग्रुप पनि छन्, अब त्यो इन्ट्रेस्ट ग्रुपलाई पन्छाएर त्यो सरोकारवालाको जुन त्यो माग हो, जायज मागलाई पुरा गर्न त सबैलाई मिलाउन सक्नु पऱ्यो। अब एकातिर सरोकारवालाको प्रेसर छ, अर्कोतिर स्रोत र साधनको कुरा छ। अब यो स्रोत पनि कस्तो छ भने दिइसकेकोलाई केही गरे पनि फिर्ता गर्न मिलाउन सकिँदैन, नयाँ माग्ने मात्रै हुन्छ। अनि अब त्यो यो यो दुईटाको बिचमा चाहिँ काम गर्न नसकिने नै भन्ने त होइन, तर धेरै मिलाएर गर्नुपर्ने हुन्छ।
5: किन सरकारवाला पक्षहरूको बढी हावी भएर यो समस्या सिर्जना हुन्छ?
6: यस्तो हुन्छ, सरकारवालाले सरकारसँग माग राख्नु त स्वाभाविकै हो। हेर्नु, आफ्नो कुरा भए हुन्थ्यो, मलाई यो बेलामा यो पाए हुन्थ्यो, ऐन बनाउँदा मेरा कुरा समेट दिए हुन्थ्यो भन्ने छ, स्वाभाविकै हुन्छ। अब त्यहाँ सरकारवालासँग त इन्ट्रेस्ट ग्रुप के स्वार्थ समूह, अनावश्यक लाभ लिने समूह हुन्छ नि त, त्यो मिसिन्छ कि। त्यसो भएर कुन चाहिँ सरोकारवालाको वास्तविकमा कति हो, अनि यो सरोकार यो स्वार्थ समूहले उचालिरहेको कति हो भन्ने छुट्याउन सक्नुपर्छ कि। त्यो नछुट्याउँदा के हुन्छ भने कहिले कहिले स्वार्थ समूहको माग पुरा भइरहेको हुन्छ र सरोकारवालाको जायज माग चाहिँ छायामा पर्ने सम्भावना हुने हुनाले त्यो निर्णयकर्ता पनि अत्यन्त दबावमा रहनुपर्ने अवस्था हुन्छ कि शिक्षाको क्षेत्रमा चाहिँ।
5: तर शिक्षा क्षेत्र बालबालिकासँग जोडिएको कुरा, युवाहरूसँग जोडिएको कुरा हो, यसले चाहिँ देशको भविष्यसँग जोडिएको कुरा, समग्र कुराहरू चाहिँ शिक्षामै जोडिएका हुन्छन्। पछिल्लो समय व्यावहारिक शिक्षा भएनन्, प्राविधिक शिक्षातिर हामी जान सकेनौँ, तुलनात्मक नजरले जानु पर्थ्यो, त्यहाँ जाँदै गर्दाखेरि पनि त्यसले जीविकोपार्जन गर्नमा समस्या गर्यो, यस्ता कुराहरू आइरहेका छन्। यी कुराहरूमा त विवाद नहुनुपर्ने हो।
6: अब यस्तो भयो, शिक्षा व्यावहारिक भएन भन्दा दुईटा ढङ्गबाट हेर्नु पऱ्यो क्या। एउटा पाठ्यक्रममा अथवा नीति पाठ्यक्रममा कति सुधार्नुपर्ने एउटा पाटो होला, भएकै कार्यान्वयन गर्ने कुरा अर्को पाटो रह्यो कि।
5: हजुर,
6: मलाई चाहिँ मेरो अनुभवमा कस्तो लाग्छ भने हाम्रो भएकै चिज कार्यान्वयन नभएर धेरै समस्या आएको छ कि. जस्तो प्रयोगात्मक अभ्यास गराउने भन्छौँ हामीले विद्यालयमा, विद्यार्थीलाई चाहिँ गरेरै सिक्ने बनाउनु पर्छ भन्छौँ, त्यहाँ त्यो हुँदैन. त्यसमा अनुगमन पनि पुगेन. मन्त्रालयको तर्फबाट हामीले जे जति पहल गर्नुपर्ने, अनुगमन गर्नुपर्ने, त्यो नगर्नेलाई कारवाही गर्नुपर्ने, गर्नेलाई थप सहयोग गर्नुपर्ने, त्यो पनि हुन सक्दैन. अब त्यो विद्यालयमा पनि एक्लै अर्कोलाई देखाएर उम्कने मात्रै भयो कि, त्यो त कार्यान्वयन गरे त विद्यार्थीले सिक्छ नि त. एउटा सिप हातमा हुन्थ्यो. अब हामी सबैले सजिलो के भइरह भने, अनि यो पाठ्यक्रम भएन, शिक्षा व्यवहारिक भएन भने व्यवहारिक कन्टेन्ट हुने होइन कि. व्यवहारिक त यो शिक्षा लिने लिने प्रक्रियालाई कति मात्रामा सान्दर्भिक बनाउन सकिन्छ, कति मात्रामा विद्यार्थीलाई इन्गेज गर्न सकिन्छ भन्ने विषयले निर्धारण हुने हो. तर बहस जति कता फर्कियो भने खालि त्यो शिक्षा भने त अमूर्त हो नि त कन्टेन्ट त. त्यसलाई मूर्त बनाउने चाहिँ लिने दिने प्रक्रिया हो कि. र मलाई चाहिँ यो भित्र बाहिर बसिरहँदा पनि मेरो अनुभव कस्तो छ भने, यो अहिले पनि त केही विद्यालयहरूले राम्रो सिप हासिल गराएको छ त. विद्यार्थी 12 कक्षा पढेर बाहिर निस्कँदा विद्यार्थीसँग एउटा दुइटा सिप हातमा छ. त्यो त यही विधि पद्धति कानुनभित्र भएको हो नि त. त्यसो भएर कार्यान्वयन पक्ष कमजोर देख्छु मैले चाहिँ.
5: त्यसो भए हाम्रो जुन पाठ्यक्रम छ त्यति दोषी दिनुपर्ने जो हामी बाहिर भन्छौँ अथवा बाहिर सुन्छौँ, त्यस्तो किसिमको नराम्रै अवस्थामा छैन?
6: होइन होइन, हाम्रो पाठ्यक्रम पनि त पाठ्यक्रम बनाउने त विभिन्न सैद्धान्तिक आधारहरू हुन्छ, बाहिरको हेर्ने हुन्छ, विज्ञहरूले छलफल गरेर बनाएको हुन्छ. त्यति नै कमजोर हुन्न कि के, यसो भनेर एकदम पूर्ण छ भन्न त मैले नि सक्दिनँ.
5: हजुर,
6: त्यसमा पनि कमी कमजोरी समयानुकूल थप गर्नुपर्ने हुनसक्ला. तर यही पाठ्यक्रम चाहिँ कार्यान्वयन गर्न सक्ने हो भने, प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने हो भने त गर्न सक्ने ठाउँ छ भन्ने मेरो तर्क चाहिँ त्यो हो कि.
5: अहिलेको विद्यालय शिक्षाको कुरा गर्दाखेरि गुणस्तर भन्दा पनि प्रमाणपत्रमुखी भयो भन्ने आरोपहरू बहसहरू पनि सुनिन्छन्.
6: अब सिप हासिल नहुने, व्यवहारिक नहुने भएपछि त सैद्धान्तिक ज्ञानको प्रमाणपत्र त स्वाभाविकै हो होइन. प्रमाणपत्र त शिक्षाले दिन्छ नै. तर त्यो सिपको कम्पोनेन्ट चाहिँ सहितको प्रमाणपत्र हो कि सिपको कम्पोनेन्ट नभएको प्रमाणपत्र हो भन्नेमा त, यदि सिप भएन भने त्यो चाहिँ प्रमाणपत्र प्रमाणपत्रकै रूपमा रहने चाहिँ यहाँले भने जस्तै स्वाभाविकै हो त्यो विषय चाहिँ.
5: सर, यहाँ शिक्षा मन्त्रालयमा रहेर पनि काम गर्नुभयो, कुराहरू उठ्छन् शिक्षा सुधारका कुराहरू. ग्रामीण क्षेत्रमा हुने विद्यालयको स्रोत साधनसँग पहुँच र सहरी क्षेत्रमा हुने विद्यार्थीहरूको स्रोत साधनमा हुने पहुँच, यसलाई हामीले समान अथवा एउटै किसिमले हेर्ने गरेका छौँ. यसले गर्दाखेरि दुर्गम विद्यार्थीहरूलाई के अन्याय हुन्छ कि, त्यस्ता कुराहरू पनि बहस छलफल हुन्छन् कि?
6: होइन, बहस हुन्छ. जस्तो भौतिक पूर्वाधारको हिसाबले त अब धेरै ठाउँमा पूर्वाधारहरू सुधार भयो होइन. अब विद्यालयहरू राम्रो बनेका पनि छन्, अब सबै सम्भव बनेका छैन, त्यो पनि केही ठाउँहरू अझै बाँकी छ. तर गाउँ सहर पूर्वाधारहरूले त्यति असमानता महसुस गर्नुपर्ने अवस्था छैन. मैले औसतमा भने है, फेरि कहीँ एउटा नै नबनेको भए पनि गाउँमा नबनेको हुनसक्छ. तर हाम्रो लामो समयदेखि हाम्रो विद्यार्थीलाई आधार मानेर गर्ने जुन फन्डिङ छ एउटै छ क्या प्याटर्न चाहिँ. धेरै पैसा चाहिँ शिक्षाको धेरै पैसा विद्यार्थीलाई आधार मानेर जान्छ. टेक्स्ट बुकको कुरा गरौँ, विद्यालयमा सञ्चालन खर्च भनौँ, छात्रवृत्ति भनौँ, हो त्यो चाहिँ एउटै भएको हुनाले त्यसले कमजोरलाई, दूरदराजलाई र सहरलाई एउटै आँखाले हेऱ्यो भन्ने चाहिँमा सत्यता छ. तर यसको मतलब प्रयासै नगरेको पनि होइन, तर समयानुकूल बदलिनु पर्थ्यो क्या. लामो समय भयो. अहिलेको फन्डिङ मोडालिटी त मलाई लाग्छ लगभग 60 को दशकमा 23 वर्ष जति भएछ, 60 को दशकमा बनेको हो.
5: हजुर,
6: तर त्यो फन्डिङ मोडालिटीमा अब धेरै बदल्न पर्ने बेला आयो, किनभने असमानता सम्बोधन गर्न एउटै मोडालिटीले सम्भव छैन भन्ने चाहिँमा त्यसमा चाहिँ एकदमै सहमत हुनै पर्छ.
5: यसको लागि समय समयमा शिक्षा नीति ऐनहरू परिवर्तन भइरहन्छन्, यी कुराहरू किन हुन सक्दैनन् सर?
6: यसो हुन्छ, फन्डिङको नीति बदल्ने चाहिँ त्यो शिक्षा ऐनले रोक्या जस्तो लाग्दैन मलाई होइन.
5: नै मैले भन्नु, विभिन्न समयमा चाहिँ ऐन नियमहरू परिवर्तन भइरहन्छन् होइन, अप्ठ्यारा त फुकाउनु पर्ने हो.
6: यस्तो हुन्छ कि फन्डिङको कस्तो हुन्छ भने, यो शिक्षालाई कुन आँखाले हेर्ने भन्ने हुन्छ क्या. अब यो नाफा घाटाको आँखाले हेऱ्यो भने एउटा हुन्छ, होइन, आर्थिक दृष्टिकोणबाट हेऱ्यो भने एउटा देखिन्छ, समाजशास्त्रीय दृष्टिकोणबाट हेऱ्यो भने अर्को देखिन्छ। यो शिक्षा मन्त्रालयले एक्लै चाहेर पनि गर्न सक्दैन कि कतिपय कुराहरू, त्यसमा अर्थ मन्त्रालय जोडिने, योजना आयोग जोडिने, मुलुकको स्रोत जोडिने, कानुन मन्त्रालय जोडिने हुन्छ हो। त्यो क्रममा चाहिँ साझा बुझाइ बन्न नसकेको चाहिँ पक्कै हो। जस्तै अर्थ मन्त्रालयको तर्फबाट हामी पटक पटक छलफल जाँदा साथीहरू के भन्नुहुन्थ्यो भने भएको स्रोतलाई पहिलो प्रयोग गरौँ न भन्ने, त्यो पनि स्वाभाविकै हो। भएको स्रोतहरू कहीँ ओभरल्यापिङ भएको छ, कहीँ चाहिँ एकदम उच्चतम प्रयोग सदुपयोग भएको छैन भने त्यसलाई मिलाउँ भन्नुहुन्छ उहाँहरू। अब यतातिर फेरि त्यसलाईतिर त्यति बल गरिँदैन के अरे भन्नु न, शिक्षक दरबन्दी नै राष्ट्रलाइज गर्न सकिएन नि त। हामीले साना विद्यालयहरू पनि विकल्प भएको ठाउँमा सहरी क्षेत्रहरूमा पनि विद्यालयहरू मर्ज गर्ने पनि सकिएन। त्यो क्वेसन उताबाट उठ्छ, यताबाट चाहिँ फेरि अरू राजनीतिक अरू कारण देखाउने गरिन्छ। त्यसो भएर चाहना नभएको भन्दा पनि यो सबैलाई मिलाएर साझा दृष्टिकोण बनाउन नसकेको चाहिँ पक्कै हो।
5: जुन हामी सङ्घीय संरचनामा गयौँ त्यसपछि विद्यालयको अवस्था पनि केही परिवर्तन भएका कुरा आइरहेका छन्। स्थानीय तहमा त राख्दाखेरि यसले शिक्षा क्षेत्रमा सकारात्मक, नकारात्मक अथवा सामान्य केही प्रभाव त्यस्तो पारेको छ?
6: होइन, यसले मैले देखेको सबैभन्दा ठुलो चाहिँ एउटा स्थानीय तहले अपनत्व लियो शिक्षाको,
5: हजुर,
6: केही अब फेरि शिक्षकहरूका मुद्दा जिउका तिउ पनि छ, अपनत्व लियो, तर तिनवटा तहको बिचमा चाहिँ साझा धारणा बन्न सकेका छैन। एउटै टेबलमा बसेर यो फन्डिङमा यो ढाँचाले जाउँ, यो विषयमा यसरी ओभरल्यापिङ हटाउँ भन्ने चाहिँ सबैभन्दा ठुलो अहिलेको चुनौती भनेको तिन तहको सरकारले त्यो एउटा समन्वय गरेर नीति कार्यक्रमहरू बनाउने हो भने यही पैसालाई पनि अलि बढी गर्न सक्थ्यो। अब अहिले चाहिँ सानो एक्टिभिटी सङ्घबाट राख्यो भने स्थानीय तहको आरोप छ, स्थानीय तहले दोहोऱ्यायो भन्ने छ, अनि प्रदेशको त झन् दुईतिरै हुने भयो, सङ्घको छ अनि मिलेकै छ, स्थानीय तहको पनि मिलेकै छ। त्यसले गर्दा यो तिन तहको सरकारको बिचको समन्वय चाहिँ जति गर्नुपर्ने हो त्यो चाहिँ भएकै छैन। त्यसले चाहिँ बजेटहरू छरिए, कार्यक्रमहरू छरिए, सिनर्जी कायम हुन सकेन। तर अपनत्वको हिसाबले स्थानीय तह चाहिँ त जबरजस्त रूपमा चाहिँ विद्यालय त हाम्रो हो, यसलाई सुधार्नुपर्छ, राम्रो गर्नुपर्छ भनेर स्थानीय तहले अपनत्व लियो। यसो भन्दैमा सङ्घ र प्रदेशले छोड्यो भन्ने होइन कि, नजिकबाट अपनत्व लिएर फरक पर्छ कि, त्यसको सञ्चालन व्यवस्थापनमा फरक पर्छ। त्यो चाहिँ एउटा अहिलेको सबैभन्दा ठुलो सकारात्मक उपलब्धि चाहिँ त्यही हो जस्तो लाग्छ मलाई।
5: समुदायका व्यक्तिहरूको मातहतमा विद्यालय होस्, विद्यालय सुधार होस्, विद्यालय स्तरको शिक्षा राम्रो भएन भन्ने जुन आरोप थियो त्यसलाई स्थानीय तहले नियमन गरोस् भन्ने चाहिँ एउटा राम्रो नियतका साथ यो चाहिँ गरिएको थियो। तर त्यसमा पनि विवादहरू आए, कुनै ठाउँमा त राम्रा ढङ्गले विद्यालयहरू सञ्चालन गरेका उदाहरणहरू पनि छन्, धेरै ठाउँ नमुना विद्यालयहरू पनि छन्, यो पनि देखिन्छ। समय क्रमसँगै हामीले यसलाई पुनरावलोकन गर्ने कुराहरू पनि, संविधान संशोधनका कुराहरू पनि गर्न सकिने स्थिति छन् कि, यसमा पुनरावलोकन गर्नुपर्ने स्थिति आइसकेको हो?
6: होइन, अब राजनीतिक रूपमा त देखिन्छ के अरे,
5: हजुर,
6: यो शिक्षकको व्यवस्थापनको विषय अलिक पेचिलो छ। शिक्षा कस्तो विषय हो भने यो सिङ्गल डिसिजनले एउटा तहको एउटाले डिसिजन गरेर चल्ने होइन कि, विद्यालयमै जानु न, विद्यालयमा शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक, स्थानीय तह, शिक्षासेवी, समाजसेवी, यो सबैको एउटा साझा थलो जस्तो छ नि त। त्यसो भएर शिक्षामा मैले सुरुमा भनेको थिएँ नि, शिक्षाको व्यवस्थापन र सञ्चालन चाहिँ यो बहुत बुद्धि पुर्याएर गर्नुपर्छ भनेको, एकदमै समन्वयकारी भूमिका जरुरी हुन्छ कि। यो फेरि पुनरावलोकन गरेर फेरि सङ्घमै ल्याउने, प्रदेशमा ल्याउने भन्दा पनि एउटा विद्यालयलाई विद्यालयको रूपमा कसरी चलाउन सकिन्छ र अरूले यो डिस्टेन्सबाट मोनिटरिङ गर्ने, क्लोजली मोनिटरिङ कसले गर्ने, डिस्टेन्सबाट कसले गर्ने, फन्डिङको सुनिश्चितता कसले गर्ने भन्ने विषयहरू त्यो चाहिँ एकदमै संवेदनशील भएर हेर्नुपर्छ। अब यो शिक्षकलाई मात्रै दोष दिएर पनि हुँदैन कि, शिक्षकले केही ठकठाक होला तर यो साझा विषय हो, साझा मुद्दा हो भनेर जानियो भने हामीले यसलाई अलिक फरक ढङ्गले व्यवस्थापन गर्न सक्छौँ। अब फेरि एउटाले अर्कोलाई देखाएर जानियो भने त हिजो र आज के फरक हुने भयो र भोलि पनि यस्तै हुने सम्भावना रहिरहन्छ।
5: हिँड्नु र शिक्षकहरूका मागका कुराहरू छन्, हामीलाई पनि निजामती रहस्य सुधार दिनु पर्यो, हामी पनि दुर्गममा बसेका छौँ भन्ने आवाजहरू उहाँले पहिल्यैदेखि उठाइरहेका छन्। हामी पनि आयोग लडेर नै आएका हौँ भन्ने कुराहरू उहाँहरूको मागहरू छन्, तर यो सुनवाई भइरहेको छैन। हिँड्नु किन ग्याप भयो सर, यो के देखिन्छ?
6: अनि यसो भए शिक्षाको मुद्दाहरू लामो समयदेखि थातिरहे, थपिँदै गए कि, जब हामीले एउटा यो घाउ बल्झिया जस्तै हुन्छ कि, एउटा मुद्दालाई समयमै सम्बोधन गरेनौँ भने हुन्छ हुन्छ, हुन्न हुन्न भनेर चाहिँ सम्बोधन गरेनौँ भने त्यसले हाँगा बिगा हाल्दै जान्छ, थपिँदै जान्छ। यो सुरुमा साना चिजहरू थिए होलान् मैले अनुमान गर्छु, त्यसलाई त्यही बेलैमै सम्बोधन गरेको भए, सम्बोधन भनेको गर्नै पर्छ पनि होइन कि, कानुनी व्यवस्थाबाट यति गर्न सकिन्छ राज्यले, यति गर्न सकिँदैन भनेको भए एउटा एउटा बाटो आउँथ्यो होइन। हरेकपल्ट राज्य कस्तो भयो भने हरेकपल्ट सम्झौता गर्यो अनि यो यो विवादलाई टारिहालौँ, यो आन्दोलन हुन नदिउँ भनेर जे पनि सम्झौता गर्ने, त्यसपछि अनि शिक्षकहरू पनि के हुन्छ भने राज्यसँग सम्झौता गरेपछि अर्कोपल्ट अरू माग थपिन्छन्, अर्कोपल्ट अरू माग थपिन्छन्। त्यसो भएर एकपल्ट शिक्षकहरूले भन्ने पनि एउटा कुरा छ, जायज माग कति हुन् त्यो, अब यो यो चाहिँ अहिले गर्न सकिन्न भन्ने कति हुन्, यसमा सरकार एउटा पक्ष अनि विद्यालयका शिक्षक अर्को पक्ष हो भने विज्ञहरूको पनि धारणा के छ त, अन्तर्राष्ट्रिय अभ्यास के छ त भनेर सम्बोधन गर्ने हो भने यसलाई यति हुन्छ यति हुन्न भनेर टुङ्ग्याउनुपर्छ कि, अनि टुङ्ग्याएपछि एउटा बाटो लिन्छ। हामीले सधैँ यो मुद्दामा के गर्यौँ भने एउटा टालटुले प्रवृत्ति कि, सम्झौता गरिदिने, पुरा गर्न चाहिँ यो कारण देखाउने, त्यो कारण देखाउने, अनि त्यसो भएपछि यो थप गुजुल्टो पर्दै गयो समस्या चाहिँ।
5: मैले यो कुरा किन पनि जोडेको भने विद्यालयको नतिजा राम्रो आएन सामुदायिक विद्यालयको भनेर हामी भन्छौँ, तर शिक्षकको मनोबल बढ्न सकेन भने त यसमा पनि समस्या हुनसक्छ, कहीँ यो कारणले गर्दाखेरि पनि कमजोर भयो कि?
6: मैले एकदमै शिक्षकको प्रेडिक्टेबिलिटीमा छैन कि, शिक्षकको हकमा चाहिँ एउटा सानो उदाहरण दिन्छु। मैले चाहिँ तलब पढ्छ कुनै बेला ग्रेडको समायोजन हुन्छ होइन, त्यो बेलामा बजेट वक्तव्य आउँदा पछिल्लो चरणमा त अब एकैचोटि गर्न थालिया छ, शिक्षकको लागि फेरि छुट्टै माग राख्नु पर्थ्यो कि, छुट्टै अनुरोध गर्नु पर्थ्यो कि, अरू सबैको बजेटमा बोलिन्थ्यो अनि शिक्षकको चाहिँ फेरि छुट्टै फाइल उठाएर लिएर जानु पर्थ्यो। यसले के गर् फिल गर्दो रहेछ भने शिक्षकले आफूलाई चाहिँ नेग्लेक्टेड फिल गर्दो रहेछ होइन, त्यसो भएपछि त मनोबलमा असर त परिहाल्छ नि। मेरो भनाइ के हो भने राज्यले सबै तहका सार्वजनिक कोषबाट तलब सुविधा खानेहरूलाई निर्णय गर्दाखेरि एकमुष्ट एकैचोटि एकैपटक निर्णय गरेर यो नजिकको यो टाढाको भन्ने भावना दिन हुन्न, त्यसो भएपछि शिक्षकलाई पनि भन्ने ठाउँ रहन्छ। अहिले शिक्षकले देखाएका पोइन्टहरू त कतिपय त नाजायज छैनन्, हेर्नुहोस् गर्नै पर्ने खालका छन्।
5: निजी विद्यालय र सामुदायिक विद्यालय बिचको बढ्दो दूरी छ नि असमानताका कुराहरू, यो देखिन्छ। एकातर्फ निजी र सामुदायिक विद्यालय बिचको खाडल देखिन्छ किन विद्यार्थीहरूको चाहिँ स्तरका कुराहरू होइन, तर त्यसमा पनि दुर्गम र सुगमका कुराहरू पनि जोडिन्छन्, यसलाई समान बनाउनु पर्ने हुन्छ, कसरी अगाडि बढ्नु पर्ला?
6: यसो हुन्छ, अब संसारमा एजुकेसन कहीँ न कहीँ कमोडिटीको रूपमा क्रय विक्रय गर्ने रूपमा पनि बढ्दै गयो धेरै मुलुकमा, युरोपको केही मुलुकहरूमा चाहिँ यसलाई पूर्ण पब्लिक गुडकै रूपमा छ।
5: हजुर,
6: अब हामी जुन इकोनोमी हामीले एडप्ट गरेका छौँ त्यसमा यो पब्लिक गुड्स मात्रै हो, कमोडिटी होइन भन्ने सम्भावना रहला जस्तो मलाई लाग्दैन। तर यहाँनिर निजी विद्यालयले फेरि नियमन हुने मापदण्डहरू पालना गर्ने चिजमा चाहिँ कमी कमजोरी छन् हाम्रो होइन, तर अहिले चाहिँ तत्कालै यो सबै पूर्ण पब्लिक गुड्स बन्छ भन्ने चाहिँ छैन, एउटा लामो सोच राखेर कानुनले दिएर उनीहरूले लगानी गरेको हुनाले लगानीलाई ग्रेसफुल एक्जिट पनि हुने बनाउने हो भने मेरो अनुभवमा मैले बुझेअनुसार चाहिँ कक्षा आठसम्म चाहिँ सार्वजनिक बनाउँदा हुन्छ, त्यसको लागि पनि लामो तयारी चाहिन्छ, यो सरकारवालाहरूसँग बस्नुपर्छ, निजीहरूसँग पनि बस्नुपर्छ, पब्लिक स्कुलहरू सुधार्नुपर्छ र त्यो लगानीको ग्रेसफुल एक्जिट पनि दिनुपर्छ उहाँहरूलाई, अनि त्यसपछि माथि चाहिँ निजीहरूको सहभागिता खोज्दा हुन्छ। अब अहिले चाहिँ अहिले मैले यसो तथ्याङ्क हेर्छु कति 36% विद्यार्थी निजी विद्यालयमा पढ्छन् भन्ने छ, यो हामीले गाली त गरिरहेछौँ तर हरेक वर्ष बढिरहेछ कि, त्यसको सम्बोधन गर्ने बाटोतिर लागेकै छैन। पब्लिक खपतलाई चाहिँ मुद्दाहरू उठाउने गरिन्छ, त्यसलाई एकदमै सार्थक रूपमा सम्बोधन गरौँ भन्ने प्रयास भएको चाहिँ देखिँदैन।
5: त्यसलाई सरकारले धान्न सक्छ, आर्थिक दायित्वको कुरो पनि आउँछ,
6: सम्भवै भएन नि त अहिले एकैचोटि त, मैले त्यही भने त लामो तयारी गरेर कति वर्षमा गर्ने हो र यो निजीलाई पनि ग्रेसफुल एक्जिट कसरी दिने हो र पब्लिक स्कुल पनि सुधार्ने हो भने संसारको अनुभवले के देखाउँछ भने 8 कक्षासम्म एकदमै कम मात्रामा जुन इन्टरनेसनल ग्लोबल सिटिजनले मैले निजी पढाउँछु भन्दा पाउला पनि अब त्यो होइन, तर लार्ज सेक्सन अफ द सोसाइटी चाहिँ पब्लिक स्कुलतिर लैजान सकिन्छ, तर अहिलेको ढाँचाले सकिँदैन। अहिलेको ढाँचाले सकिँदैन।
5: हजुर, हामीले पाठ्यक्रमको कुरा गरेका थियौँ, विद्यार्थीहरूमा नैतिक शिक्षा, अनुशासन, सामाजिक उत्तरदायित्व घट्दै गएको भन्ने गुनासाहरू पनि आइरहेका छन्। व्यवहारिक रूपमा ती कुराहरू देखिएको भन्ने कुराहरू पनि सुनिन्छन्, अनुभवका कुराहरू सुनिन्छन्। यहाँको अनुभव के छ, के भोग्नु भएको छ?
6: होइन, पहिला नैतिक शिक्षा थियो, हटाइयो के अरे, होइन अलिकति यो मार्केट इन्फ्लुएन्स भयो क्या हाम्रो करिकुलम।
5: अझै भन्ने बेला व्यवहारिक पक्ष भनौँ न,
6: व्यवहारिक पक्ष चाहिँ अहिले चाहिँ कमजोर देखियो। हेर्नु, यो कमजोर दुईवटा कारणले, एउटा पार्टले अब यो भएकै चिजहरू पनि हामी कार्यान्वयन गरिएन, हाम्रो सोसाइटी नै होल सोसाइटी नै त्यो मार्केटको इन्फ्लुएन्समा परिरहेछ कि, अभिभावक भन्नुहोस्, विद्यार्थी भन्नुहोस्, एउटा त्यो कार्यान्वयनको पाटोबाट यो व्यवहारिक नैतिक पक्ष कमजोर रह्यो। अर्को, पाठ्यक्रमले अलिक बढी जोड दिनु पर्थ्यो, त्यो विषय नै हटाएपछि त्यो अलिअलि पढाउने कुरा पनि गयो, त्यहाँ चाहिँ नीतिगत कमजोरी रह्यो। अर्को, कार्यान्वयन पक्ष कमजोरी रह्यो। अहिले त सरकारले भर्खरै अब के राष्ट्रिय पाठ्यक्रम प्रारूप संशोधन गर्ने भनेर पनि कार्यदल के बनाएको छ के अरे, अब आशा गरौँ यी विषयहरू त्यति बेला समेटिन्छन् भनेर आशा गर्ने ठाउँ चाहिँ छ।
5: हामीले नेपालको शिक्षाका कुरा गऱ्यौँ, शिक्षा प्रणालीका कुरा गऱ्यौँ, हाम्रो उच्च शिक्षा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने किसिमको छ या अझै यसलाई त्यही किसिमको बनाउनु पर्ने स्थिति छ, के देखिन्छ?
6: होइन, व्यक्ति त व्यक्तिगत रूपमा त मान्छेहरू गएर राम्रै गरेको पनि देखिन्छ, तर त्यो संस्थागत होइन, त्यो प्रणालीगत होइन। प्रणालीगत रूपमा चाहिँ हाम्रो उच्च शिक्षामा हामी एकदमै कमजोर छौँ। हेर्नुहोस्, हामी एकदमै कमजोर छौँ, अल्मलिएको जस्तो देखिन्छ, तर व्यक्तिगत रूपमा केही विद्यार्थीहरू गएर बाहिर पनि राम्रो गरेको देखिन्छ, त्यो व्यक्तिगत प्रतिभाको कारण हो।
5: हजुर,
6: प्रणालीले जसरी उच्च शिक्षालाई बनाउनु पर्थ्यो, त्यहाँ चाहिँ झनपछि झन्झन कमजोर भइरहेको अनुभव हुन्छ मलाई चाहिँ।
5: त्यही कारणले हो यहाँबाट विदेशमा स्टुडेन्ट भिसामा जाने अथवा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरू फेरि त्यहाँ गएपछि फरक ढङ्गले अगाडि बढ्नुपर्ने स्थिति छ, यो धेरै ठाउँमा देखिन्छ नि।
6: यसो भए विदेशै जाने त धेरै कारण छ। हेर्नु, पढ्नै जाने कति छन्, पढ्ने र काम गर्ने कति छन्, काम गर्न जाने कति छन्, होइन, यो विदेश पढ्न जानेलाई कामसँग पनि जोडिएको हुनाले कति पढ्न मात्रै गएका हुन्, कति पहिला काम अनि पढ्न गएका हुन्, त्यो दोस्रो समूह काम र पढ्न गएका हुन् भने इकोनोमीसँग जोडियो, रोजगारीसँग जोडियो, यहाँको सामाजिक आर्थिक व्यवस्थासँग जोडियो, होइन, पढ्न मात्रै गएको हो भने त्यसलाई चाहिँ अब ग्लोबल कम्पिटिसन मार्केटमा प्रवेश गर्छु भन्ने चाहिँ केही जान्थ्यो पनि होला, र त्यो हामीले यहाँ कति रोक्न सकिन्थ्यो भन्नेमा बहस गर्न पर्थ्यो। तर त्यो भन्दै गर्दा विदेश उनको इच्छाले होला जाने नजाने, तर हामीले चाहिँ हाम्रो उच्च शिक्षा चाहिँ सुधार्नुपर्छ।
5: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। अन्त्यमा, नेपालको शिक्षा क्षेत्रको सुधारको लागि सरकार, अभिभावक, नागरिक समाज र विद्यार्थीको आफ्नै किसिमको भूमिका हुन्छ, सबै क्षेत्रलाई एकजुट गरेर कसरी अगाडि बढ्नु पर्ला, यहाँको सुझाव के छ?
6: मलाई कस्तो लाग्छ भने शिक्षा चाहिँ बहुतह र बहुसरोकारवाला बिचमा रहन्छ, यसले प्रशस्त मात्रामा सार्थक संवाद माग्छ। यसमा चाहिँ तिनवटा कुरा हेर्दा हुन्छ, हाम्रै परिवेश एउटा हो, विज्ञहरूको अनुभव एउटा हो, विगतमा के गरियो के गर्न सकिएन भनेर हेरेर यो तिन चारवटा दृष्टिकोणबाट मन्थन गरेर एउटा साझा धारणा तय गरेर सरकारले अन्तिममा त आफ्नो धारणा तय गर्न सक्छ नि त, त्यो त गर्न पाउने नै भयो, तर त्योभन्दा अगाडि यो छलफल गरेर समस्याहरू निरूपण गर्दै गर्दै जाने हो भने समाधान हुन्छ। एकपक्षीय रूपमा निर्णय गर्दै जाने हो भने मलाई चाहिँ त्यति सजिलै यी समस्याहरू सम्बोधन होला जस्तो चाहिँ लाग्दैन।
5: हुन्छ सर, हामीलाई समय दिनुभयो, आफ्ना महत्त्वपूर्ण कुराहरू हाम्रो श्रोताहरूमा राख्नुभयो, यहाँलाई धन्यवाद।
6: हस्, यहाँलाई, रेडियो नेपाललाई पनि धन्यवाद, मेरो विचार जुन यो भन्ने मौका दिनुभयो त्यसलाई एकदम धन्यवाद दिन चाहन्छु।
5: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ शिक्षाविद एवं नेपाल सरकारका पूर्व सचिव डाक्टर हरि लम्सालसँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस यहीँ पुरा हुन्छ। प्राविधिक मित्र मोहम्मद असलमलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
1: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
3: नेपाली विद्यालय, विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाएर प्राध्यापन कला,
2: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
4: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो राष्ट्रको संचार।
0: अब प्रस्तुत छ शास्त्रीय गायन कार्यक्रम। कलाकार हुनुहुन्छ संगीता राणा प्रधान, रागमा हुनुहुन्छ माझ खमाझ, तबलामा साथ दिनुभएको छ डङ्कन दास चौधरीले, र हार्मोनियममा साथ दिनुभएको छ मनराज नकर्मी, र इसराजमा साथ दिनुभएको छ सन्तोष भक्त श्रेष्ठले।

अहिले सुनायौं शास्त्रीय संगीत कार्यक्रम. शास्त्रीय गायनमा हुनुहुन्थ्यो संगीता राणा प्रधान, रागमा हुनुहुन्थ्यो माझ खमाज. तबलामा साथ दिनुभएको थियो डङ्कन दास चौधरीले भने हार्मोनियम र यसराजमा साथ दिनुभएको थियो मनराज नकर्मी र सन्तोष भक्त श्रेष्ठले. शास्त्रीय संगीत पछाडि तपाईँहरूलाई हामी फेरि एउटा स्वदेश गान सुनाउँछौँ. स्वर रहेको छ गोपाल योञ्जन र साथीहरूको, रचना गोपाल योञ्जन र सङ्गीत पनि गोपाल योञ्जनको नै.

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: वर्षा यामसँगै जंगल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
3: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।
4: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
5: विपद बाजा बसाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
4: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
0: रेडियो नेपालद्वारा जनहितका लागि।
6: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना, सन्चै छौ होला? छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको बन्नु है। आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा

0: ए, अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखो बारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउन है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया पिरिमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तुभाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्रै सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 9 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सांसदहरूका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई सभामुख डोलप्रसाद अरियालको निर्देशन। एसियाली विकास बैंकसँग नेपाल सरकारले 25 अर्ब बढी ऋण सहायता लिने सम्बन्धी सम्झौता। भारतको असममा विद्युतीय धरापमा कम्तीमा 2 सुरक्षाकर्मीको मृत्यु। र अमेरिकालाई 4-1 गोल अन्तरले पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टर फाइनलमा प्रवेश। समाचार विस्तारमा। राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल जारी छ। प्रतिनिधि सभाबाट विधेयक पारित भएपछि राष्ट्रिय सभामा छलफल भइरहेको हो। हिजो विभिन्न 9 मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभयो। बाँकी रहेका मन्त्रालय तथा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गत विनियोजित विभिन्न शीर्षकमाथिको जवाफ सम्बन्धित मन्त्रीले आज दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराउनुभयो। सभामुख अरियालले सांसदहरूले सभामा उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कारबाहीबारे जानकारी गराउन पनि निर्देशन दिनुभयो। बैठकमा समय माग गरी प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सदनमा प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा तोड्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। एसियाली विकास बैंक एडिबीले नेपाल सरकारलाई 16,50,00,000 अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। उक्त रकम 25,13,00,000,000 बढी नेपाली रुपियाँ हो। हिजो अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र एडिबी बीच 2 छुट्टा छुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएको हो। उक्त सहुलियतपूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन तथा भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च हुनेछ। अर्थमन्त्री डाक्टर सोलिम वाग्ले र एडिबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा भएको सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र एडिबीका तर्फबाट नेपाल आवासीय नियोगका क्षेत्रीय देशीय निर्देशक आर्नो कोसवाले हस्ताक्षर गर्नुभयो। गृहमन्त्री सुदन गुरुङले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्री गुरुङले हिजो अर्जुनधारा नगरपालिका 11 स्थित सालबारी होरिटेज भिल्लामा जिल्ला स्तरीय सुरक्षा समितिका पदाधिकारीसँग भेटघाट गर्नुभएको थियो। सो अवसरमा गृहमन्त्री गुरुङले सुरक्षा निकायसँग जिल्लाको समग्र सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागु औषध ओसार पसार, मानव बेचबिखन लगायत समसामयिक सुरक्षा चुनौतीबारे छलफल गर्नुभयो। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा तत्कालीन मन्त्री मोहन बहादुर बस्नेतलाई सफाई दिँदै प्राधिकरणका तत्कालीन अध्यक्ष

0: दिगम्बर झासहित तीनजनालाई दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले हिजो प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज गेवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो। दोषी ठहर भएका प्राधिकरणका तत्कालीन अध्यक्ष झालाई एक वर्ष र बाँकी दुईजनालाई छ महिना कैद र 50,000 दरले जरिवाना ठहर भएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। सहकारी संस्थामा बचतकर्ताको डुबेको रकम फिर्ता गराउने सरकारी अभियान अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखर सहकारीका 248 जनाले बचत फिर्ता पाएका हुन्। गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट 5 जना कृषकलाई हिजो नगदसहित सम्मान गरेको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरेको हो। यस वर्षको प्रदेश सर्वोत्कृष्ट कृषि पुरस्कार बागलुङको गलकोट नगरपालिका 1 सहारा कृषि फर्मका सञ्चालक गम बहादुर कुँवर ले प्राप्त गर्नुभयो। यसै गरी प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट नवलपरासीको मौला कालिका कृषि फार्मका सञ्चालक निर्मल भट्टराई, पोखरा 14 रोशन एन्ड रोहित कृषि फार्मका सञ्चालक रमेश खनाल र तनहुँ ब्यास नगरपालिका 10 दाजुभाइ गाई फार्मका सञ्चालक रमेश तिमिल सिन्हा सम्मानित हुनुभयो। यसै गरी खिलुङ कालिका अर्ग्यानिक कृषि फार्म भिरकोट नगरपालिका साथ स्याङ्जाका शालिग्राम अरियाल र निलगिरी पशुपन्छी तथा कृषि व्यवसाय मुस्ताङका सञ्चालक भूपेन्द्र शेरचन सम्मानित हुनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको मणिपुर राज्यस्थित उखरुल जिल्लामा हिजो दिउँसो सशस्त्र समूहको धरापमा परि 2 सुरक्षाकर्मीको मृत्यु भएको छ। आक्रमणमा केही जवानहरू घाइते भएका छन्। आक्रमणकारीहरूले विस्फोटक पदार्थ प्रयोग गर्नुका साथै गोलाबारी पनि गरेका थिए। यो आक्रमण स्थानीय उखरुल प्रहरी चौकीबाट करिब 16 किलोमिटर पूर्व नुङसाङखोङ क्षेत्रमा भएको हो। मणिपुरमा स्थानीय 2 समुदाय र सरकारी सुरक्षा निकायबीच लामो समयदेखि हिंसाका घटनाहरू जारी छन्। स्थानीय समुदाय बीचको झडपका घटनाहरू दिनहुँ जसो भइरहेका छन्। अब खेल समाचार। आयोजक राष्ट्र अमेरिकालाई 4-1 अन्तरले पराजित गर्दै बेल्जियम फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अन्तिम 16 खेलमा बेल्जियमका चार्ल्स डी केटेलायराले 2 गरे। उनले खेलको 90 मिनटमा निकोलस रास्किनको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको 31 मिनटमा अमेरिकाका मलिक टिलम्यानले फ्रिकिक मार्फत गोल गर्दै 1-1 बराबरीमा ल्याए। तर त्यसको 2 मिनटपछि नै लियान्ड्रो ट्रोसार्डको क्रसमा डी केटेलायरले हेड मार्फत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए। दोस्रो हाफमा अमेरिकी गोलरक्षक म्याट फ्रिसको गल्तीको फाइदा उठाउँदै हान्स भानाकेनले तेस्रो गोल गरे। इन्जुरी समयको 3 मिनटमा वैकल्पिक खेलाडी रोमेलु लुकाकुले 4 गोल थप्दै बेल्जियमको जित सुनिश्चित गरे। यो जितसँगै बेल्जियमले क्वार्टर फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। स्पेनले गैराति भएको अन्तिम 16 खेलमा पोर्चुगललाई 1-0 गोल अन्तरले हराउँदै अन्तिम 8 स्थान बनाएको थियो। फुटबलका महान खेलाडीमध्ये एक मानिने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा उपाधिविहीन रूपमा समाप्त भएको छ। गैराती भएको खेलमा स्पेनसँग 1-0 पराजित भएपछि 41 वर्षीय रोनाल्डो भावुक हुँदै मैदानमै रोएका थिए। डलासमा भएको क्वार्टर फाइनल भिडन्तमा स्पेनका मिकेल मेरिनोले इन्जुरी समयको अन्तिम क्षणमा निर्णायक गोल गर्दै टोलीलाई सेमी फाइनलमा पुर्याए भने पोर्चुगलको विश्वकप यात्रा टुङ्गियो। यसैगरी नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका रोनाल्डोले खेलपछि राष्ट्रिय टोलीबाट तत्काल सन्यास लिने बारे भने निर्णय नगरेको बताएका छन्। उनले परिवारसँग भेटेर शान्त मनले भविष्यबारे निर्णय गर्ने प्रतिक्रिया दिएका छन्। रोनाल्डो 5 पटक भेलन डिओर विजेता, 5 पटक युएफए च्याम्पियन्स लिग च्याम्पियन तथा युएफए युरो 2016 विजेता हुन्। उनले क्लब र राष्ट्रिय टोलीका लागि 976 गोल गरेका छन् भने लगातार 6 विश्वकपमा गोल गर्ने कीर्तिमान पनि बनाएका छन्। यद्यपि विश्वकप जित्ने उनको सपना भने पूरा हुन सकेन। हारपछि रोनाल्डोको प्रदर्शनलाई लिएर आलोचना पनि भएको छ। बीबीसी स्पोर्ट्सका विश्लेषक क्रिस सटनले रोनाल्डोले खेलमा कुनै प्रभाव पार्न नसकेको टिप्पणी गर्दै उनलाई लगातार पहिलो रोजाइमा उतार्ने निर्णयको आलोचना गरेका छन्। उता पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले हारपछि पदबाट राजीनामा दिने घोषणा गर्दै रोनाल्डोको खुलेर प्रशंसा गरेका छन्। उनले रोनाल्डो विश्वकप जित्ने सपना पूरा गर्न अन्तिमसम्म समर्पित रहेको र उनी फुटबलका मात्र नभई उत्कृष्ट व्यक्तित्वका पनि प्रतीक भएको प्रतिक्रिया दिएका छन्। अब मौसम। आज देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30.3 र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 32 देखि 34 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। सांसदहरूका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई सभामुख डोलप्रसाद अरियालको निर्देशन। एसियाली विकास ब्याङ्कसँग नेपाल सरकारले 25 अर्ब बढी ऋण सहायता लिने सम्बन्धी सम्झौता। भारतको असममा विद्युतीय धरापमा कम्तीमा 2 सुरक्षाकर्मीको मृत्यु। र अमेरिकालाई 4-1 अन्तरले पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टर फाइनलमा प्रवेश। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने 2 पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
5: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
4: हो डाक्टर साहब।
5: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको सङ्क्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ। तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठुलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
4: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
6: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

Kiss Bonus Pound. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766666 मा सम्पर्क गर्नुहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: कुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

आदरणीय श्रोता मित्र नमस्कार, ग्रेटर ग्रेस चर्चको प्रस्तुति रेडियो कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। पास्टर राजा नेउपाने र म कार्यक्रम प्रस्तुता रूपक राई आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीत।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि प्रेमको सन्देश कार्यक्रममा पुनः स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि यो सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो सन्देश लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यू, उहाँलाई स्वागत छ।
1: नमस्कार आदरणीय श्रोता मित्र, क्रिस्टिय रेडियो कार्यक्रम प्रेमको सन्देशबाट म पास्टर राजन न्यौपाने कार्यक्रममा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै ख्रिस्टिय अभिवादन, जय मसीह। प्रिय श्रोता मित्र, आजको बाइबल सन्देशमा हेर्नेछौँ अनन्तताको बारेमा। अनन्त शब्द यस्तो शब्द हो ग्रिक भाषामा युगौँ युग भन्ने हुन्छ, यसको कुनै पनि युग हुँदैन, सदा सर्वदाको लागि भन्ने हुन्छ। अनन्त भन्नाले कहिले पनि अन्त नहुनु हो। बाइबलको उपदेशक भन्ने पुस्तक 3:11 हामी देख्दछौँ उहाँले मानिसको हृदयमा अनन्तता पनि राखिदिनु भएको छ। हो श्रोता मित्र, मानिसको अन्त कहाँ हुन्छ? धेरै मानिस सोध्दछन् मानिस मरेपछि ऊ अन्त हुन्छ, यस पृथ्वीमा नै सबै कुरा हुन्छ, मरेपछि सकियो। तर बाइबलमा हामीले हेर्यो भने शरीरको मृत्यु मानिसको अन्त होइन, मृत्युपछि पनि मानिस सदाको लागि जिउँछ। मानिसको आत्मा मर्दैन, यो परमेश्वरले अनन्तताको लागि बनाउनु भयो। हो श्रोता मित्र, यहाँ हामी बाइबलको एउटा खण्डलाई हेर्नेछौँ, लुका भन्ने पुस्तक 16:19-31 खण्डमा हामी देख्दछौँ एउटा धनी मानिस थियो जो बहुमूल्य वस्त्र र मिहिन मलमल लगाएर दिनहुँ मोज मज्जामा बस्दथ्यो। उसको ढोकामा लाजरस नाउँको एउटा गरिब मानिसलाई ल्याएर राखिदिन्थे, त्यो घावै घाउले भरिएको थियो। त्यस धनी मानिसको टेबलबाट झरेको टुक्रा टुक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे। त्यो गरिब मानिस मर्यो र स्वर्गदूतले त्यसलाई लगेर अब्राहमको सँगमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो र नरकमा कठोर कष्ट भोगिरहेको बेलामा उसले नजर उठाएर हेर्यो र टाढामा अब्राहम र उसको सँगमा लाजरसलाई देख्यो। अनि उसले कराएर भन्यो, हे पिता अब्राहम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस् र त्यसले आफ्नो औँलाको टुप्पा पानीले चोपेर मेरो जिब्रोमा शीतल पारिदियोस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु। तर अब्राहमले भने, छोरो याद गर, तैँले तेरो जीवनकालमा असल असल कुराहरू भोग गरिस्, त्यसै गरी लाजरसले दुखै दुःख भोग्यो, त्यो अब यहाँ आराममा छ, त चाहिँ कष्टमा छस्। यी सबै कुरा बाहेक यहाँबाट तह कहाँ पारी जान खोज्नेहरू जान नसकुन् भनेर र त्यहाँबाट यहाँ वारी आउन नसकुन् भनेर हामीहरू र तिमीहरूको बीचमा एउटा अति गहिरो धाँधो छ। उसले भन्यो, पिता, यसै कारण म तपाईँलाई विन्ती गर्दछु, तपाईँले त्यसलाई मेरो बाबुको घरमा पठाइदिनुहोस्, किनभने मेरो 5 छन्, त्यसले तिनीहरूलाई चेतावनी दियोस्, नत्र त तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्। तर अब्राहमले भने, तिनीहरूका साथमा मोसा र अगमवक्ताका पुस्तक छन्, तिनीहरूले ती सुनुन्। तर उसले भन्यो, होइन पिता अब्राहम, मरेकोबाट कोही पनि एकजना तिनीहरू कहाँ गयो भने त तिनीहरूले पश्चाताप गर्नेछन्। उनले उसलाई भने, मोसा र अगमवक्ताहरूको कुरा तिनीहरूले सुन्दैनन् भने मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्ने छैनन्। हो श्रोता मित्र, धनी मानिस र लाजरसको बीच यस कुरामा धनी मानिस बैजनी वस्त्र र मलमलमा दिनहुँ रबाफिलो भएर मोज मज्जा गर्दथे, तर गरिब लाजरस खाउै खाउ भएको माग्ने थियो। यी दुवैका जीवन यसरी नै बितिरहे, एकजनाको जीवन अति मोज मज्जामा, एकजनाको जीवन अति कष्टकर अवस्थामा। तर दुवै मरे, तर मृत्युपछिको अवस्थाको सम्बन्धमा भने भिन्नै भिन्नै तथ्यहरू प्रस्तुत गरिएको छ। गरिब माग्ने लाजरस मर्यो र स्वर्गदूतद्वारा अब्राहमको काखमा पुर्याइयो। त्यो ठाउँ स्वर्गीय स्थानको ठाउँ थियो, त्यो सुखको स्थान थियो। त्यो धनी मानिस पनि मर्यो र गाडियो, तर धनी मानिस पुगेको स्थान भने पीडाको स्थान थियो, जुन चाहिँ नरक थियो। त्यहाँ अनन्त आगो रहन्छ र पीडा अनि दारा किटाई हुन्छ। हो श्रोता मित्र, यहाँ लाजरस गरिब भएको कारणले स्वर्ग गएको होइन, ऊ गरिब भए पनि प्रभु यीशुलाई विश्वास गर्यो, त्यसकारण ऊ स्वर्गमा गयो। उसले आफ्नो जीवनमा जे गरेका छन् त्यसको प्रतिफल मानिसले पाउँदछन्। लाजरस आफ्ना गरिबीहरूमा पनि निर्दोष थिए। परमेश्वरमा नै तिनको आशा थियो। परमेश्वर बाहेक तिनको निकट व्यक्तिहरू थिएन। तिनका प्राय रातहरू निराशमा थियो, तर उनले सम्पूर्ण जीवनमा येशूलाई परमेश्वरको रूपमा विश्वास गरेका थिए। शरीरका सबै समय दुःख कष्टमा परे, तर उनले परमेश्वरको मुक्तिलाई हेरेका थिए। उनको सम्पूर्ण आशा परमेश्वरमा थियो र उनी परमेश्वरमा भरोसा परे। उनले येशूलाई विश्वास गरे। तर श्रोता मित्र, धनी मानिसको अवस्था अति फरक थियो। उनको पृथ्वीको जीवन अति आनन्द बित्यो। उनी अति धनाढ्य व्यक्ति थिए। उनले कहिले पनि परमेश्वरलाई खोज्ने मौका नै मिलेन। सधैँ मोज मजा साथ समाजका मानिसहरूले उनलाई इज्जत गर्थे। उनी प्रतिष्ठित व्यक्ति थिए। उनको लागि संसार नै स्वर्ग थियो। उनले मनले चाहेको हरेक वस्तु उनले प्राप्त गर्थे। उनी दिनहुँ मोज मजा र आनन्दमा रमाउँथे। उनले आफ्नो जीवनकालमा असल असल कुरा पाएपछि आनन्द यही रमाहट यही सुखले गर्दा उनले परमेश्वर र परमेश्वरसँग आफ्नो समय बिताउन उनीसँग समय नै भएन। उनी आफ्नो सफलतामा नै परमेश्वर सम्झन्थे। उनीसँग आफ्नो व्यस्तताले गर्दा परमेश्वर खोज्ने कुनै पनि समय नै भएन। नेपालीमा एउटा उखान छ, खाएसार लाएसार मरेपछि लम्पसार। उनले यही कुरा सोचेका थिए। उनी पृथ्वीमा प्राप्त भएको सुख सुविधालाई नै परमेश्वरको आशिष सम्झन्थे। हो श्रोता मित्र, मानिसले सम्झनु पर्ने यो छ कि हामीले पृथ्वीमा प्राप्त गरेको सबै धन सम्पत्ति र आनन्द क्षणिक छन्। यसले मानिसलाई फाइदा छैन। यो क्षणिक हो। पृथ्वीमा रहेका यी वस्तुहरूको आयु छ। यिनीहरू जति बढ्यो भने पनि मानिसलाई यसले सहायता गर्दैन। बाइबलमा हिब्रू 13 अध्यायको 5 पदमा यसरी लेखिएको छ, तिमीहरूको जीवन रुपियाँ पैसाको मोहबाट अलग राख। तिमीहरूसँग भएका वस्तुसँग सन्तुष्ट बस। हो श्रोता मित्र, हामीसँग जति कुराहरू छ त्यसैमा सन्तुष्ट बसेर परमेश्वरलाई खोज्नु नै हाम्रो कर्तव्य हो। त्यो धनी मानिसले आफूसँग भएको रुपियाँको मोहलाई बढाउँदै लग्यो। उसलाई नष्ट हुने कुरा बढ्दै गयो र ऊ अझ धनी हुँदै गयो। उसको मन अझ धनमा नै लाग्थ्यो, तर परमेश्वर खोज्नेतर्फ उसको मन लागेन। येशूले यहाँ एउटा उखान भन्नुभएको छ, लुका 12 अध्यायको 16-देखि 21-सम्म। उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। कुनै एउटा धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो। त्यसले मनमनै घुम्न लाग्यो, मेरो अन्न राख्ने ठाउँ मसँग छैन, अब के गरौँ? तब त्यसले भन्यो, म यसो गर्नेछु, आफ्ना ढुकुटीहरू भत्काएर झन ठुलो ठुलो बनाउनेछु। मेरो सबै अनाज माल मत्ता त्यही राख्नेछु, अनि म आफ्नो प्राणलाई भन्नेछु, खा पी मोज गर, ए प्राण तेरो निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त धन सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। सुख चैनमा बस, खा पी मोज गर। तर परमेश्वरले त्यसलाई भन्नुभयो, आज राति नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरू तैँले आफ्नो निम्ति थुपारेको छस् ती कसको हुने हो? आफ्नो निम्ति धन सम्पत्ति थुपार्ने तर परमेश्वरको दृष्टिमा धनी नहुने मानिसको अवस्था यस्तै हुन्छ। हो श्रोता मित्र, त्यस धनी मानिसले आफ्नो धन सम्पत्तिमा मात्रै मन लगायो। उसले मानिस सबै पापी भएको कुरालाई बिर्सियो। बाइबलले रोमी 3 अध्यायको 10-12 यसरी लेखिएको छ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन, ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकाममा भएका छन्, कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन। ओ श्रोता मित्र, यो धनी मानिस पनि आफू पापी भएको कुरालाई बिर्सेर आफ्नो धन सम्पत्ति आनन्दमा मात्र आफ्नो मन लगायो। उसले पृथ्वीमा भएको यस जीवनलाई मात्रै सम्झ्यो। मृत्यु पछिको उसको जीवनलाई उसले बिर्स्यो। उसका सम्झना नै भएन। त्यही कारण ऊ नरकमा परेको थियो। त्यसै कारण त्यस धनी मानिसलाई परमेश्वरले भन्नुभयो, हे मेरो छोरो, सम्झ, तिमीले आफ्नो जीवनकालमा तिमीले असल राम्रा कुराले आफ्नो समय बितायो। तर लाजरसले पृथ्वीमा आफू खानेकुरा नपाए तापनि, ऊ कति समय भोकै रहे तापनि, उसले जीवनमा अभावै अभाव भए तापनि उसले परमेश्वरसँग आफ्नो सम्बन्ध राख्यो। उसले अर्को जीवनमा असल कुरा प्राप्त गर्न चाह्यो र उसले प्राप्त गर्यो। यसको मतलब हामी देख्दछौँ, स्वर्गमा अनन्त आनन्द हुन्छ, नर्कमा अनन्त पीडा। त्यसैले श्रोता मित्र, यदि मानिसले अनन्तता स्वर्गमा बिताउने हो भने मानिसले के गर्नुपर्छ त? येशूले भन्नुभयो, जसलाई उहाँले पठाउनु भएको छ तिनैमाथि तिमीहरूले विश्वास गर। हो श्रोता मित्र, यदि तपाईँ अनन्तता स्वर्गमा बिताउन चाहनुहुन्छ भने तपाईँलाई स्वर्गसम्म जान रोक्ने तत्त्व तपाईँको पापबाट तपाईँलाई क्षमा पाउनुपर्छ। मानिस पापबाट क्षमा पाउनको लागि कुनै अर्को चोर बाटो छैन। येशू ख्रिस्ट बाहेक येशूले योहन्ना 14:6 भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। हो मित्र, यदि मानिसको पाप क्षमा गर्ने एउटा मात्रै उपाय सारा संसारको सारा मानिसको पापको साटो आजभन्दा 2000 वर्ष अगाडि ख्रिस्ट येशू कल्भरी क्रुसमा मरेर मानिसको पापको साटो बलि भएर क्रुसमा मरेर मानिस जातिले पाउनुपर्ने पापको ज्याला मृत्युको सट्टामा मर्नुभयो र मानिसलाई छुटकारा दिनुभयो। हो श्रोता मित्र, हामीले माथिको खण्डमा त्यो धनी मानिसले येशूको त्यो मुक्तिको योजनालाई बुझ्नै कोसिस गरेन। खालि ऊ आनन्दमा रह्यो, उसको धन सम्पत्तिको आनन्दमा ऊ भुलिरह्यो। तर श्रोता, त्यो जीवन त्यो श्रोता त्यो गरिब लाजरसले आफू गरिब भए तापनि आफूसँग भएको गरिबी भन्दा पनि आफू पापी भएको कुरालाई सम्झना गर्यो र उसले येशूमा विश्वास गर्यो र उसका पाप क्षमा भए। ऊ परमेश्वरका अब्राहमसँग रह्यो। हो श्रोता मित्र, तपाईँ पनि कुनै कारणले तपाईँको आफ्नो व्यस्तताले तपाईँले परमेश्वरसँग सम्बन्ध राख्ने कुरा बिर्सनु भएको छ, अथवा धन सम्पत्ति नै सबै कुरा प्राप्त गरेर पनि मनमा अशान्ति छ भने अहिले नै तपाईँले आफ्नो सम्बन्ध परमेश्वरसँग राख्नुहोस्। परमेश्वर तपाईँको जस्तो सुकै पाप अधर्म भए तापनि क्षमा गर्न सक्नुहुन्छ। तपाईँले उहाँलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गर्नुभयो भने अनन्त अनन्तसम्म तपाईँ परमेश्वरसँग रहेर बस्न सक्नुहुन्छ। पोश्रोता मित्र, तपाईँले यसरी मसँग यो प्रार्थनालाई दोहोऱ्याउनु भयो भने तपाईँ अहिले नै परमेश्वरको सन्तान हुनुहुनेछ। यसरी मसँग यो प्रार्थना गर्नुहोस्। परमेश्वर पिता, म एउटा पापी मानिस हुँ, म आफूले आफूलाई बचाउन सक्दिनँ। म विश्वास गर्छु तपाईँ मेरो पापको लागि मर्नुभयो र मेरो पाप क्षमा गर्न सक्नुहुन्छ भने विश्वास गर्दै मलाई बचाउनुहोस् भने यो प्रार्थना येशूको नाउँमा माग्दछु। आमेन। हो श्रोता मित्र, तपाईँले यसरी यो प्रार्थना गर्नुभयो भने तपाईँ अहिले नै परमेश्वरको परिवारको सदस्य हुनुहुनेछ र परमेश्वरले सधैँ तपाईँलाई आनन्द शान्ति दिनुहुनेछ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिनुभएको होस्।
0: श्रोता मित्र, अहिले तपाईँ भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यूले दिनुभएको बाइबली सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह सुझाव प्रतिक्रियाहरू र प्रश्नहरू भएमा हामीलाई भन्नुहोस्, हामी तपाईँबाट सुन्न चाहन्छौँ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको लागि नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाउनेछौँ। साथै निःशुल्क बाइबल अध्ययन सामग्री पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौ। तर पत्र पठाउँदा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनु होला। पत्रसारको लागि हाम्रो ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 97-49, काठमाडौँ नेपाल। टेलिफोन नम्बर 01-5156-138, 01-5156-138 र मोबाइल नम्बर रहेको छ 98-5-10-53-33-8, 98-5-10-53-33-8, 98-60-19-0025, 98-60-19-0025। हाम्रो इमेल ठेगाना रहेको छ ggfnepal@hotmail.com, ggfnepal@hotmail.com। हवस् त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। हामी फेरि आगामी हप्ता मङ्गलबार बिहान 9 बजेको समाचार पछि पुनः भेट हुनेछौँ। तबसम्मका लागि कार्यक्रम प्रेमको सन्देशबाट आदरणीय पास्टर राजन न्यौपानेज्यू र म कार्यक्रम प्रस्तुत पास्टर रूपक बिदा हुन चाहन्छौँ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।
2: तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
3: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
2: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
3: रेडियो नेपालद्वारा जनहितका लागि।
4: वर्षा यामसँगै जंगल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
5: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
4: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
5: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
4: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

के कर पाइ पालो बाक तपाई सोना बले अपुरको सरकोटे काट सानो माया बाट सुन बले अपुरको

पञ्चगमाला कव्यले जाई धोबी लुगा धुन्थ्यो अरू कसलाई हुन्थ्यो सपाने माराउनेलाई बर्खा लाग्यो झरे सुन्यो मैना चरे।

कोटाल सलाको नोटा फर्के मेचमा गनेर सलाको पातले जलको दाहिने हातले फुर्के मेचमा गनेर छ भने दया लाग्छ भने माया ज्वरौ के गर बार भनेर तिमी कन्या केटी म

पछ्यौमा दे।

0: गर्भा जोरी सके पछि भविष्य लागोस् काम हुन्छ हुन्न बन पैसा समयकन भविष्य लागोस् काम
1: आजै पानी पर्यो आजै कुहिरो छर्यो आजै उम्र्यो टारको जो झुल्केको

माया भन्दाखेरि मलाई आधी बेरी जिन्दगीमा यस्तो भयो, हर्सिद्धि ठैब नारायण शिव दैव जिन्दगीमा यस्तो भयो, कागजको खोस्रो तिमी देखि दोस्रो

0: तिमलाई टाउको दुख्दा मलाई आया आया कोल्याइ देला बनको भी।
1: अहिले सुनायौं गोपाल जीसी र शारदा घिमिरेको स्वर। गोपाल जीसीको संगीत र संकलनमा रहेको असारे गीत हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। असारे गीत सुनाउने क्रममा अन्तिम असारे गीत सुनाउँदैछौ कृष्ण बस्नेत र संगीता साक्यको स्वर। संकलन कृष्ण बस्नेतको रहेको छ यो असारे गीतमा। असारे गीत पछाडि यहाँहरूले 10 बजे सुन्नुहुनेछ समाचार।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: ठुलो आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: यो रेडियो नेपाल हो, दीपक जोशीबाट समाचार सुन्नुहोस्। सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्त्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराउनुभयो। यस्तै सभामुख अरियालले देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कारवाहीबारे पनि जानकारी गराउन निर्देशन दिनुभयो। एसियाली विकास बैंक एडिबीले नेपाल सरकारलाई 16,50,00,000 अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। हिजो अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र एडिबी बीच दुईवटा छुट्टा छुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएको हो। उक्त सहुलियतपूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन तथा भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च हुनेछ। अर्थमन्त्री डाक्टर सोनी वाग्ले र एडिबीका अध्यक्ष मासातो काण्डाको उपस्थितिमा भएको सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र एडिबीका तर्फबाट नेपाल आवासीय नियोगका देशीय निर्देशक आर्नो कोस्वाले हस्ताक्षर गर्नुभयो। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा तत्कालीन मन्त्री मोहन बहादुर बस्नेतलाई सफाई दिँदै प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासे 3 जनालाई दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, डिलीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले हिजो प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज गेवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो। कर्णाली प्रदेश सरकारले प्रदेशका 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा ल्याएको छ। यो सँगै कर्णालीमा मौसम मापन केन्द्र, 71 जलमापन केन्द्र, 31 सञ्चालनमा रहेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कर्णेलले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
4: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
5: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
4: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
5: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15, *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: बाँकी समाचार। सूचना प्रविधि क्षेत्रको अग्रणी कम्पनी माइक्रोसफ्टले 4,800 कर्मचारीको जागिर कटौती गर्ने घोषणा गरेको छ। यो कम्पनीका कुल कर्मचारीको करिब 2.1% हो। कम्पनीले तीव्र रूपमा परिवर्तन भइरहेको सूचना प्रविधि उद्योग अनुसार ग्राहकलाई बढी मूल्य प्रदान गर्ने क्षेत्रमा ध्यान केन्द्रित गर्न पुनर्संरचना गर्न लागिएको जनाएको छ। भारतको मणिपुर राज्यस्थित उखरुल जिल्लामा हिजो दिउँसो सशस्त्र समूहको धरापमा परि 2 सुरक्षाकर्मीको मृत्यु भएको छ। आक्रमणमा केही जवानहरू घाइते भएका छन्। आक्रमणकारीले विस्फोटक पदार्थ प्रयोग गर्नुका साथै गोलाबारी पनि गरेका थिए। आयोजक राष्ट्र अमेरिकालाई 4-1 अन्तरले पराजित गर्दै बेल्जियम फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अन्तिम 16 खेलमा बेल्जियमका चार्ल्स डी केटलायरले 2 गोल गरे। उनले खेलको 9 मिनटमा निकोलस रास्किनको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको 31 मिनटमा अमेरिकाका मलिक टिलम्यानले फ्रिकिक मार्फत गोल गर्दै 1-1 बराबरीमा ल्याए, तर त्यसको 2 मिनटपछि नै

लियान्ड्रो ट्रोसार्डको क्रसमा डी कटेलारले हेड मार्फत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए। दोस्रो हाफमा अमेरिकी गोलरक्षक म्याट फ्रिजको गल्तीको फाइदा उठाउँदै हान्स भानाकेनले तेस्रो गोल गरे। इन्जुरी समयको तेस्रो मिनटमा वैकल्पिक खेलाडी रोमेलु लुकाकुले चौथो गोल थप्दै बेल्जियमको जित सुनिश्चित गरे। यो जितसँगै बेल्जियमले क्वार्टर फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। स्पेनले गैराती भएको अन्तिम सोह्रको खेलमा पोर्चुगललाई 1-0 गोल अन्तरले अन्तिम हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो। र फुटबलका महान खेलाडीमध्ये एक मानिने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा उपाधिविहीन रूपमा समाप्त भएको छ। गैराती भएको खेलमा स्पेनसँग 1-0 पराजित भएपछि 41 वर्षीय रोनाल्डो भावुक हुँदै मैदानमै रोएका थिए। डलासमा भएको क्वार्टर फाइनल भिडन्तमा स्पेनका मिकेल मेरिनोले इन्जुरी समयको अन्तिम क्षणमा निर्णायक गोल गर्दै टोलीलाई सेमी फाइनलमा पुर्याए भने पोर्चुगलको विश्वकप यात्रा टुङ्गियो। यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका रोनाल्डोले खेलपछि राष्ट्रिय टोलीबाट तत्काल सन्यास लिनेबारे भने निर्णय नगरेको बताएका छन्। उनले परिवारसँग भेटेर शान्त मनले भविष्यबारे निर्णय गर्ने प्रतिक्रिया दिएका छन्। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार नमस्कार नमस्कार। म्युजिक मन्त्र कार्यक्रम हामी यहाँहरूलाई हार्दिक स्वागत एवं आत्मीय अभिवादन गर्न चाहन्छौँ। प्राविधिक मित्र हुनुहुन्छ मोहम्मद असलम अनि यो दिवाकर शर्माको तर्फबाट। मित्र, आज फेरि पनि यो मङ्गलबारको समयमा हामी यहाँहरू माझमा आइपुगेका छौँ गीत सङ्गीतको माध्यमबाट। हजुर, आज पनि हामीले एकजना यस्तो व्यक्तित्वलाई निम्त्याएका छौँ कि जो लामो समयदेखि नेपाली गीत सङ्गीतमा आबद्ध हुनुहुन्छ। उहाँ हुनुहुन्छ राम धिमाल, वरिष्ठ गायक तथा सङ्गीतकार। हजुर, उहाँको थोरै म परिचय दिन चाहन्छु। 2028 साल असोज 10 गते थापा डाँगी ओर्लाबारी मोरङमा उहाँको जन्म भएको थियो। माता नौली माया र पिता नुनीलाल धिमाल बाट बालिकालदेखि नै उहाँ गीत सङ्गीतमा आबद्ध हुनुहुन्थ्यो। सानैदेखि गाउन थाल्नुभएको थियो र भनौँ 2039 सालमा उहाँ काठमाडौँ आउनुभयो र शारदा छेत्रीसँग शास्त्रीय सङ्गीत सिक्न थाल्नुभयो। लगभग 8 वर्षसम्म उहाँले शास्त्रीय सङ्गीत सिक्नुभएको छ र सङ्गीतमा प्रभाकर पनि गर्नुभएको छ। 2049 सालमा आफ्नै भाषा धिमालमा उहाँले पहिलो गीत रेकर्ड गर्नुभयो, जसमा भुवानी धिमालको यसमा सङ्कलन रहेको थियो। 2052 सालमा पहिलो गीत रेकर्ड गर्दाखेरि रमाइलो भेटघाट भन्ने गीत उहाँले गर्नुभयो। त्यसपछि लोकगीत पनि उहाँले गाउनुभयो। लगभग लोकगीत, आधुनिक र सङ्गीत दिनुभएका 60-70 उहाँका गीतहरू छन् र उहाँले रिता केसीको एउटा एकल एल्बममा पनि सङ्गीत दिनुभएको छ। उहाँ विशेष गरी भनौँ हाल पनि एउटा विद्यालयमा सङ्गीतको शिक्षक पनि हुनुहुन्छ र आफ्नै घरमा पनि शास्त्रीय सङ्गीत उहाँले सिकाउँदै आउनुभएको छ। लामो समयदेखि सङ्गीतमा आबद्ध हुनुहुन्छ। विभिन्न सङ्घ संस्थाबाट पुरस्कार सम्मान पनि प्राप्त गरिसक्नु भएको छ। आज तिनी व्यक्तित्वलाई हामीले म्युजिक मन्त्र कार्यक्रममा निम्त्याएका छौँ र आज उहाँसँग 11 बजीसम्म कुराकानी गर्न चाहन्छौँ। राम धिमालजी, यहाँलाई हाम्रो कार्यक्रम म्युजिक मन्त्रमा स्वागत छ।
1: धन्यवाद।
0: आराम कसरी हुनुहुन्छ?
1: एकदम आराम सर।
0: है, अब जस्तो यो तपाईँ एउटा धिमाल परिवार होइन जन्मिनु भयो, त्यो पनि तपाईँ अब उर्लाबारी मोरङमा जन्मिनु भयो होइन, यो परिवारबाट एकचोटि सङ्गीतमा नेपाली मूल सङ्गीतमा आउनको लागि कति सङ्घर्ष गर्नुभयो, त्यो दिन सम्झिँदा कसरी सम्झिनुहुन्छ थोरै बताइदिउन हामीलाई।
1: हाम्रो परिवारमा त खास त अब बुवाहरूले चाहिँ अब गीत सङ्गीत त खासै मन पराउनु हुन्न थियो, सुसेल नै धरिसक्नु पनि पाइँदैन थियो। त्यसमा कसरी भयो भने यो पढ्ने सिलसिलामा चाहिँ पढ्दै जाँदाखेरि चाहिँ स्कुलमा चाहिँ अलिकति गीत गाउनु सरले लगाउनु हुँदाखेरि चाहिँ मैले चाहिँ त्यहाँनिर अलिकति पनिसमेन्ट पाएको थिएँ, झन्डै 1 पिरियड जति हो। त्यहाँनिरबाट चाहिँ अब तपाईँले गीत गाउनुपर्छ, अर्को शुक्रबार चाहिँ तपाईँले गीत गाएर आउनुपर्छ, गीत सङ्गीत गर्नुपर्छ, राम्रो हुन्छ भन्ने खालको कुरा गर्नुभएको थियो र मैले घरमा गएर फेरि अनि यसो दाइहरूसँग सल्लाह गरेर यस्तो यस्तो भयो आज भनेर भन्दाखेरि त्यसो भने के गाउने त मैले त्यतिखेर त अब गीत सङ्गीत त्यति खासै अब थाहा हुँदैन थियो, रेडियो बजिँदै थियो, अब कहिलेकाहीँ रेडियो बजेको सुनेको मात्रै हो। त्यस पछाडि चाहिँ अब के गाउने त भन्दाखेरि त्यो गीतहरू नेपाली गीतहरू पनि त्यति खासै नसुन्ने भएकोले नबजेकोले गर्दाखेरि सायद होला। त्यस पछाडि त्यसो भने आफ्नै गीत गाइदिनु त, आफ्नै भाषा मातृभाषा गीत गाइदिउँ भन्नुभयो दाइले। त्यस पछाडि अनि अर्को शुक्रबार चाहिँ मैले आफ्नो भाषा चाहिँ जुन अहिले चलेको प्रचलित हाम्रो सर्वसाय छ त्यो गीत चाहिँ मैले सुनाइदिएँ। गुड, अहिले चाहिँ राम्रो गर्यो, अब चाहिँ राम्रो हो, ठिक छ, हो यसरी गर्नुपर्छ भन्नुभएको थियो सरले। त्यस पछाडिबाट चाहिँ मैले सङ्गीत चाहिँ गीत चाहिँ रेडियोमा जे होस् सुन्न थालेको
0: हो। हजुर,

0: धर्म रा, यो अर्थ चाहिँ एउटा असारमा एउटा कस्तो हुन्छ भने त्यो बेलाको यो भनौँ न असार त त्यो बेलाको हाम्रो हिमालयको त खेती गर्ने समय हो नि त. खेती गर्ने समयमा चाहिँ कस्तो हुन्छ भने यो भर्खर हाम्रो यो वैशाख दुई गते होइन असार दुई गते हाम्रो सक्यो यो मेला. वैशाख दुई गतेदेखि लिएर असार दुई गतेसम्म हाम्रो हरेक गाउँमा मेला लाग्छ. त्यो चाहिँ किन लाग्छ भन्दाखेरि रोपाई त्यो खरडीहरूलाई चाहिँ खरडी चाहिँ धेरै लाग्छ नि त. पानी परोस् भनेर चाहिँ भगवान्लाई चाहिँ प्रार्थना गरेर पानी परोस् भने पानी पर्छ पनि हो त्यो मेलामा. पानी पर्छ नै हो त्यस्तो सेटानी खनजोत गरेर धान रोप्ने
1: हो
0: यस्तो खालको चाहिँ.
1: अनि त्यो तपाईँले सम्झाउनु भयो, हामी असार महिनामै छौँ अहिले हेर्नुहोस् है है असार महिनामा छौँ. बेसी रोपाईँको कुराकानी आउँछ, असार गीतका कुराकानी आउँछ. त्यो धिमाल समुदायमा तपाईँले जस्तो रोपाईँको कुरा गर्ने गर्नु कति राम्रो प्रसङ्ग उठाउनु भयो तपाईँले. यो असारे गीतको भाकालाई लिएर रोपाईँ गर्ने चलन थियो कि थिएन
0: त्यतिखेर चाहिँ? धिमाल भाषामा चाहिँ असारे गीतमा त्यस्तो
1: भनेपछि पानी पारिदिनु
0: पर्छ. जुन हाम्रो च्याब्रुङ बजाउँछ, च्याब्रुङ भन्दा ढोल हुन्छ हो, त्यो ढोलको ताललाई चाहिँ ढोल बजाउने र उसको ढोलको कम्पिटिसन गराउने. त्यो बजार मेला लागेपछि कम्पिटिसन छ र विभिन्न गाउँबाट आउने चेलीबेटीहरूलाई आउने खुवाउने हो. त्यस्तो एउटा ठुलो त्यो पूजा आजा हुन्छ. त्यो पूजा आजा भइसकेपछि अनि फेरि अनि त्यसरी नै गाउँदै घर आउने.
1: पक्कै पनि हामीसँग धेरै संस्कृति, हामीसँग धेरै परम्परा छ होइन, धेरै हामीसँग भाकाहरू छन्, धेरै हामीसँग धेरै कुराहरू छन् भनौँ न. हामी नेपालीभित्र जुन किसिमको जात जाति, जुन किसिमको हामीसँग सम्प्रदाय छ, जुन किसिम हामीसँग भित्रका हामी बसोबास गर्छौँ, यही त छ नेपाली मुख्य रूपमा हामीले चिन्ने हाम्रो पहिचान भनेकै. कमसेकम आफ्नो किसिमको संस्कृति, आफ्नो किसिमको कल्चरलाई हामीले सकेसम्म यसलाई ल्याउन सकेदेखि, त्यो संस्कृतिलाई भुल्न नभुलिकन त्यसलाई बचाउन सकेदेखि नि हामी कमसेकम नेपाली हौँ भन्ने कुरो एउटा रहन्छ. पनि तपाईँले साह्रै राम्रो एउटा बताइदिनु भयो हामीलाई. अब यो जुन किसिमको तपाईँ एउटा परिवार आउनुभयो, जुन किसिम कोही पनि सङ्गीतमा नलागेको तपाईँ आफै सङ्गीतमा आउनुभयो, लगभग करिब करिब भन्दाखेरि अहिले हेर्दाखेरि 30-35 वर्ष भइसक्यो तपाईँ सङ्गीतमा आबद्ध हुनुभएको है, भइसक्यो. अहिले सम्झिँदाखेरि के लाग्छ, यति यो बेलासम्म आइपुग्दाखेरि मैले सङ्गीतमा ठिकै गरेछु, गर्न बाँकी थियो, अझै केही गर्थेँ कि भन्ने, कहिलेकाहीँ मनमा अथवा नलाइकन केही गराए हुन्थ्यो भन्ने कुरो मनमा आउँछ कि आउँदैन?
0: कहिलेकाहीँ आउँछ सर, त्यस्तरी कहिलेकाहीँ आउँछ. तर पनि ठिकै लाग्छ अलिकति सङ्गीतमा चाहिँ अब धेरै गर्दाखेरि अलिकति त्यही कुरा आउँछ, दामकै कुरा आउँछ. दाम कमाउन नसक्दाखेरि त्यसले अलिकति अर्कै व्यवसाय गरे भए पनि हुन्थ्यो जस्तो लागेर, भने पैसाकै लाग्यो भने. तर त्यो पैसै ठुलो होइन रहेछ. यो सङ्गीत कला भनेको त धेरै उच्चकोटिकै कला हो,
1: सन्तुष्टिको लागि.
0: मलाई सन्तुष्टि नै लाग्छ. काठमाडौँमा बसेर जीवन साथी परिवार पाएर फ्ल्याटमा बसेर यसो पढाउन सकिएछ, बस्न सकिएछ, यसैले जीवन अहिलेसम्म टिकेको यसैले नै हो, सङ्गीतले नै हो.
1: पक्कै पनि एकदम राम्रो कुरा गर्नु. सबै कुरो अर्थको रूपमा हामी सबै हेऱ्यौँ भनेदेखि केही पनि हुँदैन होइन. पैसा पनि अहिले व्यावसायिकता बढी भएको छ भन्छन् मान्छेले, कहिलेकाहीँ प्रेसर पनि पर्छ क्यारे होइन. व्यावसायिकता बढी भएको छ सङ्गीतमा, मान्छेले गाउँदाखेरि धेरै कतिले करोड रुपियाँ लिए पनि भन्ने चर्चा गर्छन् कहिलेकाहीँ होइन. त्यो पनि सुन्छौँ हामी. तर विशेष गरी अहिले जुन किसिमको साधना, जुन किसिमको तपाईँले गर्नुभएको छ, त्यसको पनि कमी मान्छेहरूमा दिनानुदिन घट्दै आइरहेछ भन्ने महसुस पनि गर्छौँ. तपाईँ शास्त्रीय सङ्गीतमा शास्त्रीय प्रभाकर पनि गरिसक्नु भएको छ, अहिले के लाग्छ, अहिलेको पुस्ताले यी कुराहरूलाई बिर्सिँदै गएको हो त
0: सर? यसमा चाहिँ बिर्सेको त त्यस्तो चाहिँ छैन र पनि अलिकति जुन दिलिनुपर्ने चिजहरू चाहिँ अलिक कमै छ सर यसमा चाहिँ अलिकति. किनभने गर्नुपर्ने कुराहरू अहिले अहिलेको जमाना एआई भन्छन् के भन्छन् होइन, त्यसले गर्दाखेरि नै अब कुनै पनि गीतहरू गाउनु परिहाल्यो भने पनि अब रियाज नगरिकन प्र्याक्टिस नगरिकन गाउने चलन छ नि अहिले जुन छ. अब त्यसलाई अब मिलाइदिए है भन्ने खालको त्यस्तो कुरा हुन्छ नि, अटो हालिदिनुहोस् है भन्ने खालको त्यस्तो कुरा हुन्छ नि त. त्यो भनेको चाहिँ साधन नभएको जस्तो लाग्छ मलाई कहिले काहीँ. तर अब ठेक्नु परेको छ होइन, जसले जे गरे पनि तर सिक्न चाहिँ पर्छ केही न केही त सिक्नु.
1: अहिले पुस्ता तपाईँले हेर्नु भएको छ, सायद अहिलेका पुस्ता तपाईँले सङ्गीत पनि शिक्षा दिनुभएको छ क्यारे होइन, तपाईँका चेलाचेलीहरू पनि कमसेकम राम्रै गर्दै गइरहेका पनि होला होइन, गर्छन् पनि. अब भविष्यमा हेर्दै जाउँ. अब अहिले के लाग्छ, अहिलेको मतलब हुटहुटी, पहिला सिक्दाखेरि सिकेर लामो समय सिक्नु शास्त्रीय सङ्गीतमा, यसलाई मैले के गर्नुपर्छ भन्ने कुरो भित्र

0: गाउँथ्यो र अहिले हेर्दाखेरि क्षणभरमा मान्छेहरू 6 महिना 3 महिनामा गायक बन्नको लागि गाउनको लागि कमसेकम गीत मात्रै सिक्न पाए गाउनको लागि मात्रै हुन्छ भन्ने किसिमको त्यो हुटुटी लिएर आउँछन् सिक्नलाई. यसले के राख्छ, यसले के अर्थ दिन्छ?
1: यसमा चाहिँ लामो समयसम्म जाँदैन सर,
0: जाँदैन.
1: यसमा चाहिँ अब कसै नै अब जुन शास्त्रीय सङ्गीतको बेस र अब सुगम सङ्गीतको बेस बेग्लै हुन्छ. हुन त गाउनलाई त सुगम सङ्गीतलाई गाउनलाई नै शास्त्रीय सङ्गीत सिक्ने हो, तर अब कम्तीमा पनि अहिलेको नयाँ विद्यार्थीहरूले शास्त्रीय सङ्गीत चाहिँ अलिकति 2-4 वर्ष जति अँगालेर रियाज गर्नुभयो भने सिक्नुभयो भने अलिक राम्रो हुन्छ होला जस्तो लाग्छ मलाई, होइन. र अहिलेकोहरू चाहिँ छिटो अब अहिलेको चलन अब मान्छेलाई हिट हुनु परेको छ अनि छिटो अब आज एउटा गीत गाएर हिट हुन्छ अब भिजुअल सिजुअल गर्छु छिटै भन्ने खालको त्यो हुन्छ नि हुटुटी हुन्छ त्यसले गर्दाखेरि चाहिँ अलिकति सिकाइमा अलिक कम हुन्छ. गाउनु सबैले गाउनै पर्ने हो, गाउनै पर्छ, गाउनकै लागि सिक्ने हो. तर पनि कतिले चाहिँ अब यति भए पुग्छ भन्ने खाले यति सिके पुगिहाल्छ नि भन्ने खालको विद्यार्थीहरू कति आउँछन् त्यस्तो मौका पनि त्यस्तो आउँछ, होइन. निरन्तरता नदिने कहिले आउने कहिले नआउने होइन त्यस्तो त्यस्तो हुँदो रहेछ. अब त्यो आफ्नो आफ्नै समस्या पनि हुनसक्छ त्यो पनि.
0: त्यस्तोमा तपाईँको भनाइ के रहन्छ? तपाईँको उनीहरूले त्यो किसिमको कुरा गर्दा त्यो किसिमको व्यवहारहरू देखाउँदाखेरि तपाईँले भन्ने के कुरा आउँछ?
1: त्यसमा चाहिँ अहिले अलिक निरन्तर दिँदाखेरि राम्रो हुन्थ्यो, तर अब यो अब कि त अब लाग्दै नलाग्नु होइन, सङ्गीतमा लाग्दै नलाग्ने, कि त अब गरेपछि अब यसलाई निरन्तर यति वर्ष चाहिँ म यसलाई दिन्छु, टाइम दिन्छु, अनि त्यसपछि भएन भने चाहिँ विकल्प रोज्दाखेरि चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ, होइन. अब नत्र भने चाहिँ अब कहिले यता कहिले उता अब सङ्गीतलाई चाहिँ अब निरन्तरता
0: दिनै पर्छ पनि दिनु पनि पर्छ. सङ्गीत भन्ने कुरो एकै दिनमा आउने कुरा
1: आउने कुरा होइन,
0: होइन. धेरै सिक्नुपर्छ, त्यो सिक्दा सिक्दै पनि महासागरै हो भन्छौँ हामी सङ्गीतलाई, होइन.
1: सङ्गीत
0: महासागरै हो त्यो, त्यसले गर्दाखेरि हामीले त्यो कुरालाई बुझ्नु पनि पर्छ सबैले. अब यो सङ्गीत पनि दिनुहुन्छ, गाउनु पनि हुन्छ विशेष गरी, होइन. अब अहिले हामीले केही गीत पनि तपाईँसँग लिएर आएको छ, तपाईँ ल्याउनु भएको छ केही गीतहरू, हामी त्यो गीत पनि सुन्छौँ, कुराकानी अगाडि बढाउन जान्छौँ.
1: आज
0: पहिलो गीत कुन राखौँ?
1: पहिलो गीत हाम्रो यो मैले सुरुमा एउटा भिजुअल पनि गरेँ मैले त्यो गीतलाई चाहिँ राम्रो पनि चल्यो. हाम्रो वरिष्ठ गीतकारज्यू हुनुहुन्छ वीरेन्द्र राई, उहाँको गीतलाई चाहिँ मैले आफै सङ्गीत गरेको छु, गायक पनि आफै गरेको छु.
0: हो
1: त्यो गीतलाई चाहिँ बजाउँ कि जस्तो लाग्यो.
0: पक्कै पनि त्यो गीतलाई हामी सुन्न चाहन्छौँ आज म्युजिक मन्त्र कार्यक्रममा. आज हामीले गायक तथा सङ्गीतकारलाई ल्याएका छौँ, राम धिमाल हुनुहुन्छ उहाँ. उहाँले भनौँ शास्त्रीय सङ्गीत पनि सिक्नुभएको छ, सङ्गीत पनि दिनुहुन्छ, गाउनु पनि हुन्छ. आज उहाँको जुन गीत छ यो कति टिप छ होइन त, त्यो बोलको गीत रहेको छ, वीरेन्द्र राईको रचना रहेको गीतलाई हामी राख्न चाहन्छौँ केही छन्. तपाईँ कहीँ कहीँ कतै नजानु होला, हामी म्युजिक मन्त्र कार्यक्रममा छौँ.
2: लाइक नेपाल .com लिडिङ द ग्लोबल इन्टरटेनमेन्ट.

0: कति टिप्छोरितुका फुल कति उन्छो माला, मिठो गीत थियो हामी सुनिरहेका छौँ, नेपथ्यमा पनि सुनाइरहेका छौँ हामीले गीत। हामी भर्खरै यहाँ आज हाम्रो कार्यक्रममा वरिष्ठ गायक तथा सङ्गीतकार हुनुहुन्छ राम देवानसँग कुराकानी गरिरहेका छौँ। मिठो गीत गाउनु भएको छ होइन, राम्रै लाग्छ, राम्रो गीत छ, ठिक छ। भनेपछि अब यो गीत केमा राख्नु भएको छ आफ्नो च्यानल
1: हजुर
0: हजुर पहिलेदेखि त्यो गर्नुहुन्थ्यो
1: होइन, त्यो गीत चाहिँ मैले त्यो त्यसमा लगाइयो।
0: कति समय अगाडि राख्नु भएको
1: यो 6-7 वर्ष अगाडि हो
0: क्या? 6-7 वर्ष अगाडि भइसक्यो, राम्रो रहेछ, ठिक छ। भनेपछि अब यो गाउनुहुन्छ, सङ्गीत दिनुहुन्छ होइन, सङ्गीत पनि सिकाउनुहुन्छ, तर आफूलाई चाहिँ कमसेकम यो भन्दै हुन्थ्यो जस्तो लाग्छ, लाग्दैन कसैले? राम धिमाल भनेको गायक अथवा सङ्गीतकार हो अथवा शास्त्रीय सङ्गीतको एउटा भनौँ सिकाउने गुरु हो, के भन्दैछ जस्तो लाग्छ तपाईँलाई?
1: अभियसली त्यस्तो त हुन्छ नै, कसैले पनि हुन्छ, भइहाल्छ नि गायकलाई त होइन, गायिकालाई त त्यस्तो त भइहाल्छ, नाम भन्दै हुन्छ भन्ने खालको त हुन्छ नै।
0: होइन, यो चाहिँ यो आइडेन्टिटीबाट मलाई चिनोस् जस्तो मान्छेलाई लाग्छ नि तपाईँले, कहीँ तपाईँलाई केले चिनोस् जस्तो लाग्छ? गायकै भन्दैछ,
1: त्यो त्यो त अब गायकबाटै चिनोस् भन्ने खालको लाग्छ मलाई
0: होइन, बलै हो नि त होइन,
1: बलै हो
0: होइन। भनेपछि अब यो यति समयसम्म आइएको छ, अहिले पनि सङ्घर्ष गरिँदैछ नि त, गरिन्छ, यो के जस्तो लाग्छ? यो यो हाम्रो नेपाली सङ्गीत यो उद्योगभित्र, नेपाली सङ्गीतभित्र विशेष गरी विभिन्न थरीका मान्छेहरू छन्, विभिन्न थरीका कामहरू गरिरहेका पनि छन् होइन, फरक फरक शैलीले काम गरिरहेका छन्, फरक छ, तर पनि यो अलिकता अहिले गीत रेकर्डिङ कम भएको जस्तो महसुस भइरहेको छ है, एआई तपाईँले अघि कुरा उठाउनु भएको थियो नि त होइन, यसले प्रभाव पार्ने किसिमका कुरा तपाईँले महसुस गर्नु भएको छ अहिले?
1: एकदम, यसले एआईले त धेरै प्रभाव पारेछ, प्रभाव पारेछ। यसमा चाहिँ अब कस्तो भने अरूभन्दा पनि गायकहरूलाई चाहिँ, गायक गायिकाहरूलाई, सङ्गीतकारलाई त्यस्तो छ, गीतकारलाई चाहिँ ठिकै छ, गीतकारलाई त अब राम्रै छ, गीत गीतकारलाई के मजा छ भने गीत लेख्यो ठ्याक्कै एआईले यसरी बनाइदियो भनेपछि एआईले बनाइदिइहाल्छ, बनाइदिइहाल्छ, त्यस्तो हुनै भएन, पैसा खर्च भएन, 2-3 हजारले बन्द रहेछ मलाई लाग्छ यो त्यस्तो भयो। मलाई पनि एउटा सङ्गीत गर्न चाहिँ आएको थियो, सङ्गीतले एआईलाई चाहिँ दिएर चाहिँ यस्तो खालकै भनेर मलाई आएको छ, त मैले चाहिँ यो कस्तो भने त्यो फिल नआउँदो रहेछ एआईमा चाहिँ, त्यो एकै खालको जस्तो, त्यसमा अब रङ रोगन चाहिँ अलिकति मजाले गर्न नपाइने खालको त्यस्तो खालको, त्यसको स्थायी मात्रै बन्द रहेछ, अर्को अन्तरा चाहिँ नबन्द रहेछ जस्तो लाग्यो,
0: त्यसले
1: माथि
0: मात्रै खालका गीतहरू
1: नराम्रो चाहिँ होइन, तर अब त्यस्तोसँग जुझ्नै पर्छ,
0: जुझ्नै पर्छ। अहिले के देख्नु भएको छ यो माहौलमा, यो कुराहरू गर्दाखेरि कुरामा तपाईँका सङ्गीतकारले भनौँ न गाउने गायक गायिकाहरूले यो विषयमा कुराकानी गर्दा उनीहरूको प्रतिक्रिया के पाउनु भएको छ?
1: कसैले राम्रै छ, राम्रो छ, त्यस्तो नराम्रो चाहिँ छैन भन्ने खालको कुरा गर्नुहुन्छ
0: उहाँले,
1: ठिकै छ, यो त अब अहिलेको स्थितिमा अहिले जे छ त्यसलाई चाहिँ अँगाल्दै रहनुपर्छ भन्ने खालको
0: कुरा। यही मात्रै सुन्ने, यही मात्रै गर्न थाल्यो भने त अरू तपाईँहरू जस्तो व्यक्ति त काम त भएन नि फेरि,
1: राम्रो काम चाहिँ भएन त्यो। अहिले स्टुडियोमा पनि त्यस्तै त भइरहेछ नि त, अनि अहिले कतिपय स्टुडियोहरू बन्द हुने नै छ नि त होइन, एआईले गर्दाखेरि कामहरू मारेको छ नि त होइन, अरू कुरा त्यस्तो पनि छ।
0: हजुर हजुर, तपाईँ त्यो फिल गर्नु भएको छ?
1: त्यो फिल गरेको छ मैले।
0: अच्छा अच्छा, भनेपछि अब यो के लाग्छ भनेदेखि, जस्तो अहिले धेरै मिडियाहरू पनि छन् नि त, अहिले मिडिया धेरै छन्, अब यसमा रोजी छानी मान्छेले सुन्न पनि पाइरहेको छ होइन, विशेष गरी नेपाली गीत भन्छौँ हामी, नेपाली मूलधारका गीतहरू सुनौँ, सङ्गीत यता पनि कुराकानी गर्नुभयो, त्यो गीतको लागि अलिकता हामीले सोचे जस्तो मिडियाले सपोर्ट गर्ने कुराहरूमा अलिक कमै गर्छन् कि भन्ने कुराहरू आरोपहरू आइरहेछ, तपाईँ कस्तो कस्तो महसुस गर्नुभएको छ?
1: त्यो चाहिँ होला त्यस्तै जस्तो लाग्छ मलाई पनि होइन,
0: हजुर,
1: यो अब कस्तै आफ्नो परिचय भएकाहरू जति ल है भने भने बज्ने, अब परिचय छैन अब यो कसको गीत हो भन्ने खालको त्यो पनि हुँदो रहेछ, त्यस्तो हुन्छ, आफ्नो आफ्नो नजिक नजिकको मान्छेहरूको जति चाहिँ बज्ने, नजिकको मान्छे छैन भने नबज्ने, टाढाको नबज्ने, त्यो होस् एउटा भनौँ न एउटा ग्यादरिङमा एउटा टिम छ भने राम्रै बजिहाल्ने, टिमभन्दा बाहिरको छ भने नबज्ने खालको, त्यस्तो त्यस्तो पनि हुन्छ जस्तो लाग्छ मलाई
0: लाग्छ।
1: त्यो चाहिँ अहिले चाहिँ त्यस्तो चाहिँ भए छैन होइन बाहिर अब एफएमहरूतिर मैले गीत दिएको छैन, बज्ने यी नै हो जति गाएको छु मैले यहाँ बज्ने रेडियो नेपालमा बज्ने हो
0: भन्ने हजुर हजुर
1: त्योभन्दा अगाडि त अब एफएमहरूतिर मैले त्यस्तो गीतहरू चाहिँ दिएको छैन अहिलेसम्म सर।
0: कति सालसम्म गर्नुभयो तपाईँ रेकर्डिङ रेडियो नेपालमा?
1: रेडियो नेपालमा मैले 52-53 गरेँ होला,
0: त्यस
1: पछाडि अध्ययनतिरै लाग्यो शास्त्रीय सङ्गीत हो एकरा, अब शास्त्रीय सङ्गीत त्यही त म अघि हजुरलाई भनिहालेँ नि
0: हो
1: अलिक एकरा लागेपछि अहिले गायनतिर चाहिँ अलिकति कम भयो, अहिले अब चाहिँ भर्खर सुरु भयो जस्तो लाग्छ नि कि
0: होइन। त्यो सिक्नु त राम्रो हो त, निरन्तरता दिनु सङ्गीत सिकेर कहिले सकिँदैन होइन,
1: जति सिक्यो उति गहिराईतिर जाने शास्त्रीय सङ्गीतमा चाहिँ त्यस्तो हुँदो रहेछ
0: हजुर,
1: अलिकति सिकेर कहिले पनि नसकिने।
0: अनि तपाईँ शास्त्रीय सङ्गीतको गायन पनि प्रस्तुत गर्नुहुन्छ?
1: अहिलेसम्म मैले गराएको छैन सर,
0: सिकाइ
1: चाहिँ मैले सिकायो त्यस्तो, यो त धेरै गाह्रो चिज हो यो शास्त्रीय सङ्गीत गायन। एकचोटि मैले उसमा किरातेश्वरमा चाहिँ गराएको थिएँ,
0: गर्नुभएको थियो
1: धेरै अगाडि हो, त्यही त थर्ड इयरसम्म चाहिँ गराएको थिएँ, थर्ड इयर पढ्दाखेरि गराए होला क्यासँग
0: निरन्तरता दिए हुन्थ्यो तपाईँले,
1: अब चाहिँ गर्नु धेरै समय लाग्ने रहेछ सर यसमा चाहिँ, शास्त्रीय सङ्गीत त्यत्तिकै गाउँछु भनेर नहुँदो रहेछ, सुगम सङ्गीत जस्तो होइन शास्त्रीय सङ्गीत, यसलाई चाहिँ अलिकति
0: बढी शास्त्रीय सङ्गीतमा समय बितायो
1: हजुर,
0: तर लाग्ने चाहना मुह भने चाहिँ तपाईँ यतापट्टि सङ्गीतमा पऱ्यो होइन
1: हजुर,
0: त्यसले गर्दा त्यस्तो भइरहेछ। अब तपाईँले त्यत्रो वर्ष सिकेको त कमसँग शास्त्रीय गायकको रूपमा पनि तपाईँ आउनु सक्नुहुँदो रहेछ अगाडि,
1: सकिन्थ्यो होइन, सक्ने नसक्ने पनि सकिन्छ,
0: तर
1: एउटा कुरो हुन्छ नि त अब यो व्यावहारिक कुराहरूलाई पनि गर्दाखेरि काठमाडौँको स्ट्रगल कस्तो कति हुन्छ भन्ने कुरा पनि
0: हुन्छ नि त,
1: त्यो अब निरन्तर त अब रियाज गर्नलाई गाह्रो हुने।
0: अनि अहिले
1: समय,
0: अहिले तपाईँ स्कुलमा नै शिक्षकको रूपमा तपाईँले सङ्गीत सिकाउनुहुन्छ
1: हजुर
0: होइन, स्कुल क्लास टिचर हामी के भन्छौँ, स्कुलको म्युजिक टिचर भन्छौँ, सङ्गीत गुरु भन्छौँ हामी तपाईँलाई, मतलब त्यहाँ सिकाउने कुरामा
1: हजुर
0: अलिकति हामीले बुझ्न मन लागिरहेको छ, कस्तो किसिमले सिकाउने हो त्यहाँ, के गर्ने हो
1: त्यहाँ चाहिँ? यस्तो हुन्छ कस्तो भने अब बाल सङ्गीत नै हुन्छ, बाल अधिकार सम्बन्धीहरू, बाल के अरे भनौँ न राम्रो कुराहरूलाई सिकाउने कुरो बच्चाहरूको लागि होइन, स्वदेश गीत, राष्ट्रिय गीतहरू,
0: त्यस्तो गीतहरू सिकाउने
1: सरगमहरू चाहिँ हुन्छ सर, त्यो अब धेरै के अरे चाहिँ हेभी चाहिँ हुँदैन, अलिक हल्का साधारण तरिकाको सरगमहरू सिकायो, अनि त्यस पछाडि बाल गीतहरूमा धेरै त बाल गीतहरू नै हुन्छ, अब त्यस्तै भएन भने अलिकति त्यस्तै उसृङ्खल नभएका गीतहरू,
0: उसृङ्खल
1: उसृङ्खल शब्दहरू बच्चाहरूलाई पच्ने खालको शब्दहरू,
0: त्यस्तो
1: खालको लोकगीतहरू
0: हो,
1: त्यस्तो खालको यो यस्तो गीतले यस्तो भन्छ भनेर गऱ्यो भने अलिक बच्चाहरूले पनि रमाएर पनि गाउँछन्, एक खालको रमाइलो हुन्छ सर,
0: रमाइलो हुन्छ, निरन्तर त्यो गर्नुपर्छ सधैँ,
1: गर्नुपर्छ यो हप्तामा अब एउटा स्कुलमा एक दिन जाने हो।
0: ए भनेपछि कतिवटा स्कुल गर्नुहुन्छ?
1: मैले धेरै त नभनौँ अब के अब एउटाले त पुग्दैन बस्नुलाई, त्यस्तै 8-10 स्कुल,
0: 8-10 स्कुलमा आउनुभएको छ। ए भनेपछि हप्तामा एक दिन जानुहुन्छ?
1: हप्तामा एक दिन जाने हो
0: भनेपछि ए थुप्रै गर्नुहुँदो रहेछ, 8-10 भनेको कमसेकम होइन, त्यो त राम्रै हो त,
1: ठिकै छ
0: होइन। ए भनेपछि उनीहरूलाई गएर सिकाउने, अनि अरू पनि सङ्गीतको कोही हुनुहुन्छ कि, भोकलको लागि मात्रै हुन्छ अरू के हुन्छ
1: त्यहाँनिर? अब स्कुलले आफ्नो भनौँ न स्कुलले कति
0: बिहोर्न
1: सक्छ त्यही अनुसारको टिचर राख्ने अवसर, कोही टिम हो भने झन् बच्चाहरू झन् राम्रो हुन्छ, टिम छैन भने कि त भोकलको टिचर अनि रिदमको टिचरहरू
0: हुन्छ,
1: अब त्यति भयो भने पुग्छ।
0: ए उनीहरूलाई हप्तामा एक दिन सिकाउनु पर्यो,
1: त्यसले
0: सिकाउँदाखेरि होइन, भोलिपछि त्यो सिक्दै गएपछि तपाईँको राम्रो एउटा गाउन पनि सक्ने हुन्छ, राम्रो त्यो सङ्गीतलाई बुझ्ने पनि हुन्छ,
1: धेरै राम्रो राम्रो बच्चाहरू पाइन्छ सर
0: है।
1: मैले त थुप्रो भयो मैले काम गरेको, जस 52-56 मैले गरेको
0: ल,
1: अब त्यो स्कुलमा कार्य स्कुलमा सङ्गीत शिक्षक भएर काम
0: गरेको। अनि लेभल कतिको हुन्छ, क्लास 1 सुरु हुन्छ कि अथवा त्यो
1: लेभ? यो यस्तो हुन्छ सर, अब स्कुलको के छ, अब सानोबाट लैजाने हो कि अब 1, 2, 3, 4, 5, 6 लाने हो कि भन्ने खालको हुन्छ सर, प्रायः
0: तपाईँको ध्यान चाहिँ केमा जान्छ? पहिला जस्तो सानो बच्चा आयो भनेदेखि सिक्नुको लागि
1: हजुर,
0: र तपाईँको स्कुलमा एउटा टिचरको रूपमा तपाईँलाई भनेपछि उनीलाई सिकाउनु पर्यो भनेपछि उसलाई गाउन लाउनु सिकाउनु पर्यो, उसलाई गाउनु भने तपाईँ के बढी मात्रामा प्राथमिकता पहिला केमा दिनुहुन्छ? उसको बच्चाको हेरेर बच्चा हेरेर
1: उहाँको के छ अब बजाउनतिर के अरे बढी इन्ट्रेस्ट छ कि गाउनेतिर इन्ट्रेस्ट छ त्यतातिर ध्यान
0: होइन गाउनै छ भनेदेखि तपाईँले पहिलो कुरा के सिकाउनुहुन्छ उसलाई
1: उहाँलाई त अलिकति यसो सरगम थोरै सरगम उसको के अरे नानीको बाबुहरूको पिचहरू कति माथि हाई पिच कति जान्छ त्यही अनुसारको अनि त्यही तरिकाले नै गराइहाल्ने सक्नुहुन्छ उहाँहरूले
0: ए भने त्यति सुनिसकेपछि आफूलाई थाहा हुन्छ नि त यो गर्न सक्नुहुन्छ स्वर रहेछ भनेको थाहापछि त्यसपछि अगाडि बढिन्छ भने है भनेपछि अहिले यो विशेष गरी कार्यक्रमहरू हुन्छ बाल गीत प्रतियोगिता पनि हुन्थ्यो होइन प्रायः गरी स्कुलहरू पनि गर्छन् ठाउँ ठाउँमा गर्छन् अब अहिले हेर्दाखेरि मतलब बिसबाटै सानोबाटै सानै उमेरदेखि चाहिँ कमसेकम गीत सङ्गीतमा रुचिबाट स्कुल स्कुलमा त्यो किसिमको अध्ययन राखिएको छ होइन जस्तो अहिले हेर्दाखेरि त अब अलि अरू पनि थपियो होला जस्तो ओली गार्डन स्कुल कुराकानी गर्दाखेरि चाहिँ त्यहाँ एसएलसीको परीक्षा पनि सङ्गीतमा दिन पाइन्थ्यो भन्ने कुरा आयो त्यो पनि छ त्यहाँ होइन त्यसले गर्दा सङ्गीतलाई त्यति ठुलो महत्त्व पनि दिएको छ ठिक छ अब हामी फेरि पनि एउटा गीतको लागि हामी सुन्न चाहन्छौँ अब कुन गीत राखौँ
1: हामी अब एउटा गजल चाहिँ सुनौँ होला सर यसमा चाहिँ गीत लेख्नु भएको छ भोला पौडेलज्यूले सङ्गीत मेरो आफ्नै छ गायन पनि मेरो आफ्नै छ स्वर पनि मेरो आफ्नै छ म रम्दैछु
0: ठिक छ हामी त्यहाँ सुनाउँछौँ रचना भोला पौडेल रहेको छ र स्वर सङ्गीत हाम्रो

0: म रम्दैछु आज तिमी रमाउन। औ यहाँ भर्खरै गीत सुन्यौ, यसलाई भलापुरले रचना गर्नुभएको थियो, रचना गरेको र सङ्गीत र सो चाहिँ हाम्रो राम धिमालज्यूले दिनुभएको थियो। आज हामी म्युजिक मन्त्र कार्यक्रममा छौँ। आज हामीले गायक तथा सङ्गीतकार राम धिमालज्यूसँग कुराकानी गरिरहेका छौँ। फेरि पनि तपाईँलाई स्वागत छ म्युजिक मन्त्र कार्यक्रममा।
1: धन्यवाद सर।
0: है, अब गीतहरू यो निरन्तर रूपमा गाइरहनु भएको छ, गरिरहनु भएको छ, होइन? अब अहिले त विशेष गरी गीतहरू पहिला एल्बम निक्लिन्थ्यो, होइन, एउटा तपाईँको त्यसमा आउँथे, गीतहरू आउँथे, सङ्ग्रहहरू आउँथे, गायकको एउटा छुट्टै, सङ्गीतकारको पनि छुट्टै हुन्थ्यो, कहिले गीतकारको पनि छुट्टै हुन्थ्यो। तपाईँको समयमा तपाईँले कुनै त्यो निकाल्ने चाँजोपाँच गर्नुभयो भएन त्यो बेलामा?
1: त्यो बेला एउटा कुरा चाहिँ अब आफूले गरेको कुराहरू चाहिँ अलिक त्यो महसुस हुन्छ। मैले धेरै लोक गीतहरू चाहिँ मैले निकालेँ, दुईवटा तिनवटा गीतहरू लोक निकालेँ,
0: निकाल्नु हो
1: त्यो त्यसमा चाहिँ लोकगीतहरू मात्रै छ। त्यसमाहरूमा चाहिँ
0: त्यसमा कतिवटा हुन्थ्यो एउटा गीत?
1: त्यसमा तिनवटा
0: तिनवटा एउटा
1: एकातिर दुईवटा, एउटा
0: दोरी स्टाइल,
1: दोरी स्टाइलको, दोरी स्टाइलको त्यो चाहिँ हो खास चाहिँ अब शास्त्रीय सङ्गीतको मान्छेले अलिकति मजाले या आधुनिकै निकालेर हुन्थ्यो, होइन? तर अब त्यो त्यतिखेर माहौल त्यस्तो थियो, त्यही भएर त्यस्तो भएको हो। खास त्यसो नराम्रो होइन,
0: नराम्रो होइन, ठिक छ, त्यो गर्नुपर्छ, सबैमा काम गर्नुपर्छ, सबैको अनुभव लिनुपर्छ, त्यो तपाईँको सोचाइ ठिक छ। भनेपछि अलि पछिल्लो समयमा त्यस्तो कुनै एउटा गीतलाई प्रमोसन गर्ने अथवा त्यस्तो निकाल्ने भन्ने कुरो भएन?
1: अहिले छैन, अहिले त एउटा गीतलाई एल्बम भन्दो रहेछ के र एउटै गीतलाई जति भएको खर्च गर्ने अनि त्यसलाई प्रमोसन गर्ने,
0: हजुर,
1: हो त्यस्तो चलन छ नि त। त्यस्तो अहिले खासै छैन सर। एउटा चाहिँ त्यही कति टिप्छु ऋतुको फुल मैले गरेँ,
0: हजुर,
1: त्यस पछाडि छैन सर। अनि त्यस पछाडि मैले एउटा धिमाल गीत गरेँ, त्यो एउटा छ माओल गीत फुल माए भन्ने छ, त्यो गीत चाहिँ मैले भिजुअल गरेको थिएँ,
0: हजुर,
1: त्यो पनि धेरै राम्रो चलेको थियो। भाषा भाषी हो त्यो, आफ्नै भाषामा राम्रै चलेको छ,
0: हजुर हजुर। त्यो भनेपछि त्यसको पनि निकाल्नु, भिजुअल पनि गर्नु,
1: भिजुअल छ त्यसको,
0: भिजुअल गर्नुभयो। आज हामीले अब सुन्ने भन्दा पनि अब कहिलेकाहीँ भनिन्छ गाउने मान्छेलाई साज बिनाको, होइन, बाजा बिनाको कमसेकम गाइदिनुहोस् भन्नु अप्ठ्यारो हुन्छ, त्यो नभन्नुभन्दा रहेछन् भन्नु प्रायः गरी, तर तपाईँले उठाइहाल्नु भयो। तपाईँले अब एउटा तपाईँको आफ्नो तपाईँ मान्छे धिमाल हुनुहुन्छ, तपाईँले सुरमा गीत पनि गाउनु भएको छ, लोकगीत पनि गाउनु भएको छ, त्यसको मिठास पनि छुट्टै रहेछ, तपाईँको भाषाहरूको छुट्टै मिठास रहेछ। त्यसले गर्दा आज तपाईँ जुनै भन्नुभएको छ नि त्यो गीत थोरै हामी सुन्न सक्छौँ त?
1: अहिले भिजुअल भएको यो माहिले फुल माया भन्नु,
0: हजुर हजुर,
1: हुन्छ,
0: होइन, यो गीत अहिले हामीले गीत ल्याएका छैनौँ, हामीले खालि तपाईँसँग एउटा लाइभ सुन्ने मात्रै हामीले अपेक्षा गरेका छौँ, त्यो सुन्नुहुन्छ
1: हुन्छ।

0: ढोलसानाइ दोङ बेतेसाङ नासिङ्दु चुम्पाङ्का, ढोलसानाइ दोङ बेतेसाङ नासिङ्दु चुम्पाङ्का।
1: कति मिठो कति मिठो। हजुर हजुर, यो ए भनेको अर्थ के छ यसले?
0: यो चाहिँ कस्तो हुन्छ नेपालीमा अर्थ चाहिँ यो बुझाउनलाई चाहिँ हाम्रो अब नेपालीमा भन्दाखेरि चाहिँ अलिक अर्थ नै खुल्दैन क्या सर। यसमा कस्तो भने माओगिरी फुलमाए न अल्मल्यो फुलमाए भनेको चाहिँ एउटा नाम भनौँ न एउटा
1: कसैको नाम
0: कसैको नाम के अरे एउटा भनौँ न यङ जवान केटीको नाम मानिलिउँ फुलमाए भनेर गरेको दिएको के नाम
1: नाम,
0: नाम उपनाम दिएको
1: हो।
0: माघे फुलमाया न अल्मयो फुलमाया आँखामा राख्छु अनि ढोल सनाई त बुझ्नुभयो,
1: ढोल
0: सनाई बजाएर तिमीलाई लान्छु
1: भनेपछि एउटा रोमान्टिक किसिमको मूल ल्याउनको लागि यो गीत तपाईँले गाउने कुरा गर्नुभयो होइन। जस्तो तपाईँले यस्तो गीतहरू गाउनु भएको छ, आफ्नो भाषाको पनि ज्ञान छ, यो भाषासँग सम्बन्धित मिठा गीतहरू पनि छन् होइन, कति गीतहरू हाम्रा पुराना गीतहरू पनि तपाईँको जस्तो त्यो त्यही भाषामा जोडेका गीतहरू पनि आउन सक्छन् हुन सक्छ नि त। विशेष तपाईँसँग अब नेपाली गीत पनि गाउनु भएको छ, कहिले काहीँ अलिकति यो गीतहरूलाई फ्युजन गर्न मन लाग्दैन?
0: लाग्छ त्यो त मैले फ्युजन गरेँ, हजुरले जुन भन्नुभयो सरले जुन भन्नुभयो
1: हजुर
0: मैले ल्याउनु खोजे हो त्यो एउटा गीत छ
1: हजुर।
0: मैले सुरुमा चाहिँ जुन भनेको थिएँ मैले सुरुमा मैले गाएको गीत सत्य धातिङ लोका धर्म राजा भन्ने गीत त्यसलाई चाहिँ जाँदाखेरि यो रेडियो नेपालमा गाउने क्रममा चाहिँ आउँदै जाने क्रममा चाहिँ हाम्रो अब वरिष्ठ गायक उहाँ त अब जिउँदो इतिहास बोक्नु हुनु बोकेको बस्नुभएको मान्छे हो कुमार बस्ने दाइले भाइ धिमाल गीतलाई नेपालीमा लगाएर गाउँ तिमीहरू म गाउँ भन्ने खालको कुरा हार्नु भएको थियो कि हो दाइ त्यस्तो कहाँ यो मिल्दै मिल्दैन अर्थै नमिलाउन सकिँदैन रहेछ दाइ भनेर भने
1: मैले
0: अलिक गाह्रो गाह्रो हुन्छ यसमा मैले त्यतिखेर चाहिँ मलाई चोट परेको थियो क्या त्यसलाई दाइले चाहिँ राम्रो कुरा गर्नुभयो भन्ने त्यो सही कुरा गर्नुभयो त्यसलाई चाहिँ पछिबाट हुँदै जाँदै त्यो ताका देखेको अहिले मैले भोइस टेस्ट पास गरेर त्यो गरीसम्म सङ्गीत सिक्दासम्म अहिलेसम्मको मैले त्यो गीतलाई बनाउनलाई करिब पनि मैले गाइसकेँ मैले त्यो गीत किनभने अहिले त्यो गीतलाई चाहिँ मेलिनाले गाएको छ र मैले गाएको छु नेपालीमा चाहिँ
1: होइन
0: छैन छैन म ल्याउन चाहिँ खोजेँ आज नत्र भने रिलिज गर्नुहुन्थ्यो
1: यहाँनिर
0: रिलिज गर्नुलाई भन्ने योजना गरेको थियो तर बल अब यस्तोमा अलिक नमिल्ला कि भनेर मैले चाहिँ आज कति छ टाइम भनेर टाइम नमिल्ला भनेर नल्याएको
1: होइन ठिक छ। हामी त्यो तपाईँको
0: नेपाली भाषा
1: पहिलोपटक तपाईँको यो म्युजिक मन्त्री कार्यक्रम रिलिज हुन्थ्यो राम्रै हुन्थ्यो होइन
0: राम्रै
1: नेपालबाट जान्थ्यो। अब जस्तो अब मैले एक प्रश्न तपाईँलाई सोधेको विशेष गरी आफूलाई ज्ञान छ सङ्गीतमा भनेदेखि आफ्नो भाषासँग सम्बन्धित ज्ञान छ त्यो आफ्नो भाषा पनि को गीत पनि गाइन्छ यता आफ्नो आधुनिक पनि छ शास्त्री पनि छ भनेदेखि तपाईँसँग त्यस पर्याप्त मात्रामा सबै कुरा छ भनेदेखि तपाईँले किन त्यो भाषालाई आफ्नो भाषाको पनि तपाईँको संरक्षित हुने आफ्नो भाषा पनि तपाईँको लोप हुन नजाने त्यो भाषाको पनि प्रचलन तपाईँ मान्छेले यति कुन भाषा रहेछ भने मान्छेले सोध्छन् भने यस्तो कार्यमा तपाईँ लाग्दा अझै राम्रो हुन्छ कि अलिक बेटर हुन्छ कि मैले सोचेको
0: एकदम एकदम सही भन्नुभएको छ सरले होइन
1: होइन
0: यो चाहिँ अब सबैले सल्लाह पनि त्यही दिनुभएको छ होइन प्रायः यसो
1: हजुर
0: त्यो भाषालाई चाहिँ अलिकति प्रमोट गर्नुभयो राम्रो हुन्थ्यो
1: राम्रो
0: होइन त्योभन्दा अगाडि त मैले एल्बम निकालेको
1: हजुर
0: जुन अहिले माघे फुलमा छ नि
1: हजुर
0: त्यो चाहिँ मैले फेरि रिरेकर्ड गरे हो
1: ए हजुर
0: त्यो चाहिँ एल्बमै छ
1: अहिले प्रचलन पनि विशेष गरी त्यही आइरहेको छ होइन फ्युजनमा जाँदाखेरि जाँदाखेरि अहिले तपाईँको हुँदा हुँदा अब हामीले इङ्ग्लिस शब्दहरू पनि शब्दहरू राखिरहेको हुन्छौँ सुन्छौँ पनि गीतमा होइन कहिले अब हिन्दी पनि कहिले कुनै कुनैमा त पहिला परेको पनि थियो होइन राख्छन् पनि मान्छेले तर आफ्नो हामीसँग भएको संस्कृति हामीसँग भएको संस्कार जुन हामीसँग बोल्छौँ जुन हामीभित्रका प्रचलनमा आएका कुराहरूलाई पनि कमसे कम अलिकता मिठो किसिमले त्यसलाई प्रस्तुति गर्न सक्यो भने त त्यसले त कमसे कम मिठास भर्छ नि त मान्छेलाई। तपाईँले गाइरहनु भएको छ नेपाली गीत गाइरहनु भएको छ तर त्यहीसँग मिल्दोजुल्दो एउटा रोमान्टिक गीतमा तपाईँ कुनै रोमान्टिक शब्दै पर्दियो भनेदेखि त त्यसको भाव जुन किसिमको अर्थ खुल्छ भनेदेखि त त्यो त सुन्न सुगन्ध हुन्थ्यो भन्ने मेरो भन्छ
0: एकदम एकदम
1: होइन
0: फेरि नेक्स्ट टाइममा चाहिँ अब मौका मिल्यो भने फेरि
1: मान्छेले सुनेपछि ए कुन गीत ए यो कुन भाषा रहेछ भन्ने कुरो मान्छेले नबुझेको ए त्यो भाषा यस्तो रहेछ भन्ने हुन्थ्यो होइन र त्यो भाषाले प्रेमलाई यो भन्छ मायालाई यो भन्छ अलिकता हृदयलाई यो भन्छ भन्ने हामीसँग हुन्छ नि त तपाईँसँग प्रेमसँग जोडेका शब्दहरूलाई चाहिँ त्यसले ल्याउन व्यक्त गर्न सक्यो भने त गजब राम्रो हुन्छ
0: नि राम्रो
1: त्यो त्यो किसिमको प्रयासमा लाग्नुहोस् हाम्रो तपाईँलाई शुभकामना पनि छ तपाईँले गरेको कारणले हाम्रो नेपाली हामीले त्यो गीतलाई पनि हामी प्रमोसन गर्छौँ आफ्नो ठाउँमा छ है। रामजी अब जस्तो यो अहिले हेर्दै जाँदा हामी भन्छौँ व्यापार व्यावसायिक रूपमा हामी अगाडि बढिरहेका छन्, प्रायः गरी मान्छेहरू व्यावसायिक भइसकेका छन् र हामीले अहिले यो सङ्गीतको दायरा अलिकता फराकिलो पनि भइरहेको छ हामी देख्छौँ पनि। तर के लाग्छ तपाईँलाई, हामी कुन दिशातर्फ गइरहेका छौँ नेपाली गीत सङ्गीतहरू होइन, यसले भनौँ हामीले सोचेका जुन मेलोडीहरू, हामीले सोचेका जुन हाम्रा सुगम सङ्गीतका कुराकानी गर्छौँ, त्यो सङ्गीतलाई छोड्दै छोड्दै आफ्नोपनलाई बिर्सिँदै बिर्सिँदै हामी गइरहेका छौँ कि अथवा त्यो पन फेरि पनि फर्किन्छ, तपाईँले के अपेक्षा गर्नुभएको छ?
0: आउँछ होला सरी त, यो पना त अब बिर्सिनु भएन नि, अब योभन्दा उता त कति जानु र होइन, यो कुरा सुगम सङ्गीत त सुगम सङ्गीतै हो होइन, यसलाई त भुल्नै सकिँदैन होइन। नारायण गोपाल दाईको गीतहरू कस्तो छन् त होइन, उहाँहरूको गीतहरू भुल्न सकिँदैन, पहिलेका गीतहरू के छन् होइन, पहिले गीतहरू अब त्यस्तै खालका छन्, त्यस्तो नभनौँ होइन, र एउटा श्रोताले रुचाउने खालको
1: अहिले बढी मात्रामा सुन्ने भन्दा हेर्ने बढी
0: धेरै हेर्ने भएर हो खास पनि, हेर्ने त अब त्यस्तै खालको गीत हेर्ने होइन, अलिकति डान्सिङ स्टाइलको नाच्ने खालको गीतहरू धेरै बनिएको छ हो, त्यसले गर्दाखेरि चाहिँ अहिले सुगम सङ्गीत चाहिँ अलिक कम भए हो कि भन्ने हो।
1: हजुर, तपाईँले जस्तो सुकै अब काम गर्नुभएको छ, काम गरे अनुसारको तपाईँ आफू अलिकता अलि भनौँ अलि तपाईँको चर्चामा आउने कुरामा अलि आफूलाई कम भएको हो कि, अथवा मैले गरेको कुरा मैले गरिरहेको छु आफ्नो किसिमभित्री साधना त गरेको छु मलाई त्यसमा केही छैन भन्ने कतिलाई लाग्छ भने फेरि चर्चाको मान्छेले चासो दिँदैन, मान्छेले आफ्नो काम आफ्नो कर्मलाई बढी मात्रा मान्छेले महत्त्व दिएर अगाडि मान्छे बढेर आउँछ, तपाईँलाई के लाग्छ मैले केही मलाई चर्चा चाहिएन म आफ्नो कर्मै बढी गर्छु भन्ने खालको राम्रो दिमाग हो कि के हो?
0: त्यस्तै भन्नु पर्ला अब चर्चामा आउनुलाई चाहिँ अब त्यही हो अलिकति होइन, गीत त्यस्तै हुनु पर्यो, अब त्यस्तै होइन उरन्ठौली खालको गीतहरू
1: गाउँछौँ,
0: अब यसैलाई चाहिँ अब सुगम सङ्गीतलाई नै अलिकति राम्रै तरिकाले लैजाउँ भन्यो भने अब त्यही कुरो आउँछ, पैसै कुरो आउँछ होइन, भिजुअल गर्नलाई पर्यो, टिभीतिर जानै पर्यो, गर्नु पर्यो, प्रमोट गर्नै पर्यो, अलिकति गाह्रै छ यसमा, जे छ अहिले चलेको छ, राम्रै छ, ठिकै छ, चलिरहेछ, धेरै नाम कमाउनु पनि परेको छैन भन्ने खालको त्यस्तो हुँदो रहेछ भनौँ न।
1: होइन मैले अघि तपाईँलाई भने त कसैको चाहना तपाईँको भित्र काम गरौँ चर्मा कर्म गरिरहँ खास केही छैन, मैले दिएको चिजहरू कमसेकम भोलिको लागि भोलि सम्झिँदाखेरि मान्छेलाई यसरी सम्झियोस् है भन्दा एउटा आफूले गरेको कामलाई सम्झिने बाटो बनाउँदै जाने हो होइन, अहिले नै चर्चा चाहिन्छ भन्ने पनि होइन भन्ने सोच मान्छेमा हुन्छ, त मैले त्यही प्रश्न तपाईँलाई गरेको है।
0: आउला त्यो समय आउँछ, त्यो बिस्तारै आउँछ
1: त्यो, त्यसलाई हामीले धैर्य गरेर कुर्नुपर्छ होइन, धैर्य कुर्नुपर्छ। फेरि पनि एउटा गीत राख्न सक्छौँ त हामी, एउटा गीत राखौँ त है त,
0: एउटा गीत राखौँ सर।
1: हजुर,
0: यो एउटा गीत चाहिँ छ, यो विदेशी नै विदेशी एउटा अब नेपालमा हाम्रो अब नेपालमा भन्नु सारा संसारतिर त्यस्तै छ है, विदेशी नै एउटा गीत चाहिँ छ, डाक्टर नबी अधिकारी हुनुहुन्छ, उहाँको गीत छ उडे भयभरको भन्ने एउटा, त्यसलाई चाहिँ अलिक बजाउँ कि सर, यसमा पनि सङ्गीत मैले आफै गरेको, गायन मेरो आफ्नै
1: ठिक छ, त्यो गीत राखौँ हामी।

0: कुनै भयभरको देश छोड्नेको लड्को पक्कै पनि यो अहिलेको समसामयिक अहिलेको परिवेशसँग जोडेको गीत छ। देश छोड्नेको लड्को हामी देखिरहेका छौँ, त्यही विषयलाई लिएर केन्द्रित गरेर गीत बनेका छन् र गीत आइरहेका छन्, जसमा तपाईँले पनि गीत गाउनु भएको छ। यो मिठो गीत रहेछ होइन रामजी। अब हामी करिब कार्यक्रमको अन्त्यमा आउन आइसकेका छौँ है। भावी योजनाको कुराकानी गर्दाखेरि अब यो चिज दिन पाएदेखि, यो चिज गर्न पाएँ भने कता मनमा खड्के कुराहरू हुनसक्छ नि त, के लाग्छ तपाईँलाई?
1: अब त्यस्तो चाहिँ खासै लाग्दैन होइन, निरन्तर त अब गीत सङ्गीतले लाग्ने गीतहरू कम्पोज गर्ने, सङ्गीत गर्ने, चेलाचेली उत्पादन गर्ने होइन, गीत आफै गीत गाउने, रेकर्डिङ गर्ने, त्यही नै छ निरन्तर दिने,
0: त्यही नै दिने योजना छ होइन। अब हामी करिब करिब अन्त्यमा आइसकेका छौँ कार्यक्रमको। आज कार्यक्रम हाम्रो आइदिनु भयो, हामीलाई धेरै खुसी लागेको छ होइन। हामीसँग तपाईँसँग भएका कुराहरूले तपाईँलाई का जिज्ञासा तर तपाईँले गर्नुभएको कार्यको बारेमा हामी जानकारी दिन पायौँ म्युजिक मन्त्र मार्फत, त्यसको लागि धेरै धन्यवाद छ। आगामी दिन तपाईँको एकदम राम्रो, अझै राम्रो बन रहोस्, गीत सङ्गीत तपाईँको अझै राम्रो सिर्जनाहरू दिन सक्नुहोस्, हामी त्यही कामना गर्दछौँ।
1: धन्यवाद सर
0: है। अहिले हामी यतिखेर कुराकानी गरिरहेका छौँ गायक तथा सङ्गीतकार हुनुहुन्थ्यो राम धिमाल, जो विगत 3 दशकभन्दा लामो समयदेखि क्रियाशील हुनुहुन्थ्यो र अहिले पनि शास्त्रीय सङ्गीतमा उहाँले धेरै शास्त्रीय सङ्गीत ज्ञान दिइरहनु भएको छ, विभिन्न स्कुलहरूमा विद्यार्थीहरूलाई सङ्गीत सिकाइरहनु भएको छ, यसरी क्रियाशील भएर उहाँ सङ्गीतमा लाग्नुभएको छ। आगामी दिन उहाँको हामीलाई अझ पनि हामी उहाँलाई शुभकामना दिन चाहन्छौँ, अझै क्रियाशील बन्नुहोस् र हाम्रा गीत सङ्गीत र नेपाली गीत सङ्गीतमा दिन सक्नुहोस्, त्यही हाम्रो कामना पनि छ। यति नै साथ दिने प्राविधिक मित्र मोहम्मद आसिमलाई म धन्यवाद दिन चाहन्छु। हामी जहाँ जाँदा एउटा मिठो गीत हान्न चाहन्छौँ, यो आमासँग जोडिएको गीत छ होइन, आमाकै माया,
1: त्यो
0: गीत राख्न चाहन्छौँ हामी। आमाकै माया पक्कै पनि आमाको तीर्थ मुसीको दिन पनि लगभग आउँदैछ, आउँदैछ, त्यो पनि हाम्रो लागि एकदमै सुखद कुरा हो होइन, सुखद रहोस् गीत सङ्गीतले पनि ती कुराहरूलाई प्राथमिकता दियोस्। हामीले गीत सङ्गीतमा यस्ता गीतहरू आउनुपर्छ, आमासँग बुवासँग जोडिएको गीत आउनुपर्छ, जसले कर्म गरेर जसले हामीलाई यहाँसम्म पुऱ्याए तिनको गुणलाई हामी कहिले बिर्सिँदैन। यी भावना सँगाल्दै अब हामी कार्यक्रममा विदा हुने बेला भइसकेको छ, जहाँलाई यो मिठो गीत राख्छौँ। ठिक 11 बजे यहाँहरूले सुन्नुहुनेछ समाचार। हस्त, नमस्कार, नमस्कार, नमस्कार।

0: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसकेँ, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठुलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेपाली काङ्ग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई 7 दिनभित्र विभागमा उपस्थित हुन निर्देशनसहित म्याद पूर्जी जारी गरेको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा केही महत्त्वपूर्ण विषयमा बयान लिनुपर्ने भएकाले विभागले उहाँलाई उपस्थित हुन बोलाइएको जनाएको छ। विभागले आज बुढानी कण्ठस्थित उहाँको निवासमा म्याद पूर्जी टाँस गरिसकेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्त्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराउनुभयो। देशका विभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कारवाहीबारे जानकारी गराउन पनि उहाँले निर्देशन दिनुभएको छ। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा तत्कालीन मन्त्री मोहनबहादुर बस्नेतलाई सफाई दिँदै प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासे 3 जनालाई दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, डिली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले हिजो प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज गेवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो। सूचना प्रविधि क्षेत्रको अग्रणी कम्पनी माइक्रोसफ्टले 4,800 कर्मचारीको जागिर कटौती गर्ने घोषणा गरेको छ। यो कम्पनीका कुल कर्मचारीको करिब 2.1% हो। कम्पनीले तीव्र रूपमा परिवर्तन भइरहेको सूचना प्रविधि उद्योग अनुसार ग्राहकलाई बढी मूल्य प्रदान गर्ने क्षेत्रमा ध्यान केन्द्रित गर्न पुनर्संरचना गर्न लागिएको जनाएको छ। यस पुनर्संरचना अन्तर्गत एक्सबक्स डिभिजनमा तत्काल 1,600 भन्दा बढी कर्मचारीको जागिर समाप्त हुनेछ। भारतको मणिपुर राज्यस्थित उखरुल जिल्लामा हिजो दिउँसो सशस्त्र समूहको धरापमा परि 2 सुरक्षाकर्मीको मृत्यु भएको छ। आक्रमणमा केही जवानहरू घाइते भएका छन्। आक्रमणकारीहरूले विस्फोटक पदार्थ प्रयोग गर्नुका साथै गोलाबारी पनि गरेका थिए। मणिपुरमा स्थानीय 2 समुदाय र सरकारी सुरक्षा निकायबीच लामो समयदेखि हिंसाका घटनाहरू भइरहेका छन्। आयोजक राष्ट्र अमेरिकालाई 4-1 अन्तरले पराजित गर्दै बेल्जियम फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अन्तिम 16 खेलमा बेल्जियमका चार्ल्स डी केटेलायरले 2 गोल गरे। उनले खेलको 9 मिनटमा निकोलस रास्किनको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको 31 मिनटमा अमेरिकाका मलिक टिलम्यानले फ्रिकिक मार्फत गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। त्यसको 2 मिनटपछि नै लियान्ड्रो टोर्साटको क्रसमा डी केटेलायरले हेड मार्फत 2 गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए। 2 हाफमा अमेरिकी गोलरक्षक म्याट फ्रिजको गल्तीको फाइदा उठाउँदै हान्स भानकेलले 3 गोल गरे। इन्जुरी समयको 3 मिनटमा वैकल्पिक खेलाडी रोमेलु लुकाकुले 4 गोल थप्दै बेल्जियमको जित सुनिश्चित गरे। यो जितसँगै बेल्जियमले क्वार्टर फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। स्पेनले गैराती भएको अन्तिम 16 खेलमा पोर्चुगललाई 1-0 अन्तरले हराउँदै अन्तिम 8 स्थान बनाएको थियो। र फुटबलका महान खेलाडीमध्ये एक मानिने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा उपाधिविहीन रूपमा समाप्त भएको छ। गैराती भएको खेलमा स्पेनसँग 1-0 पराजित भएपछि 41 वर्षीय रोनाल्डो भावुक हुँदै मैदानमै रहेका थिए। डलासमा भएको क्वार्टर फाइनल भिडन्तमा स्पेनका मिकेल मेरिनोले इन्जुरी समयको अन्तिम क्षणमा निर्णायक गोल गर्दै टोलीलाई सेमी फाइनलमा पुर्याए भने पोर्चुगलको विश्वकप यात्रा टुङ्गियो। यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका रोनाल्डोले खेलपछि राष्ट्रिय टोलीबाट तत्काल सन्यास लिने बारे भने निर्णय नगरेको बताएका छन्। उनले परिवारसँग भेटेर शान्त मनले भविष्यबारे निर्णय गर्ने प्रतिक्रिया दिएका छन्। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा पराग पोखरेल, उद्घोषणतर्फ विमला राई अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे।

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा रिता तिमल सेनाको साथमा। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार। समाचारपछि कार्यक्रम जीवन सुख सुन्नुहुनेछ। दिउँसो एक बजे सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम सिने संसार। दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 बजेपछि प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच 3:00 बजे अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा रिता तिमल सेनाको साथमा।

नमस्कार। कार्यक्रम शुभेच्छाको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन छ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल, म हो रिता तिमल्सिना। करिब करिब 12 बजीसम्म तपाईँहरूसँगै हुन्छौँ। जो जो साथीहरूको आज जन्मदिन परेको छ, जन्मदिनको धेरै धेरै शुभकामना। जो साथीहरू यात्रा गर्दै हुनुहुन्छ, शुभ यात्रा। जो साथीहरू अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। जो साथीहरू परीक्षा दिँदै हुनुहुन्छ, शैक्षिक सफलताको कामना। जो साथीहरूले नयाँ काम सुरु गर्दै हुनुहुन्छ, कार्य सफलताको कामना। यी यस्ता शुभकामना शुभेच्छाका शब्दहरू राख्नका लागि कार्यक्रम शुभेच्छा प्लेटफर्म हो 42 11 721, 42 11 736। यी दुईवटा नम्बरहरू तपाईँका लागि हामीले छुट्याएका छौँ। यी नम्बरहरूमा जो जो साथीहरू सम्पर्कमा आउनुहुन्छ, तपाईँहरूले आफ्ना साथीभाइ आफन्तहरू 8 जनालाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ। जो साथीले अघिल्लो साता फोन गर्नु भएको छ, यो साता कृपया फोन नगरिदिनु होला, नयाँ नयाँ साथीलाई मौका प्रदान गरिदिनु होला। यो मेरो 10 औँला जोडेर तपाईँलाई आग्रह हो। र सँगसँगै काठमाडौँ उपत्यका लगायत देशैभरिको कुरा गर्ने हो भने डेङ्गी निकै फैलिएको कुरा छ। थुप्रै मान्छेहरू डेङ्गीबाट प्रभावित भएको कुराहरू आइरहेको छ। त्यसैले राम्रोसँग झुल हालेर सुत्ने गरौँ। बिहान बेलुका यदि खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ भने फुल बाहुला भएको लुगाहरू लगाएर मात्र काम गर्न जानुहोला। त्यस्तै गरी सर्प दंशले पनि एकदम धेरै दुःख दिएछ नि त। पहाडमा भन्दा पनि तराईतिर चाहिँ सर्प दंशको समाचारहरू थुप्रै थुप्रै आउन थालेको छ। त्यसैले तपाईँहरू दिउँसो सुत्नुभयो भने पनि झुल टाँगेर सुत्नुहोला, जसले गर्दा सर्पभित्र छिर्न पाउँदैन। अनि अब कहिलेकाहीँ त सर्पदंशका कारण दिइने खोपहरू अभाव भएको छ भन्ने पनि सुनिन्छ। अनि कुकुरले टोकेपछि लिने, कुकुर बिरालोले टोकेपछि लिने रेबिज खोपहरू पनि अपर्याप्त छ भन्ने सुनिन्छ। त्यसैले जसरी हुन्छ आफू सुरक्षित रहेर हिँडुल गर्नुहोला, यात्रा गर्नुहोला। घरमै बसे पनि सुरक्षाका उपायहरू चाहिँ अप्नाउनु होला। आफ्ना घर वरिपरि कहीँ खाल्डाखुल्डी छन् भने त्यो पुर्नुहोला। अनि कुलर लगायतका गमला, विभिन्न ठाउँमा पानी जमिरहेको छ, अब डेङ्गीका लामखुट्टेहरू त सफा पानीमा बस्छ नि त। यदि सफा पानी कहीँ जमिरहेको छ भने ती सफा पानी जम्ने खाल्डाखुल्डीहरू पुर्ने, त्यस्तै गरी गमला कुलरहरूको पानी बेला बेलामा खनाउने अथवा फेर्ने त्यो गर्नुपर्छ। तपाईँहरूले यी कुराहरूमा विचार पुर्याउनु होला र सुरक्षित रहनुहोला। तपाईँहरू सुरक्षित रहनु भनेकै हामी पनि सुरक्षित हुनु हो। तपाईँहरूको माया त हामीलाई सधैँ चाहियो नि त। माया त दोहोरो नै हुन्छ। मैले तपाईँहरूलाई पनि धेरै माया गर्छु, त्यो भन्नै पर्ने कुरा होइन। तर तपाईँहरू अस्वस्थ हुनुभयो भने मलाई फोन गर्नुहुन्न, मलाई सुन्नुहुन्न, रेडियो नेपाल सुन्नुहुन्न, अनि त्यो पछि त कस्तो नमजा हुन्छ नि त। त्यही भएर तपाईँहरू सुरक्षित हुनु भनेकै म सुरक्षित, रेडियो नेपाल सुरक्षित हुनु हो भन्ने लाग्छ। अहिलेलाई भने हामीले 4 गीतहरू लिएर आएका छौँ। यी गीतहरू सबै सकेसम्म प्रसारण गर्ने जमरको कसौँ। यो सबैभन्दा पहिलो गीत निश्चल बसेत र अस्मिता अधिकारीको स्वरमा, हर्क साउको रचना, कोशिश र केतनको सङ्गीतमा रहेको छ भने यो चलचित्र महाभोजबाट हामीले लिएका हौँ।

0: यो हो निश्चल बसेत र अस्मिता अधिकारीको स्वरमा रहेको चलचित्र महाभोजको गीत अब भने पालो भएको छ। 42 11 721 42 11 736 जो जो सम्पर्कमा आउनुहुन्छ तपाईँहरूसँग कुराकानी गर्ने आजको सबैभन्दा पहिलो श्रोता साथीको हुनुहुन्छ, स्वागत गर्छु त। हेलो
1: नमस्ते हजुर।
0: नमस्ते हजुर।
1: नमस्ते।
0: कहाँदेखि को बोल्नु भयो?
1: म प्रवास मलेसियाबाट लवली किरात राई।
0: मलेसियाबाट हामीलाई नभेटिकन मलेसिया पुगिसक्नु भयो नि?
1: हजुर हजुर, ठ्याक्कै 3 दिन भयो नि मलेसिया आगो।
0: म त तपाईँसँग रिसाएँ, म भक्तपुरमै छु दिदी, जसरी भए पनि भेटेर जान्छु भन्नुभएको थियो।
1: तर के गर्नु, अलिक त भेट्ने अलिक समय पनि जस्तो अनुकूल भयो होइन।
0: मैले जिस्काइदिया मात्रै हो। तपाईँको यात्रा जे होस् एकदम राम्रो भयो नि, राम्रोसँग पुग्नुभयो नि मलेसिया काम गर्ने ठाउँमा पेनाङमा।
1: पेराको पेराको दिदी, मेरो पेराको
0: पेराको। अब तपाईँले तपाईँको कुरा चाहिँ काठी काठी आएको छ, त्यही भएर तपाईँले शुभकामना शुभेच्छा तपाईँ सुरक्षित रूपमा पुगेको जानकारी गराइदिइहाल्नुहोस् ल।
1: जस म चाहिँ आराम कुशले जस आइपुगे भनौँ न राम्रोसँग।
0: हजुर,
1: म शुभकामना सन्देश राखिहाल्छु है त।
0: हुन्छ हुन्छ हुन्छ
1: हुन्छ। पश्चिममा तपाईँ अनि टेक्निकसन मित्र अनि ज जसले डेलो कार्यक्रम सुनिबस्नु भएको छ रेडियो नेपालबाट, सम्पूर्ण साथीहरूलाई एकदम जस मिस गर्न चाहन्छु। म यहाँ आरामै आइपुगेको पनि जानकारी गर्न चाहन्छु, प्लस हाम्रो मेरो घर परिवार सम्पूर्णलाई पनि एकदम मिस गर्न चाहन्छु। अनि साथीहरू सम्झिनुको त हाम्रो मुस्कान शेर्पालाई एकदम धेरै मिस गरिरहेको छु। अनि हरपल रोशनी अनि सानो सम्झना राई हुनुहुन्छ धनकोटातिर, अनि उदयपुर हुनुहुन्छ प्रतिमा स्पर्शी, अनि करुणा तामलिङ अनि अस्मिता मान्ता हुनुहुन्छ, थुप्रै साथीहरू हुनुहुन्छ हाम्रो इलामतिर। रुबिना राईलाई पनि एकदम धेरै सम्झिरहेको छु भन्दै छुट्टिन्छु। नमस्ते।
0: हस्, धेरै धेरै धन्यवाद। मलेसियाबाट लवली किरात राईले फोन गर्नुभएको हो। लवलीजीको नेपालमा घर भने सिन्धुली हो, अनि अस्ति नै उहाँले भक्तपुरबाट फोन गर्नुभएको थियो, भेटेर जान्छु दिदी भन्नुभएको थियो, तर भेट चाहिँ हुन सकेन। अब लवलीजी 3-4 वर्षमा फेरि आउनुहुन्छ होला, त्यो पछि त हामीलाई साँच्चै भेटेर जानुहुन्छ होला भन्ने आशा गरेका छौँ। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को होला? ल
2: हेलो, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
2: अब सबसता पोखरेल बोल्दै छु, बुटोलबाट।
0: के भन्नुभयो, नाम बुझिन? हेलो, सरस्वता पोखरेल। सरस्वता पोखरेलजीको फोनै काटियो, अब के गर्ने होला। हाम्रो सरस्वताजीले बोल्नुभएको राम्रोसँग सुनिरहेको थिएन, अनि त्यही भएर दोहोऱ्याइतोहोऱ्याइ सुन्नु सोध्नु पर्यो। उहाँले चाहिँ बुटोलबाट फोन गर्नुभएको हो, सरस्वता पोखरेल भनेर जो जसले चिन्नुहुन्छ उहाँहरू सबै सबैका लागि आजको दिन शुभ रहोस् भन्ने कामना गरे। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? ल नमस्ते हजुर। नमस्ते हजुर।
3: हेलो,
0: नमस्कार।
3: नमस्ते दिदी,
0: कहाँदेखि को बोल्नु भयो होला? ओहो, किन हराउनु भयो रमिलाजी? तपाईँ धरानमा पो हुनुहुन्थ्यो नि?
3: हजुर, म धरानतिर थिएँ, अब लगभग 5 हप्ता भयो गाउँ निस्केको।
0: ए, जे होस् गर्मी छल्नलाई फेरि गाउँतिर नै जानुभयो, खोटाङतिर नै पुग्नुभयो नि?
3: हजुर, एकदमै गाउँतिर आइएको छ, अलिकति असुस्थ भन्थे, त्यही भएर त्यसो गर्दै खासमा बस्या हो, अलिक सन्चो भयो, गाउँ आइयो भन्नुपर्छ।
0: ए ल ठिक छ, राम्रोसँग रेस्ट गर्नुहोला, अब त फेरि खेतबारीको काम पनि गर्ने बेला भएको छ, अनि फेरि सन्चो नहोला नि।
3: त्यही छ, अलिक गाह्रो छ, तर ठिक हुन्छ होला आशाै गरौँ।
0: ल ठिक छ, अब हाम्रो रमिलाजीले आफ्ना साथीभाइ आफन्तहरू 8 जनालाई शुभकामना शुभेच्छा दिनुहोस्।
3: हुन्छ, सर्वप्रथम त हजुरलाई टिम खाने दाई रेडियो इन्डिया टिम हजुरलाई शुभ दिन कामना गर्न चाहे, अनि आजना साथीहरूलाई कार्यक्रम शुभकामना दिदी छुट्टिनु पर्दाखेरि मलेसिया तेह्र रङ्किया छ खुसिया खाइसिमेटे, त्यस गरी मलेसिया तेह्रै रहनु हाम्रो इन्द्र केसी दुवैजनालाई विशेष कार्यक्रम शुभकामना दिन चाहे, अनि नेपालतिर भने दाई हुनुहुन्छ, अनि च्याङ्गातिर नर्मिला रिमाल, पर्सातिर हुन्छ दाई मरुन्जो श्रेष्ठ हुनुहुन्छ, अनि पाँच नम्बरमा हुन्छ झापातिर दिदी सरस्वती राई हुनुहुन्छ, छ नम्बरमा ढङ्गतिर प्यारी साथी सङ्गीता मगर, सात नम्बरमा हाम्रो टिका राम्रै उदयपुरतिर हुनुहुन्छ, अनि आठ नम्बरमा चाहिँ हाम्रो धरानतिर हुने दिदी मधु राई, बाँकी दिदी साथीहरू सम्पूर्ण साथीहरूको दिन शुभ रहोस् भन्दै हजुरदेखि छुटिन्छु। नमस्ते, बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद। खोटाङबाट हामीलाई अभागी रमिला बान्तवार राईले फोन गर्नुभएको हो। पहिला त उहाँ धरानमा हुनुहुन्थ्यो, अहिले पाँच हप्ता भयो रे गाउँ फर्किनु भएको, खोटाङ फर्किनु भएको, अलि अस्वस्थ पनि हुनुहुँदो रहेछ, शीघ्र स्वास्थ्य लाभको कामना। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
4: हेलो, नमस्कार, नवलपुरदेखि साजन माते।
0: नवलपुरबाट साजन जी, के छ हालखबर?
4: एकदम फिट पाइन छ।
0: मेरो त एकदम ठिक छ। साजन महतो भनेपछि चटपटेको कुरा भएको थियो नि तपाईँसँग? ए, अर्को साथी हो चटपटेको कुरा भएको चाहिँ?
4: हजुर, गुरु बनि।
0: ए, अनि तपाईँ चाहिँ गोठाला जानु भएको छ, घन्टी बजिरहेछ, भैँसीको कि गाईको?
4: भैँसीको हजुर।
0: ए, अस्ति कुरा भएको थियो नि तपाईँसँग त?
4: हजुर हजुर।
0: ओहो, हप्तै पछि त फोन गर्न पाइन्न नि त, के गर्नु होला?
4: अस्ति लाथेन हजुर, एक हप्ता बिराएर भयो हजुर।
0: एक हप्ता बिराएर होइन नि, अस्ति नै हो तपाईँले गीत पछि।
4: हस्,
0: धन्यवाद। नवलपुरबाट साजन महतोले फोन गर्नुभएको हो, उहाँले अस्तिको हप्ता फोन गर्नुभएको छ गीत पछि, उहाँ पहिलो साथी हुनुहुन्थ्यो, पहिलो गीत पछि हामीले दोस्रो गीत पछि पहिलो साथी हुनुहुन्थ्यो, त्यही भएर उहाँसँग कुराकानी छुट्यायौँ। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हेलो
5: हेलो, गुड मर्निङ, नमस्ते रिता दिदी।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
5: म प्रदीपको प्रतीक्षा ठ्याक्कै आइपुगे है त।
0: प्रतीक्षा गरिरहेको थिएँ, ठ्याक्कै आइपुग्या हो त?
5: हजुर, ठ्याक्कै आइपुगे भनौँ न।
0: अब उदयपुरतिर पैसा छाप्ने कहिले हो?
5: पैसा थाप्ने अब समय आउँदैछ साउनदेखि हो।
0: ए, साउनमा हो त्यो मासहरू अनि त्यो गुराँसको दालहरू सबै छर्ने?
5: हजुर हजुर, साउनदेखि सुरु हुन्छ, साउन भदौसम्म, अनि त्यसपछि भदौ साउन भदौतिर चाहिँ छर्ने हो। मङ्सिरी कार्तिक मङ्सिरदेखि चाहिँ छप्पा छप दियोस्
0: पैसा छाप्ने हो। मिलाएर बुझिसके, अनि के छ प्रतीक्षाजी हाल खबर? हाम्रो प्रदीपजीको के छ?
5: हजुर,
0: प्रदीपजीको के छ काठमाडौँमा? फोन पनि गर्नुहुन्न उहाँले, माया मार्नु भयो हामीलाई।
5: प्रदीपजी त आइसक्नु भयो नि।
0: ओ, पैसा छाप्नको लागि गाउँ फर्किसक्नु भयो?
5: हजुर हजुर, पक्कै पनि आइसक्नु भयो।
0: ल, मैले धेरै धेरै सम्झेको छु भनेर भनिदिनुहोस् है त।
5: हस् हुन्छ, तर म अहिले ठ्याक्कै एक्लै छु, उहाँको विशेष काम परेर सुनसरी धरानतिर पो जानुभएको छ, उहाँ अब यात्रामा हुनुहुन्छ। ल, म उहाँको कुरा निस्किहालो, उहाँ शुभयात्रा मेरो श्रीमानज्यू प्रदीपजीलाई भनेर भन्छु।
0: हजुर, हाम्रो तर्फबाट पनि शुभयात्रा प्रदीपजीलाई, अनि अब प्रतीक्षाजी तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् ल।
5: हुन्छ, शुभकामना शुभेच्छा राख्नु पर्दा विशेष त एक दुई शब्द राख्न चाहन्छु हजुर, हजुरको होइन रेडियो स्टेसनमा मेरो श्रीमानज्यू पुगेर गफ गफ गर्नुभएको, सबै सुनाउनु भयो मलाई, एकदम खुसी लाग्यो। र जो सेल्फी खिचेको होइन पनि मोबाइलमा सेभ छ, मजाले म हेर्ने गर्छु। हाम्रो विद्या दिजू, रिता दिजू अनि अर्को दिजू पनि हुनुहुन्छ, ठ्याक्क फोटो खिचेको सेभ गर्नुभएको छ, म हेरिरहेको नि त हजुरहरूको कुरा गरिरहेको छु उहाँसँग।
0: अनि ल, अब फोटो देख्नुभयो है तपाईँले? तपाईँले सोचेको रिता तिमल सिन्हा र फोटोमा देखेको रिता तिमल सिन्हा उस्तै उस्तै थियो त?
5: मलाई त उस्तै लाग्छ, एकदम भोइस जस्तै मान्छे, मोती मोती होइन। मोती मोती तर म त सानी छु होइन एकदम मलाई एकदम खुसी लाग्छ क्या फोटो म हेर्छु यस्तो रहेछ हाम्रो रिचार्ज म पनि कुनै बेला रेडियो स्टेसनमा काठमाडौँको जस कुनै बेला पुग्न सक्छु होला मेरो श्रीमान सँगै हजुरहरू कुरा गर्नुभयो जस्तै उहाँ जस्तै मसँग पनि कुरा राख गर्न सक्छु होला भन्ने आफैमै सम्झना गर्छु
0: प्रतीक्षाजी हजुर अब तपाईँ केही गरी काठमाडौँ आउनु भएन भने हामी उदयपुर आउँला के भयो त नि
5: हुन्छ भइहाल्छ
0: जसरी भयो भने सेल्फी खिच्नै हो क्या अरे होइन र
5: हो नि नजिकै हो
0: नजिकै
5: शुभ कारणमा नराख्न चाहन्छु है विशेष हजुरलाई अनि प्राधिक दाईलाई पनि एकदम शुभ दिन भन्न चाहन्छु हजुरको बर्थडेको पनि शुभकामना अनि अब त्यही हो यात्रामा हुनुहुन्छ मेरो श्रीमानज्यू प्रदीप पाण्डा वा अब धरानदेखि अब घर फर्किनु लाग्नु भएको छ उहाँ शुभयात्रा राम्रोसँग आउनुहोला छोरी प्रियङ्काको साइडबाट बाबालाई शुभयात्रा भन्न चाहन्छु अनि यति बेला सुन्दिनुहुन्छ होला दाई चक्र बान्ता वा अनि धनकुटादेखि नगेन्द्र रिजाललाई पनि मिठो सम्झना शुभ दिन साथी भन्न चाहन्छु अनि हरपर रोशनीलाई पनि मिठो सम्झना एकदमै मिलनसार मनको साथी राजेश कुमार माझी सुनसरी धोबीतिर हुनुहुन्छ अनि सरिना गुरुङ मोरङ काने पोखरीतिर हुन्छ सरिनालाई पनि मिठो सम्झना सरिना भन्न चाहन्छु अनि भोजपुरबाटै सुन्दैनन् कि सुन्नुहुन्न जे होस् अब खेती किसानमा एकदम उहाँ बिजी हुनुहुन्छ वरुण चञ्चलले धान रोप्दै हुनुहुन्छ भनेर हिजो अस्ति रेडियोमा सुनिरहेको थिएँ एकदम शुभकामना धेरै सम्झना वरुणजी भन्न चाहन्छु र जति पनि अहिले रेडियो तिन गरेर बस्नुभएका सम्पूर्ण मेरो साथीलाई धेरै सम्झना शुभ दिन नाम छुटेको साथीहरूलाई पनि मिठो सम्झना भनेर चुनिन्छु नमस्ते बाई बाई
0: हस् धेरै धेरै धन्यवाद प्रतीक्षा रायजीसँग हामीले उदयपुरबाट आएको फोनमा कुराकानी गऱ्यौँ खुसी लाग्यो अब पैसा छाप्ने कुरा भनेर भन्दाखेरि अरू साथीहरू जसले आज मात्र सुन्नुभएको छ के भने होला भनेर भन्नुहुन्छ होला उहाँहरूले दाल छर्नुहुन्छ अनि दाल बेच्ने बेलामा उहाँले नै भन्नुभयो हामीले भनेको होइन मेरो श्रीमानजी त एकदमै पैसा छाप्दै हुनुहुन्छ दाल बेचेर भनेर भन्नुभएको थियो त्यही भएर मैले जिस्काइदिए मात्रै हुँ यो सफाइ दिएँ मैले अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा कहाँबाट को हुनुहुन्छ हेलो
6: हेलो हजुर नमस्ते
0: नमस्कार हजुर कहाँदेखि को बोल्नु भयो
6: म अलिक लामो समय पछाडि मोरङको रत्वा माईबाट रत्नबहादुर थापा बोल्दैछु है हजुर
0: हराउनु भएको छ किन त
6: होइन हराउनु त अब आफ्नै कामको व्यस्तताले गर्दा हराइएको थियो र पनि सुनेर साँच्चै दिइराखेको हो अब फोन गर्न चाहिँ नपाएको पनि अब छिटो नलाग्ने भएको कारणले पनि आज धेरै मिनट गर्नु पर्यो त बल्ल फोनमा हजुरसँग बोल्ने ठुलो अवसर पाइयो है हजुर आज
0: धेरै धेरै धन्यवाद यति धेरै दुःख गर्नुभएकोमा अनि मोरङतिर तपाईँहरूको वरिपरि धान खेती सुरु भयो कि भएन
6: अब यो मेरो ठ्याक्कै रत्वामाई नगरपालिका वार्ड नम्बर 7 चाहिँ अब हाम्रो खासै अलिक भएको छैन फाटाफुट्टा अलिकति सिँचाइको व्यवस्था हुने मान्छेले चाहिँ गर्न थाले अब हामी सिँचाइको व्यवस्था नहुने मान्छेले चाहिँ अहिलेसम्म अब आकाशी पानीको पर्खाइमै बसेको छौँ अब अस्तिको दिनदेखि मौसम चाहिँ एकदम शीतल भएको छ पानी आउन खोज्छ तर पानी पनि आउन सकेको छैन घाम पनि लागेको छैन शीतल शीतल एकदम रमाइलो घमाइलो छ भन्नुपर्छ हजुर मोरङतिर
0: ल ठिक छ अब रत्नबहादुरजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि
6: हुन्छ अब सर्वप्रथम त्यति मिठो भइसक्यो धनी हजुरलाई अनि हाम्रो टेक्निसियनमा प्रा पोखरेल सरलाई पनि मैले धेरै सम्झेको छु अनि रेडियो नेपाल इन्टर टिम परिवारलाई नै आजको दिन शुभ रहोस् उन्नति प्रगतिको पनि धेरै धेरै शुभकामना शुभ दिन भन्न चाहन्छु अनि मिडियालाई धेरै माया गर्ने हाम्रो भाइ निमा शेर्पा भाइको चाहिँ हिजो जन्मदिन परेको थियो भाइलाई एक दिन ढिलै भए पनि जन्मदिनको लाखौँ लाख शुभकामना पनि भन्न चाहन्छु अनि केही साथीहरूको नाम लिनुपर्दा हाम्रो धरानतिर गगन तीर्थमे मनको साथी जीवन कार्की अनि हाम्रो सुमी लिम्बू हुनुहुन्छ अनि हाम्रो रामकुमार थापा गणेश श्रेष्ठ बहिनी मन्जु थापा हाम्रो आशिष नयन बस्नेत भूमिका राई तामाङ अनि पूर्वेली आकाश राई बसन्त श्रेष्ठ अनि हाम्रो लक्ष्मी छेत्री अनि ढकाल धर्मराज पूर्णबहादुर थुलुङ रोशन फुलाङ राई अनि हाम्रो हुनुहुन्छ दाई शङ्कर ढकाल अनि एलिसा लिम्बू अमिना सुनवार रितु सुब्बा मिडिया
0: कमला
6: लिम्बू लगायत अब मेरो आवाजबाट सुन्नु हुने, चिन्नु हुने, नचिन्नु हुने अनि हाम्रो अरुण नदी खत्रीलाई भन्दै बिदा हुन्छु। नमस्ते, बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद। रत्नबहादुर थापाले हामीलाई फोन गर्नुभएको हो मोरङबाट। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को होला? हेलो, नमस्ते हजुर। नमस्ते, कहाँदेखि को बोल्नु भयो?
7: म कोटाङबाट सायामा।
0: सायामाजी, के छ हालखबर?
7: सबै ठिक छ दी।
0: अलि स्वरले त ठिक छैन जस्तो लाग्यो त मलाई।
7: सबै ठिकै छ।
0: सन्चो नभए हो कि भनेर, रुगा खोकी लाग्यो हो कि?
7: त्यस्तै भन्नुभयो।
0: ए, अनि सायामाजी तपाईँ बसेको ठाउँमा कस्तो छ मौसम?
7: अहिले त पानी परिरहेछ दी यतातिर त।
0: शीतल भयो यसको मतलब?
7: हजुर।
0: ल ठिक छ, अब तपाईँले आफ्ना साथीभाइ आफन्त 8 जनालाई शुभकामना शुभेच्छा दिनुहोस्।
7: हुन्छ, फर्स्टमा त हजुरलाई कार्य सफलताको शुभकामना, आजको दिन पनि शुभ रहोस् भन्छु। अनि साथीहरू सम्झिनु पर्दा सहयात्री सरू, नम्रता राई, रियम रुपी, एक्सन विराट, आशिष नयन, पूर्णमा थुलुङ, कुमार पर्जा, सागर कुमार, त्यसै गरी राम प्रसाद निरौला, त्यसै गरी चक्र बान्तावा, जेनु बान्तावा, सम्पूर्णलाई भन्दै बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद। खोटाङबाट सायामा राईले हामीलाई फोन गर्नुभएको हो। अब पालो भएको छ फेरि पनि गीत सुनाउने। यो गीत हामीसँग समीक्षा अधिकारी र प्रकाश सपुतको स्वरमा रहेको छ। प्रकाश सपुतको रचना सङ्गीतमा चलचित्र हरि बहादुरको जुत्ताबाट। यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्न फेरि पनि आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।

0: ठुलो आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: छोटो विश्रामपछि फेरि पनि स्वागत गर्छौँ कार्यक्रम हो शुभेच्छा। शुभेच्छामा हामी छौँ टेक्निकल सपोर्टमा पराग पोखरेलसँगै, म हुँ रिता तिमल सिन्हा। करिब करिब 12 बजीसम्म तपाईँहरूसँगै हुन्छौँ। 42 11 721, 42 11 736 दुईवटा नम्बरहरू तपाईँका लागि छुट्याएका हौँ। अहिलेलाई भने कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
4: नमस्ते, गुड मर्निङ।
3: नमस्ते हजुर, गुड मर्निङ। कहाँदेखि को बोल्नु भयो?
4: निर्मला गुरुङ हो, हेटोडादेखि।
3: निर्मलाजी, के छ हेटोडाको हालखबर?
4: हेटोडाको खबर एकदम राम्रो छ, धपक्का भकी जोस। अब धान रोप्नलाई सुचार हुँदैछ है।
3: ए, धान रोप्न सुरु भयो?
4: जोस रोपिँदैछ भन्दा पनि आली लाउने एकदमै धेरै बिजी छ है।
3: कस्तो रमाइलो नि, धान रोप्न आउन पाए पनि हुने त हो। हामी हेटौडा आउने कुरा त छ, तर अब धान रोप्ने टाइममा होइन, धान के भन्छ यो काट्ने टाइममा पनि होइन, बिचमा हामी धान सफा गर्छौँ नि, घाँस साँस गोड्ने बेलामा। हेत्तेरी कहिले काहीँ शब्द नआउने, धान गोड्ने बेलामा आउन कोसिस गर्छु है म। अनि निर्मलाजी, अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
4: शुभकामना सर्देश, मनभन्दा अगाडि यति सबैजना खबर तलिन्छ, तिमीलाई दिन स्वागत छ, सबैको जय भन्न चाहन्छु। अनि लङ टाइमदेखि एकदम धेरैभन्दा धेरै बिरामी हुन्छ मेरो बाबा रमसमैतातिर है, बाबालाई धेरै मिस गरिरहेको छु। बाबा गेटोल सुन भन्न चाहन्छु। अहिले संसदमा हस्पिटल पनि ल्याउँदै हुनुहुन्छ दिदीले, शुभयात्रा दिदी राम्रोसँगले चेकअप गराउनु होला भन्न चाहन्छु। अनि मेरो छोरी हुनुहुन्छ सिसी गुरुङ, पनि बिरामी हुनुहुन्छ, नानीलाई पनि गेटोल सुन भन्न चाहन्छु। अनि अन्य क्षेत्रको शुभकामना भन्नुपर्दा प्यारी बहिनी हुन्छ सरिना गुरुङ, प्यारी साथी हुन्छ मन्जु थापा, हाम्रो हर्षल रेश्मी, मिरा राई हुनुहुन्छ, अनि अघि भर्खरै फोन गर्ने हाम्रो रत्नबहादुर थापा दाई, चन्द्र बस्ने र धेरै मिस गरिरहेको छु दाई भन्न चाहन्छु। लगायत धेरै साथीहरू हुनुहुन्छ जति पनि मेरो राम्रोसँग परिचित हुन्छ, सम्पूर्ण साथीहरूलाई शुभ दिनको कामना हुन्छ। बाई बाई।
3: हस्, धेरै धेरै धन्यवाद। निर्मला गुरुङले हामीलाई हेटोडाबाट फोन गर्नुभएको हो। हेटोडामा अहिले रोपाई सुरु हुन लाग्यो, आलीहरू लगाउँदैछ खेतमा भन्दा त आँखामा चाहिँ झलझली आयो। आली लगाउँदाखेरि त्यो बाउसेले खुट्टाले थपथपाउँदै पिच रोड बना जस्तो आली बनाउने, मलाई कस्तो रमाइलो लाग्छ त्यो हेर्नलाई चाहिँ। अनि त्यो आँखामा चाहिँ झलझली आयो सानो बेलाको त्यो देखिरहेको कुरा चाहिँ। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कामटुको हुनुहुन्छ? हेलो,
5: ब्युटी दिदी दर्शन।
3: दर्शन नमस्ते। हजुर, तपाईँले अस्ति एकजना साथीको कुरा सुन्नुभयो ब्युटी र ह्यान्डसम भन्यो भनेर, ओहो किन ब्युटी भन्नु पर्यो भनेर आएको थियो भाइ, के गर्नु होला?
5: ल भोइस ब्युटी हो भनिदिनु नि त
3: ल। ठिक छ, ओहो यस्तो भन्नु पर्ने रहेछ नि। अनि के छ,
5: अगाडि हाम्रो फुलको राजालाई पनि ढोगरे है?
3: ओहो ल ठिक छ। अनि हाम्रो परागजी त दङ्ग परिरा, फुलको राजालाई पनि भनेपछि त उहाँ त दाँत देखाएर टिलिली टल्क्या, दाँत देखाएर हाँस्दै हुनुहुन्छ। अनि अब इलामबाट भन्ने चाहिँ थाहा भयो मलाई, नाम भन्नुहोस्।
5: नबिनु ल, म शुभकामना राखिहाल्छु ल दिदी, यहाँ चुट चुट गरे जस्तो पनि लाग्दैछ हो कि होइन है? ल, मेरो पदम रिजाल छ है, नाङ्गिन पासरको हिरोले काठमाडौँमा छ, साथी छेत्री चमिल फेरिया विराटनगरमा, दुवैजनालाई जन्मेको धेरै धेरै शुभकामना। रेडियो नेपाल विराटनगरतिर जाउँ है, ब्रान्चतिर। हाम्रो अनुज मेहताजी हुनुहुन्छ, उहाँलाई पनि एकदम कार्य सफलताको शुभकामना दिन चाहन्छु। विराटनगरको भान्जा दुबईमा छ प्रवीण गिरी, बुद्धिआचार्य महेन्द्र सुन्दर कार्की छ यासोको पासरमा, राज रिजाल छ आङसाराङ अहिले क्यानाडातिर छ, जापानतिर जाउँ राजकुमार कुँवर, नुनु शर्मा हुन्छ जनकपुरको हिरो अहिले इलाममा हुनुहुन्छ, अनि प्रकाश रिटेल सुशेरी छ काठमाडौँमा, वरुण चञ्चले अन्तिममा भन्नुपर्दा हाम्रो चन्द्र खनाल छ इलामको साङ्ग्रेमा। सबैलाई शुभ दिन भन्दै भाइले है।
3: हस्, धेरै धेरै धन्यवाद। इलामबाट स्काई नवीनले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को होला? हेलो,
6: हजुर, मिस नारायण राधे।
3: राधे राधे, कहाँदेखि को बोल्नु भयो होला?
6: म हेटौडा मकानपुरबाट सीताराम नेपाल हो।
3: हेटौडाबाट सीताराम जी?
6: हजुर।
3: हेटौडाको कुन ठाउँमा हुनुहुन्छ नि?
6: हेटौडाको म माथि गढीमा छु।
3: ए, माथि गढीमा, मकवानपुर गढीमा?
6: हजुर गढी सातमा छु।
3: ए अनि तपाईँहरूको त्यो गढी वरिपरि चाहिँ खेतमा बारीमा काम के भइरहेछ त नि?
6: खेतमा पानी कुलो चल्ने ठाउँमा धान रोपाइ भइराखेको छ।
3: हेलो हेटौडाबाट सीताराम नेपालले हामीलाई फोन गर्नुभयो। उहाँको टेलिफोनै काट्यो, के गर्ने होला, कुराकानी पुरा गर्न पाइनँ, एकदम दुःख लाग्यो। सीतारामजी यदि तपाईँ फेरि पनि रेडियो सुनेर बस्नु भएको छ भने फोन एकचोटि ट्राई गर्नुहोस् न, तपाईँको कुरा सुन्नु छ भन्न चाहेँ। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ, कहाँबाट को होला? हेलो आज के हो यो फोनहरू, फोन होलमा राखेर कहाँ जानुभयो होला? घन्टी सुनाएर पो राखिदिनु भएको छ त साथीहरूले मलाई। अब घन्टी सुनाएर पनि रमाइलो त रमाइलै हुन्छ, तर कुराकानी जस्तो रमाइलो चाहिँ हुन्न। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ, कहाँबाट को होला? हेलो नमस्ते हजुर।
7: हजुर नमस्ते, नमस्कार, गुड मर्निङ।
3: गुड मर्निङ हजुर, कहाँदेखि को बोल्नु भयो?
7: हजुर म दोलखाबाट सङ्गीता लामा।
3: दोलखाबाट?
7: हजुर।
3: दोलखाको कुन ठाउँमा हो?
7: दोलखा बिगुसारबाट सङ्गीता लामा।
3: सङ्गीता लामा, अनि दोलखा तपाईँको घर वरिपरि धान रोपाइ हुन्छ कि मकै छर्ने हो?
7: यता धान पनि रोपिन्छ, कोदो पनि रोपिन्छ, सबै हुन्छ त्यो। हजुर
3: अनि अहिले चाहिँ के भइरहेछ त नि खेतहरू, खेतबारीहरूमा?
7: यो बेला रोप्ने क्रम जारी नै छ, कुनै नसकिसके अब कुनैमा रोप्दैछ भनौँ न।
3: ल ठिक छ, अब सङ्गीताजीले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
7: सर्वप्रथम हजुरलाई नै हजुरको आफ्नो अल स्टाफहरूको लागि शुभ दिन भन्छु, अनि मेरो घर परिवार सबैजनाको लागि, अनि जो जति साथीहरू मेरो नेम र भुइँबाट चाहिँ पर्नुहुन्छ सबैलाई धेरै माया उत्तिकै सम्झना भन्दै छोडिन्छु। नमस्ते।
3: हस् धेरै धेरै धन्यवाद। दोलखाका सङ्गीता लामाले छोटो मिठो सन्देश दिनुभयो, कति खुसी लाग्यो। अहिलेलाई भने समीर आचार्य र अन्जु पन्तको स्वरमा रहेको यो गीत तपाईँलाई सुनाउँछौँ। एकनारायण भण्डारीको रचना, आशिष अविरलको सङ्गीत रहेको छ। यो गीतपछि तपाईँहरूसँग फेरि पनि कुराकानी गर्न आउँछौँ। रेडियो नेपाल सुन्नै गर्नुहोस् त।

0: हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। केही साथीहरूसँग कुराकानी गर्ने समय अझै पनि छ, त्यसैले फटाफट 42 11 741 42 11 736 फोन गर्नुहोला भन्दै अहिलेलाई भने हाम्रो टेलिफोन सम्पर्कमा आएका साथीहरूसँग कुराकानी गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो,
1: रिता तिमल सिन्हा दिदीसँग बोल्नुको लागि धेरै गाह्रो पर्यो। धेरै अगाडिदेखि नै लगाएको फोन ट्राई गरेको, आज बल्ल कुराकानी गर्न पाइए। दर्शन नमस्ते, नमस्कार गरे है।
0: नमस्कार गर्ने, यति दुःख गर्ने साथीको नाम पनि सुन्न पाए हुन्थ्यो, गाउँ पनि सुन्न पाए हुन्थ्यो। मैले नामै बुझिन तपाईँको। अन्जीप बान्तवा,
1: हजुर।
0: अनि बान्तवाजी कहाँबाट फोन गर्नु भएको भन्नुभयो? ए, भोजपुरबाट। तपाईँको फोन चाहिँ काटी काटी आएको छ, अब फेरि गफ गरिराख्यो भने तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना पनि शुभेच्छा पनि दिन नपाउनु होला। शुभकामना शुभेच्छा दिनुहोस्, फोन काटिएन भने पछि कुरा गरौँला ल। भन्नुहोस्।
1: हुन्छ, सर्वप्रथम त तपाईँलाई हाम्रो रेडियो नेपाल एफएम सरी हाम्रो रेडियो नेपाललाई चाहिँ एकदमै शुभकामना, होल युनिट परिवारलाई नै एकदमै राम्रोसँग दिनेहरूलाई विकसित गरौँ होला भन्ने त है, अनि सुधुरी भन्न चाहन्छ है। अनि त्यसै गरी साथीहरू, आज अपरिचित मित्र फोन कलबाट अपरिचित मित्र भए तापनि मिडियाबाट हाम्रो भिडियोहरू मार्फत परिचित मित्र हाम्रो घर मिलाएको आर्मीको रहेको जन्मदिन परेको छ। सायद उहाँको रेसन सिलिन्डरको आफ्नै आफ्नो हो कि जस्तो पनि लागिरहेको छ। उहाँलाई जन्मदिनको अवसरमा लाग्ने कुरा र अनगिनत शुभकामना दिनु छ है। अनि त्यसै गरी यता साथीहरू भन्नुपर्दाखेरि हरपरक्षण हुनुहुन्छ, जन्मदिन त भयो, गीता राई हुनुहुन्छ, अनि त्यसै गरी यता मेकुरो हुन्छ, नवीन निश्चल हुन्छ, न्यानो निस्मी बन्तवा, अनि मलाई सहयोग गरेर एकदमै माया गर्ने हुने मन कुमार कान्छे सुलिङ, अनि करुणा कन्दिङ, अनि हाम्रो यता हुनुहुन्छ बन्तवा सुपेय, अनि थुप्रै साथीहरू हुनुहुन्छ, आदरणीय दाई चक्र बन्तवा पनि हुनुहुन्छ, धेरै मिस गर्दछु है दाई भन्न चाहन्छु। शुभ दिन सम्पूर्ण सम्पूर्णलाई आम नेपाली पूर्वदेखि पश्चिम समाजको एकदमै पश्चिम एकदमै हाम्रो देशदेखि विदेशमा छरिएर बस्नुहुने सबै सबै पुनाका बच्चा छोरी बस्नुहुने हाम्रो रेडियो नेपाललाई न्याय गर्नुहुने सबैलाई शुभ दिनको कामना गर्दै नमस्ते।
0: हस्, धेरै धेरै धन्यवाद अजित बान्तवाले हामीलाई भोजपुरबाट फोन गर्नुभएको हो। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को होला? हेलो,
2: हेलो रिता दिदी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखिको बोल्नु भयो होला? स्वर त चिनाए जस्तै लागिसक्यो।
2: गगन 13 थुमे धरानबाट।
0: गगन जी फेर धरानमा हुनुहुन्छ?
2: म धरान तिरै छु आज भोलि।
0: झापाबाट फेरि धरान सर्नु भा हो?
2: हजुर हजुर, मेरो अब बडुवा हुन नसके तापनि सरुवा त भइरहन्छ।
0: धरानमा मौसम कस्तो छ?
2: धरानको मौसम अहिले पानी पर्दैछ, एकदम शीतल छ, अलिअलि हावा पनि चल्दैछ। आजको मौसम एकदम रमाइलो, एकदम प्रेमिल खालको छ भन्नुपर्छ।
0: अलिअलि शीतल यता पनि पठाइदिनु पर्यो कि, गर्मी भयो।
2: हुन्छ, म 4 बजेको के अरे नाइटमा पठाइदिन्छु नि ल।
0: हुन्न, 4 बजेको नाइटमा पठाइदिँदाखेरि यहाँ सधैँ हामी 5 बजे अफिसबाट छुट्टी भएर जाने बेलामा खोला तरेर गएको जस्तै भयो क्या, 3-4 दिन भइसक्यो लगातार। अलि छिटै पठाइदिनुहोस्
2: ल। हुन्छ, उसो भने यो जादुको छडी लगाएर पठाइदिन्छु नि त
0: ल। अनि गगनजी, अब धेरै समय त छैन हामीसँग, तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिइहाल्नुहोस् न त ल।
2: फर्स्ट अफ अल रिता दिदी, तपाईँ र रेडियो नेपाल अल इन्डिया टिमलाई कार्य सफलताको विशेष शुभकामना
0: र
2: हात हुन्छ स्वागतम। आज जन्मदिन मनाउने आर्मी कसाईलाई जन्मदिनको असीम अनगिन्ती शुभकामना, ह्याप्पी बर्थडे टु यु। मनको साथी जीवन कार्की रत्नबहादुर थापा, चन्द्र बस्नेत, राज बान्तवा, रोशन फुलाङ, अस्मिता बान्तवा राई, कुमार पर्जा, तारा शङ्कर, एन्जल तस्विर बान्तवा, भूपेन्द्र रिजाल, रामप्रसाद निरौला, नरेन्द्र रिमाल हुनुहुन्छ, ओमणि सापकोटा, दिलिसानी आम्फू, प्रतिमा ईश्वरसी, सोम कुमार राई, दिन बान्तवा, सरिना गुरुङ, नम्रता राई, आशिष नयन बस्नेत लगायत सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै ओके, बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद। गगन 13 थुमे कान्छाले हामीलाई धरानबाट फोन गर्नुभएको हो। अन्तिम साथी भएको भएर नियमको पालना नगरी पनि केही भनिनँ, नत्र मैले बिचमा ठ्याक्कै रोकिसक्थेँ। थुप्रै साथीहरूको नाम भन्न भ्याउनु भयो हाम्रो गगनजीले। आज हामीले जम्मा 13 साथीहरूसँग कुराकानी गऱ्यौँ। एकजना साथी सारसोता पोखरेलको चाहिँ टेलिफोन काट्यो, बुटोलबाट फोन गर्नुभएको। नवलपुरबाट फोन गर्ने साजन महतोले अघिल्लो साता फोन गर्नुभएको भएर उहाँसँग हामीले कुराकानी छोट्यायौँ, शुभकामना शुभेच्छा दिन लगाएनौँ। अरू 11 साथीहरू जो मजाले गफ गर्न भ्याइयो, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। हेटौडाबाट फोन गर्ने सीताराम नेपालले पनि आफ्ना कुराहरू राख्दा राख्दै नै टेलिफोन काट्यो, अर्को साता एकचोटि फोन गर्नुहोस्, तपाईँको कुरा सुन्छौँ हामी भन्न चाहे। अहिलेलाई भने जाँदा जाँदै प्रकाश धुतराज र शान्ति श्री परियारको स्वरमा रहेको यो गीत, प्रकाश धुतराजको रचना, कृष्ण बिके भान्जाको सङ्गीत रहेको छ। 12 यहाँहरूले सुन्नुहुनेछ समाचार। समाचार प्रसारणपछि कार्यक्रम जीवन सुखसँगै साथी चन्दा विष्ट आउनुहुनेछ। यतिन्जेल साथ दिएर हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीहरू, फोन नलागेपछि रिसाउने साथीहरू, फोन लागेर पनि नउठेपछि रिसाउने साथीहरू अनि फोन गर्ने साथीहरू सबैलाई धेरै धेरै धन्यवाद दिँदै शुभेच्छाको यो व्यवसायबाट म रिता तिमल सिन्हा बिदा हुन्छु। हवस् त, नमस्कार।

0: डाक्टर साहब नमस्कार, मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको
0: हो
1: आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: जानकारी दिनुभयो। उहाँले असार 22 गते रोल्पाको माडी गाउँपालिका 6 हार्निङमा पहिरो आउँदा रुकुम घोराई सहित मार्ग बन्द भएको जानकारी दिनुभयो। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्ड फ्लू रोग नियन्त्रणमा आएको छ। पंक्षीजन्य यो रोग पछिल्लो पटक 11 जिल्लामा फैलिएको थियो। पशु सेवा विभागका अनुसार 4 जिल्ला क्रमशः काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्ड फ्लू नियन्त्रणमा आउन सकेको छैन। रोगलाई नियन्त्रण गर्न विभागले प्राविधिक टोली परिचालन गरी संक्रमित क्षेत्रका सम्पूर्ण पंक्षी, पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभयो। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा तत्कालीन मन्त्री मोहन बहादुर बस्नेतलाई सफाई दिँदै प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित 3 जनालाई दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले हिजो प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज गेवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुरी चल्ने 4G इन्टरनेट, सललल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। भारतको मणिपुर राज्यस्थित उखरुल जिल्लामा हिजो दिउँसो सशस्त्र समूहको धरापमा परि 2 सुरक्षाकर्मीको मृत्यु भएको छ। आक्रमणमा केही जवानहरू घाइते भएका छन्। आक्रमणकारीहरूले विस्फोटक पदार्थ प्रयोग गर्नुका साथै गोलाबारी पनि गरेका थिए। यो आक्रमण स्थानीय उखरुल प्रहरी चौकीबाट करिब 16 किलोमिटर पूर्व नुङ्ग साङखोङ क्षेत्रमा भएको हो। घटनापछि सुरक्षा बलले सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरी आक्रमणकारीहरूको खोजी अभियान सञ्चालन गरेको छ। अब खेलकुद। विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत अमेरिकाको सिएटल स्टेडियममा बिहान भएको खेलमा बेल्जियमले अमेरिकालाई 1-4 गोलले पराजित गर्दै विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। त्यसै गरी गैराती भएको खेलमा स्पेनले पोर्चुगललाई 0-1 गोलले पराजित गरेको छ। जितसँगै स्पेन पनि क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अब मौसम। आज देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षा को सम्भावना छ। मधेस प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
3: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नम्बर 7 रहेको विशाल मल्टिपर्पोज एग्रो फर्मका सञ्चालक दिपु चौधरीको पौरखको कथा प्रस्तुत गर्दैछौँ। आजभन्दा करिब 18 वर्ष पहिला दिपुको मत्स्य पालन तर्फको यात्रा सुरु भएको थियो। सुरुमा उहाँले अरूकै माछा पोखरी तथा ह्याचरीहरूमा काम गर्नुहुन्थ्यो। तिनै सङ्घर्षका दिनहरूमा उहाँले माछा पालन सम्बन्धी धेरै कुरा सिक्ने अवसर पाउनुभयो। आफ्नो सिकाई व्यवहारमा उतार्दै उहाँले करिब 8 वर्ष अगाडि आफ्नै मत्स्य पालन तथा ह्याचरी फर्म स्थापना गर्नुभयो। अहिले उहाँले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ओडा नम्बर 1 माछाका भुरा उत्पादनका लागि ह्याचरी उद्योग तथा ओडा नम्बर 7 मा

0: माछा पालनका लागि विशाल मल्टिपर्पोज एग्रो फार्म सञ्चालन गरिरहनु भएको छ।
1: ठ्याक्कै वर्ष त मैले बिर्सेँ, लगभग मेरो 15-18 वर्ष भयो यो पेसामा लागेको। सुरु सुरुमा काम गर्थेँ अर्काको उसमा, अब सिक्दा सिक्दै मेरो इच्छा पनि जागरुक भयो कि आफै गर्न सक्छु भन्ने। त्यसपछि म यो पेसामा संलग्न भएर आफै सुरुवात गरेको हो। घोडाघोरी एक, सुक्खरमा हेचरी फार्म र यो सातमा विशाल मल्टिपर्पोज एग्रो फार्म म अहिले सञ्चालन गरिरहेको छु। माछा पालन मैले यो गर्न लागेको 8 वर्ष, लगानी ब्याङ्कबाटै फाइनान्स गरेर जुट्यो, प्लस घरबाट केही केही लगानी आफ्नो।
0: सुरुवाती चरणमा दिपु चौधरीले करिब 18 कट्ठा आफ्नै जमिनमा पोखरी निर्माण गरी माछा पालन व्यवसाय सुरु गर्नुभयो। सीमित क्षेत्रफलबाट सुरु भएको उहाँको यो यात्रा आज 10 बिगाह भन्दा बढी क्षेत्रफलमा फैलिएको छ। आफ्नै जमिनमा गरिएको माछा पालनबाट राम्रो उत्पादन र आमदानी हुन थालेपछि उहाँले यस व्यवसायको सम्भावना पहिचान गरी थप जग्गा भाडामा लिएर आफ्नो व्यवसायलाई विस्तार गर्दै लैजानुभयो।
1: अब सबै कुरा लगभग आत्मैदेखि विश्वास भयो, हजुरको जानेको कुरा अब आफ्नो हातबाट पनि केही हुन सक्छ कि भन्ने सोचले पहिला आफ्नै जमिनमा मैले 17-18 कट्ठा पोखरी खनाएँ। त्यसपछि त्यहाँ गर्दा गर्दै बिस्तारै अब यता पनि लिजमा लिएर काम गर्दैछु। यसको मोटामोटी तपाईँको 10 बिघा क्षेत्रफलमा अहिले पोखरी सबै निर्माण भइसकेको छ, माछा उत्पादन पनि भइरहेछ। यो लिजमा स्कुलको 10 बिघा र प्लस उता सुक्खरमा हेचरी 3 बिघा र आफ्नै निजी जमिनमा 18 कट्ठा।
0: हाल दिपुको फर्ममा करिब 25 वटा आधुनिक पोखरीहरू छन्, जहाँ व्यावसायिक रूपमा कार्प, मृगल, भाकुर र पागस जस्ता विभिन्न जातका माछाहरू मासुका लागि उत्पादन गरिन्छ। खायन माछाको उत्पादन सँगै उहाँले उन्नत जातका कार्प माछाका भुराहरू पनि उत्पादन गर्दै आउनु भएको छ। यहाँ उत्पादित स्वस्थ भुराहरू आफ्नै फार्ममा खपत गरिनुका साथै बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र वरपरका पहाडी जिल्लाहरूका किसानसम्म पुग्ने गरेका छन्।
1: हाम्रो यहाँ कार्प जातको कमन, ग्रास, सिल्भर, बिगेट, रोहुनैनी, भाकुर र यो प्लस पङ्गासियस उत्पादन गर्छौँ हामी। भुरा 7 जातको हुन्छ, कार्प जातको 7 जात हामीलाई युज गर्छौँ। बाहिर पनि हाम्रो यो बाँके, बर्दिया, कैलाली भयो अनि कञ्चनपुरतिर, पहाडतिर, सुर्खेततिर अनि आसामतिर जान्छ।
0: हाल बढ्दो पोषणयुक्त खानाको माग र कृषि व्यवसायको आधुनिकीकरण सँगै नेपालमा माछा उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। यही व्यावसायिक लहरमा अघि बढ्दै कृषक दिपुले पनि वार्षिक 2 करोड भुराहरू र खायनका लागि करिब 300 क्विन्टल जति माछा उत्पादन गर्ने लक्ष्यका साथ व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ। गुणस्तरीय माछा उत्पादन गर्न सके बजारको समस्या नरहेको उहाँको अनुभव छ।
1: 2 करोडको टार्गेट हो मेरो भुरा उत्पादन, नै त्यो एउटा मोर्टालिटी पनि हुन्छ त्यसमा। 2 करोड त अब ह्याचलिङको उत्पादन हो मेरो वार्षिक, अहिले लगभग 150 क्विन्टल यो सिजनमा, 150 क्विन्टलमा आउँदो त्यही कार्तिक मङ्सिर पुसतिर 300 क्विन्टलको टार्गेट हो मेरो खाने माछा उत्पादन। अहिले अफ सिजनमा त ठिकै हो, तपाईँको यो जाडो महिनामा अलि भाउ चाहिँ खाने माछा यो कार्प जातको त अलि भाउ ठिकै हुन्छ। यो पङ्गासियस जाडो महिनामा लगभग भाउ बजार नपाइने समस्या छ अलिकति। यसपालि मैले किलोमा होलसेल 300 रुपियाँ, 250-300, 200 यो 1-2 नम्बर भन्छन्, 1 नम्बरलाई 300 डिमान्ड बैखा हो भन्छन्, यसलाई पङ्गासियस सबभन्दा बढी, त्यसपछि कमन भयो, ग्रास अनि रोहुनैनी। अहिले सप्लायर्सहरू यहीँबाट उठाइदिन्छन्, बाहिर त जानु परेन, त्यति खासै बिक्री समस्या छैन, राम्रो साइज बनाउनु पर्यो, त्यसपछि बिक्रीको समस्या हुँदैन।
0: यो व्यवसायको पछाडि एउटा बलियो पारिवारिक एकता लुकेको छ। कृषक दिपुसँगै उहाँका दाजु र भाउजू पनि यस व्यवसायमा सक्रिय रूपमा संलग्न हुनुहुन्छ। फार्मको सम्पूर्ण व्यवस्थापकीय पाटो दाजु भाउजूले सम्हाल्नुहुन्छ भने दिपुले दैनिक कारोबार र आर्थिक हिसाब किताबको काम हेर्नुहुन्छ। परिवार मिलेर सञ्चालन गरेको यस फर्मले स्थानीय 8 जना व्यक्तिलाई स्थायी रूपमा रोजगारी समेत प्रदान गरेको छ। दिपुको यो सफलताबाट प्रेरित भएर त्यस क्षेत्रका अन्य 4-5 जना कृषकहरूले पनि व्यावसायिक माछा पालन सुरु गर्नु भएको छ।
1: हामी दाजुभाइ 2 जना प्लस भाउजू 2 जना यता फार्म हेर्नुहुन्छ, मैले उता फाइनान्स हेर्छु। लगभग मैले थाई कर्मचारी यता 4 जना छन् अनि उता 4 जना कार्प हेचरीमा, अस्थायी पनि दैनिक 5-6 जना जाल तान्ने बेलामा, भुरा निकाल्ने बेलामा, खाने माछा निकाल्ने बेलामा 10-12 जना गरेर लगभग थायी र अस्थायी गरेर 15-20 जनालाई रोजगारी दिएका छौँ। लगभग 4-5 जना मबाटै सिकेर गर्दैछन्, नयाँ नयाँ छन्, साथीहरू गर्दैछन्।
0: कृषक दिपुका अनुसार माछा पालनमा सबैभन्दा बढी लगानी दानाका लागि खर्च हुने गर्छ। वार्षिक करिब 50 लाख रुपियाँको कुल कारोबारमा 20 लाख त दानामा नै सकिन्छ। बजारमा दानाको भाउ लगातार बढिरहे पनि उत्पादित माछाको मूल्य भने सोही अनुपातमा बढ्न नसक्दा किसानहरू मर्कामा परेको उहाँको गुनासो छ। यद्यपि यस्ता चुनौतीहरूका बीच पनि माछा व्यवसायबाट भएको आमदानीले उहाँको जीवनस्तरमा भने बिस्तारै सकारात्मक सुधार ल्याइरहेको छ।
1: ठिक ठिकै ठाउँमा पढाउन पुगिरहेछ। अहिले त अब अलिकति लोनमै छौँ, त्यसकारणले अब घर पनि बिस्तारै बन्दैछ। त्यति हो जीवन सुधार भनेको। माछाबाट वार्षिक 50 लाख जतिको कारोबार हुन्छ। अब भुरामा पनि फाइदा छ, टेक्निकल समस्या नभइदियो भने त भुरामा पनि फाइदा छ। यसमा नि अब तपाईँको यो बजार समस्या त छैन, तर यो दानाको अलि महँगीको कारणले त्यो समस्या हो। अब माछाको रेट बढ्दैन खाने माछाको, अनि दानाको भाउ चाहिँ डिजल बढेको कारणले यो साल त एकदमै बढेर आइसकेको छ, त्यो समस्या छ। बजारको दाना प्लस आफै ढुटो पिठो यहीँबाट लोकल पनि हुन्छ, अनि बजारको दाना फार्मी दाना खुवाउँछौँ। 20 लाख बराबरको दाना खपत हुन्छ। यहाँ दैनिक लगभग 50 किलो जति यही ढुटो पिठो एक दिनमा खुवाउँछौँ, तर यो 3-4 बोरा त्यो दैनिक जान्छ बजारको दाना। दानामा सबभन्दा बढी दाना, त्यसपछि माछा भुरा हुर्काउनलाई, त्यसपछि यो पानीमा।
0: यो व्यावसायिक यात्रामा थप हौसला थप्न राज्यका विभिन्न निकाय र आयोजनाहरूले पनि कृषक दिपुलाई तालिम र अनुदान मार्फत आवश्यक उपकरणहरू प्रदान गरेका छन्।
1: तालिम लिएको छु, 2-3 तालिम। एउटा प्याक्ट भन्ने प्रोग्राम थियो हाम्रो, उसमा लागू भएको। त्यहाँबाट पोखरा अनुसन्धान केन्द्रमा र यो भैरहमा गरी र यो हाम्रो मत्स्य केन्द्र गेटाबाट 3 तालिम लिएको हो मैले। यो माछा खाने माछा उत्पादन प्लस यो तपाईँको 2 यो ब्रिडिङ सम्बन्धी, माछाको ब्रिडिङ सम्बन्धी तालिम लिएको। सहयोग अलिअलि थोरै अब यसपालि पनि नयाँ पोखरी निर्माणमा पनि भयो, प्लस एरिएटर, एउटा एरिएटर, अनि पहिला प्याक्ट भन्ने प्रोग्राम थियो त्यसबाट पनि डिप बोरिङ त्यहाँ हेचरीमा निर्माण भयो। थोर थोरै जे होस् नेपाल सरकारबाट पनि सहयोग पाएको छ।
0: पानीको गुणस्तर व्यवस्थापन, चर्को विद्युत महसुल तथा पर्याप्त प्राविधिक सहयोगको अभाव जस्ता विषयहरू अझै पनि माछा पालन व्यवसायको चुनौतीको रूपमा रहेको कृषक दिपु बताउनुहुन्छ। राज्यले यी समस्याहरूको समाधानतर्फ विशेष ध्यान दिई आवश्यक प्राविधिक सेवा, पूर्वाधार तथा सहुलियतको व्यवस्थापन गर्न सके माछा पालक कृषकहरूलाई निर्धक्क भएर अगाडि बढ्न सहज हुने उहाँको अपेक्षा रहेको छ।
1: भुरा उत्पादनको लागि छ समस्या, एक सबभन्दा पानी हो। हाम्रो यहाँ आइरन युक्त पानी एकदमै छ, डिप बोरिङको समस्या छ। अब डिप बोरिङमा पनि आइरन बढी भएको कारणले मोर्टालिटी बढी छ भुरा उत्पादनमा, प्लस यो विद्युतको कारणले समय समयमा विद्युत गइराख्ने, पावर नपुग्नेको कारणले समस्या छ अलि। अनि विद्युत महसुल तपाईँको एकदमै बढी चर्को लाग्ने, त्यही हो समस्या मेन, अरू त खासै छैन समस्या। कहिले काहीँ अब रोग व्याधि लागेर मरिदियो भने डाक्टरहरू नपाइने, चेकअपको लागि त्यो समस्या तुरुन्तै समाधान नहुने कारणले अलि समस्या छ। सरकारले पनि हेरिदिनु पर्यो, यो कृषि मिटर दिनु पर्यो। कृषि मिटर नभएर लगभग धेरै हाम्रो यो विद्युतमा नै जान्छ पैसा, लगभग महिनाको 30-35-40 आउँछ। सर्वप्रथम विद्युतमा हेरिदिनु पर्यो, यो माछा पाल्ने किसानहरूलाई कृषि मिटर दिनु पर्यो, अनि यो चाहिने इक्विपमेन्टहरू जस्तै एरिएटर भयो, पानी तान्ने फाल्ने मोटर भयो, पम्प सेटहरू यस्तो, अनि बोरिङ हालिदिनु पर्यो। यही गरिदियो भने किसानहरू माथि अलि आएर काम गर्न सक्छन् जस्तो लाग्छ।
0: आफ्नो अनुभवका आधारमा कृषक दिपु नयाँ कृषकहरूलाई सानो स्तरबाट व्यवसाय सुरु गर्न सुझाव दिनुहुन्छ। काम गर्दै सिक्ने सिद्धान्तलाई आत्मसात गरेर उहाँले आफूले पनि माछा पालन व्यवसायमा सफलता हासिल गर्नुभएको छ र अन्य कृषकलाई पनि यही बाटो अपनाउन आग्रह गर्नुहुन्छ। साथै उहाँ युवाहरूलाई विदेशी नै सोच भन्दा स्वदेशमै रहेका अवसरहरूको खोजी गरी मेहनतका साथ काम गर्न प्रेरित गर्नुहुन्छ।
1: बिस्तारै सानोबाट सिक्दै जानुपर्छ, सानोबाट उ गराउनु पर्छ, सानैबाट जस्तै तालतलैयाहरू ठेक्क लिएर सानो सानो लर्निङ बाई डुइङ भन्छ नि, त्यस्तै मेरो सुझाव हो गर्न चाहने किसानहरूलाई। सबै नेपालमै राम्रो हुन्छ, धेरैजना भन्छन् विदेशमा छ पैसा, विदेशमा त मेरो पटक्कै इच्छा छैन, यहीँ गरौँ, यहीँ आफ्नै देशको माटोसँग लडेर राम्रो उन्नति गरौँ भन्ने मेरो सुझाव सल्लाह हो।
0: कृषक दिपु चौधरीको यो यात्रा मेहनत, धैर्य, निरन्तर सिकाइ र कृषि प्रतिको समर्पणले कसरी जीवन परिवर्तन गर्न सक्छ भन्ने उदाहरण हो। नेपालमा कृषि क्षेत्रभित्र अझै प्रशस्त सम्भावना लुकेका छन्। आवश्यकता छ त केवल सही योजना, लगनशीलता र निरन्तर प्रयासको।
2: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: सूचीकरण त गर्नै पर्ने हो,
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: के तपाईँले पनि पशु पन्छीहरूलाई पशु चिकित्सकको सल्लाह बिना जथाभावी रूपमा एन्टिबायोटिक औषधिको प्रयोग गर्नुभएको त छैन?
6: यदि यसो गर्नुभएको छ भने तपाईँले ब्याक्टेरियाको प्रतिरोधात्मक क्षमता बढाउन झन मद्दत गरिरहनु भएको छ। परिणामस्वरूप भविष्यमा एन्टिबायोटिक प्रयोगले पनि पशु पन्छीमा रोग निको नहुने, उपचार खर्च बढ्ने र पशुको मृत्यु समेत हुन सक्छ। त्यति मात्र होइन, एन्टिबायोटिकको अनुचित प्रयोगले प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाहरू बढ्न गई खाद्य पदार्थबाट प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाहरू मान्छेमा पनि संक्रमण हुन गई उपचारमा जटिलता आउने र मृत्यु पनि हुन सक्छ। एन्टिबायोटिक प्रयोग गरिएको पशुपन्छीको उत्पादनलाई पर्खने अवधि कायम नगरी उपभोग गर्नाले मानिसलाई समेत प्रतिजैविक प्रतिरोधको समस्या देखिन सक्छ, जसले गर्दा बिरामी पर्दा एन्टिबायोटिक औषधिले काम नगर्ने हुन्छ। त्यसैले पशुपालनमा रोग लाग्ने नदिन जैविक सुरक्षा अपनाई रोगको जोखिमको न्यूनीकरण गरौँ। यदि रोग लागि एन्टिबायोटिकको प्रयोग गर्नै पर्ने भएमा पशु चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गरौँ।
5: स्वस्थ पशु, स्वस्थ वातावरण, स्वस्थ मानिस। घरको भान्सासम्म पुग्ने विषादयुक्त तरकारी र फलफुलले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ, त्यसैले उपभोक्तालाई स्वच्छ उत्पादन उपलब्ध गराउन र प्रयोगकर्तालाई विषादीको जोखिमबाट जोगाउन विषादीको समुचित प्रयोग गर्नुपर्दछ। त्यसका लागि रोग किराको व्यवस्थापन गर्दा सकेसम्म जैविक र वानस्पतिक उपायहरू प्रयोग गर्ने बानी बसालौं। विषादीको प्रयोग गर्नै परेमा सधैँ प्राविधिकको सल्लाह अनुसार मात्र प्रयोग गरौँ। यसको लागि नजिकैको कृषि कार्यालयहरूमा सम्पर्क गरौँ। विषादी छर्किनु पर्ने अवस्थामा मास्क, पन्जा, एप्रोन, बुट र चस्मा प्रयोग गरी शरीर पूर्ण रूपमा ढाक्ने गरौँ र छर्किसकेपछि ती सामग्रीको समुचित व्यवस्थापन गरौँ। विषादी सधैँ हावा नचल्ने साँझको बेलामा छर्ने गरौँ। विषादी प्रयोग गरे पश्चात तोकिएको पर्खिने अवधि पूरा भएपछि मात्रै टिपेर बजार लैजाऊ र उपभोग गर्ने गरौँ। सम्झनुहोस्, विषादी भनेको विष नै हो, यसको गलत प्रयोगले उपभोक्ता र उत्पादक दुवैको स्वास्थ्यमा समेत हानि पुर्याउन सक्छ।
0: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
2: खस्यो पहिरो जङ्गलै ओइरो, बर्खाको भेलमा नदी छ गहिरो, नपसौ फुत्त बगाउला सुत्त, काठ दाउरासँगै हुत्त हुत्त, थाहा हुन्न है बर्खाको पानी, जोखिम मोल्ने नराम्रो बानी, नपस्नु नदी जानी जानी, सब थोक पाइन्छ तर पाइँदैन जिन्दगा।
3: होसियार, बाढीले बगाएर ल्याएको काठ दाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठ दाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौँ।
4: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
5: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
4: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
6: नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण भइरहेको कार्यक्रम सुने संसारमा यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म हुँ रमा ढुङ्गाना र प्राविधिक सहयोगमा हुनुहुन्छ उत्तम पाण्डे। चलचित्र, कला, संगीत र मनोरञ्जनका विविध आयाम समेटेको कार्यक्रम सुने संसार हरेक मङ्गलबार यही समयमा लिएर आउने गर्छौ। कार्यक्रममा तपाईँले सुन्नुहुनेछ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा, कलाकारसँग विशेष कुराकानी तथा मन छुने चलचित्र गीतहरू। अब कार्यक्रम को शुरुआत गरौँ एउटा सुन्दर साङ्गीतिक कोशीलीबाट।

0: तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारित कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। म हुँ तपाईँहरूकै प्रस्तुता रमा ढुङ्गाना। तपाईँले हामीलाई रेडियो नेपालको एफएम नेटवर्क 98.3 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com र डिजिटल प्लेटफर्म मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। अब समय भएको छ चलचित्र जगतका ताजा गतिविधि बारे जानकारी लिने। सुरु गरौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: फिल्म गौथलीको ट्रेलर सार्वजनिक भएको छ। साउन 1 गतेदेखि प्रदर्शनको तयारीमा रहेको यो फिल्मले कथावस्तु, चरित्र र केन्द्रीय द्वन्द दर्शाउने ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलर हेर्दा यो फिल्म सामाजिक र पारिवारिक कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ। सार्वजनिक 3 मिनट 20 सेकेन्ड लामो ट्रेलरले किशोरी सिमरन खड्काले शिक्षा प्राप्तिका लागि गर्ने संघर्षको कथा भन्छ। पढ्ने रहर हुँदाहुँदै परिवारले दबावमा विवाह गराइदिएपछि उत्पन्न हुने मार्मिक कथा समेटेको छ। फिल्ममा अभिनेता अरुण छेत्रीले अटिजम पीड़ित युवकको भूमिका निर्वाह गरेका छन्। कपिल रिजाल निर्देशित फिल्ममा मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधार, रविन्द्र झा, ईश्वरी बराल, संजोक रसाइली, सीता देवी तिमल सिन्हा, लक्ष्मीनाथ तिमल सिन्हा र राजेन्द्र नेपालीको अभिनय छ। भोला रिजाल प्रोडक्शन र सुमन गिरी प्रोडक्शनको प्रस्तुतिमा बनेको फिल्मको कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माताको रूपमा सुमन गिरी र कपिल रिजाल छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह निर्माताको रूपमा छन्। नेपाली हलहरू यति बेला नेपाली फिल्म विहीन बनेका छन्। यसको फाइदा प्रत्यक्ष रूपमा विदेशी फिल्महरूले उठाइरहेका छन्। गत 19 गते शुक्रबार कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शनमा नआउनु र त्यस अघि प्रदर्शनमा आएका चलचित्रहरूले बक्स अफिसमा सोचे जस्तो व्यापार गर्न नसक्नु नै यसको मुख्य कारण मानिएको छ। विशेष गरी गत असार 12 गते प्रदर्शनमा आएको नेपाली फिल्म जाडले व्यावसायिक रूपमा कमजोर प्रदर्शन गर्यो। सोही कारण हल सञ्चालकहरूले नेपाली फिल्मलाई ओह्रालेर विदेशी फिल्मलाई बढी सो दिनुपर्ने अवस्था सिर्जना भयो। हाल देशका प्रमुख मल्टिप्लेक्स चेनहरू विदेशी चलचित्रले भरि भराउ बनेका छन्। नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा विभिन्न शाखाहरूमा यति बेला 9 वटा चलचित्रहरू प्रदर्शन भइरहेका छन्, जुन सबै विदेशी हुन्। क्यूएफएक्समा हाल प्रदर्शनरत फिल्महरूमा नागबन्धन, मिनियन्स एन्ड मन्स्टर्स, वेलकम टु द जंगल, ककटेल 2, कोलोनी, टोय स्टोरी 5, अब्सेसन, अल्फा र बेबी डु डाई डु रहेका छन्। नेपाली फिल्मको अनुपस्थितिका कारण यो विदेशी चलचित्रहरूले हलमा राम्रो स्थान र शोहरू पाएका छन्। क्यूएफएक्समा मात्र नभई राजधानीका अन्य चल्तीका मल्टिप्लेक्सहरू जस्तै बिग मुभीज, वान सिनेमाज र आईएनआई सिनेमाजमा पनि विदेशी चलचित्रकै वर्चस्व देखिएको छ। बिग मुभीज र वान सिनेमाजमा नागबन्धन, मिनियन्स एन्ड मस्टर्स, वेलकम टु द जंगल, ककटेल 2, अब्सेसन र बेबी डु डाई डु गरी 6 वटा विदेशी चलचित्रहरू प्रदर्शनमा छन्। त्यस्तै आईएनआई सिनेमाजमा पनि यिनै चलचित्रहरू दर्शकको रोजाइ अनुसार प्रदर्शन भइरहेका छन्। नेपाली हलहरूमा आफ्नै फिल्मको खडेरी हुनु र विदेशी फिल्म मात्र देखिनुका पछाडि मुख्य 2 वटा कारण रहेको चलचित्र संघका सदस्य तथा वितरक समितिका सभापति करण श्रेष्ठ क्रेजी बताउँछन्। पहिलो कारण गत शुक्रबार प्रदर्शनका लागि कुनै पनि नयाँ नेपाली फिल्म तयार नहुनु हो। करणले भने अघिल्लो साता प्रदर्शनमा आएका जाँड र त्यसपछिको चलचित्र आइएम जित बहादुरले व्यावसायिक रूपमा सन्तोषजनक प्रदर्शन गर्न सकेनन्। दर्शकको न्यून उपस्थितिका कारण हल सञ्चालकहरूले ती फिल्महरूलाई पर्दाबाट हटाउनु पर्ने परिस्थिति बन्यो। अनिल बुढा मगरको निर्देशन रहने चलचित्र रातो घेरा द रेड सर्कलको शुभ मुहूर्त गरिएको छ। बिहिबार पाटन स्थित बंगलामुखी मन्दिरमा कलाकार तथा पत्रकारको उपस्थितिमा चलचित्रको शुभ मुहूर्त गरिएको हो। चलचित्रको छायाङ्कन असार 25 गतेदेखि शुरू हुनेछ। अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर सहित करिब 2 दर्जन कलाकारहरूको अभिनय रहने चलचित्रको निर्माण विश्राम फिल्म्स प्रालीको ब्यानरमा निर्माण हुन लागेको हो। अधिकांश छायाङ्कन काठमाडौँ उपत्यका गरिने चलचित्र आगामी मङ्सिर 18 गतेबाट प्रदर्शनमा आउनेछ। निर्देशक अनिल बुढा मगरका अनुसार चलचित्रले सामाजिक तथा भावनात्मक पक्षमा आधारित कथा प्रस्तुत गर्नेछ। चलचित्रका निर्माता जीवन गुरुङ हुन्। चलचित्रका निर्माता जीवन गुरुङ सँगै कविता गुरुङ, भोजेन्द्र गुरुङ र सरुण शेरचन रहेका छन्। सह निर्मातामा सुमन गुरुङ र खेम राणा रहेका छन्। फिल्मको संगीत मनोज थापा मगर र सागर आली मगरले तयार गर्नेछन्। वितरण अधिकार काठमाडौँमा काफिया फिल्म्सका गोविन्द शाही र काठमाडौँ बाहिर कुबेर सिने डिस्ट्रिब्युसनले लिएका छन्। फिल्मका लेखक राजु स्याङतान हुन् भने छायाङ्कन शिशिर विशङ्खले गर्नेछन्। निर्माण नियन्त्रण सन्देश राई, कस्ट्युम डिजाइन जानकी कठायत र प्रकाश व्यवस्थापन गुरकेश गुरुङले सम्हाल्नेछन्। चलचित्रमा दयाहाङ र मिरुनाको अलवा रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्क बहादुर पुन खबपु, सुस्मिता कुमार, भावना खपाङ्गी मगर, कविता आले, विजय पौडेल, बल बहादुर गुरुङ, इङ्गी होपो कोइत सुनुवार, उमेश सुनाम, शेखर चापागाई, राम बाबु रेग्मी, सुवास गजुरेल, सुवास सिंह ठकुरी, रमिक सिंह ठकुरी, सुनिल तामाङ तथा डिबी गुरुङ लगायत कलाकारहरूको अभिनय रहनेछ। अब अन्तर्राष्ट्रिय चलचित्र समाचार। रजनीकान्त स्टारर फिल्म जेलर 2 प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण कम्पनी सन पिक्चर्सले सामाजिक सञ्जालमा एक टिजर सार्वजनिक गर्दै आगामी 25 अक्टोबरदेखि फिल्मको प्रदर्शन हुने घोषणा गरिएको हो। फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने निर्माण पक्षको अपेक्षा छ। भारतका साथै रजनीकान्तको राम्रो क्रेज रहेका अन्तर्राष्ट्रिय बजारहरूमा पनि फिल्म एकसाथ प्रदर्शन हुनेछ। फिल्मका निर्देशक नेल्सन दिलीप कुमार हुन्। उनले नै पहिलो श्रृङ्खला जेलरको पनि निर्देशन गरेका थिए। फिल्ममा संगीत पुनः अनिरुद्ध रविचन्दनले नै दिएका छन्। पहिलो जेलरको कथा एक अवकाश प्राप्त जेलर मथुवेल पाण्डियनको वरिपरि घुमेको थियो, जसले आफ्नो छोरामाथि खतरा आएपछि पुराना अन्डरवर्ल्ड सम्बन्धहरूको सहारा लिन्छ। एक्सन, डार्क कमेडी र स्टाइलिस्ट प्रस्तुति गरिएको फिल्म सन् 2023 सफल फिल्महरूमध्ये एक हो। फिल्ममा मिथुन चक्रवर्ती, विद्या बालिन र ऋतिक रोशनको पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्। यद्यपि उनीहरूको चरित्रबारे थप वितरण सार्वजनिक गर्न बाँकी छ। समाचारपछि अब केही क्षण विश्राम लिउँ। एउटा समुद्र साङ्गीतिक कोशीलीबाट

0: तपाईँ सुनिरहनु भएको छ कार्यक्रम सुने संसार। अब कार्यक्रमको अर्को विशेष प्रस्तुति कलाकारसँगको कुराकानी।
1: सेलिब्रिटीसँगको विशेष कुराकानी।
0: बिहिबार ललितपुरको प्रसिद्ध शक्तिपीठ बङ्गलामुखी मन्दिरमा नयाँ नेपाली चलचित्र रातो घेराको शुभ मुहूर्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यस चलचित्रको मुख्य भूमिकामा कबड्डी 4 र जारी जस्ता ब्लकबस्टर फिल्मका सदाबहार जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर रहनु भएको छ। मिरुना मगरको कुरा गर्दा हङकङमा जन्मिएर बेलायतमा उच्च शिक्षा हासिल गरे पनि नेपाली चलचित्रमै आफ्नो भविष्य खोजिरहेकी ब्युटी विथ ब्रेन्स अभिनेत्री मिरुना गत बिहिबारको कार्यक्रममा निकै उत्साहित देखिनुहुन्थ्यो। मन्दिरकै त्यो पवित्र माहौलमा चलचित्र रातो घेरा उनको नयाँ चरित्र र विशेष अनुभव बारे अभिनेत्री मिरुना मगरसँग मन्दिर परिसरमै गरिएको यो प्रत्यक्ष कुराकानी।
2: के बसाइबाट नेपाली चलचित्र उद्योगमा आएर छोटो समयमै स्थापित हुनुभयो, यो यात्रालाई फर्केर हेर्दा चाहिँ कस्तो लाग्छ?
3: मैले अहिलेसम्म 8 वर्ष भयो होइन यो क्षेत्रमा आएको। मलाई एकदमै खुसी लाग्छ, मैले जुन क्षेत्रमा पाइला टेके त्यसलाई नै निरन्तरता
2: लगातारका हिट फिल्महरूमा मिरुना मगरलाई अहिले कि डिमान्डेड अभिनेत्री बनाएको छ, यो सफलताले कतिको दबाब बढाएको जस्तो लाग्छ?
3: अवश्य पनि एउटा रेस्पोन्सिबिलिटी फिल हुन्छ, जुन अडियन्सहरूले विश्वास गरेर यति माया गरिदिनु भएको छ, सबै चलचित्रहरू मन पराइदिनु हुन्छ, त्यस्तै टिमहरूले पनि मलाई यो क्यारेक्टरलाई चाहिँ न्याय दिन सक्छ भनेर काम दिनुहुन्छ। दुइटै कुराको मैले रेस्पोन्सिबिलिटी फिल गर्छु र आफूले एकदमै इमान्दार भएर काम गर्ने प्रयास गर्छु।
2: तपाईँको कामको समीक्षा हुँदा सकारात्मक र नकारात्मक टिप्पणीलाई चाहिँ कसरी लिनुहुन्छ?
3: दुइटै किसिमको प्रतिक्रिया आउनुपर्छ जस्तो लाग्छ मलाई, मेरो काम इम्प्रुभ गर्नको लागि पनि सरल तरिकाले नै लिन्छु म त्यो कुरालाई।
2: अहिले सोसियल मिडिया एकदमै चलाउँछौँ हामी, हजुरले पनि चलाउनुहुन्छ होला टिकटक होइन, टिकटकले चाहिँ कलाकारिताको भ्यालुलाई घटाए जस्तो लाग्छ कि अथवा के भन्नुहुन्छ यसमा?
3: मैले त्यस्तरी अब विश्लेषण गरेको छैन होइन, एउटा टुलको रूपमा अलिकति युज भइरहेको देख्छु। त्यसमा सिक्ने कुराहरू धेरै छ, हामीले युटिलाइज गर्न हाम्रो मुभीहरू प्रमोट गर्नलाई एकदमै युज गरिरहन्छौँ। त्यसको लागि मैले चाहिँ अब एकदमै सब्जेक्टिभ कुरा हो जस्तो लाग्छ, जसले जसरी लिनुहुन्छ जसरी चलाउनुहुन्छ त्यसरी नै हामीले सोसियल मिडियालाई चाहिँ हेल्प गर्न सक्छ, फिल्टरहरू अलिकति चाहिन्छ जस्तो चाहिँ लाग्छ होइन, तर एट द सेम टाइम एकदमै राम्रो टुल हो।
2: ऱ्यापिड फायर प्रश्नको पालो छ होइन, एकदम छिट्टो ट्यान्स गर्नुलाई जम्मा 10 वटा प्रश्न छ होइन। रातो घेरा सुन्ने बित्तिकै दिमागमा आउने पहिलो शब्द
3: अनिल बुढा मगर हाम्रो डिरेक्टर।
2: तपाईँका लागि अभिनय र के बाध्यता?
3: यो मेरो लागि कर्म।
2: दयाहाङ राईलाई एक शब्दमा व्याख्या गर्नुहोस् त।
3: युगनायक।
2: लन्डनको बसाइ के काठमाडौँको दौड कुन बढी कम्फर्टेबल?
3: कम्फर्ट त लन्डनै हो, परिवार त्यहीँ हुनुहुन्छ त्यही भएर कम्फर्टेबल छ, यहाँनिर धेरै कुरा आफै गर्नुपर्छ त्यही भएर लन्डन छ।
2: तपाईँलाई सबैभन्दा बढी खुसी दिने कुरा के हो?
3: मेरो वरिपरिको मान्छे खुसी हुनु भएन, म आफै खुसी हुन्छ।
2: फिल्म फ्लप हुँदाको डर के हिट हुँदाको घमण्ड कुन बढी खतरनाक?
3: दुइटै खतरनाकै कुरा हो, त्यो दुइटै फिल गर्नु हुँदैन होला सायद। हजुर,
2: रोमान्टिक फिल्म के सोसियल ड्रामा कुन बढी मनपर्छ?
3: मलाई ब्यालेन्स दुइटै म एक्सप्लोर गर्न रेडी छु, अहिले मैले धेरै गरिरहेको चाहिँ सोसियल ड्रामा नै हो।
2: बिहान बित्तिकै पहिलो काम के गर्नुहुन्छ?
3: सुरुमा त अपडेट चाहिँ आई थिङ्क अहिले सबैले सोसियल मिडिया अपडेट चाहिँ हेरिन्छ। हजुर,
2: तपाईँ अभिनेत्री नभएको भए मिरुना आज के भन्थिन होला?
3: हजुर, म आई थिङ्क कुनै एनजिओहरूमा काम गरेर हुन्थ्यो।
2: रेडी नेपाल भन्ने बित्तिकै के आउँछ दिमागमा?
3: मलाई सानोको याद आउँछ सायद, पहिला धेरै नै अब अरू केही नहुँदाखेरिदेखि सुनिने हुन्छ नि एउटा फर्स्ट सोर्स अफ इन्फर्मेसन। सबैजनालाई धन्यवाद भन्न चाहन्छु सबै साथ र मायाको लागि, र रेडियो नेपाललाई पनि धेरै धेरै धन्यवाद यो स्पेस दिनुभएकोमा सबैजनालाई।
0: कलाकारसँगको कुराकानी पछाडि अबको पालो भएको छ साङ्गीतिक विश्रामको।

यही कार्यक्रम सुन्ने संसार आजका लागि समापन गर्ने समय भइसकेको छ। कार्यक्रम सुनेर साथ दिने सम्पूर्ण श्रोता प्रति हार्दिक आभार व्यक्त गर्दछौ। साथै प्राविधिक सहयोगी उत्तम पाण्डेलाई विशेष धन्यवाद। फेरि अर्को मंगलबार यही समय चलचित्र जगतका नयाँ समाचार, रोचक समीक्षा, विशेष अन्तर्वार्ता र उत्कृष्ट साङ्गीतिक कोशीका साथ उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि म रमा ढुङ्गाना बिदा हुन्छु।

ए हिरा खेतैभरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: क्या दिन भइसक्यो, सन्चो नै हुन्न। पक्कै कसैको आँखा लाग्या छ, आज त झाँक्री नबोलाइ भएन।
1: यो नानीलाई पल्लो घरको जेठी बुढी बोक्सी लागि ल एउटा कालो बोको काट्नु पर्छ, म त्यो बोक्सीको आँखा फोडिदिन्छु।
2: पक्नुहोस्, कोही पनि व्यक्ति बोक्सी अथवा डाइना हुन सक्दैन। बोक्सी डाइना भनेर कसैलाई दुर्व्यवहार गर्नु कानुन विपरीत हो। कानुन विपरीत काम गर्नेलाई कारवाही हुन्छ।
3: जनचेतनाका लागि रेडियो नेपालद्वारा जारी

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
2: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको
1: हो
2: आमा?
1: हो डाक्टर साहब।
2: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ। तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
1: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
3: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: kes būna spāl.
1: Visa kapenādīš, ho-om, kēlkom maca pītēl ātmei, ho-om.
0: Harpūr manoranzan sait, mātradu 999 mai Dish Home ko FIFA World Cup 2026 season pass lino hoos. Ra paun hoos 15 din dekhi 3 maina samma sampurna channel herne package bonus. Yedi ajai linu bhayeko chaina bhane ajai najikai ko dealer dai marfat wa Dish Home ko customer support 01421766 ma samparka garnu hoos.
1: Visa kap hel na Dish Home, khelko macha bhitreu aafnai home.
2: झण्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ.
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ.
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ.
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ.
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि. फोन नम्बर 01-4530-418.
4: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न. हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो.

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

0: समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण। यस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98, 100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र साँझ 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 कार्यक्रम बागमती सेरोफेरो सुन्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 उर्दू भाषामा कार्यक्रम गुल्सनी नेपाल सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

अहिले सुनायो दोहोरी गीत सुरेश अन्जान र अन्जिता विश्वकर्माको सुरमा, शब्द तथा लय संकलन सुरेश अन्जानको। अबको पालोमा सुनाउँदैछौँ अर्को दोहोरी गीत विष्णु खत्री र शान्तिश्री परियारको सुरमा, शब्द तथा लय संकलन रहेको छ विष्णु।

अहिले सुनायौँ वसन्त थापा र दीपिका बयम्बुकुसुर, शब्द सङ्कलन आकाश नेपाली र तेजस रेग्मीको भने लय सङ्कलन आकाश नेपालीको। अहिलेलाई लोकदोहोरी गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ सुमन थापा मगर र वसन्त थापाको स्वरमा सिपी मगरको शब्द रहेको छ भने लय सङ्कलन सुमन थापा मगरको। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरू पछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार सुनिसकेपछि दनुवार भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले बागमती सेरोफेरो कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

सिजन सहित मात्र रु 999 डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: डाक्टर साहब नमस्कार, मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। वर्तमान सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजना रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाइ। माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक, 64.68% उत्तीर्ण। र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटो सदस्य राष्ट्रहरूसँग हवाई प्रतिरक्षा प्रणालीको सहयोग माग्नुहुँदै। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले आज एसियाली विकास ब्याङ्क एडिबीका अध्यक्ष मासातो कान्डासँगको भेटवार्ताका क्रममा सो धारणा राख्नुभएको हो। त्यस अवसरमा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्रभावकारिता अभिवृद्धि गर्ने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि प्रवर्धन गर्ने, ऊर्जा विकासलाई तीव्रता दिने र पूर्वाधारको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणलाई अगाडि बढाउने बारे पनि अध्यक्ष काण्डालाई जानकारी गराउनु भएको थियो। उहाँले स्थिर नीतिगत वातावरण र सुदृढ संस्थाहरू नै लगानी आकर्षित गर्ने तथा दिगो र समावेशी विकास हासिल गर्ने आधार भएको विश्वास समेत व्यक्त गर्नुभयो। भेटवार्तामा एडिबी साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। सो अवसरमा नेपालमा जलविद्युतको ठूलो सम्भावना रहेको उल्लेख गर्दै एडिबीको ऊर्जा रणनीति अन्तर्गत स्वच्छ ऊर्जा उत्पादनमा साझेदारलाई जोड दिएको थियो। छलफलका क्रममा प्रधानमन्त्री

डिजिटल पूर्वाधारका क्षेत्रमा थप सहयोग गर्ने विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट विगत 5 दशकभन्दा बढी समयदेखि नेपालको विकास यात्रामा एडिबीले निरन्तर रूपमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर रूपमा सहयोगको अपेक्षा गर्नुभएको थियो। मुलुकको ठूलो विकास साझेदार रहेको एडिबीको हाल नेपालमा सक्रिय खुद पोर्टफोलियो करिब 4 अर्ब 20 करोड अमेरिकी डलर बराबर रहेको छ। त्यसबाट 31 परियोजना सञ्चालनमा रहेका छन्। एडिबीबाट पोलिसी बेस्ड लेन्डिङ अन्तर्गत सन् 2026 15 करोड अमेरिकी डलरको सहायता कार्यक्रम रहेको छ। त्यस अन्तर्गत मुख्यतया खानेपानी, सरसफाई, शहरी पूर्वाधार विकास, युवा रोजगारी प्रवर्धन, विपद जोखिम व्यवस्थापन, डिजिटल सुशासन र सहकारीको प्राथमिकताका क्षेत्रमा पनि त्यस अवसरमा छलफल केन्द्रित रहेको थियो। प्रेस तथा अनुसन्धान विज्ञ दाहालका अनुसार प्रधानमन्त्रीसँग भएको शिष्टाचार भेटवार्तामा एडिबीका अध्यक्ष मासातोले नेपाललाई प्रदान गरिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले 3 वर्षभित्रमा सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सिङ्गल लेनका सडकलाई 3 वर्षभित्र डबल लेनको बनाइसक्ने गरी प्रक्रिया अगाडि बढाइएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री लम्सालले देशभर रहेका 1 लेनका सबै सडकहरू 3 वर्षभित्र 2 लेनको बनाउनका लागि पर्याप्त बजेट रहेको र कतिपय सडकको यसपालि नै टेन्डर हुने बताउनुभयो। सांसदहरूले सोधेका मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सडकमा पहिरो नियन्त्रणका लागि करिब

0: माध्यमबाट पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको भन्दै पछिल्लो समय पश्चिम एसियामा भएको असहज परिस्थितिका बावजुद पेट्रोलियम पदार्थको आपूर्तिमा सहजीकरण गरिरहेको बताउनुभयो। यसै गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले बजार मूल्य पारदर्शी राख्न अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न बजार अनुगमन भइरहेको दोहोऱ्याउनुभयो। राष्ट्रिय सभाका सांसदहरूले मधेसमा पानीको स्रोत र चापाकल समेत सुकेका कारण खानेपानी अभाव रहेको विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सभाको आजको बैठकमा सांसदहरूले तराईमा खानेपानी, सिंचाई लगायत सबैमा पानी अभाव हुने गरेकोले आम मानिस मारमा परेको भन्दै समयमै समस्या समाधान गर्न माग गर्नुभयो। सांसदहरूले कर्णालीमा हरेक दिन दुर्घटना बढ्दै गइरहेको तथा कर्णाली नदीमा खसेको गाडी अझै फेला नपरेको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले चितवनको भरतपुरमा ध्रुवे हात्तीले पछिल्लो समय आमा छोराको ज्यान लिएको र करिब 25 जनाभन्दा बढीको ज्यान लिइसकेको भन्दै उक्त हात्ती नियन्त्रणमा लिएर सुरक्षित स्थानमा राख्न तथा पीडितलाई राहत र स्थानीयलाई सुरक्षा दिन माग गर्नुभयो। प्रतिनिधि सभाको स्वास्थ्य शिक्षा तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरू पुकार बम, रमेश मल्ल, सीता तपलिया, गुरुप्रसाद बराल, डाक्टर तोसिमा कार्की, डाक्टर लेखजङ थापा लगायतले राष्ट्रिय सभाबाट संशोधनसहित पारित भई आएको विधेयकमा उल्लेखित अपराध अनुसन्धानको रिपोर्ट सम्प्रेषण भन्ने शब्द हटाई अपराधको ल्याब परीक्षण रिपोर्ट सम्बन्धित अदालतमा मात्रै उपलब्ध गराउने व्यवस्था समेट्न सुझाव दिनुभयो। नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र चुस्त बनाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको छ। सरकारको सुशासन अभियान अनुसार जिल्ला प्रशासन कार्यालय पाल्पाले पनि आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाएको छ। पाल्पाबाट संवाददाता विष्णु खनाल।
1: रिब्दीको जोइथुम्की 53 वर्षीय सुइन्ता कुमालको अहिलेसम्म नागरिकता बनेको छैन। सानै उमेरमा बिहे भएकी कुमालका श्रीमान 52 सालमा छोरी जन्मने बित्तिकै बेपत्ता छन्। श्रीमानको घर समेत थाहा नभएकी कुमालको हालसम्म नागरिकता नबनेको हो। जिल्ला प्रशासन कार्यालयमा भेटिएकी कुमाललाई पाल्पाका प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत रमा श्रेष्ठले काउन्सिलिङ गरी उहाँको नागरिकता बन्ने विश्वास दिलाइदिनुभयो। अहिले उहाँ आफ्नो र छोरीको नागरिकता बन्ने भएपछि निकै खुसी हुनुहुन्छ।
2: मेरो नागरिकता बनेको छैन, म 53 वर्ष भइसके। मेरो छोरी छ, कागज पत्र लेखेर दिनु भएको छ, वडामा गएर कागज पत्र ल्याएपछि नागरिकता बन्छ, म खुसी छु।
1: यस्ता समस्या लिएर आउने नागरिकले सिधै सिडिओलाई भेटेरै समस्या राख्न र आवश्यक सल्लाह लिन सक्छन्। नागरिकले सरकारी सेवा लिन अनावश्यक झन्झट कम होस् भन्ने उद्देश्यले विभिन्न निकायमा डिजिटल प्रणालीको प्रयोग र प्रक्रियागत सुधारका प्रयास अघि बढाइएको छ। नागरिकले सरकारी कामका लागि अनिवार्य पुग्नु पर्ने जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिक मैत्री बनाउने प्रयासलाई निरन्तरता दिएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे।
3: सेवा प्रवाहलाई एकद्वार प्रणालीमा सञ्चालन गर्ने भन्ने जुन थियो त्यो अनुसारको व्यवस्थापन सबै मिलाइएको छ। नागरिकका गुनासा सुन्ने र प्राथमिकतामा राखेर काम गर्ने त्यसलाई पनि हामीले नियमित रूपमा गरिरहेकै छौँ। समग्रमा सुशासन कायम गर्न टेवा पुर्याउने त्यो भूमिका जिल्ला प्रशासन कार्यालयले निभाइरहेको छ।
1: जिल्ला स्तरका सरकारी कार्यालयहरूमा सेवा प्रवाहलाई सरल, छिटो र प्रभावकारी बनाउने निर्देशन कार्यान्वयनमा ल्याइएको छ। सरकारले सेवा प्रवाहमा सुधार, शासकीय उत्तरदायित्व, विकास योजनाको अनुगमन, सार्वजनिक खर्चमा मितव्ययिता तथा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको जनाएको छ। पुनः प्रजीव पाण्डे।
3: मालपोत, नापी, यातायात व्यवस्था कार्यालयमा समस्याहरू थिए, तर पछिल्लो समय उहाँहरूको अभिलेखमा पनि जो सहयोगी हुनुहुन्थ्यो बाहिर बसेर काम गर्ने उहाँहरूको पहुँच भित्र नियन्त्रित छ, उहाँहरूलाई दिँदैन। अहिले उहाँहरूले अनलाइन प्रणालीबाटै आफ्नो कामहरू गर्नुहुन्छ। आवश्यक शुल्क लिने खालका कुराहरूलाई पनि नियन्त्रण गर्नुहोस्, त्यो हुन नदिनुहोस् भनेर पटक पटक हामीले भनिरहेका छौँ र अहिले सुधार भएको भन्ने खालको उहाँले रिपोर्ट गर्नुभएको छ र हामीले पनि त्यस्तो।
1: दैनिक 100 सेवाग्राही जिल्ला प्रशासन पुग्ने भएकाले सेवा प्रवाहलाई अझ सहज, छिटो र नागरिक मैत्री बनाउन सुधारलाई निरन्तरता दिनुपर्नेछ। सरकारको सुशासन अभियानको प्रभाव नागरिकमा पार्न सबै सरकारी अड्डाहरूमा जन उत्तरदायी कार्यशैली हुन जरुरी छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: पाल्पा संवाददाताको यो रिपोर्टपछि अब अर्को विषय। राष्ट्रिय परीक्षा बोर्डको माध्यमिक शिक्षा परीक्षा एसईई 2082 पूरक अर्थात् ग्रेड वृद्धि परीक्षामा 64.68% विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डले आज पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिँदै परीक्षामा 83,523 जना अर्थात् 64.68% विद्यार्थी उत्तीर्ण भएका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो। परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट एसएमएस युएसएसडी

0: तथा आइभीआर सेवा मार्फत नतिजा हेर्न सक्नेछन्। नतिजा हेर्न सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरेर ग्रेड सिट नै डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ। अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट डोल्पा सडक, रुकुम घोराही शहीद मार्ग र भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन्। वर्षाका कारण पहिरो आउँदा जाजरकोट जिल्लाको नलगाड नगरपालिका 8 मलुवा स्थित जाजरकोट डोल्पा सडक खण्ड पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्ड फ्लू रोग नियन्त्रणमा आएको छ। पक्षीजन्य यो रोग पछिल्लो पटक 11 जिल्लामा फैलिएको थियो। पशु सेवा विभागका अनुसार 4 जिल्ला क्रमशः काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा बर्ड फ्लू नियन्त्रणमा आउन सकेको छैन। पछिल्लो समय सामुदायिक विद्यालयहरूलाई समय सापेक्ष बनाउन विभिन्न प्रयासहरू भइरहेका छन्। विभिन्न विद्यालयका असल अभ्यासहरूको आदान प्रदान गर्न सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाका प्राधान्याध्यापकहरूलाई भेला गरी अनुभव आदान प्रदान गरेको छ। डलेदुराबाट संवाददाता दिपेन्द्र अवस्थीको यो रिपोर्ट।
1: सामुदायिक विद्यालयहरूलाई समय सापेक्ष बनाउने विभिन्न प्रयासहरू भइरहेका छन्। युग अनुसारको प्रविधिको प्रयोग मार्फत शिक्षा प्रदान गर्न तथा विद्यार्थी र अभिभावकहरूको मन जित्न वर्तमान समयमा आवश्यक ठानिएको छ। सोही सन्दर्भलाई मनन गर्दै सुदूरपश्चिम प्रदेश सरकारले अन्तर्क्रियात्मक कार्यक्रम समेत आयोजना गरिरहेको छ। अहिले डडेलधुरामा विद्यालयमा असल अभ्यासहरूको आदान प्रदान गर्न प्रदेशका विभिन्न जिल्लाहरूका प्रधान अध्यापकहरूलाई भेला गरी असल अभ्यासका अनुभवहरू आदान प्रदान गरिन लागेको छ। शिक्षा विकास निर्देशनालय डोटीका उपसचिव मदन राज जोशी
2: आफ्नो आफ्नो सेवा क्षेत्रभित्रका फिडर विद्यालयहरूलाई पनि आफूले गरेका राम्रा अभ्यासहरू, शिक्षण सिकाइ, उन्नयन, प्रवर्धन, गुणस्तरीय शिक्षण सिकाइ हुने किसिमले उनीहरूले पनि केही सिक्न सकुन्।
1: सुदूरपश्चिममा केही उदाहरण तथा नमुना कार्यशैलीबाट सामुदायिक विद्यालयहरूलाई आकर्षणको केन्द्र तथा अध्ययनरत विद्यार्थीलाई प्रतिस्पर्धी बनाएका विद्यालयहरूको असल अभ्यास पनि उदाहरणीय नै छन्। कैलालीमा सञ्चालित शारदा माध्यमिक विद्यालय सुदूरपश्चिमका थोरै त्यस्ता सामुदायिक विद्यालयहरू मध्ये एक हो। सामुदायिक विद्यालयहरूको खस्कोदो सागलाई बचाउँदै हालसम्म 100% विद्यार्थीहरूलाई उपस्थित गराउन सफल विद्यालयका रूपमा समेत रहेको छ। विद्यालयका प्रधान अध्यापक तेज बहादुर सिंह
3: एकदेखि 5 अवस्था अवलोकन गर्न देशैभरिको स्कुलले आउँछ। युकेजीमा 42 भर्ना गरेको 1, 2, 3, 4 एकजना ड्रप आउट छ। एउटा क्लासलाई हामीले पाइलट क्लासका रूपमा लगेका छौँ। स्टुडेन्ट टिचर्स वेलफेयर फन्ड भन्ने छ। टिचरहरूले विगत 15-20 भयो कवि चेक गरेर पनि पैसा दिएनन्। परीक्षाको पैसा उठ्यो, बस्दै गयो त्यो 12 लाख। अब त्यो 12 लाखबाट हामी ब्याजबाट यस्ता परीक्षाहरू चलाउँछौँ।
1: तीनवटै सरकारले शिक्षामा ठुलो लगानी र जनशक्ति परिचालन गरेको भए पनि सामुदायिक विद्यालयहरू प्रति आकर्षण बढ्न सक्ने वातावरण बन्न सकेको छैन। फलस्वरूप शैक्षिक क्षेत्रमा सरकारको लगानीको सदुपयोग बढ्नुपर्ने माग भने जनस्तरबाट बेला बेलामा उठिरहेको छ। यिनै मूलभूत विषयवस्तुलाई आधार मानि एक अर्काका सफल विचारहरूको आदान प्रदान होस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको शिक्षा विकास निर्देशनालय दिपायल टुटीका महानिर्देशक दुर्गा दत्त विष्टले बताउनुभयो।
4: विद्यालयका गरेका राम्रा अभ्यासहरूको प्रस्तुति हुनेछ। त्यो प्रस्तुतिले अर्को विद्यालयलाई पनि राम्रो गर्नका लागि सहयोगी सिद्ध हुनेछ भन्ने हिसाबमा हामीले त्यो कार्यक्रम राखेका छौँ।
1: एक अर्काका असल अभ्यासहरूको अनुसरण गर्दै सृजनात्मक अभ्यास निर्माण गरी शैक्षिक क्षेत्रलाई विश्वसनीय र गुणस्तरीय बनाउन आवश्यक देखिन्छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
5: हेलो,
6: के गर्दैछौ?
5: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बिहान 6
7: अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब बाँकी समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुन लागेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको बैठकलाई सहायता माग्ने मञ्चका रूपमा उपयोग गर्नुहुने भएको छ। उहाँले बैठकमा सहभागी नेटो राष्ट्रहरूसँग युक्रेनका लागि क्षेप्यास्त्र प्रतिरोधी प्रणाली उपलब्ध गराउन याचना गर्नुहुने भएको छ। अब खेलकुद। विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत अमेरिकाको सिएटल स्टेडियममा बिहान भएको खेलमा बेल्जियमले अमेरिकालाई 1-0 पराजित गर्दै विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। त्यस्तै गैराती भएको खेलमा स्पेनले पोर्चुगललाई 0-1 पराजित गर्यो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। वर्तमान सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजना रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक 64.68% उत्तीर्ण र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटो सदस्य राष्ट्रहरूसँग हवाई प्रतिरक्षा प्रणालीको सहयोग माग्नुहुँदै। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

ई रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। राष्ट्रिय सभा आजको बैठकमा सांसद लखे समसामयिक विषयमा सरकारले ध्यान तान्दिल र चाट बैठकमा हकला प्रश्नको उत्तर दिला कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्साले आइलार तीन वर्ष भित्रमा सेब्बे जिल्ला सदरमुकाम तसुपालिका केन्द्र जोरलाटबाट दुई लेनक बाना सिद्धालारको सिस्टम आगो बढा सिद्धाला बाजिरेलक उही सांसद लखलाई उत्तर दिती बाटमा पैरा रोकेलै करिब 27 अर्ब बजेट रहल तसु चिन ल ठाउँमा पैरा रोकलार काम यी वर्षकबाट टेन्डर सुरु गर्लार बाजद रहेस। सांसद लखे मधेसमा पानी स्रोत तसु ह्यान्डपम्प समेत शुक्ल कारण पिलार पानी नै पुग्ल विषयमा सरकारले ध्यान कारा दिल र छात यसनिखे उद्योग वाणिज्य तसु आपूर्ति मन्त्री गौरी कुमारी बजार भाव स्पष्ट धरेले अस्वाभाविक रूपमा भाव बढ्ल रोकेले तसो बनावटी चिज निकाले नैदेले लगातार रूपमा बजार दिथा धर्ल बाजिरेली। बैठकमा सांसद लखे सुधार प्रश्नको उत्तर दिती उही अस्वाभाविक रूपमा बढ्ल भाव रोकै तसो निकाल्लार बेच्लार हरेक दिन लगातार ठाउँमै जैकु दिठाको छानबिन गरेको झाँझली कर्ल देखन जैनेमा जरिवाना समेत कर्लार बाजिरेली। यसनिकै बैठकमा सांसद लखे हरेक दिन कर्णालीमा दुर्घटना बढ्ते जैलमा बाटक सुधार मर्लारक परिवारलाई क्षतिपूर्ति व्यवस्था खाइतेक पैसा नै पर्लारको स्वास्थ्य जाँच चितवनक भरतपुरमा हात्तिक वारले रोकेको पीडितले जोकल्ला ठाउँमा धरेलै त्यसको बिना सूचना बस्तीबाट सुकुम्बासी हटाल तसो होल्डिङ सेन्टरकबाट पनि बाटमा पुरालोमा अंश सुशासन नारासहित आइला सरकारक मन्त्री सचिवालयमा धेरै नियुक्त गर्ल बोर्डिङ स्कुलमा मनलाग्दो रूपमा पैसा असुली भइदर्ल बत्ती पैसा तिरेको पनि सजिलै सो नै पाइते आम मानस मारमा परिधर्ल विषयमा सरकारक ध्यान तान दिल र छात। प्रधानमन्त्री बालेन्द्र शाहसँगै आज एसियाली विकास बैङ्क एडिबीको अध्यक्ष मासातो कान्डै भेटवार्ता गरिरहेल। प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालयमा आज अख्ल उसे भेटवार्तामा नेपालमा सुशासन सुधार आर्थिक सुधार तसु पूर्वाधार बानालाट ठाउँमा कुरोकानी गर्दै प्रधानमन्त्री शाहे अख्निक सरकारक आगो धर्ल उयो सुशासन सुधार चारो आर्थिक सुधार जागिर कर्लार वातावरण निकालार तसु मानुषलाई गुणस्तरीय सार्वजनिक सेवा मिलादिलार बाजिरेलक। उयो अवसरमा प्रधानमन्त्री शाहे सार्वजनिक लगानी सोलारी बढ्लार निजी ठाउँ नेतृत्वमा आर्थिक सुधार कर्लार ऊर्जा विकासले चार चारो कर्लार पूर्वाधारक आधुनिकीकरण तसु डिजिटल लाई आगो बढालार बारे पनि अध्यक्ष काण्डालाई जानकारी काराल रलिक्छ। उही रहिधर ल नीतिगत वातावरण तसु बलियो संस्थालक लगानी कर्लार तसु पाछुसम्म समावेशी विकास कर्लार आधार अख्ल विश्वास समेत व्यक्त गरिरहेलक। उसे भेटवार्तामा एडिबी साझेदारीलाई थप बलियो बनालार विषयमा छलफल केन्द्रित अख्ल प्रधानमन्त्री शाहक प्रेस तसु छानबिन विज्ञ दिपा दाहाले जानकारी दिल र छाट। उही अवसरमा नेपालमा पानी बत्ती बर्के सम्भावना रहल उल्लेख गर्दै एडिबी ऊर्जा रणनीति भित्र स्वच्छ ऊर्जा निकाल्लारमा साझेदार जोड दिल र लेख्छ। काण्डै जैल कानु मात्रै अर्थमन्त्री डाक्टर स्वर्णिम वागलेखसँगै पनि भेटवार्ता कर्ल र लग। प्रतिनिधि सभा शिक्षा स्वास्थ्य तसु सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक उप दफावार छलफल भैरेलिक। समितिका आज सिंहदरबारमा बस्ल बैठकमा सांसद लक पुकार बम रमेश मल्ल सीता थपलिया गुरुप्रसाद बराल डाक्टर टोसीमा कार्की डाक्टर लेख जङ्ग थापा सहित राष्ट्रिय सभाबाट संशोधनसहित पारित अघिको आइल विधेयकमा उल्लेखित अपराध अनुसन्धान रिपोर्ट सम्प्रेषण बाल्ला शब्द हटाएको अपराध ल्याब जाँचला रिपोर्ट अदालतमा मात्रै मिलादिला व्यवस्था समेतले सुझाव दिल र छाट। विधेयकमा थरी थरी अपराधक नमुना जाँच बाहेक डिठाला छानबिन रिपोर्ट सेब्बे पैसा नै पर्लारको पाइलार व्यवस्था गरेलै डिजिटल अपराधलाई पनि प्रयोगशाला कानुनमा धरेलै तसु अपराधक प्रकृति अनुसार जाँचलार समय तोक्लार बारेमा विधेयकमा स्पष्ट उल्लेख गरे पर्लार बास्ती सांसद लखे प्रयोगशाला विधेयकमा प्रस्ताव गर्ल निजी ठाउँसँगै मिलेको काम कर्ला रखेको ओखलाई थप स्पष्ट पारे पर्लार विचार व्यक्त गर्ल रहेस। होस्नेके समिति सभापति डाक्टर ओजस्वी शेरचनी अपराधक वैज्ञानिक छानबिन तसु जाँच गरे कानुनी व्यवस्थाको लागि छलफल भइरहल उसे विधेयकमा छलफल करिकु पारित कर्लार बाजिरेलग। झापा मोरङ सुनसरी महोत्तरी बारा चितवन तसु नवलपरासीमा बर्ड फ्लू रोग रोकन जरिलिक। बर्ड फ्लू रोग चरेक ठिके कुखुरी हाँसक बाटे लाग्लार पाछलोपल्ट 11 जिल्लामा फैलल रलिक। पशु सेवा विभाग अनुसार 4 जिल्ला काठमाडौँ ललितपुर भक्तपुर तसु काभ्रे पलाञ्चोकमा भने बर्ड फ्लू रोकन जैलेकेन। रोगलाई रोकेलै विभागीय प्राविधिक टोली खटाको लाग्ल ठाउँ सेब्बे कुखुरी हाँस तसु ओलखे निकाल्ल डिमा ठिके सामग्री नष्ट गरेको जोगलारको व्यवस्थापन गर्ल विभागक प्रवक्ता डाक्टर मुकुल उपाध्याय जानकारी दिल र छात। गृहमन्त्री सुधन गुरुङे झापाक मेची नगर बाहुन डाङ्गीमा 20 वर्ष भन्दा बढी समय सो रहल मानुष तसु हात्तीबारलाई नजिकै सुटी ठारेलक। गृहमन्त्री सुधन गुरुङे जैल कानु ब्यारको हात्तिक
मुख्य गौडा छिल्लार बाद जिल्ला सुरक्षा निकायक मुख्य सहित उसे ठाउँमा पुग्ल हो। करोडौँ रुपियाँ खर्चीको बानालो 65 किलोमिटर नाभो बत्ती बाटे बानालो बार तसो अर्को जोगला रूपाई असफल भइधर बेला सरकारक बाटे अख्लै यी उपरोक्त हैसो डिठालालाई स्थानीय वासी निकै चासोसँगै डिठारेला।

उही यी असार एक गते सोको नौ गतेसम्म अखलापूरक जाँच दिलै 1,46,507 जना आवेदन दिलमा 1,29,114 जना मात्रै सहभागी अखला जानकारी दिलर छात् जाँच दिलारे राष्ट्रिय परीक्षा बोर्ड तसु परीक्षा नियन्त्रण कार्यालय कक्षा दशक वेबसाइट एसएमएस युएसएसडी तसुको आइभीआर सेवाकबाट रिजल्ट डिठ्या पार्लर जानकारी दिती जाँच दिलार रिजल्टमा चित्त नै बुझ्नेमा ओलखे यी असार 25 गते सो 31 गतेसम्म अनलाइनकबाट फेरि आफ्नै उत्तर दिल कपी डिठ्यालाई तसु फेरि चेक जाँच गरेले आवेदन दे पाइलार सुरा बाजिरै लग ऊर्जा जलस्रोत तसु सिंचाइ मन्त्रालय तसु कृषि वन तसु पर्यावरण मन्त्रालय सिंचाइ पूर्वाधार तसु कृषि फरालारलाई एकता रूपमा आगो बढालार विषयमा मिलेको काम करलार भैरेलिक ऊर्जा जलस्रोत तसु सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठ तसु कृषि वन तसु पर्यावरण मन्त्री गीता चौधरी बीच आज ऊर्जा मन्त्रालयमा अखला भेटवार्तामा सिंचाइ उत्पादन कृषि सेवा तसु बजारीकरणलाई एकता योजनाभित्र आगो बढालार विषयमा छलफल अख्ला हो। उही अवसरमा मन्त्री श्रेष्ठ ऊर्जा जलस्रोत तसु सिंचाइ मन्त्रालय किसान खेतसम्म सिंचाइ सुविधा बदलारमा बर्के लगानी करिधरलाई उल्लेख गर्दै उपाछे चैलार फरलार ब्याम मल प्रविधि प्राविधिक सेवा तसु कृषि बालिक बजारीकरण समेत सोलारी हकै पार्नेमा मात्र लगानी पुरा फल पाइलार धारणा धरिरहेलक। ओखरक लागि सिंचाइ तसु कृषिबारे कार्यक्रमलाई मन्त्रालयसहित सीमाभन्दा उपर उठेको एकता योजनाको रूपमा लागू गरे पर्ला प्रस्ताव ढरलक छ। कृषि मन्त्री चौधरी उसे प्रस्तावमा सोलारी प्रतिक्रिया दिती आइला दिनमा दुवैटा मन्त्रालयबीच नीति बनालार कार्यक्रममा छानलार तसु व्यवहारमा करलार तहसम्म समन्वयलाई थप बलियो बनालार बाजलार छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेपाली काङ्ग्रेसक पहिलाक सभापति तसु पहिलाक प्रधानमन्त्री शेरबहादुर देउवाक बेट्याक जयवीर देउवालाई 7 दिनभित्र विभागमा उपस्थित हकेले निर्देशनसहित म्याद पुर्जी जारी गरिरहेलिक। सम्पत्ति शुद्धिकरणबारे छानबिन गर्दै किछु विशेष विषयमा बयान ले पर्ला राखेको विभागले ओखले उपस्थित हकेले बोलाल जनाल रचे। विभागले आज बुढा नीलकण्ठ घरमा म्याद पुर्जी टाँसी सिद्धारैलिक। विभागले इसे आगु इए छानबिन गर्दै जयवीरक बाब्याक पहिलाक प्रधानमन्त्री शेरबहादुर देउवा तसु पहिला परराष्ट्र मन्त्री आरजु राणालाई पनि बयानक लागि बोला सिधाल रहेछ। संयुक्त अरब इमिरेट्स युएई सरकारकबाट ईद अल अदा 2026 अवसरमा 111 नेपाली कैदी बन्दीलाई दिलशाही आम माफीमा नेपाल सरकारले प्रशंसा व्यक्त गरिरहेलिक। परराष्ट्र मन्त्रालय आज एकता विज्ञप्ति जारी गर्दै उसे आम माफी सोलारी पाइलालाई नेपाल तसु युएई बीच अख्निक दुईता पक्षक नातामा गहिरो मित्रता तसु हार्दिकता अभिव्यक्तिक रूपमा बर्के मूल्याङ्कन गर्न जनाल रहेछ। आम माफी निर्णय मन्त्रालय निर्देशन अनुसार आबुधाबीमा रहल नेपाली दूतावासे कर्ल अनुरोधक उत्तर स्वरूप साथी राष्ट्र युएई सरकारले कर्ल हो। माफी पाइल नेपाली मानसहरूको कुन विचार हकल कानुनी मुद्दा वा यात्रा नै रोक्ल अवस्थामा युएई चल्ल कानुन अनुसार आवश्यक कानुनी तसु प्रशासनिक सिस्टम पुरा गर्नेछ नेपाल फर्कै पार्छ। प्रतिनिधि सभाभित्र अन्तर्राष्ट्रिय नाता तसु पर्यटन समितिको बैठक सिंहदरबारमा आज बस्लर लिख्छ। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले छिमेकी मुलुक भारत तसु चीन घुम्ल तसु अर्को समसामयिक कूटनीतिक विषयबारे समितिले जानकारी कार्यालय रहेछ। मन्त्री खनालले उसे घुम्लबारे तसु नेपाल परराष्ट्र नीति बारेक विषयमा समितिक सदस्य लखले जानकारी कार्यालय हो। बैठकमा परराष्ट्र मन्त्री खनालसँगै परराष्ट्र मन्त्रालय सचिवक समेत उपस्थिति रहेछ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्राध्यापक डाक्टर देवेन्द्र खत्री नियुक्त भएरल। प्रधानमन्त्री तसु आयोगक अध्यक्ष बालेन्द्र शाही प्राध्यापक डाक्टर खत्रीले आयोगक उपाध्यक्षमा नियुक्त गर्ल हो। नयाँ नियुक्त उपाध्यक्ष प्राध्यापक डाक्टर खत्रीलाई आज शिक्षा तसु खेलकुद मन्त्रालयमा शिक्षा तसु खेलकुद मन्त्री तसु आयोगक सह अध्यक्ष सस्मित पोखरेलले नियुक्ति पत्र दिइरहेलिक। यसै आगो आयोगमा उपाध्यक्ष पद खाली अघिको अर्को व्यवस्था नयाँकैसम्म आयोगक पहिला उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्ष जिम्मेवारी दिलरलिग। बागमती प्रदेश समस्या आख्ला सहकारी व्यवस्थापन समिति कार्यालय 5 समस्या आख्ला सहकारी चुट्ने बचत करलारक पैसा फिर्ता गर्ला तयारी गरिरहेलिक। बागमती प्रदेशक मुख्यमन्त्री इन्द्रबहादुर बानियाको उपस्थितिमा किछु दिन आगो अख्ला छलफले सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ दर्शन बचत तसु ऋण सहकारी सुमेरु बचत तसु ऋण सहकारी लालीगुनास बचत तसु ऋण सहकारी नेसनल नमोबुद्ध बचत तसु ऋण सहकारी बचत फिर्ता गर्ला निर्णय गर्ल हो। यी असार मसान्तभित्र चुट्ने बचत करलार पैसा फिर्ता करलारको तयारी भइधरल समिति सदस्य रामेश्वर ढकालले जानकारी दिलेर छात् बचत करलारलाई पैसा फिर्ता गरेले करिब 9 करोड रुपियाँ जम्मा भइसिधा लखेको उसे सहकारी चुट्ने बचत करलार लखले अनाम नगरक समिति कार्यालयमा सम्पर्क गरेले अनुरोध गर्ल रछिक।
आजलाई

0: जनवारी भाषाक समाचार सिद्धिलिग हस्त सेवा ढोक गरिनु।
1: नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट प्रस्तुत हुने कार्यक्रम बागमती सेरोफेरोका साथमा आज पनि म कार्यक्रम प्रस्तुता कल्पना बास्तोला उपस्थित भइसकेकी छु। कार्यक्रममा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। रेडियो नेपालको उत्पादन कार्यक्रम बागमती सेरोफेरो तपाईँहरूले एफएम 98.1 MHz तथा इन्टरनेटमा radionepalonline.com र radionepal.gov.np साथै रेडियो नेपालको मोबाइल एपबाट आफ्नो जुनसुकै अनुकूलको समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रम हरेक साताको मंगलबार दिउँसो 3 बजेको समाचारपछि यसै समयमा प्रसारण हुने गर्दछ। कार्यक्रममा हामी बागमती प्रदेशभित्रका नीति योजना र विकासका गतिविधि, शिक्षा क्षेत्रका गतिविधि र समसामयिक विषयवस्तुहरू जो चाहिँ जनसरोकारका विषयवस्तुहरू छन् यी र यस्तै विषयहरूमा रहेर कुराकानी गर्ने गर्दछौँ। आजको कार्यक्रममा हामीले अपाङ्ग अनि समाजको दृष्टिकोण र अवसरको खोजीका विषयवस्तुमा रहेर कुराकानी गर्नेछौँ। शारीरिक रूपमा अपाङ्ग हुनु आफैमा एउटा ठुलो चुनौती हो, तर त्योभन्दा अझ ठुलो चुनौती बन्दैछ हाम्रो समाजको दृष्टिकोण। आजको कार्यक्रममा हामीले एकजना अपाङ्ग व्यक्ति गौरव उप्रेती, जो आफू हिँडडुल गर्न सक्नुहुन्न, उहाँका बाबा युवराज उप्रेतीसँग गरेको कुराकानी पनि प्रस्तुत गर्नेछौँ। एउटा घर परिवारभित्र अपाङ्ग छोरा हुँदै गर्दा समाजले हेर्ने दृष्टिकोण चाहिँ कस्तो हुँदो रहेछ र त्यो परिवारलाई कतिको गाह्रो महसुस हुन्छ भन्ने विषयवस्तुमा रहेर आज हामी उहाँसँग गरेको कुराकानी छ। सोही कुराकानी कार्यक्रममा प्रस्तुत गर्नेछौँ। त्यसै गरी कार्यक्रममा हामीले एकजना दृष्टिविहीनको सङ्घर्ष र सफलताको कथालाई ल्याएका छौँ। नेपाल नेत्रहीन सङ्घका अध्यक्ष पनि हुनुहुन्छ शिशिर खनाल। उहाँ पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्छ र उहाँले बाल्यकालदेखि भोग्दै आएका चुनौती र सफलताको कथालाई आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ। त्यसै गरी आजको कार्यक्रममा हामीले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले अपाङ्गका क्षेत्रमा के कसरी काम गरिरहेको छ, अपाङ्ग प्रति राज्यले बनाएका नीति र व्यवहारमा कतिको फरक छ भन्ने विषयवस्तुमा रहेर हामीले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवी दत्त आचार्यसँग कुराकानी गर्नेछौँ। कार्यक्रमको सुरुमा गौरव उप्रेती, जो शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ, आफै उठेर हिँड्न सक्नुहुन्न, उहाँका बाबा युवराज उप्रेतीसँग हामीले घर परिवारभित्र अपाङ्ग भएका व्यक्ति हुँदाखेरि समाजले त्यो घरलाई हेर्ने दृष्टिकोण र व्यवहारमा चाहिँ कतिको फरक हुँदो रहेछ भनेर कुराकानी गरेका छौँ। सोही कुराकानी सुनौ है त।
2: नमस्ते, म युवराज उप्रेती। मेरो छोराको नाम चाहिँ गौरव उप्रेती हो। ऊ अलिक अशक्त अपाङ्ग छ, के भन्छ साधारण भाषामा चाहिँ।
1: अपाङ्गता भएको सन्तानलाई हुर्काउँदै गर्दाको यो छेड चाहिँ कस्तो हुँदो रहेछ?
2: यो छेड भनेको चाहिँ तपाईँको अब एकदमै तपाईँको जोखिमयुक्त नै हुन्छ। नर्मल जस्तो तपाईँ हाँस्ने खेल्ने हुँदैन, अब उनीहरूको अब सबै कुरा उनीहरूको अब रुवाई मार्फत हुन्छ, आफूले बुझ्नुपर्छ। अनि यो हुर्काउन चाहिँ एकदमै त्यति सहज छैन। यो त अब जसले भोग्या हुन्छ उसले मात्रै यो गर्न सक्छ।
1: उनलाई सबैभन्दा बढी तपाईँहरूको सहारा चाहिने समय चाहिँ कुन समय हो?
2: भोक लाग्दा उसलाई अब केही भनेको भएन भने चाहिँ एकदम रुने कराउने हुन्छ उसलाई, अब एक्लै चाहिँ अब यो बस्न सक्दैन।
1: अहिले विद्यालय जाने ओर्ने त्यस्तो केही छैन है? ऊ आफू उठेर हिँड्न पनि सक्दैनन् होइन बाबुले?
2: छैन छैन, उसले सिकाइरहनु पर्यो कि बोकिरहनु पर्यो, दुइटामा दुइटादेखि बाहेक अरू यसको विकल्पै छैन। अफिसको चाहिँ पहिला उसलाई टङ्की विराटनगर टङ्की स्थित उयो डेकीहरूमा हालेको थियो पहिला उसलाई। अब डेकीहरूमा केयर नगर्ने, अब त्यही डाइपरमै हुन्थ्यो, त्यतिकै अब त अब सफा नगरिदिने गरे पछाडि चाहिँ त्यहाँबाट पनि निकालेर अहिले अहिले चाहिँ घरमै चाहिँ आफूसँगै आफ्नै आँखा अगाडि नै राखिरहेको छ, अब यहाँ पढाइरहेको छ, यहाँ बोलिरहेको छ।
1: प्रष्ट नबोले पनि बोल्ने ओर्ने कराउने चाहिँ गर्नुहुँदो रहेछ?
2: उसलाई चाहिने सबै अब हामी थेरापीहरू उसलाई बोलाउने गर्ने चाहिँ सबै गरिरहेको छौँ। अब उसलाई अब एक्सर्साइज अब साधारण एक्सर्साइजहरू भयो, अब बोलाउने यताउता गर्ने जो त्यस हामीले जाने जति सक्ने जति चाहिँ हामीले जो त्यसलाई गरिरहेछौँ।
1: तपाईँहरूले व्यक्तिगत रूपमा भोग्नुभएका समस्यामा चाहिँ छर छिमेकी समाजले चाहिँ अपाङ्गता भएका व्यक्तिलाई चाहिँ कसरी हेर्दा रहेछन्, तपाईँले चाहिँ आफ्ना छोरालाई उनीहरूले हेरेको दृष्टिकोण कस्तो देख्नु भएको छ, त्यतिखेर चाहिँ मन कस्तो हुन्छ?
2: पहिला चाहिँ अब यस्तो नानी भन्ने बित्तिकै अलिक हाम्रो समाजमा अहिले पनि नहुने त होइन, अझै पनि छ नै, अब पुनर्जन्म त कतिले पाप भन्छन्, कतिले के भन्छन् आफ्नो ठाउँमा छ होइन, त्यो भन्नेले चाहिँ भनिरहन्छन्। अब अहिले चाहिँ मान्छे अलिक थोरै के मात्र विकसित हुँदै गए, अब त्यति खासै चाहिँ अब यो यस्तै रहेछ, अब यो यस्तो नानीहरू अब देश कम मात्र कसै कसैमा हुन्छन् भन्ने हुन्छ। तर त्यो समाजको जुन हेर्ने दृष्टिकोण चाहिँ त्यति धेरै सकारात्मक चाहिँ हुँदैन. अब केही न केही मान्छेहरूले अब टिप्पणी गरि नै हाल्छन् यो अब नानी यस्तो छ, अब यो पुनर्जन्मको कसले पाप भन्छन् के भन्छन् अनि अनि भन्छ कि आफ्नो नानीहरूलाई यस्तो कसै नभनिदियोस् भन्ने हुन्छ. अब त्यही पनि अब म चाहिँ अब यो समाजको यस्ता कुरा पचाउन बानी भइसक्यो. अब त मलाई पहिला चाहिँ यस्तो नानी लिएर मलाई हिँड्न अलिक आफूले कस्तो अप्ठ्यारो फिल हुन्थ्यो, मलाई यो भोलि अब के भन्छन् कि भन्ने हुन्थ्यो. अब त मलाई त्यस्तो वास्ता लाग्दैन, आफ्नो नानी हो यो भएन भने चाहिँ मलाई गाह्रो हुने हो. अब यतिको छ यतिको यही छ र नै घर पनि उज्यालो भएछ लाग्छ मलाई चाहिँ है. अब अरूलाई चाहिँ के कस्तो लाग्छ थाहा छैन, मलाई चाहिँ यतिको लाग्छ.
1: भनेपछि समाजले त्यो भन्दा चाहिँ आफू बुवा होइन आफू आमा बुवालाई त चित्त त दुख्छ नै, तर हाम्रो समाजले अझै पनि अपाङ्गता प्रति हेर्ने दृष्टिकोण चाहिँ परिवर्तन गर्न सकेको छैन है तपाईँको.
2: बुढाबुढी पाका चाहिँ अब अति पनि यो पुनर्जन्मको यता उता भन्ने अलिकति भन्छ, अलिकति हुन्छन् अरू नभने पनि बुढापाकाले चाहिँ भन्ने गर्छन् अरूले भने बुढापाकाले चाहिँ अझै पनि त्यो पहिलादेखि त्यस्तै भएर पनि होला, त्यो संस्कार त्यस्तै भएर होला. बुढाबुढीले चाहिँ अझै पनि त्यस्तो कुरा गरिरहनु हुन्छ, त्यो म अझै पनि म सुनिरहेको छु, म आफ्नै घर वरिपरि पनि सुनिरहेको छु म यस्ता कुरा चाहिँ.
1: ए तर त्यो पुस्तालाई चाहिँ अब पूर्व जन्मको पाप हो अब यिनीहरूको केही कुकर्मले गर्दा भन्ने त्यो सोचाइ हुँदो रहेछ हगि.
2: अति विरोधी छ. अब अहिलेको पुस्ता भनेको अब अलिकति अब पढे लेखेका भनेका पढे लेखे हुन्छन्, पढे लेखेका मान्छे चाहिँ अब अहिले अब यी सिपी भन्छन् है, अब यो के अरूहरू के भन्छन् अब कहिले कालले पचाउन सक्छन्. अब जुन अब अघि जुन हाम्रा अब हजुरबा हजुरआमाका अब पुस्ताहरू चाहिँ अब यो यस्तै हो, यो नानी यो भयो, यो पछिल्लो जन्मको केही पिण्डले अब पाप गराएको थिए यो गराएको थिए भन्ने खालका चाहिँ अझै पनि त्यस्ता समाजमा
1: तपाईँले त्यो परिवारभित्रै जस्तो आफ्नै परिवारभित्र आफन्त नातागोताहरूबाट बाबुकै कारण तपाईँहरू हिलामा परेको अनुभूति चाहिँ गर्नु भएको छ कि छैन?
2: त्यस पनि छ. अब त्यस्तो नानी अब डाइरेक्ट नै नसुने पनि अब इन्डाइरेक्टमा चाहिँ अब त्यस्तोमा के जानु त्यस्तो छ भन्ने चाहिँ डाइरेक्ट भन्न सकेका छैनन् है. अब इन्डाइरेक्टमा चाहिँ अब त्यस्तै चाहिँ सुन्नमा चाहिँ आएको छ, त्यसको नानी त्यस्तो छ विकारमा के जानु भन्न चाहिँ त्यस्तो देश मैले सुनिरहेको छु. उनीहरूले डाइरेक्टली भनेको छैन तर घुमाउरो पाराले
1: चाहिँ
2: भनिरहेका छन्.
1: यस्तो बेला त झन् परिवारको साथ सहयोग अब यस्तै हो भनेर अलिकति सान्त्वना दिए हुन्थ्यो भन्ने चाहिँ लाग्छ नि होइन.
2: अहिले यस्तो बेलामा त भरिसके न आफूले नभने पनि दिनुपर्ने हो, अब दिँदैनन् अब त्यही त हो. अब अलिकति त्यस्तो भए पछाडि अब त समाजको हेर्ने नजरै त्यस्तै फरक हुँदो रहेछ. अब सक्लो नानी या त सक्लो त कसैले केही गर्नै पर्दैन नि, ऊ त त्यसै पनि मागेर केही नै पनि चोरेर पनि खान्छ नि त ऊ त. अब म चाहिँ किन अब यस्तो अब यस्तैको अब बुवा भएर पनि होला, म चाहिँ यस्तो नानीहरू चाहिँ मलाई फेरि एकदम देखे पछाडि भित्रैबाट एकदम माया लगाएर आउँछ क्या मलाई. अब आफ्नो पनि त्यस्तो भएर पनि होला,
1: आफूले पनि त्यो गाह्रो भोगेकाले गर्दा अरूको कहीँ देखियो भने पनि आफैलाई पनि पीडा हुन्छ होइन.
2: पीडा मलाई चाहिँ हुन्छ, मलाई त्यो आफूले त्यो अब त्यो समाजले त्यो बोल्ने कुराहरू त सुन्दै झेल्दै आइसक्यो. अब त 6-7 वर्ष भइसक्यो, अब त देश बचाउन सक्ने क्षमता पनि भइसक्यो, पहिला थिएन पनि होला. अहिले त अब यस्तै भन्छन् अहिले त अब पहिलासँग समाजसँग त्यो जुट्ने शक्ति थिएन पनि, अब त कसैले केही भनिहाल्यो भने पनि देश प्रतिकार गर्न सक्ने क्षमता पनि छ क्या अहिले चाहिँ. अब सम्झाउन सक्ने चाहिँ भइरहेको छ अहिले चाहिँ.
1: समग्रमा तपाईँ एउटा अपाङ्ग भएको बाबुको बुवाका हिसाबले चाहिँ यस्तो व्यक्तिहरूलाई समाजले कस्तो किसिमको व्यवहार गर्नुपर्छ के भन्न चाहनुहुन्छ?
2: अब भोलि अब हामी खतराकै भोलि केही माथि तलमाथि भइयो भने चाहिँ यसको चाहिँ अलिकति होइन धेरै नै गाह्रो हुन्छ कि भन्ने चाहिँ पिर अलिकति जे चाहिँ गरिरहेछ. अनि यस्तो नानीहरूलाई चाहिँ भरसकै अब राज्यले यसो एउटा त्यही एउटा कोटा यसो गरेर भरसकै हेरिदियोस् छुट्याइदियोस् एउटा भन्ने चाहिँ हुन्छ नै. अब
1: उहाँ हुनुहुन्थ्यो युवराज उप्रेती, जो चाहिँ गौरव उप्रेतीको बाबा. गौरव उप्रेती शारीरिक रूपमा अशक्त व्यक्ति हुनुहुन्छ र युवराज उप्रेतीको भनाइ अनुसार पनि छोराको अपाङ्गता भन्दा बढी चाहिँ आफ्नो मन समाजले गर्ने व्यवहारका कारण दुख्छ. हेला अनि व्यङ्गे र अपमानजनक शब्दहरूले मन असाध्यै पोल्ने गरेको कुरा उहाँले पोखिसक्नु भएको छ. उहाँ चाहिँ राज्यले यस्ता व्यक्तिहरूलाई यदि हेर्ने ठाउँ पनि छ भने म पनि खोजीमा छु भनेर भन्नुभएको छ. युवराज उप्रेती जस्तै हाम्रो समाजमा धेरै अपाङ्गता भएका व्यक्तिका आमा बुवाहरूले यस्तै समस्याहरू झेल्दै आएका छन्, समाजले गर्ने व्यवहार समाजले गरिरहेको समाजको दृष्टिकोणबाट उनीहरू आफै अपमानित भएका छन्। परिवारले त त्यति ठूलो समस्या झेलिरहेका छन् भने स्वयं आफै अपाङ्ग भएका व्यक्तिहरूले चाहिँ कस्तो महसुस गरिरहेका छन्, यो समाजमा बाँच्नका लागि अथवा यो समाजमा केही गर्नका लागि कस्ता किसिमका चुनौतीहरू आउँछन् उहाँहरूमा, आजको कार्यक्रममा हामी अब कुराकानी गर्नेछौँ एकजना दृष्टि दृष्टिविहीन व्यक्ति शिशिर खनाल, जो चाहिँ नेपाल नेत्रहीन संघको अध्यक्षसम्म हुनुहुन्छ, गाउँबाट सहरसम्म अवसरको खोजीमा आउँदा भोग्नु परेको सङ्घर्ष, अपमान र अभाव ती सबै पार गर्दै आज उच्च शिक्षा हासिल गरिसक्नु भएको छ। कार्यक्रममा अब हामी उहाँसँग कुराकानी गर्छौँ।
2: शिशिर खनाल पूर्ण दृष्टिविहीन व्यक्ति हुँ।
1: त्यो अलिकति विगतलाई सम्झिनु न, दिन सुरुवात गर्दा कस्तो कठिनाइहरू आएको थियो?
2: हिजो मेरो बुवा चाहिँ कामको खोजीमा घरबाट बाहिर हुने, उहाँ प्राय दसैँमा मात्रै घर आउने परिस्थिति बन्ने, आमा एक्लैले खेती किसानी गर्ने, हामी चाहिँ फेरि परिवारमा तीन भाइ सन्तान, त्यो मध्ये कान्छो र म दुईजना दृष्टिविहीन, गाउँको समुदायले चाहिँ हेर्ने दृष्टिकोण त्यति धेरै सकारात्मक नदेखिने मलाई अझै पनि सम्झना छ। गाउँमा खसी काट्दा आमालाई मासु ल्याउनु पर्यो भनेर चाहिँ हामीले तिर्दा आमा गएर चाहिँ त्यति बेला 25 रुपियाँको भाग मासु पाइन्थ्यो, 12.5 रुपियाँको आधी भाग मासु पाउँदा त्यहाँ त्यो खसी काट्ने घरको मान्छेले नपत्याएर मामा घर गएर परेवा काटेर ल्याएर चाहिँ हामीलाई खुवाउनु भएको इतिहास मेरो मानस पटलमा अझै ताजै छ। गाउँमा यत्तिकै चाहिँ बसिन्थे, म फेरि कस्तो भने गाउँको विद्यालय मेरो घर भए सर्टको टाक लाउँदै घन्टी बजेपछि सर्टकोमा टाक लाउँदै स्कुल जाँदा पुग्ने ठाउँमा विद्यालय भएर पनि गाउँमा पढ्ने अवसर नपाएको व्यक्तिभित्र पर्छु होइन,
1: दृष्टिविहीन
2: भएकै कारणले त्यो वञ्चित हुनु पर्यो। तर आमा प्रति गर्ने व्यवहार र हाम्रो परिवार प्रति गर्ने व्यवहार आफन्तको बिचमै पनि अलिकति विभेदकारी त डेफिनेटली हुने नै भयो होइन, अरूलाई फलाना कि बुहारी, फलाना कि आमा वा फलानाको श्रीमती भनेर चिन्दाखेरि मेरो आमालाई चाहिँ त्यो तल्लो गाउँकी त्यो दुइटै छोरा अन्धा छन् नि त्यसकै आमा भनेर चाहिँ परिचय पहिचान हुने अवस्थाबाट आज चाहिँ नै अब आमाले एकदम ढुक्कको सन्तोषको सास फेर्न पाउनु भएको अवस्थामा चाहिँ पुर्याउन सकिएको छ। हजुर,
1: एउटी आमालाई त्यो समाजले गर्ने हेला अथवा समाजले हेरेको त्यो दृष्टिकोणले हेर्दै गर्दा कति पीडा हुन्थ्यो होला होइन?
2: स्वाभाविक, हामी चाहिँ कालान्तरमा गाउँ छोड्यौँ, बसाइ गयौँ चितवन गोर्खाबाट। कारण के भन्दा हामी अहिले जस्तो बाटोघाटोको सुविधा थिएन, लगभग 8-9 घन्टा पैदल हिँडेर बस चढेर पोखरा आउनु पर्ने परिस्थिति थियो होइन। अब चाहिँ डोर्याउने मान्छेको समेत अभाव हुने परिस्थिति बनेपछि मेरो बुवाले चितवनमा व्यवसाय सुरु गर्नुभएको थियो। हामी त्यसपछि घर यत्तिकै गोर्खाको घर यत्तिकै छोडेर चितवन गएर डेरामा बसेर चाहिँ परिवार चाहिँ जीवन काट्न थाल्यो। म र कान्छो भाइ पोखरै थियौँ, पछि अब हामी चितवनै सेटल भइयो भनौँ न, त्यो खालको अवस्था।
1: त्यो परिस्थितिबाट सङ्घर्ष गर्दै गर्दै सहर आएर अहिले तपाईँले उच्च शिक्षा हासिल गर्दै गर्दाखेरि यो शिक्षा प्राप्ति गर्दाखेरिको अनुभव पनि थोरै सुनाइदिनु न। अन्य
2: यस्तो थियो म्याडम, ब्रेल लिपिमा कक्षा 10 पाठ्य पुस्तक प्राप्त हुन्थ्यो हामीलाई। 11-12 पढ्ने बेलामा डिप्लोमा डिग्री पढ्ने बेलामा रेकर्ड गर्न लगाउने साथीहरूलाई रेकर्ड सुन्ने रिलवाला चक्कामा कहिले चाहिँ पढेर सुनाउन लाउने खाजा खुवाउँछु भन्ने धेरै सङ्घर्ष गरेर चाहिँ हामीले पढ्नु पर्ने परिस्थिति चाहिँ थियो। यो दृष्टिविहीनहरूको जीवन अरूको भन्दा स्वाभाविक रूपमा महँगो हुन्छ, किन नजिकको पैदल यात्रा गर्न सक्ने देख्ने मान्छे पैदल यात्रा गरेर जानुपर्ने ठाउँमा नि हामी चाहिँ साधनको प्रयोग गर्नुपर्छ होइन, अरू देख्ने आफूले किताब पनि किन्ने खर्च आफूले गर्यो, त्यसपछि पढेर सुनाउनेलाई खाजा खुवाउने खर्च पनि आफै गर्नु पर्थ्यो। विद्यार्थी कालमा त्यो गाह्रै थियो, तैपनि दुःख जिलो गरेर पढियो भन्नु पर्छ।
1: अन्यको भन्दा दृष्टिविहीनको जीवन चाहिँ अलिक फरकै
2: यस्तो छ, आफै ओकालत गर्न नसक्ने बौद्धिक अपाङ्गता अटिजम डेफ ब्लाइन्डहरूको परिस्थिति त जटिल नै भइ नै हाल्यो होइन, तर आफै ओकालत गर्न सक्ने अपाङ्गताको हकमा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको अवस्था चाहिँ अरू आँखाले देख्न सक्ने भन्दा अलिक कम्प्लिकेटेडै छ, अलिक जटिलै छ।
1: अहिले त अब एउटा सङ्गठनमा लागेर आफू जस्तै अन्य व्यक्तिहरूको पनि सेवामा पनि लाग्नु भएको छ, त्यो अहोदा प्राप्त गर्नु भएको छ होइन, अहिले चाहिँ तपाईँले समाजलाई हेर्दाखेरि कस्तो देख्नु भएको छ हिजो र आजको तुलनामा?
2: होइन, हिजो र आज समाज धेरै चाहिँ परिवर्तन छ। हेर्नुहोस्, चेतनाको सन्देशहरू चाहिँ विभिन्न मिडियाहरूबाट प्रभाव भइरहेका छन्। दृष्टिविहीन साथीहरू आफै पनि क्यापेबल हुँदै हुनुहुन्छ, आज टेलिकममा, नागरिक उड्डयन प्राधिकरणमा, नेपाल सरकारको निजामती सेवामा उपसचिवसम्म दृष्टिविहीन साथीहरू बन्न सफल हुनुभएको छ। 600 जना भन्दा बढी चाहिँ दृष्टिविहीन साथीहरू शिक्षण पेसामा आबद्ध हुनुहुन्छ। यो भनेको चाहिँ वास्तव
3: वास्तवमा के भन्दा समाजमा आएको परिवर्तन हो र समाजका चाहिँ मानिसहरूले हेर्ने दृष्टिकोणमा पनि अहिले दुईटा कारणले सकारात्मकता देखिन्छ. एउटा आफैमा चेतना जागृत भएर, दोस्रो चाहिँ के हो त भन्दा हामी जस्ता अभियानकर्ताहरूले उहाँहरूसँग मुकाबिला गरेर पनि समाजमा चाहिँ सकारात्मक चेतनाको विकास चाहिँ भएको देखिन्छ. म्याडम,
1: यो जस्तो आफ्नो यात्रामा आफूले यात्रा गर्दै जाँदा अथवा आफ्ना हरेक पाइलामा कसैको सहारा लिएर हिँड्दै गर्दाको जीवन छ नि, भरोसा चाहिँ कतिको हुँदो रहेछ?
3: अब यस्तो छ म्याडम, सहारा कसको लिने भन्ने कुरा, पहिलो कुरा त आफैमा आत्मविश्वास हुनुपर्छ. हेर्नुहोस् होइन, एकजना देख्ने व्यक्तिसँग म उसँग साथमा हिँड्दैछु भने म उसँग कतिको विश्वस्त छु भन्ने कुरा चाहिँ त्यसले ठुलो माने राख्दो रहेछ. र भरोसा गर्ने कुरा चाहिँ त्यो मान्छेको व्यवहार, त्यो मान्छेको दृष्टिकोण र त्यो मान्छेको म प्रतिको चाहिँ नै जुन सद्भाव छ त्यसले चाहिँ फरक पार्छ म्याडम.
1: हजुर, अब दैनिक चुनौतीहरू जस्तो यात्रा गर्दाखेरिका, यातायातमा चढ्दाखेरिका चुनौतीहरू होइन, अनि अब स्वास्थ्य संस्था, अब विभिन्न ठाउँमा जाँदाखेरि स्वास्थ्य संस्थाहरूमा अपाङ्गता व्यक्तिका लागि भनेर छुट्टै लाइनको व्यवस्था त गरेको हुन्छ, तर पनि सहज र असहज त हजुरहरूले नै भोग्नु भएको छ. यो चुनौतीहरू चाहिँ कस्तो हुँदो रहेछ?
3: दुई तिनवटा कुरा, एउटा कुरा सार्वजनिक यातायात दृष्टिबिन मैत्री छैन, गाडीमा चढ्दा टाउको ठोक, बिचमा चाहिँ त्यो खम्बामा ठोक्किने गर्ने, आरक्षण सिटहरूमा देख्ने मान्छे मजाले साङ्ग मान्छे बसिरहने, दृष्टिबिन व्यक्तिहरूलाई अनि अपाङ्गता भएको व्यक्तिहरूलाई त्यो सिट नछोड्ने खालका समस्या अझै पनि छन्. पैदल यात्रामा चाहिँ सडक पेटीमा राखिएका निर्माण सामग्रीहरू, गरिएका पार्किङहरू, त्यसपछि गएर चाहिँ नि यो अझै स्ल्याबहरू निकालिएको अवस्था, यी सबैले चाहिँ हामीलाई असाध्यै कठिनाई चाहिँ बनाइरहेको छ. कति साथीहरू त ढलमा खस्नु परेको परिस्थिति पनि सिर्जना भएको देखिन्छ. र अनि हाम्रो विकासमा एकरूपता छैन. आज एउटा चाहिँ ल्याएर बाटो खन्या हुन्छ, भोलि अर्कोले आएर पुर्या हुन्छ, पर्सि फेरि पानीले खन्छ, अर्को दिन बिजुली खन्छ. यस्ता खालका चाहिँ दैनिक हुने परिवर्तनले पनि हाम्रो आवागमनमा समस्या छ भने सरकारी सेवा प्रवाहमा चाहिँ हामीलाई अहिले त्यति धेरै जटिलता चाहिँ देखिँदैन.
1: दृष्टिबिनहरूका लागि भनेर छुट्याइएर बनाइएका लेनहरूको नजिकै चाहिँ तपाईँका रुख बोट बिरुवाहरू छन् होइन, अनि त्यसपछि सडकको छेउमै पार्किङ गरिएको हुन्छ, त्यसले पनि तपाईँहरूको दैनिक जीवनलाई चाहिँ ठुलो असर
3: पार्छ, धेरै धेरै समस्या पार्छ. कति साथीहरू ठोकिएर लड्ने, अल्झिएर लड्ने, व्हाइट केनहरू, सेतो छडीहरू छिन्ने, चाहिँ खस्ने, यस्ता खालका घटनाहरू चाहिँ भोग्नु परिरहेकै अवस्था छ.
1: समाजले चाहिँ सामाजिक रूपमा आफ्नो मनोविज्ञान परिवर्तन गर्नुपर्ने चाहिँ कतिको जरुरी छ?
3: अनि सबैभन्दा पहिला स्वीकारोक्ति, अपाङ्गतालाई विविधताको रूपमा समाजले, परिवारले र चाहिँ आफन्तले स्वीकार गरिदिने हो भने अपाङ्गता भएका व्यक्तिहरू, हामी जस्ता दृष्टिबिन व्यक्तिहरू अप्ठ्यारोमा पर्नुपर्ने वा जटिलतामा चाहिँ पर्नुपर्ने अवस्था बन्दैन म्याडम. यो चाहिँ के हो भन्दा समाजले सबैभन्दा पहिला म मेरो समाजमा भएको एउटा अपाङ्गता भएको व्यक्तिलाई सामाजिक प्राणीको रूपमा स्वीकार गर्छु र सामाजिक गतिविधिमा सहभागी गराउँछु भन्ने कुरा चाहिँ उसले आत्मसात गर्नु जरुरी छ.
1: राज्यले गर्नुपर्ने चाहिँ के देख्नु भएको छ?
3: राज्यले धेरै कुराहरू गरेको छ. नीति बनाउने कुरा, नीतिगत रूपमा राज्य धेरै अगाडि छ. अब यसलाई कार्यान्वयनको चरणमा चाहिँ राज्यले लिएर गयो भने, बनेका नीति कार्यान्वयन भइदियो भने, अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि महत्त्वपूर्ण योगदान पुग्छ भन्ने लाग्छ.
1: भर्खरै हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो शिशिर खनाल. उहाँको भोगाई सुन्दा पनि कस्तो लाग्यो भने, शारीरिक रूपमा अपाङ्ग हुनु आफैमा एउटा चुनौती हो, तर समाजको दृष्टिकोणले अझ ठूलो समस्या निम्ताइरहेको कुरा उहाँको भनाइबाट पनि प्रष्ट भइसकेको छ. अपाङ्ग

0: व्यक्तिका अधिकार सुनिश्चित गरिएका छन्। तर व्यवहारमा कति कार्यान्वयन भयो यही विषयमा हामीले कुराकानी गर्नेछौ राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवी दत्त आचार्यसँग कुराकानी गर्नेछौ। कुराकानीका लागि उहाँ हामीसँगै हुनुहुन्छ, लागौ कुराकानीतर्फ। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: धन्यवाद।
0: यो राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
1: हजुर
0: यसले चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा कसरी काम गर्दै आएको छ अहिले?
1: राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको हक हित अधिकार स्थापित गर्नको लागि स्थापित छाता संस्था हो र यो छाता संस्थामा झन्डै 400 भन्दा बढी संस्थाहरू आबद्ध रहेका छन् र 400 भन्दा बढी संस्थाहरूले सबै जिल्ला र स्थानीय तहमा अपाङ्गता अधिकारको लागि काम गरिरहनु भएको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपालले मुख्यतया 4 पिलरमा आधारित भएर कामहरू अगाडि बढाएको छ। पहिलो भनेको अपाङ्गता भएका व्यक्तिहरूको संस्थाको क्षमता विकास गर्ने र त्यसलाई चाहिँ परिचालन गर्ने। दोस्रो भनेको चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको अधिकार स्थापित गर्नको लागि नयाँ कानुन तर्जुमा गर्न र भएका कानुनहरूको कार्यान्वयनको लागि जनअकालत पैरवी गर्ने। त्यसो भनेको चाहिँ सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने। अपाङ्गता प्रति हेर्ने जुन दृष्टिकोण छ त्यो कला दृष्टिकोणलाई चिर्नको लागि चाहिँ विभिन्न सन्देशमूलक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र गर्न चाहिँ एडभोकेसी गर्ने।
0: त्यसै
1: गरेर चौथो भनेको विभिन्न क्षेत्रमा क्रियाशील यो अपाङ्गता भएका वा नभएका र अन्तर्राष्ट्रिय सहायता संस्थाहरू बिच र विभिन्न अन्तर्राष्ट्रिय चाहिँ संयन्त्रहरूसँग चाहिँ सञ्जालीकरण गर्ने र अपाङ्गता भएको व्यक्तिहरूको अधिकारलाई चाहिँ इम्प्लिमेन्टेसन गर्ने कामहरू चाहिँ यसले गरिरहेको छ।
0: र
1: अहिले नेपालमा पछिल्लो समयमा यही 4 पिलरमा आधारित भएर आफ्नो सम्पूर्ण गतिविधिहरूलाई निरन्तर रूपमा अगाडि बढाइरहेको छ।
0: अब जस्तो संस्थाले गर्ने यस्ता कार्यक्रमहरूले भनौँ न अपाङ्ग भएकै व्यक्तिहरूको सन्दर्भमा चाहिँ उनीहरूको जीवनमा कस्तो परिवर्तन ल्याएको छ जस्तो लाग्छ तपाईँलाई?
1: अब राष्ट्रिय अपाङ्ग महासंघ नेपाल स्थापना भएको झन्डै 33 चाहिँ पुरा भएको छ र यो 33 अन्तरालमा हामीले हेऱ्यौँ भने पहिलो कुरा अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोण जुन छ अपाङ्गतालाई असक्षमतासँग जोड्ने जुन दृष्टिकोण छ त्यो परिवर्तन भएको। अपाङ्गता भएका व्यक्तिहरू पनि समाजको चाहिँ एउटा उत्पादनशील नागरिक हुन्, उनीहरूलाई उपयुक्त अवसरहरू चाहिँ प्रदान गर्न सकियो भने उनीहरूले पनि राज्यको विकासको लागि समृद्धिको लागि केही काम गर्न सक्छन् भन्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन भएको छ पहिलो कुरा। दोस्रो कुरा स्वयं अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो अधिकार प्राप्तिको लागि विभिन्न सरकारी गैर सरकारी संयन्त्रहरूमा खोजी गर्ने र त्यो कार्यान्वयन भएन भने आफ्नो अधिकारको रूपमा स्व वकालत गर्न सक्ने क्षमता विकास भएको हामीले पाएको।
0: त्यसो कुरा
1: चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको जुन सूचना तथा सञ्चार प्रविधि र पौष्टिक संरचना स्थापित गर्नको लागि चाहिँ केही हदसम्म सकारात्मक परिवर्तन भएको छ। त्यो चाहिँ चौथो कुरा राष्ट्रिय अपाङ्गता भएका व्यक्तिहरूको निर्णय नीति निर्माण तहमा चाहिँ प्रतिनिधित्व गराउनको लागि राजनीतिक अधिकार केही हदसम्म प्राप्त भएको छ र राजनीतिक अधिकार प्राप्तिको लागि संगठित भएर आवाजहरू उठाउन थाल्नु भएको छ। त्यसै गरेर समुदायमा समावेशी विकास अवधारणामा आधारित भएर कार्य प्रारम्भ गर्न र चाहिँ गराउन अपाङ्गता भएका व्यक्तिहरू चाहिँ सक्षम भएको हुनुहुन्छ भने अपाङ्गता भएका व्यक्तिहरू स्वयं आफूमा संगठित भएर आफ्नो अधिकार आफूमाथि हुने विभेदहरूको अन्त्य गर्नको लागि क्रियाशील समुदायमा रहेका छन्। र यो 30 अन्तरालमा हेऱ्यौँ भने यी चाहिँ महत्त्वपूर्ण चाहिँ सकारात्मक परिवर्तन हुन् र अझै पनि हामी अधिकार प्राप्तिको लागि चाहिँ निरन्तर काम गर्नुपर्ने थुप्रै बाधा अवरोधहरू हटाउनुपर्ने अवस्था देखिन्छ।
0: अब तपाईँहरूले काम त गरिरहनु भएको छ, तपाईँहरू जस्तै अन्य धेरै संस्थाहरू पनि छन् होइन काम गर्ने जस्तो तपाईँले अघि नै भनिसक्नुभयो, तर तपाईँहरूले गर्ने कार्यक्रमहरू चाहिँ कोठे सीमित भए, फिल्डमा गएर चाहिँ गरिने कार्यक्रमहरू भएनन् भन्ने गुनासाहरू फेरि अपाङ्ग त भएकै व्यक्तिहरूले राखिरहनु भएको छ। जस्तै हामीले काठमाडौँ उपत्यकाभित्रका रोडहरू हजुर हामी पनि सवार गर्दाखेरि हेर्छौँ होइन, त्यहाँ चाहिँ अलिकति दृष्टिबिनहरूका लागि ती रोडहरू कतिको उपयुक्त छन्, दृष्टिबिनहरूका लागि मात्र नभएर व्हील चेयरहरू प्रयोग गर्नेका लागि ती रोडहरू कतिको उपयुक्त छन् भन्ने विषयहरूमा चाहिँ त्यो तर्फ पनि काम गर्नुपर्ने देखिएको छ कि छैन?
1: अब राष्ट्रिय अपाङ्ग महासंघ नेपालको ठोस चाहिँ कार्यक्रम के भन्ने कुरा मैले यहाँ अघि यसअघि नै श्रोता सामु चाहिँ प्रस्तुत गरिसकेको छु भने राष्ट्रिय अपाङ्ग महासंघ नेपालले नीति निर्माण गर्ने, नीति कार्यान्वयनको लागि हामी महासंघ चाहिँ आबद्ध सदस्य संस्थाहरू परिचालन गर्ने र सरकारी संयन्त्रहरूको लागि प्रभावकारी नियमन गर्नको लागि हामीले चाहिँ भूमिका खेल्छौँ। र काठमाडौँको जुन सडकहरूमा केही सकारात्मक परिवर्तन भएको कुरालाई पनि हामीले बिर्सनु हुँदैन, किन भन्दा सोसल डेभलपमेन्ट भनेको एकैचोटि रातारात परिवर्तन हुने विषय होइन,
0: होइन
1: हामीले क्रमिक रूपमा काम गर्दै गइसकेपछि बिस्तारै त्यसको परिवर्तन हुने हो। सडकहरूमा अहिले ट्याक्टर बिछाउन थालेको, त्यसपछि आएर चाहिँ बस स्टपहरूमा अलिकति चाहिँ स्लो बनाउन थालेको, हुच्चे जान ऱ्याम बनेको, संसारमा सांस्कृतिक भाषाहरू डिजिटल बोर्डहरू चाहिँ राख्न थालेको, WCAG गाइडलाइन भन्छ यो वेब कन्टेन्ट एक्सेसिबल गाइडलाइन छ त्यो अनुसारको सरकारले काम गर्न थालेको, थुप्रै सकारात्मक परिवर्तनहरू भएको छ। त्यसकारणले भौतिक विकास जस्तो सामाजिक विकास तुरन्तै परिवर्तन भइहाल्ने अवस्था हुँदैन। अहिले हामीले 30 अन्तरालमा 30 जुन वयस्क युवाको हिसाबले हेऱ्यौँ भने नेपालमा थुप्रै चाहिँ सडक संरचनाहरू भौतिक संरचनाहरूको चाहिँ सुधारहरू भएको छ र त्यसबाट अपाङ्गता भएको व्यक्तिहरूको पहुँच स्थापित

0: भाउकामले महसुस गरेका छन्। एकदमै यहाँले भने जस्तै सबै सडकहरू सबै संरचनाहरू पहुँचित हुन सकिरहेको अवस्था छैन, यसको लागि निरन्तर स्वयं अपाङ्गता भएको व्यक्तिहरू र अपाङ्गता नभएका व्यक्तिहरू जसको संयुक्त आवाज जोइन्टली जानुपर्ने हुन्छ। तपाईँलाई म एउटा उदाहरण भनौँ, काठमाडौँमा हामीले बस अथवा चाहिँ सफा टेम्पो चढ्दाखेरि त्यहाँ महिला लेखेको ठाउँमा पुरुष बस्न हिचकिचा हुनुहुन्छ
1: होइन,
0: अपाङ्गता लेखेको ठाउँमा आएर चाहिँ मजाले बस्नुहुन्छ। किन बस्नुहुन्छ भन्दाखेरि महिलाहरू चाहिँ त्यो गाडीमा चढ्नु भने तपाईँ उठ्नुहोस् त्यो महिलाको सिट लेखिएको छ भनेर चाहिँ प्रति प्रश्न गर्नुहुन्छ र उहाँले आफूलाई लज्जित महसुस गरेर त्यो सिट तुरुन्तै छोड्नुहुन्छ। त्यही भएर फेरि त्यो बस्नलाई पनि उहाँहरू चाहिँ अलि हिचकिचा हुनुहुन्छ। तर त्यही ठाउँमा अपाङ्गता लेखेको सिटमा अपाङ्गता नभएको व्यक्ति बस्नुहुन्छ र अपाङ्गता भएको व्यक्ति त्यो गाडीमा आउनुभयो भने के हुन्छ भन्दाखेरि उभिनुपर्ने अवस्था हुन्छ अथवा सिट नपाएर उहाँ चाहिँ त्यो गाडी छोड्नुपर्ने अवस्था हुन्छ। त्यस कारण यो के हो भने आम नागरिकमा सचेतनाको विकास भएन भने, आम नागरिकहरू सचेत भएनन् भने, एउटा व्यक्तिको चाहिँ विषयमा अर्को व्यक्तिले बोल्न सुरु गरेन भने, सकारात्मक कुराहरू बोल्न सकेन भने त्यो कार्यान्वयन चाहिँ फितल हुन्छ। त्यस कारण अपाङ्गता भएको व्यक्तिहरूको लागि पहुँचयुक्त संरचना निर्माण गर्न, शिक्षा संचार सेवामा पहुँच स्थापित गर्न,
1: अहिले संचार क्षेत्रमा पहुँच भएका कारणले यो अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ अझ समाजसँग लड्न अझै अलिक सहज भएको होला होइन?
0: अपाङ्गता भएको व्यक्तिको लागि संचार क्षेत्रमा विशेष गरेर पूर्ण अशक्त अति अशक्त बोलाइ सम्बन्धी समस्या भएको व्यक्तिहरू, सुनाइ सम्बन्धी समस्या भएको व्यक्तिहरू, स्पर्श विधिबाट संचार गर्नुपर्ने व्यक्तिहरू हुनुहुन्छ। अघि डब्ल्युसिएजी जुन गाइडलाइनको कुरा होइन, वेब कन्टेन्ट एक्सेसिबल गाइडलाइनको कुरा जुन छ, संचार कसरी गर्ने, ओस्लिपबाट गर्ने, साङ्गीतिक भाषाबाट गर्ने, स्पर्श विधिबाट जुन संचार गर्नुपर्ने जुन प्रविधिको विकास भएको छ, त्यो प्रविधिको विकास ग्रामीण क्षेत्रसम्म पुग्न सकिरहेको छैन। राष्ट्रिय बहिरा महासङ्घ, राष्ट्रिय बाङ्ग महासङ्घ नेपाल लगायतका संस्थाहरू मिलेर पहुँचयुक्त संचार सेवाको लागि निरन्तर कार्य गरिरहेको अवस्था छ। सकारात्मक परिवर्तन पनि हुँदै गएको छ। विभिन्न चाहिँ मन्त्रालय र सरकारी कार्यालयहरूमा दोभाषी र तपाईँको चाहिँ यो सहजकर्ताको रूपमा चाहिँ केही व्यक्तिहरू पनि नियुक्त भएका छन्। अदालत समयले चाहिँ त्यस्ता व्यक्तिहरूको लागि दोभाषीहरूलाई रोस्टरमा राखेर कामहरू गर्न सुरु गरेको छ। यो सम्पूर्ण उपलब्धि त राष्ट्रिय बाङ्ग महासङ्घ नेपाल र यसमा आबद्ध सदस्य संस्थाहरू र नेपाल चाहिँ एउटा लोकतान्त्रिक बाटोतर्फ अगाडि बढेको हुनाले भएको हो नि त। त्यस कारण चाहिँ सकारात्मक परिवर्तन भएको छ संचार सेवामा पनि, त्यसलाई अझ पूर्ण र प्रभावकारी बनाउनको लागि निरन्तर काम गर्नुपर्ने हुन्छ सबै।
1: अब हजुरले भने जस्तै जस्तो नीति निर्माण अथवा कार्यक्रमहरूका सन्दर्भमा काम भएका छन् र कतिपय कार्यान्वयनका चरणमा छन्, कार्यान्वयन भएका पनि छन्, हिजोका दिनभन्दा आज धेरै कामहरू भएका छन् होइन, तर यो नीति र व्यवहार बिचमा चाहिँ काहीँ फरक अथवा अलिकति त्यो नमिलेको हो कि भन्ने चाहिँ हजुरलाई लागेको छ कि छैन?
0: वास्तवमा चाहिँ नेपालको संविधानले समावेशी विकास अवधारणा र समावेशी कर्तृत्वलाई सुनिश्चित गरिरहँदाखेरि सरकारले एन संविधान एन नियम नीति एउटा बनाउँछ, कार्यक्रम फरक ल्याउँछ होइन। अर्थात् त्यो चाहिँ के छ भने विशिष्ट खालको चाहिँ विशेष खालको कार्यक्रमहरू ल्याउने गरेको छ, नीति र कार्यक्रम बिचको सरकारको तालमेल खाएको छैन। यो पनि ग्याप के हो भने जो गभर्मेन्टको उच्च तहमा पुग्ने कर्मचारी र राजनीतिज्ञहरू हुनुहुन्छ, अपाङ्गतालाई हेर्ने अहिले पनि के छ भने कल्याणकारी दृष्टिकोण, हामीले यो गरिदियो भने यस्तो हुन्छ बिचरा भन्ने व्यक्तिहरूको चाहिँ अधिकार हो, यो अधिकार चाहिँ रूपमा यसलाई चाहिँ स्थापित गर्नुपर्छ भन्ने सोचको विकास अझै हुन सकिरहेको छैन। राज्यको उच्च तहमा बस्ने व्यक्तिहरूलाई अपाङ्गताको जुन राइट बेस्ड एड्रेसको पर्सपेक्टिभ छ, त्यो पर्सपेक्टिभ बारेमा बुझाउनु जरुरी छ र अपाङ्गता भएको व्यक्तिहरूलाई अहिले व्यवहार त त्यो कल्याणकारी दृष्टिकोणको हिसाबले व्यवहार गरेको देखिँदैन, तर नीति कार्यक्रमहरू बनाउँदाखेरि अहिले पनि यति गरिदिउँ न अपाङ्गता भएको व्यक्तिहरूलाई उनीहरूको उत्थान हुन्छ, धर्म हुन्छ भन्ने खालको बुझाइ जुन चाहिँ गभर्मेन्टको उच्च तहको व्यक्तिहरूमा छ, त्यहाँ चाहिँ हामीले हिट गर्नुपर्ने छ र हामी निरन्तर लागिरहेका छौँ। यही कुरालाई जोडेर हेर्दाखेरि गभर्मेन्टको पछिल्लो सही समयमा सरकारमा चाहिँ आउने स्थायी कर्मचारीहरू पोलिटिकल लिडरहरूमा चाहिँ त्यस्तो खालको सोच छैन, बिस्तारै बदलिँदै गएको छ। त्यही भएर अघि मैले भने सोसियल डेभलपमेन्ट र पोलिटिकल डेभलपमेन्ट चाहिँ चेन्ज हुनलाई केही समय लाग्छ र त्यो समय परिवर्तन गराउनुको त्यो समय सापेक्ष अब हाम्रो चाहिँ विषयमा परिवर्तन गराउनुको लागि निरन्तर अभियान सञ्चालन हुनुपर्छ र त्यो अभियान राष्ट्रिय बाङ्ग महासङ्घ नेपालले निरन्तर चलाइ नै रहेको छ र त्यो निरन्तर जारी नै रहन्छ।
1: हजुरको यो समय र सम्वादका लागि धेरै धेरै धन्यवाद।
0: थ्याङ्क यू सो मच।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवी दत्त आचार्य। उहाँको कुराकानी अनुसार पनि नीति र व्यवहार बीचमा केही फरक भए पनि हिजोका तुलनामा अझ यो अपाङ्ग भएकै व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोण चाहिँ धेरै बदलिएको र नीतिहरू पनि कतिपय कार्यान्वयनका चरणमा रहेको र कतिपय कार्यान्वयन भइरहेका कुरा चाहिँ जानकारी पाइसक्यौँ। आजको कार्यक्रमबाट हामीले के बुझ्यौँ भने समाजले दिइरहेको पीडा समाजको मानसिकता परिवर्तन नभई समाप्त हुँदैन र त्यो परिवर्तन गर्न सम्भव पनि हुँदैन। त्यसैले हामी सबैले अपाङ्गताप्रति गर्ने व्यवहार हेर्ने दृष्टिकोण परिवर्तन गर्नु चाहिँ असाध्यै जरुरी छ। अपाङ्गता कुनै कमजोरी होइन, यो चाहिँ विविधता हो। समाजले हेर्ने दृष्टिकोण बदलियो भने मात्रै समावेशी समाजको परिकल्पना साकार हुनेछ। सम्मान, समान अवसर र पहुँच, अपाङ्गतालाई यी अधिकार दिनु यी दयाको विषय होइन, यो उनीहरूको अधिकारभित्रको कुरा हो भन्ने कुरा चाहिँ हाम्रो समाजले बुझ्नु पर्यो। यति भन्दै आजको बागमती सेरोफेरो कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। कार्यक्रम सुनेर साथ दिने यहाँहरू सम्पूर्णलाई धन्यवाद। हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ, सल्लाह सुझाव र प्रतिक्रिया भए हामीलाई लेखी पठाउन नभुल्नु होला। त्यसका लागि हाम्रो ठेगाना radionepalprogram@gmail.com। यो जानकारी सँगै आजको श्रृङ्खलाबाट बिदा माग्छु। अर्को साता मङ्गलबार यसै समयमा कार्यक्रम बागमती सेरोफेरोको फरक विषयवस्तु लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस्। हवस् त, नमस्कार।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले आज एसियाली विकास बैङ्कका अध्यक्ष मासातो कान्डासँगको भेटवार्ताका क्रममा सो धारणा राख्नु भएको हो। त्यस अवसरमा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्रभावकारिता अभिवृद्धि गर्ने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि प्रयत्न गर्ने, ऊर्जा विकासलाई तीव्रता दिने र पूर्वाधारको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणलाई अगाडि बढाउने बारे पनि अध्यक्ष काण्डालाई जानकारी गराउनुभयो। उहाँले स्थिर नीतिगत वातावरण र सुदृढ संस्थाहरू नै लगानी आकर्षित गर्ने तथा दिगो र समावेशी विकास हासिल गर्ने आधार भएको विश्वास समेत व्यक्त गर्नुभयो। भेटवार्तामा एडिबी साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट विगत 5 दशकभन्दा बढी समयदेखि नेपालको विकास यात्रामा एडिबीले निरन्तर रूपमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर रूपमा सहयोगको अपेक्षा गर्नुभयो। मुलुकको ठूलो विकास साझेदारी रहेको एडिबीको हाल नेपालमा सक्रिय खुद पोर्टफोलियो करिब 4 अर्ब 20 करोड अमेरिकी डलर बराबरको रहेको छ। यसबाट 31 वटा परियोजना सञ्चालनमा रहेका छन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आफूहरूले भ्रष्टाचारको व्याख्या परिवर्तन गरेको र काममा ढिला गरेकालाई पनि भ्रष्टाचार मान्ने गरी कानुन निर्माण गर्न लागेको बताउनु भएको छ। राष्ट्रिय सभामा सांसदहरूले विनियोजन विधेयकमाथि छलफलमा उठाएको प्रश्नको जवाब दिँदै मन्त्री लम्सालले अब काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारवाही हुने गरी खरिद ऐनमा व्यवस्था गर्न लागि बताउनुभयो। मन्त्री लम्सालले व्यवसायलाई कालो सूचीमा राख्नु वा ठेक्का रद्द गर्नुभन्दा पनि दबाब दिएर काम सम्पन्न गराउनु रहेको सरकारको प्राथमिकता भए पनि पटक पटक सम्झाउँदा पनि काम नगर्ने र 3 वर्षसम्ममा 2% मात्र प्रगति गर्ने व्यवसायीहरूको ठेक्का रद्द गरी कारवाही प्रक्रिया अगाडि

0: राष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त आम माफीको सदाशयपूर्ण कदमलाई नेपाल र युए बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ। आम माफीको निर्णय मन्त्रालयको निर्देशन अनुसार आबुधाबी स्थित नेपाली दूतावासले गरेको को अनुरोधको प्रत्युत्तर स्वरूप मित्र राष्ट्र युए सरकारले गरेको हो। माफी प्राप्त नेपाली नागरिक अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा युएको प्रचलित कानुन बमोजिम आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पुरा गरेपछि नेपाल फर्कन सक्नेछन्। गृहमन्त्री सुदन गुरुङले झापाको मेचीनगर बाहुनडाङ्गी क्षेत्रमा 2 दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गर्नुभएको छ। करोडौँ रुपियाँ खर्चिएर निर्माण गरिएको 65 किलोमिटर लामो विद्युतीय बार र अन्य सुरक्षा उपाय असफल भइरहेका बेला सरकारका तर्फबाट भएको यो उच्चस्तरीय निरीक्षणलाई स्थानीयवासीले निकै चासोका साथ हेरेका छन्। निरीक्षणकै क्रममा गृहमन्त्री गुरुङले भारतको पश्चिम बङ्गालतर्फबाट मेची नदी पार गरी नेपाली भूभागमा प्रवेश गर्न लागेको हात्तीको एउटा ठुलो झुन्डलाई प्रत्यक्ष रूपमा निहाल्नु भएको थियो। हात्तीको बथान गाउँ पस्न लागेको त्यो डरलाग्दो दृश्य प्रत्यक्ष देखेपछि उहाँले बाहुनडाङ्गीवासीले वर्षौँदेखि भोग्दै आएको दैनिक सन्त्रास र पीडालाई नजिकबाट महसुस गरेको बताउनुभयो। स्थानीयले पनि यो आफूको दैनिकी अवस्था रहेको भन्दै मन्त्री गुरुङलाई यो अवस्थाबाट पार लगाइदिन आग्रह गरेका थिए। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ प्रानो 4 बजेको समाचार अवेकेशन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। स्टेट अफ हर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्याङ्करमाथि अज्ञात प्रहार भएपछि आगलागी भएको बेलायती समुद्री सुरक्षा एजेन्सी UKMTO बताएको छ। संयुक्त राज्य अमेरिका र इरानबीच युद्धविराम र स्थायी शान्ति सम्झौता सुरक्षित गर्न जारी सम्झौता बावजुद यो घटना हुँदा विश्वको महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्गमा अझै सरल आवागमन सम्भव नभएको जनाइएको छ। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपालीन आङसिरिङ लामा शेर्पाने सेरिकेकी साङ्गुर सेन्रोनाङ सिलोन बालेन्द्र साहतङ एमबी जिकोरला जुनोतुप एसियाली विकास बैङ्क एडिबी कि चिखेप मासातो काण्ड पर्ला हारिङ सिलोन तेजिन लोनसक ल्याखुङला थुक्टेत चुङवा थुक्टेतला एमबी सुङतङ एडिबी पर्की लोटुकी पिर्मिसिक डिल्ला मङ रम्बु जोप्ला सिलोन बालेन्द्र साहतङ एडिबी कि चिखेप कि खेलेन क्या नङ्गुबिन सिलोन कि प्रेस तेजिन याम्सिप खेपा दिपा दाहाल घिसे तुप नङसिन थुक्टेतला सिलोन साहकी जुक्थम्बाला सुशासन तेमा यम्बु यार्गेजप इसे क्या नाङसुङ सुलोक तेजिन टोसम्ला यम्बी पोल्जोर मेरुदण्ड कि शिला यार्गेजप डिजिटलाइजेसन तङ टोसम लाम पूर्वाधारला सिक्डिल कितुप कोरला खोङतु पर्ला टोङ्गु चुङ्गु सेनवाय एडिबी कि चिखेप कि यम्बु यार्ग्याल कित लाकाति होला मङ रोक्रम कितुप खेलेन क्या नाङ्गिन यम्बी पोल्जोर यार्गे कि छोकला एडिबी कि नमसङ खेलेन होतुप सुङसुङ राष्ट्रिय सभाकी हारिङ सकदुला पूर्वाधार यार्गे लोनपो सुनिल लम्सालकी तल्लो सुम्की नाङला जोङका तेरिकी सदरमुकाम तङ क्यान पालिका केन्द्र तिय थितुप लाम लेन सुम्किती जब क्याने लाका गोजुन सिन्दुप सुङ्वाय राष्ट्रिय सभाकी हारिङ सकदुला सोकमितु टिउ टिवती लेन ग्याक नाङिन लोनपो लम्सालकी ग्यालखाप नाङला वोतुप लेन चिकी लाम तेरी लेन नि जब मिकिलो होतुप सुङसुङ सोकमितु टिउ टिवाकी लेन ग्याक नाङिन लोनपो लम्सालकी लामलाङुप टकपात्यो न्युङ्गो जब तन्दकला बजेट अरब निसु दिन पेउ तङ मोसी क्याउ दासा त्योला टकपा न्युङ्गो जोपला दिल्लोला रङ टेन्डर

0: कार्यालयसँग सम्बन्धित विषयमा सदस्यहरूले उठाउनु भएको जिज्ञासाको जवाब दिँदै उहाँले दशकको पुरानो संरचनाले हालको माग र गुणस्तरलाई सम्बोधन गर्न नसक्ने अवस्था देखिएको जानकारी गराउनुभयो। यसका लागि विद्युत वितरण प्रणालीमा आधुनिक संरचनासहित ठूलो लगानीको आवश्यकता रहेको मन्त्री श्रेष्ठले औँल्याउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रको कुल बजेटको करिब 59% रकम रासायनिक मल आपूर्तिका लागि विनियोजन गरिएको बताउनु भएको छ। राज्यसभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलमा सहभागी सांसदले उठाउनु भएको प्रश्नको जवाब दिनुहुँदै उहाँले आगामी आर्थिक वर्ष 2083-84 मन्त्रालय अन्तर्गत रासायनिक मल आपूर्तिका लागि 32.46 अर्ब बजेट विनियोजन गरिएको बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। उत्तर एटलान्टिक सन्धि संगठन नाटोले सदस्य राष्ट्रहरूले रक्षा खर्चलाई व्यावहारिक सैन्य क्षमतामा रूपान्तरण गरिरहेको सन्देश दिन आज 10 अर्ब अमेरिकी डलर बराबरका नयाँ हतियार तथा रक्षा परियोजना सार्वजनिक गर्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोगी राष्ट्रहरूबाट बढी रक्षा प्रतिबद्धताको माग गरिरहनुभएका बेला हुने यो घोषणालाई नाटोका लागि महत्त्वपूर्ण मानिएको छ। टर्कीमा सुरु हुने 2 दिन नाटो शिखर सम्मेलन अघि पत्रकारहरूसँग कुरा गर्दै महासचिव मार्क रुटले सदस्य राष्ट्रहरूले रक्षा उद्योगसँग भएका नयाँ सम्झौता मार्फत प्रतिरक्षा क्षमता उल्लेखनीय रूपमा सुदृढ बनाउने बताउनुभयो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

तपाईँ रेडियो नेपाल सुनिरहनु भएको छ। लोक दोहोरी गीतहरू हामी सुनाइरहेका छौँ। यो क्रममा अबलाई राजु ढकाल र देवी घरती मगरले गाउनु भएको लोक दोहोरी गीत, यसमा लय शब्द सिर्जना एक नारायण भण्डारीको।

सुमधुर लोक दोहोरी गीतहरू निरन्तर सुनाउने क्रमको अन्तिममा भने बिरु लामा र बिनिता गुरुङले गाउनु भएको गीत राख्दैछौ। यसमा शब्द सिर्जना गणेश गुरुङको छ भने यसमा लय रामचन्द्र ढकालको।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: तपाई अहिले रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण सुन्दै हुनुहुन्छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारण स्टुडियो सिंहदरबारबाट बोलिरहेका छौँ। साँझको 6 बज्ने लागेको छ। अब पहिले मैथिली भाषामा समाचार, त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। सुदूरपश्चिम प्रदेश सरकारले असार 1 गते सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 बजेट प्रदेश सभामा टेबल गरिएको छ। आज बसेको प्रदेश सभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री विक्रम सिंह तामाङले बजेट टेबल गर्नुभएको हो। सभामुख भीम बहादुर भण्डारीले बैठक सुरु हुन साथ समय दिएपछि आर्थिक मामिला मन्त्री धामीले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक र प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सभा समक्ष टेबल गर्नुभएको थियो। बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले महालेखा परीक्षकको 8 वार्षिक प्रतिवेदन 2083, थारू आयोग, मुस्लिम आयोग र मधेसी आयोगका 7 प्रतिवेदन प्रदेश सभामा पेश गर्नुभयो। गत असार 1 गते आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत भएपछि आज बसेको बैठकमा बजेट टेबल भएपछि अब बाँकी प्रक्रिया अगाडि बढ्ने छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 37,17,39,66,000 विनियोजन गरेको छ। बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000, नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,66,000 रहेको छ। बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले 5 समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको उपस्थितिमा केही दिन अघि भएको छलफलले सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, लालीगुराँस बचत तथा ऋण सहकारी, नेसनल नमोबोध बचत तथा ऋण सहकारीका बचत फिर्ता गर्ने निर्णय गरेको थियो। यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने गरी तयारी भइरहेको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। असारको 27 गतेदेखि मसान्तसम्म साना बचतकर्तालाई रकम फिर्ता गर्न योजना बनाइएको छ। अहिले बचतकर्ताको विवरण भेरिफाई गर्न काम भइरहेको छ, उहाँले भन्नुभयो। बचतकर्तालाई रकम फिर्ता गर्न करिब 9 करोड जमा भइसकेको छ। ती सहकारीका साना बचतकर्ताहरूलाई अनामनगर स्थित समितिका कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। समितिले सिभिल, सुमेरु, लालीगुराँस र नमोबोध सहकारीका बचतकर्ताका 1,00,000 तथा दर्शन सहकारी बचतकर्ताकालाई 10,000 बचत रकम फिर्ता गर्ने योजना बनाइएको छ। यसैसँग 5 सहकारीका करिब 3,000 साना बचतकर्ताले रकम फिर्ता पाउने समितिको सदस्य ढकालले जानकारी दिनुभयो। समितिले गत जेठ 22 गते समस्याग्रस्त ठहर भएका 30 सहकारी संस्थाका 114 ठूलो ऋणीहरूको नामावली सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो। संसदभित्र अध्ययन, अनुसन्धान र बौद्धिक संस्कृतिको विकास हुनु लोकतन्त्रको गुणस्तर मापन गर्ने महत्वपूर्ण आधार मानिन्छ। यही सोचलाई व्यवहारमा उतार्ने प्रयास स्वरूप मधेस प्रदेश सभा परिसरमा स्थापना गरिएको पुस्तकालयलाई प्रदेशको संसदीय इतिहासमा दूरगामी र स्वागतयोग्य उपलब्धिका रूपमा हेरिएको छ। पुस्तकालय केवल पुस्तक राख्ने कोठा होइन, विचारको संगम, अनुभवको भण्डार र भविष्यका निर्णयलाई दिशा दिने ज्ञानको केन्द्र हो। प्रदेशसभामा प्रस्तुत हुने विधेयक, बजेट, सार्वजनिक नीति, विकास योजना तथा जनसरोकारका विषयमा सांसदहरूले गहन अध्ययन गरी धारणा निर्माण गर्नुपर्ने आवश्यकता महसुस गर्दै प्रदेशसभा सचिवालय परिसरमा सञ्चालनमा ल्याइएको पुस्तकालयले सांसद, कर्मचारी, कानुन व्यवसायी, अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा विद्यार्थीलाई एउटै थलोबाट आवश्यक सन्दर्भ सामग्री उपलब्ध गराउने प्रदेशसभाका सचिवले विश्वास व्यक्त गरेको छ। चालू आर्थिक वर्षको 9 महिनामा बागमती प्रदेशमा घर जग्गाको कारोबार 33.01% वृद्धि भएको छ। नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी
घर जग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घर जग्गाको राजिनामा कारोबारमा वृद्धि भएको जनाएको छ। राष्ट्र ब्याङ्कका अनुसार सोही अवधिमा मध्य प्रदेशमा भने 4.79% घर जग्गा कारोबार घटेको छ। राष्ट्र ब्याङ्कका अनुसार आर्थिक वर्ष 2081-82 नौ महिनाको तुलनामा चालु आर्थिक वर्ष 11 महिनामा घर जग्गाको कुल कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 6.42% बढेको छ। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलप्रासीमा बर्ड फ्लू रोग नियन्त्रणमा आएको छ। बर्ड फ्लू संक्रामक रोग हो। पक्षीजन्य यो रोग पछिल्लो पटक 11 जिल्लामा फैलिएको थियो। पशु सेवा विभागका अनुसार 4 जिल्ला क्रमशः काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे प्लाञ्चोकमा बर्ड फ्लू नियन्त्रणमा आउन सकेको छैन। रोगलाई नियन्त्रण गर्न विभागले प्राविधिक टोली परिचालन गरी संक्रमित क्षेत्रको सम्पूर्ण पक्षीजन्य पदार्थ तथा पक्षी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभयो। उदयपुरको उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै ठगी गर्ने बिहारी गोविन्द शाह र सचिन शाहलाई प्रहरीले पक्राउ गरेको छ। दुई भारतीयले ग्रामीण महिलाका सुनको गहना सफा गरिदिने भन्दै लुटपाट गरेको तथा स्थानीय पेसल कुमारी मगर र मनमाया तामाङको घरको गहना सफा गर्ने बहानामा सुन चोरी गरेकालाई प्रहरीले कारवाहीका लागि नियन्त्रणमा लिएको हो। सर्लाहीको बागमती नगरपालिकाले 386 किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ। कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत 83 थान मकै रोप्ने मेसिन र 303 थान औषधि छिट्ने स्प्रे कृषकलाई वितरण गरिएको हो। किसानका माग अनुसार नगरले 50% अनुदानमा उक्त उपकरण वितरण गरेको नगरका कृषि शाखा प्रमुख अवधेश झाले जानकारी दिनुभयो। गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट 5 कृषकलाई नगद सहित सम्मान गरेको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरेको हो। कार्यक्रममा कृषि मन्त्री भीमबहादुर कार्की, प्रदेश सामाजिक विकास तथा कृषि समितिका सदस्य भक्त बहादुर कुँवर र मन्त्रालयका सचिव डाक्टर प्रेरणा सिंहाई भट्टराईले सम्मान पत्र, नगद पुरस्कार र दोसला प्रदान गर्नुभयो। कृषि क्षेत्रलाई सम्मानित पेसाका रूपमा स्थापित गर्दै सफल कृषकका अनुभवलाई अन्य कृषकसम्म पुर्याउने र युवालाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले हरेक वर्ष यस्तो सम्मान कार्यक्रम सञ्चालन गरिँदै आएको मन्त्रालयले जनाएको छ। यसै साथ रेडियो नेपालबाट सुन्दै गरेको प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब हामी राख्दैछौ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरू बारे जानकारी। आज धेरैजसो गीत सङ्गीतहरू नै यहाँले सुन्न सक्नुहुनेछ। केही बेरमा हामी लोकगीत सुनाउनेछौँ करिब 6:40सम्म। 6:40मा भने सदा झै कृषि सूचना तथा प्रशिक्षण केन्द्रको प्रस्तुति कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। साँझ 7 बजे समाचार, समाचारपछि आधुनिक गीत सङ्गीतहरू सुनाउनेछौँ करिब 8 बजेसम्म। 8 बजे अङ्ग्रेजीमा समाचार, समाचारपछिको समय पुनः गीत सङ्गीतकै रहन्छ। लोकदोहोरी गीतहरू सुनाउनेछौँ करिब 9 बजेसम्म। राति 9 बजे समाचार, समाचारपछि खेल संसार कार्यक्रम सुन्न सक्नुहुनेछ अनि केही गीत सङ्गीत। 10 बजे हिन्दीमा समाचार, समाचारपछि गजल गङ्गा कार्यक्रम प्रसारण हुनेछ। राति 11 बजे समाचार अनि समाचारको समाप्तिसँगै आजका नियमित कार्यक्रमहरू सम्पन्न हुन्छन्। हाम्रो प्रसारण भने 11 बजेको समाचारपछि पनि निरन्तर सुन्न सक्नुहुन्छ नै। रात्रिकालीन प्रसारणमा गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766

बुझौ न बुझौ न बुझौ न बुझौ न माटो मौसम मान्छे अनि बाटोका कुरा संवाद र समझदारीबाट बन्छ सुरक्षित यात्रा बुझ्ने बुझाउने र सँगै अघि बढ्ने प्रयास अब हरेक शुक्रबार बिहान 7:40 बजे रेडियो नेपालमा बुझौ न बुझौ

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना, सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने। मलाई कता कता डर लागिरहन्छ, बर्खाका बेला तिमी झन चनाको बन्नु है। आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्याल ढोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि, विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि। यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखो बारीमा कतै धाँजा फाटेको देख्यौ भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
0: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
1: रेडियो म्यागजिन कार्यक्रम सिलसिला
2: रोचक ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
1: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
2: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला
1: सिलसिला

भर्खरै सुन्नुभयो जयनन्द लामा र साथीहरूले गाउनु भएको लोकगीत, यसमा संकलन जयनन्द लामाकै। अबको लागि हामी अन्तिम लोकगीत मन्जु केसीको स्वर र संकलनमा राख्दैछौँ। यस गीतपछि कृषि कार्यक्रम प्रसारण हुनेछ। सुन्दै रहनुहोस् रेडियो नेपाल।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
1: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बडाल
2: अनि म चित्रकला चौहान।
1: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरू बारे जानकारी प्रस्तुत गर्ने गर्दछौँ। आजको नवीन कृषि प्रविधि कार्यक्रममा भने हामी असार महिनाको तेस्रो साता खाद्यान्न बाली, फलफुल बाली र पशुपालन क्षेत्रमा गर्नुपर्ने मुख्य कृषि कर्महरू बारे जानकारी प्रस्तुत गर्दैछौ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौ। सर्वप्रथम चर्चा गरौं खाद्यान्न बालीमा असार महिनाको तेस्रो साता गर्नुपर्ने मुख्य कृषि कर्महरू बारे। यो साता भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा मकै बाली, तरकारी तथा फलफूल बगैँचा लगायत प्लास्टिक घर, पशुपक्षीका खोर गोठहरू वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्नुहोस्। मौसमको अवस्था हेरेर मात्र पाकेको चैते धान भित्र्याउनुहोस्। यो समय धान लगाउने समय भएकाले तराई, भित्री मधेस जस्ता क्षेत्रहरूमा धानका उपयुक्त जात जस्तै सुखा धान 1 देखि सुखा धान 6, बौगुडी धान 1-2, राधा 4-12 र घैया 3 जस्ता जातहरू लगाउनुहोस्। यो समय धान लगाउने समय भएकाले तराई, भित्री मधेस जहाँ आकाशे खेतीबाट धान लगाइन्छ त्यस्ता स्थानहरूमा सुखा धान 1 देखि सुखा धान 6, बौगुडी धान 1-2, राधा 4-12 र घैया 3 लगाउनुहोस्। त्यसै गरी तराई भित्री मधेसका सिंचित क्षेत्रहरूमा हर्दिना 6-3-4-5, रामधान, हर्दिनाथ हाइब्रिड 1, तररा 2 जस्ता धानका जातहरू लगाउनुहोस्। पहाडी क्षेत्र जहाँ आकाशे खेतीमा धान लगाइन्छ त्यस्ता क्षेत्रहरूमा घैया 3, खुमल 3-10-18 र खुमल बासमती 16 जस्ता धानका जातहरू लगाउनुहोस्। त्यसै गरी सिंचित पहाडी क्षेत्रहरूमा खुमल 10, खुमल 11, खुमल 12-14-18 र खुमल बासमती 16 जस्ता धानका जातहरू लगाउनुहोस्। उच्च पहाडी भेग जहाँ आकाशे खेतीबाट धान खेती गरिन्छ त्यस्तो ठाउँमा छोमरोङ स्थानीय जातको धान लगाउनुहोस्। त्यसै गरी उच्च पहाडका सिंचित क्षेत्रहरूमा लेकाली 1-2, चन्दननाथ 1-3, माछापुच्छ्रे 3, लुम्ले 2 जस्ता धानका जातहरू लगाउनुहोस्। एक रोपनी जमिनमा बर्खे धान खेती गर्न 25 वर्ग मिटर क्षेत्रफल वा 1 कठा को लागि 15 वर्ग मिटर क्षेत्रफलको ब्याड तयार गर्नुहोस्। त्यसै गरी उक्त ब्याडमा राम्ररी पाकेको गोबर मल अथवा कम्पोस्ट मल 20-25 डोको प्रति कठा वा 30-35 डोको प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाउनुहोस् र उक्त जमिनमा 1.6 केजी बिउ प्रति कठा वा 2.5 केजी बिउ प्रति रोपनीका दरले प्रयोग गर्नुहोस्। राइस ट्रान्सप्लान्टरबाट धान रोप्नका लागि बेर्ना तयारी गर्दा विशेष ध्यान दिनुहोस्। धानको बिउ ब्याडमा राख्नु अघि बिउलाई कार्बेन्डाजिम युक्त विषादी 3 ग्राम प्रति केजी बिउको दरले उपचार गरेर मात्र प्रयोग गर्नुहोस्। धान बालीमा हरियो मलको रूपमा तयार भएको ढैँचा काटी माटोमा मिलाउनुहोस्। धान बालीमा हरियो मलको रूपमा एजोला पनि प्रयोग गर्नुहोस्। 21-25 दिन भइसकेको धानको बेना प्रति रोपो 2 वटाको दरले रोप्न सुरु गर्नुहोस्। हारदेखि हारसम्मको दूरी 20 सेन्टिमिटर र रोपोदेखि रोपोको दूरी 15 सेन्टिमिटर कायम गर्नुहोस् र सूचीकृत गरिएका वर्ण संकर धानहरू 1 गोटा बेर्नाका दरले हारदेखि हारसम्म 20 सेन्टिमिटर र रोपोदेखि रोपो 20 सेन्टिमिटरको दूरीमा रोप्नुहोस्। रोपेको धान बालीमा झारपात व्यवस्थापनको लागि प्रेटिल्याक्लोर 25 लिटर पानीमा 50 ml दरले 1 रोपनीमा छर्कनुहोस्। सुक्खा छरुवा धानमा साथै रोपेको धानमा झार वज्रपात व्यवस्थापनको लागि 20 पाइरी ब्याग 25 लिटर पानीमा 12 मिलिलिटरको दरले एक रोपनीमा छर्कनुहोस्। धान खेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। खेतमा 5% मरेको गुबो वा प्रतिमिटर किराको फुलको एउटा झुण्ड वा प्रतिमिटर एउटा वयस्क किरा भएमा मात्र व्यवस्थापनका विधिहरू अप्नाउनुहोस्। वयस्क गवारो किरा साँझको समयमा खेतमा वा राति बत्तीको आसपास देखिन्छ। यिनीहरूले पातको टुप्पाको तल्लो भागमा अन्डा पार्ने भएकोले नियमित अवलोकन गरी नष्ट गर्नुहोस्। मकै बालीमा सिफारिस गरिएको मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। तापक्रम वृद्धि सँगसँगै हुने बर्खाले मकैमा लाग्ने फौजी किराको जनसङ्ख्यालाई वृद्धि अनुकूल हुने भएकाले नोक्सानी कम गर्न इमामेक्टिन बेन्जोएस 5% एससी 0.4 ग्राम प्रति लिटर पानीका दरले बोट भिज्ने गरी 7 दिनको फरकमा 2-3 पटकसम्म छर्नुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलो पालो गरी प्रयोग गर्नुहोस् तथा घोगा लागिसकेपछि विषादी नहाल्नुहोस्। कोदो बालीबाट राम्रो उत्पादन लिन ठाउँ अनुसार सिफारिस गरिएका कोदाका जातहरू जस्तै मध्य तथा उच्च पहाडका लागि सैलुङ कोदो 1 रोप्नुहोस्। मध्य तथा उच्च पहाडका लागि ओखले 1 कोदो रोप्नुहोस्। मध्य पहाडका लागि मात्र काभ्रे कोदो 1 रोप्नुहोस्। भटमास बालीको जरा कुहिने रोग व्यवस्थापनका लागि पानी निकासको उचित व्यवस्था गर्नुहोस्। साथै रोग देखिएमा कार्बेन्डाजिम युक्त विषादी 2 ग्राम प्रति लिटर पानीको दरले ट्रेन्चिङ गर्नुहोस्।
2: श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी असार महिनाको तेस्रो साता फलफुल बालीमा गर्नुपर्ने मुख्य मुख्य क्रियाकलापहरूको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। फलफुल तथा तरकारी बालीहरूमा लाग्ने रोग किरा व्यवस्थापनका लागि पाएसम्म जैविक विषादीहरू प्रयोग गर्नुहोस्। एउटै रासायनिक विषादी निरन्तर प्रयोग गर्दा रोग र किराहरूले विषादी पचाउने क्षमता विकास गर्ने र विषादीको प्रभाव क्रमशः कम हुँदै जान्छ। त्यसैले सिफारिस गरिएका रासायनिक विषादीहरू निश्चित समयको फरकमा आलो पालो गरी प्रयोग गर्नुहोस्। सबै किसिमका फलफुल तथा तरकारी बालीहरूमा विषादी राख्नै पर्ने भएमा मौसमको अवस्था हेरेर कडा घाम लागेको वा धेरै हावा लागेको पानी परिरहेको बेला नपारी मात्र यस्ता विषादीहरू प्रयोग गर्नुहोस्। बर्सातको समयमा विषादी छर्कनै पर्ने भएमा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुहोस्। साथै विषादी छर्कँदा विशेष सावधानी अप्नाउनुहोस्। सुन्तला जात तथा बर्खे फलफुल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय बिरुवा रोप्नुहोस्। फलफुल बालीका नर्सरीहरूमा कलमी गरिएको भागभन्दा तलबाट आएको चोर हाँगाहरू काटछाँट गर्नुहोस्। अङ्गुर, नास्पाती तथा जाप्ने जलवाविदको गुणस्तरीय फल लिन साथै चरा र अन्य किराहरूबाट जोगाउन ब्यागिङ वा नेटको प्रयोग गर्नुहोस्। आँपको बगैँचामा रोग तथा किरा लागेर झरेका आँपका दानाहरूबाट विभिन्न रोग तथा किराहरू सर्ने सम्भावना हुने भएकोले झरेका दानाहरूलाई टिपेर नष्ट गर्नुहोस्। बिहान सबेरै आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य बिहान र बेलुकी पख मात्र टिप्ने गर्नुहोस्। आँपको फल टिप्दा चोटपटक लागेर हुने नोक्सानी न्यूनीकरण गर्न होल हार्भेस्टरको प्रयोग गर्नुहोस् र फल टिपे लगत्तै सफा पानीले भेट्नुबाट आएको चोप सफा गर्नुहोस्। क्याल्सियम कार्बाइडमा आर्सेनिक र फस्फोरस हाइड्राइडको अवशेष पाइने हुँदा आँप केरा जस्ता फलफुल पकाउन यसको प्रयोग नगर्नुहोस्। पाकेको आँपको फलको गुदीमा स्पन जस्तो हावा वा हावा नभएको धब्बा बढी बेस्वादको अमिलो हुने प्रक्रियालाई स्पन्ज टिस्यू अर्थात् सफ्ट नोज भनिन्छ। यस्तो जैविक प्रक्रियागत विकृति अल्फन्सो आँपमा सबैभन्दा बढी देखिए तापनि अन्य जातमा पनि यस्तो समस्या देखिन सक्छ। यसको व्यवस्थापन गर्नको लागि 2% क्याल्सियम क्लोराइडमा 5 मिनट डुबाई भण्डारण वा ढुवानी गर्नुहोस्। साथै 250-500 ppm को इथेफेनको झोलमा 1-2 मिनट डुबाई दिनाले पनि यस्तो विकृति कम हुन्छ। आँपमा भण्डारणको समयमा देखिने एन्थ्राक्नोज कम गर्न फल टिपिसकेपछि 52-56 डिग्री सेल्सियस तापक्रमको पानीमा 15 मिनटसम्म डुबाएर प्याक गर्नुहोस्। फल टिपिसकेपछि इमिरा क्लोरोप्रिट 17.8 SL 0.5 ml अथवा थायोमेक्थोजाम 25% WG 0.5 ग्राम प्रति लिटर पानीमा मिसाएर प्रत्येक 15 दिनको अन्तरालमा 4-5 पटक छर्नुहोस्। सुन्तला तथा हल्लाबेदको फेद कुहिने समस्याको व्यवस्थापनको लागि एन्टिरट 10-15 ml प्रति लिटर पानीमा गोली, वृद्धि भइसकेको पातमा 12 लिटर प्रति बोटको दरले बोटको पुरै पात भिज्ने गरी छर्कनुहोस्। यदि 1 वर्ष पुरानो बोट हो भने 5-10 ml प्रति लिटर पानीमा गोली छर्कनुहोस्। सुन्तला जात फलफुल बगैँचामा सूक्ष्म खाद्य तत्त्वको व्यवस्थापनको लागि दाना लागिसकेपछि मल्टिप्लेक्स 2.5 ग्राम प्रति लिटर पानीमा गोली पात लपक्क भिज्ने गरी छर्कनुहोस्। सुन्तलामा लाग्ने धुले दुसी रोग अर्थात् पाउडरी मिल्ड्यूको व्यवस्थापनको लागि रोगग्रस्त हाँगाहरू काँड छाँट गरी बगैँचाको सरसफाई गर्नुहोस्। सुन्तला जातको फलफुल बालीहरूमा पात खन्ने किराको नोक्सानी कम गर्न 4 भाग पानीमा गाईको गौत वा निमको पातको झोल 1 भाग मिसाई 5 दिनको फरकमा 3 पटक छर्नुहोस्। साथै व्यावसायिक खेती गर्ने कृषकहरूले रोगर इमामेक्टिन बेन्जुएट 5% एसजी 0.4 ग्राम प्रति लिटर पानीमा घोलेर 7 दिनको फरकमा 3 पटक छर्कनुहोस्। सुन्तला जात फलफुलको क्याङ्कर रोगको समयमा नै पहिचान र उचित व्यवस्थापन गर्न सकिएन भने ठूलो आर्थिक क्षति हुन जान्छ। क्याङ्कर रोगको व्यवस्थापनको लागि बगैँचा सफा राख्ने, हिउँदमा रोगी हाँगाहरू काँडछाँट गरी हटाई जलाइदिने, काँडछाँट पछि कपर अक्सिक्लोराइड 3 ग्राम प्रति लिटरको दरले पुरै बोट भिज्ने गरी छर्कने, फेद वरिपरि सफा पारेर 1-1.5 हातसम्म बोडो पेस्टले लेपिदिने, वर्षा सुरु हुनु अगावै नयाँ पालुवा आउन लागेको बेलामा 1 पटक र वर्षायाममा 2-3 पटक 1% बोडो मिश्रण स्प्रे गर्नुपर्छ। सुन्तला जात फलफुल जस्तै जुनार, निबुवा, भोगटे, सुन्तला जस्ता फलफुलहरूमा फल कुहाउने औसा किराले मसिना फलहरूमा प्वाल पार्न अनुकूल वातावरण भएकोले किरा व्यवस्थापनको लागि 1 भाग प्रोटिन बेटलाई 2 भाग पानीमा मिसाई प्रत्येक 3 बोट मध्ये 1 बोटमा पातको तल्लोपट्टि 50 वर्ग सेन्टिमिटर क्षेत्रफलमा पर्ने गरी साउन महिनासम्म छर्कनुहोस्। यसरी प्रोटिन बेट छर्दा 10 दिनको फरकमा छर्कनुहोस्। केराको गानो कुहिने रोग लाग्न नदिन केरा खेती गरेको जग्गामा पानी निकासको उचित व्यवस्थापन गर्नुहोस्। साथै रोगको प्रकोप व्यवस्थापनको लागि कार्बेन्डाजिम युक्त विषादी 1 लिटर पानीमा 2 ग्राम घोली बोटको फेद वरिपरि भिज्ने गरी ट्रेन्चिङ गर्नुहोस्। स्याउको बोटमा टेन्ट क्याटल पिरर र प्रभावित आँगालाई काटेर जलाउनुहोस् वा साबुन पानीको झोलमा डुबाउनुहोस्। किरा लागेको सुरुवाती अवस्थामा बिटी 2 ग्राम प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नुहोस्। स्याउमा लाग्ने भुवादार लाई किराको व्यवस्थापनको लागि नियमित अनुगमन गरी एकीकृत व्यवस्थापन विधि अप्नाउनुहोस्। लाही किराबाट संक्रमित हाँगा मुना नष्ट गर्नुहोस्। लजालु स्वभावका परजीवी खपटे किराहरूले यसलाई नोक्सानी पुर्याउने भएकोले यसको सम्वर्धन गर्नुहोस्। साथै परजीवी किरा एपिलिनस मालीको प्रयोग गर्नुहोस्। खनिज तेल 10 ml प्रति लिटर पानीमा मिसाई भुवादार लाई लागेको स्थानमा भिज्ने गरी 7 दिनको फरकमा 3 पटक छर्कनुहोस्। स्याउमा लाग्ने धुले ढुसी रोगको व्यवस्थापनको लागि चोर हाँगाहरू काँडछाँट गरी बगैँचाको सरसफाई गर्नुहोस्।
1: श्रोताबिन्द, अबको प्रस्तुतिमा हामी पशुपालन तर्फको गाई, भैँसी, भेडा, बाख्रा, कुखुरा, हाँस तथा बङ्गुर र मत्स्य पालनमा असार महिनाको 3रो सातामा गर्नुपर्ने मुख्य कृषि कर्महरू बारे जानकारी प्रस्तुत गर्दैछौ। वर्षातको समयमा पशु चौपायाको खुट्टाको कापतिर घाउ हुने, पाक्ने, औसा पर्ने, फुर कुहिने आदि समस्या देखिन सक्ने हुँदा पशु चौपायाको हिडुल, चाल आदिको राम्रो निरीक्षण गरी समयमै भेटनरी प्राविधिकसँग सम्पर्क राख्नुहोस्। साथै पशु चौपायालाई हिलो र ओसिलोबाट जोगाउनुहोस्। वर्षातको समयमा पशु चौपायालाई महामारी रोगबाट बचाउन सफा पानी र सुक्खा दाना दिनुहोस्। पशु चौपायाको दानालाई ओसबाट जोगाउन त्रिपाल वा प्लास्टिकको प्रयोग गरी जमिन भन्दा अलि माथि काठको फल्याक ओछ्याइ भण्डारण गर्नुहोस्। भेडा बाख्राको खोर वरपर पानी जम्न नदिनुहोस्। खोर वरपरको हिलोले खुर कुहिने, थुनेलो हुने र छालाको संक्रमण हुने जस्ता समस्या देखिन्छ। सुँगुर बङ्गुरहरूमा यो समयमा अफ्रिकन स्वाइन फिभरको जोखिम रहेको र हाँस कुखुरामा बर्ड फ्लू फैलिरहेको हुँदा फार्महरूमा जैविक सुरक्षाका विधिहरू अप्नाउनुहोस्। कुखुरा फार्महरूमा बर्ड फ्लू रोगलाई पूर्ण नियन्त्रणमा राख्न पशु पक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश गर्न नदिनुहोस्। फार्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फार्ममा प्रवेश गराउनुहोस्। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नदिनुहोस्। प्रयोग भइसकेका अन्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्नुहोस्। फार्म अथवा खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगाएका निसंक्रामक औषधि राखिएको फुटवाथ प्रयोग गर्नुहोस् र प्रत्येक पटक प्रवेश गर्दा फुटवाथमा रोकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्नुहोस्। खोर भित्र प्रवेश गर्दा छुट्टा छुट्टै बुट र एप्रोनको प्रयोग गर्नुहोस्। खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहोस्। फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्नुहोस्। मरेका पक्षीलाई यथासक्ति छिटो सुरक्षित तवरले खाडलमा गाड्नुहोस्। पक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटनरी प्रमाणपत्र लिएर मात्र गर्नुहोस्। अकस्मात धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गराउनुहोस्। बङ्गुरका लागि खोरमा सफा पानीको आहाल बनाइदिनुहोस्। पङ्खा नलगाए पानी मात्र छर्कदा खोर अझ बढी गुम्सिएर बङ्गुरहरू मर्न सक्ने हुँदा खोरको माथि पानीको मसिनो फोहरा निस्कने मेसिन सँगै जडान गर्नुहोस्। दिउँसोको तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि पुग्ने ठाउँहरूमा पालिएका कुखुराहरूले दाना कम खाने, अण्डाको तौल घट्ने र अण्डाको गुणस्तरमा समेत ह्रास आउने भएकाले खोरको तापक्रम 18 देखि 25 डिग्री सेल्सियस कायम हुने गरी व्यवस्थापन गर्नुहोस्। श्रोताबिन्द, आजको प्रस्तुतिमा हामीले असार महिनाको तेस्रो साता खाद्यान्न, फलफुल तथा पशुपालन क्षेत्रमा गर्नुपर्ने मुख्य कृषि कर्महरूबारे जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमबारे थप सल्लाह, सुझाव एवं जिज्ञासा भएमा तपाईँ हामीलाई हाम्रो टोल फ्री टेलिफोन नम्बर 1660-01-95-0000 सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो इमेल ठेगाना info@aitc.gov.np मा लेखी पठाउन सक्नुहुनेछ। अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
1: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
2: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
1: हो डाक्टर साहब।
2: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
1: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
3: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र,
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। साँझको 7 बज्ने लागेको छ, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक 2083 बहुमतले पारित। आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित नेपाल राष्ट्र बैङ्कद्वारा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। वर्तमान सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजना रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बङ्गलादेशको पूर्वी कक्स बजार जिल्ला स्थित रोहिङ्ग्या शरणार्थी शिविरमा पहिरो जाँदा 9 जनाको मृत्यु। र फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्यान्ड र कोलम्बिया बीच प्रतिस्पर्धा हुँदै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैङ्किङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाबाट बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले घोषणा गर्नुभयो। यो सँगै सङ्घीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको हो। यसअघि राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र रहेको बताउनुभयो। बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले शासकीय सुधारका लागि घोषित 100 कार्यसूची मध्ये 87.2% प्रगति हासिल भएको दावी गर्नुभयो।
3: शासकीय सुधारअन्तर्गत सुशासन तथा भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पुनर्संरचना, खर्चमा मितव्ययिता, सेवा प्रवाहमा सुधार, आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य, मानव विकास, सूचना प्रविधि लगायतका क्षेत्रमा गर्नुपर्ने आधारभूत सुधारका विषयलाई समावेश गरिएको थियो। समग्रमा हाम्रो मूल्याङ्कनमा शासकीय सुधारका 100 कार्यसूची मध्ये 87.2% प्रगति हासिल भएको छ। साथै आगामी दिनमा सरकारले शासकीय सुधारका कार्यक्रमलाई थप तीव्रता दिने समेत विश्वास दिलाउन चाहन्छु।
0: अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि र तनाव व्यवस्थापनका लागि योग ध्यान तथा आरोग्यका कार्यक्रमहरूलाई निरन्तरता दिइएको बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाउने

0: and job creation are government's top priorities. And French court clears way for Marine Le Pen to run for president but orders her to wear electronic tag. Well, that's the end of the news bulletin from Radio Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
1: हेलो
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र? अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
4: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ करिब राति 9 बजेसम्म विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोहोरी गीतहरू। पहिलो गीत सुनाउँछौँ शान्ति श्री परियार र रोशन विशीको स्वर, सुदीप परियारको शब्द सङ्कलनमा।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो रामजी खाँड र टिकापुनको स्वर, रोशन सिंह र सुदीप सागरको शब्द संकलनमा रहेको लोकदोरी गीत। देशभर मनसुन सक्रिय भइसकेको छ। अविरल वर्षाका कारण नदी किनारका क्षेत्र र भिरालो जमिन आसपास बाढी तथा पहिरोको जोखिम उच्च हुने गरेको छ। आफ्नो बस्ती वरपरको मौसम र नदीको जलस्तरबारे सधैँ जानकारी राखौं। जोखिमयुक्त स्थानमा बस्नुहुन्छ भने सुरक्षित स्थानमा सर्ने पूर्व तयारी गरौं। विपद परेमा तत्काल स्थानीय प्रशासन वा सुरक्षा निकायमा सम्पर्क गरौं। विपदबाट आफू पनि बचौं, अरूलाई पनि बचाउँ। यो आग्रह र अनुरोधसँगै अब हामी यहाँहरूलाई सुनाउँदैछौँ अर्को गीत, बसन्त थापा र शर्मिला विश्वकर्माको स्वर, बसन्त थापाको शब्द संकलनमा।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना, सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन् चनाको बन्नु है। आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्याल ढोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन? घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि? विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि? साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यौ भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
0: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोहोरी गीतहरू। मनसुनको समयमा मेघ गर्जन सहित चट्याङ पर्ने सम्भावना अत्याधिक हुन्छ। चट्याङ परेका बेला खुल्ला मैदानमा नबसौँ, रुखको ओत नलागौँ र फलामका पोलहरूबाट टाढा रहौँ। घरभित्र रहँदा विद्युतीय उपकरण र मोबाइल फोनको प्रयोग नगरौँ, सुरक्षित रहौँ, सतर्क रहौँ। वर्षातको यो समयमा खानेपानीका मुहानहरू फोहोर हुन सक्छन्, जसका कारण हैजा, झाडापखला र टाइफाइड जस्ता संक्रामक रोगहरू फैलने डर हुन्छ। त्यसैले पानी सधैँ उमालेर फिल्टर गरेर वा क्लोरिन पिउस हालेर मात्र पिउने गरौँ। घर वरपर पानी जम्न नदिउँ र सफा खाना मात्र खाउँ। यो आग्रह र अनुरोधसँगै लोकदोहोरी गीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ समीक्षा अधिकारी र नरेश खातीको स्वर, नरेश खातीको शब्द सङ्कलनमा। यो गीत सुनिसकेपछि राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ। 9 बजेको समाचारपछि खेल संसार कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने 2 पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
4: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
3: हो डाक्टर साहब।
4: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ। तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
3: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
5: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक 2083 बहुमतले पारित। आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित नेपाल राष्ट्र बैङ्कद्वारा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। वर्तमान सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सिर्जना रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बङ्गलादेशको पूर्वी कक्स बजार जिल्ला स्थित रोहिङ्ग्या शरणार्थी शिविरमा पहिरो जाँदा 9 जनाको मृत्यु। र फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्यान्ड र कोलम्बिया बीच प्रतिस्पर्धा हुँदै। समाचार अब विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाबाट बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले घोषणा गर्नुभयो। यो सँगै संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको हो। यसअघि राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र रहेको बताउनुभयो। बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले शासकीय सुधारका लागि घोषित 100 कार्यसूची मध्ये 87.2% प्रगति हासिल भएको दावी गर्नुभयो।
1: शासकीय सुधारन्तर्गत सुशासन तथा भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पुनर्संरचना, खर्चमा मितव्ययिता, सेवा प्रवाहमा सुधार, आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य, मानव विकास, सूचना प्रविधि लगायतका क्षेत्रमा गर्नुपर्ने आधारभूत सुधारका विषयलाई समावेश गरिएको थियो। समग्रमा हाम्रो मूल्याङ्कनमा शासकीय सुधारका 100 कार्यसूची मध्ये 87.2% प्रगति हासिल भएको छ। साथै आगामी दिनमा सरकारले शासकीय सुधारका कार्यक्रमलाई थप
0: यसैगरी गृहमन्त्री सुदन गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाउने संकल्प गरेर अघि बढिरहेको बताउनुभयो। राष्ट्रिय सभाको बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले गृह प्रशासनको अबको कामबाट जनताले प्रत्यक्ष अनुभव गर्ने सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजा देखिने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सरकारले सन्तुलित कूटनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले सरकारले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्ने लक्ष्य राखेको बताउनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बजेट मार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारको रूपमा स्वीकार गरी विद्युतीय पूर्वाधारको विकास र प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो। राष्ट्रिय सभामा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विद्युत खपत बढाउन सरकारले विद्युत उत्पादनभन्दा प्रसारण र वितरण प्रणालीको सुदृढीकरणमा जोड दिएको बताउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशील रहेको बताउनुभयो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षको बजेट रासायनिक मलको आपूर्ति, कृषि बीमा, उखु कृषकलाई दिइने अनुदान, प्राङ्गारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी विभाजन गरिएको बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भ्रष्टाचारको व्याख्या परिवर्तन गरेर काममा ढिला गरेकोलाई पनि भ्रष्टाचार मान्ने गरी कानुन निर्माण गर्न लागेको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। यसैगरी राष्ट्रिय सभाको आजै बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 4 विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। राष्ट्रिय सभाको अर्को बैठक पर्सि 12:15 बस्नेछ। नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह विस्तार गरी आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले आज मौद्रिक नीति सार्वजनिक

0: दिइएको छ। आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय ब्रोड मनी सप्लाई हुने प्रक्षेपण छ। ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर एवं बैंक दरलाई यथावत राखिएको छ भने अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवं स्थायी तरलता सुविधा सम्बन्धी विद्यमान व्यवस्थालाई समेत निरन्तरता दिइएको छ।
1: मौद्रिक नीतिले संस्थागत ऋणीको व्यक्तिको जमानी लिने व्यवस्थामा कडाई गरी असीमित दायित्व सिर्जना हुने अभ्यासलाई हटाउने, कम भन्दा कम व्यक्ति कालो सूचीमा रहने नीति लिएको गभर्नर डाक्टर पौडेलले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो। संविधान संशोधनको बहसपत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका केही राजनीतिक दलले भने असहमति जनाउँदै कार्यदल छाडेका छन्। कार्यदलमा सहभागी नेपाल कम्युनिष्ट पार्टी, नेकपा, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले यही असार 22 गते सामूहिक पत्र पठाउँदै आफूहरू कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको कार्यदलले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई 2082 पूरक अर्थात् ग्रेड वृद्धि परीक्षामा 64.68% विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डले आज पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिँदै परीक्षामा 83,523 जना अर्थात् 64.68% विद्यार्थी उत्तीर्ण भएका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
2: हजुर दर्शन,
3: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
2: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
4: नमस्ते बाबुजू।
3: नमस्ते, आउनु न भित्रै।
4: हुन्छ बाबुजू।
2: अनि दादा त अफिस गइसक्नु भयो होला है?
3: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
2: हस् हस् भाउजू।
5: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
2: हे तपाईँ एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
2: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: अब बाँकी समाचार। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरू पुकार बम, रमेश मल्ल, सीता थपलिया, गुरूप्रसाद बराल, डाक्टर तोसीमा कार्की, डाक्टर लेख जङ थापा लगायतले राष्ट्रिय सभाबाट संशोधन सहित पारित भई आएको विधेयकमा उल्लेखित अपराध अनुसन्धानको रिपोर्ट सम्प्रेषण भन्ने शब्द हटाइ अपराधको ल्याब परीक्षण रिपोर्ट सम्बन्धित अदालतमा मात्रै उपलब्ध गराउने व्यवस्था समेट्न सुझाव दिनुभयो। संयुक्त अरब इमिरेट्स युएई सरकारद्वारा ईद अल अधा 2026 का अवसरमा 111 जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आम माफीप्रति नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आम माफीको सदाशयपूर्ण कदमलाई नेपाल र युएई बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ। रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव सहित 4 जना विरुद्ध 2,57,00,000 रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादव सहित गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखाका प्रमुख बालकिशोर राय र भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्राली 32 पुतली काठमाडौँ तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने राधेश्याम शाह विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्ड फ्लू रोग नियन्त्रणमा आएको छ। पन्छीजन्य यो रोग पछिल्लो पटक 11 जिल्लामा फैलिएको थियो। पशु सेवा विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा बर्ड फ्लू नियन्त्रणमा आउन सकेको छैन। अब अन्तर्राष्ट्रिय समाचार। बङ्गलादेशको पूर्वी कक्स बजार जिल्ला स्थित रोहिङ्ग्या शरणार्थी शिविरमा अविरल वर्षापछि गएको पहिरोमा परि 5 बालबालिका सहित कम्तीमा 9 जनाको मृत्यु भएको छ। मृतक मध्ये 8 जना रोहिङ्ग्या

0: शरणार्थी रहेका छन्। लगातारको वर्षा र पहाड़ी क्षेत्रमा आएको पानीको बहावका कारण जमिन कमजोर बनेपछि शिविरका कम्तीमा चार स्थानमा पहिरो गएको थियो। अधिकांश पीड़ित सुतिरहेका बेला माटो र भग्नावशेषले अस्थायी आवास पुरेको जनाइएको छ। अब आर्थिक समाचार।
1: प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले मंगलबार एसियाली विकास बैंक एडिबीका अध्यक्ष मासातो कान्डासँगको भेटवार्ताका क्रममा स्थिर नीतिगत वातावरण र सुदृढ संस्थाहरू नै लगानी आकर्षित गर्ने तथा दिगो र समावेशी विकास हासिल गर्ने आधार भएको बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्रभाव कारिता अभिवृद्धि गर्ने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि प्रवर्धन गर्ने, ऊर्जा विकासलाई तीव्रता दिने र पूर्वाधारको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणलाई अगाडि बढाउने बारे एडिबीका अध्यक्ष काण्डालाई जानकारी गराउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच एडिबीले नेपालमा आफ्नो सहयोग विस्तार गरी सन् 2029 सहयोग रकम 2.4 अर्ब अमेरिकी डलर पुग्ने जनाएको छ। नेपालको दुई दिने भ्रमणमा रहनुभएका एडिबीका अध्यक्ष मासातो काण्डाले नेपालका लागि एडिबीको देशीय साझेदारी रणनीति 2025-2029 अन्तर्गत सहयोग रकम उपलब्ध गराइने बताउनुभयो। अध्यक्षको नेपाल भ्रमणका क्रममा एडिबीले आफ्नो वार्षिक प्रतिबद्धता अनुसार कुल 165 मिलियन अमेरिकी डलर बराबरका दुई ऋण सम्झौतामा हस्ताक्षर भएको जनाएको छ। नेपालको प्रमुख विकास साझेदार एडिबीको सहयोगमा हाल खानेपानी, सरसफाई, सहरी पूर्वाधार विकास, युवा रोजगारी प्रवर्धन लगायतका विभिन्न 31 परियोजनाहरू सञ्चालनमा रहेका छन्। लामो समयदेखि बन्द रहेको हेटौडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्थाको परीक्षण सुरु गरिएको छ। सरकारले उद्योग पुनः सञ्चालनको तयारी गरेसँगै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षण लगायतका काम अघि बढेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौडाका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। विक्रम सम्वत 2032 सालमा स्थापना भएको कपडा उद्योगले 2035 सालदेखि 56 सालसम्म उत्पादन गरेको थियो भने 2057 साल उद्योग बन्द रहेको छ। चालु आर्थिक वर्षको 9 महिनामा बागमती प्रदेशमा घर जग्गाको कारोबार 33.01% वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको घर जग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घर जग्गाको कारोबारमा वृद्धि भएको जनाएको छ। राष्ट्र बैंकका अनुसार यस अवधिमा मधेस प्रदेशमा भने 4.79% घर जग्गा कारोबार घटेको छ। प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको 11 महिनामा घर जग्गाको कुल कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 6.42% बढेको छ।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो केशव डुङ्गाना। अब खेल समाचार अजय बमबाट।
2: साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकपको अन्तिम 16मा इजिप्टसँग खेल्दैछ। यो खेल अमेरिकाको एटलान्टामा नेपाली समय अनुसार आज राति 9:45 बजे सुरु हुनेछ। अर्जेन्टिना र इजिप्ट विश्वकपमा पहिलो पटक आम्ने सामने हुन लागेका हुन्। दुवै टोलीले अन्तिम 32मा संघर्षपूर्ण जित निकालेका थिए। राउन्ड अफ 32मा अफ्रिकाको नव परिवेशी केप भर्डेनलाई 3-2 पराजित गर्दै अघि बढेको अर्जेन्टिनाले अन्तिम 16मा अर्को अफ्रिकी टिमसँग खेल्न लागेको हो। इजिप्टले भने एसियन कोटाबाट खेल्ने अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकपमा पहिलो पटक नकआउट खेल जितेको थियो। विश्व फुटबलकै सुपर स्टार लियोन मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना अहिले लयमा देखिएको छ। फिफा वरियतामा 1 नम्बर पोजिसनमा रहेको दक्षिण अमेरिकी महारथी अर्जेन्टिना 19 पटक विश्वकप खेलिरहेको छ। यसअघि 18 संस्करण खेल्दा अर्जेन्टिनाले 3 पटक उपाधि जितिसकेको थियो भने 3 पटक उपविजेता बनेको थियो। सन् 1934मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा सिधै अन्तिम 16मा खेलेको इजिप्टले 92 वर्षमा पहिलो पटक सम्म चरणमा पार गर्दै यस विश्वकपमा नकआउट चरण खेलेको हो। हाल इजिप्ट फिफा वरिधामा 29 स्थानमा छ। हरेक खेलमा केही न केही कीर्तिमान बनाइरहेका लियोन मेसीले 39 वर्षको उमेरमा पनि विश्वकपमा जादुई प्रदर्शन गरिरहेका छन्। साबिक विजेता तथा 3 पटकको च्याम्पियन अर्जेन्टिनाले जारी विश्वकपमा खेलेको सबै 4 खेल जितेको छ।
0: अब मौसम। आज राति देशको पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुको साथै कोशी प्रदेशको पहाड़ी र तराई भूभागको थोरै स्थान तथा मध्य प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक 2083 बहुमतले पारित, आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित नेपाल राष्ट्र बैङ्कद्वारा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, वर्तमान सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सिर्जना रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई, बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा पहिरो जाँदा 9 जनाको मृत्यु, र फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्यान्ड र कोलम्बिया बीच प्रतिस्पर्धा हुँदै। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
3: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
4: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
3: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
4: रेडियो नेपालद्वारा जनहितका लागि

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
1: नमस्कार, खेल खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मंगलबार राति 9 बजेको समाचारपछि सुन्न सकिन्छ। कार्यक्रम मार्फत हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेल प्रेमी श्रोता महानुभावहरूलाई समेट्ने गर्दछौँ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। फुटबलको महोत्सव फिफा वर्ल्ड कप अहिले चलिरहेको छ। फिफा वर्ल्ड कपको राउन्ड अफ 16 अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई 4-1 अन्तरले पराजित गर्दै विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यस हारसँगै अमेरिकाको विश्वकप यात्रा अन्तिम 16 टुङ्गिएको छ। राउन्ड अफ 16 अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई 1-0 पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। यो जितसँगै स्पेन विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा राउन्ड अफ 16 समाप्त भएको छ। स्पेन 16 वर्षपछि विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। त्यस्तै इङ्ल्यान्ड क्वार्टर फाइनलमा प्रवेश गरेको छ। मेक्सिको अस्टेका स्टेडियममा सोमबार बिहान भएको खेलमा 10 खेलाडीमा सीमित इङ्ल्यान्डले घरेलु टोली मेक्सिकोलाई 3-2 स्तब्ध बनाउँदै अन्तिम 8 स्थानमा आफूलाई सुरक्षित बनाएको हो। अन्तिम 16 नर्वेसँग 2-1 पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ। अब आज राति अर्जेन्टिना र इजिप्टले आज मंगलबार राति प्री क्वार्टर फाइनलमा एक अर्कासँग खेल्दैछन्। यी दुवै टिमले यो खेल अघि थकान हटाउने कम समय मात्र पाएका छन्। अन्तिम 32 दुवै टिमले अतिरिक्त समय खेल्नु परेको थियो। उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले अतिरिक्त समयमा गत शनिबार नवप्रवेशी केभर्डेलाई 3-2 पराजित गरेको हो। इजिप्टले अस्ट्रेलियाको खेलमा 120 मिनट खेलेपछि पनि स्कोर 1-1 बराबर हुँदा पेनाल्टी सुटआउटमा जित हात पारेको हो। यी दुवै खेलमा अर्जेन्टिना र इजिप्टको प्रदर्शनलाई लिएर केही प्रश्न पनि खडा भए। विशेष त अर्जेन्टिना पहिलो पटक केही धर्म रहेको देखिएको थियो। स्विजरल्यान्डले आज राति क्वार्टर फाइनलमा स्थान बनाउन कोलम्बियासँग खेल्दैछ। अन्तिम 32 अल्जेरिया विरुद्ध 2-0 हात पारेको नतिजा विश्वकप नकआउटमा स्विजरल्यान्डको पहिलो जित भएको छ। मोरक्को र फ्रान्स भने क्वार्टर फाइनलमा प्रवेश गरिसकेका छन्। जुलाई 10 क्वार्टर फाइनलका खेलहरू हुनेछन्। सेमी फाइनल भने जुलाई 15 हुनेछ। फाइनल भने मन्डे जुलाई 20 न्युयोर्कको न्यू जर्सी स्टेडियममा राति 12:45 हुनेछ। क्वार्टर फाइनल प्रवेशका लागि भएका खेलहरूको समीक्षा अब भने सहकर्मी एसेन्स श्रेष्ठबाट।
2: बेल्जियम भर्सेस युएसएको म्याचमा बेल्जियमले युएसएलाई 4-1 अन्तरले पराजित गरिसकेको छ र यससँगै बेल्जियम क्वार्टर फाइनल पुगिसकेको छ भने को होस्ट युएसएको यात्रा समाप्त भएको छ। र अब यसो हेर्ने हो भने जुन डोमिनेन्स बेल्जियमले आजको खेलमा देखाएको छ यससँगै शानदार शैलीमै क्वार्टर फाइनल्समा बेल्जियमले आफ्नो स्थान पक्का गरेको छ। फर्स्ट हाफको कुरा गर्ने हो भने पहिलो 9 मिनटमै केटेलेरीले जुन गोल गरे सँगै बेल्जियमले अग्रता लियो। खेलमा अग्रता लिएसँगै युएसए केही दबावमा देखेको थियो। दबावमा देखिए पनि 31 मिनटमा टिलम्यानले इक्वलाइजिङ गोल गरे सँगै गेममा फर्किएको स्वरूप युएसएले देखाए पनि अट्याकिङलाई निरन्तरता दिँदै पनि त्यसको केवल 2 मिनटमै काउन्टर अट्याक गर्ने भन्न सकिन्छ। केवल 2 मिनटको डिफरेन्समा नै केटेलेरीले अर्को गोल गरे। सिडी केटेलेरीले अर्को दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए। 33 मिनटमा पुनः अग्रता दिलाइसकेपछि पहिलो हाफमा त्यसपछि कुनै गोल हुन सकेन। त्यसपछि सेकेन्ड हाफको फेरि पनि बेल्जियम आक्रामक रूपमा अगाडि बढ्यो। भ्यानाकिनले 57th मिनटमा गोल गरे युएसए विरुद्ध र अग्रतालाई थप बढाए। त्यसपछि इन्जुरी समयमा लुकाकुले चौथो गोल गरेसँगै बेल्जियमले 4-1 युएसएलाई पराजित गर्यो। थोरै स्ट्याट्सको कुरा गर्ने हो भने एक्सपेक्टेड गोल्स बेल्जियमको हाई नै थियो 2.14, युएसएको 0.64 थियो। सट्स अन टार्गेट कुरा गर्ने हो भने बेल्जियमको 7 थियो, युएसएको 2 थियो। त्यस्तै सट्स अफ टार्गेट कुरा गर्ने हो भने युएसएको 5 थियो भने बेल्जियमको 4। ब्लक सट्सको कुरा गर्ने हो भने बेल्जियमको 4 थियो र युएसएको 0। बल पोजिसनको कुरा गर्ने हो भने युएसएले नै म्याक्सिमम टाइम बल पोजेस गरेको थियो, 56% अफ द टाइम अफ द गेम युएसएले बल पोजेस गरेको थियो भने 44% बेल्जियमले गरेको थियो। बट बेल्जियमले जति पनि अपर्च्युनिटी पायो त्यसलाई मजाले गोलमा परिणत गर्न एकदम सफल भयो, गोलमा च्यानलाइज गर्यो र यही कारण पनि बेल्जियमले बल कम पोजेस गरे पनि जुन चान्सेस क्रिएट गरेर अपर्च्युनिटी क्रिएट गरे त्यो नै बेल्जियमको स्ट्रङ पोइन्ट बन्न पुग्यो। कर्नर किक्सको कुरा गर्ने हो भने बेल्जियमले 5 कर्नर किक्स पाएको थियो र 3 युएसएले पाएको थियो। अफसाइड्सको कुरा गर्ने हो भने एउटा बेल्जियमले पाएको थियो र युएसए कुनै पनि अफसाइड्समा परेन। फल्सको कुरा गर्ने हो भने युएसएमा का प्लेयर्सहरूले 11 फल्स गरेका थियो भने बेल्जियमले 9। थ्रोइन्सको कुरा गर्ने हो भने 18 बेल्जियमको थियो र 25 युएसएको। र येलो कार्ड्सको कुरा गर्ने हो भने 2 प्लेयर्सहरूलाई युएसएको येलो कार्ड्स पनि दिएको थियो। लाइनअप्सको कुरा गर्ने हो भने 4-3-3 फर्मेसनमा युएसएले आफ्नो टिमलाई मैदानमा उतारेको थियो भने बेल्जियमले 4-2-3-1 फर्मेसनमा टिमलाई मैदानमा उतारेको थियो। र यससँगै बेल्जियमले आफ्नो जित सुनिश्चित गर्दै को होस्ट युएसलाई बाहिर पारिसकेको छ बेल्जियमले। एन्ड युएसएको यात्रा सकिसकेको छ। सियाटल स्टेडियममा भएको यो म्याचमा 66,925 अडियन्सको फ्यान्सहरूको उपस्थिति थियो। क्वार्टर फाइनल नपुगेसँगै युएसएको यात्रा समाप्त भएको छ भने बेल्जियम अब क्वार्टर फाइनलसम्म पुगेको छ र क्वार्टर फाइनल्समा बेल्जियमले फेस गर्नेछ स्पेनलाई। स्पेनलाई फेस गर्नेछ इन द लास्ट 8 जुन चाहिँ म्याच रहेको छ 10th of July, जुलाई 10 बेल्जियम र स्पेन बिच भिडन्त हुनेछ क्वार्टर फाइनल्सको म्याचमा। अब एउटा इन्ट्रेस्टिङ कुरा के भएको छ त भने जति पनि 3 नेसन्स युएसए क्यानाडा र मेक्सिको को होस्ट, तिनैवटा को होस्ट नेसन्स राउन्ड अफ 16 नै बाहिरिएका छन्। पोर्चुगल बाहिरिएको छ। यो रोनाल्डोको लागि, रोनाल्डोको फ्यान्सको लागि, पोर्चुगलको फ्यान्सको लागि निकै दुःखद र एकदम मन दुख्ने कुरा पनि भएको छ किनभने पोर्चुगलको लागि क्रिस्टियानो रोनाल्डो चाहिँ एउटा फिफा वर्ल्ड कप जितोस् भन्ने धेरैको चाहना थियो बट त्यो पुरा हुन सकेन। लेजेन्डरी स्ट्राइकरको रूपमा चिनिने रोनाल्डोको जुन वर्ल्ड स्टेजमा वर्ल्ड ग्लोबल स्टेजमा पोर्चुगललाई ट्रफी जिताउने सपना यसपटकको लागि नै टुङ्गिएको छ। एन्ड मेबी दिस माइट बी द लास्ट वर्ल्ड कप अफ रोनाल्डो। क्वार्टर फाइनलमा पुर्याउन नसक्दा पोर्चुगल राउन्ड अफ 16 रोकिएको छ र पोर्चुगललाई पराजित गर्न स्पेनका द वान एन्ड ओन्ली मेरिनो, मिखेल मेरिनोले गोल गरेसँगै लेट गोल भएको थियो किनभने जसरी म्याच अगाडि बढेको थियो म्याच चाहिँ अब 0-0 गोललेस ड्र हुन्छ र गोललेस ड्र भइसकेपछि अब एडिसनल टाइममा जानेवालामा छ भन्ने चाहिँ धेरैजनाको एक्सपेक्टेसन थियो। बट जुन मिखेल मेरिनोले लास्ट मोमेन्टमा गोल गरे त्यो गोलसँगै खेलको स्वरूप नै परिवर्तन भयो र स्पेनले अग्रता लिएर जित आफ्नो कोठामा पार्यो। इन्जुरी समयमा 90+1 मिनटमा तोरेसको पासमा मेरिनोले गोल गरेको थिए तोरेसको असिस्टमा। एन्ड रोनाल्डोको जुन लास्ट गोल र पोर्चुगललाई जित दिलाउन सपना यस गेममा पुरा हुन सकेन। स्ट्याट्सको कुरा गर्ने हो भने एक्सपेक्टेड गोल्स 1.69 थियो स्पेनको। एन्ड सट्स अन टार्गेट कुरा गर्ने हो भने स्पेनको 6 थियो। सट्स अफ टार्गेट कुरा गर्ने हो भने स्पेनको 6 थियो, पोर्चुगलको 5 थियो। ब्लक सट्सको कुरा गर्ने हो भने स्पेनको 3 थियो भने पोर्चुगलको पनि 3 थियो। बल पोजिसनको कुरा गर्ने हो भने स्पेनको 55% थियो भने पोर्चुगलको 45% थियो र कर्नर किक्सको कुरा गर्ने हो भने 7-7 पटक स्पेनले कर्नर किक्स पाएको थियो र 3 पटक पोर्चुगलले पाएको थियो। अफसाइड्सको कुरा गर्ने हो भने 2 पटक पोर्चुगल अफसाइड्समा परेको थियो भने स्पेन 1 पटक, फल्सको कुरा गर्ने हो भने 13 वटा फल्स स्पेनबाट भएको थियो र 9 वटा पोर्चुगलबाट। थ्रो इन्सको कुरा गर्ने हो भने 20 वटा थ्रो इन्स पोर्चुगलले पाएको थियो एन्ड 17 वटा स्पेनले। लाइनअप्सको थोरै कुरा गर्ने हो भने पोर्चुगलको 4-2-3-1 फर्मेसन र स्पेनको 4-2-3-1 फर्मेसन, यो निकै नै एउटा मिरर स्टेज ट्याक्टिक्स थियो दुवै टिम्सको। 4-2-3-1 फर्मेसनमा हरेक इन्डिभिजुअललाई अर्को इन्डिभिजुअलले चाहिँ रोक्न प्रयास गरिरहेको थियो, त्यस कारण पनि लेट म्याचको लेट मोमेन्टमा मात्र गोल सृजना भयो। स्पेनले बाजी मार्यो, स्पेनले बाजी मारेसँगै पोर्चुगल बाहिरिएको छ, पोर्चुगलको याद समाप्त भएको छ र अब स्पेनले क्वार्टर फाइनल्समा फेस गर्नेछ भर्खरै सकिएको म्याचको विनर बेल्जियमसँग। स्पेन भर्सेस बेल्जियमको म्याच 10 जुलाईमा रहेको छ क्वार्टर फाइनल्समा। र अब कुरा गरौँ आजको अन्तिम म्याचको, जुन लेट नाइट म्याच हुँदैछ राउन्ड अफ 16 को, निकै इन्ट्रेस्टिङ मोस्ट अवेटिङ म्याच, पाउने 10 बजे सुरु हुँदैछ अर्जेन्टिना भर्सेस इजिप्टको। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ पाउने 10 बजे आज राति नेपाली समय अनुसार। र यो म्याच इन्ट्रेस्टिङ हुनेवाला छ किनभने अर्जेन्टिना जुन प्रबल दावेदारको रूपमा अगाडि बढिरहेको छ मेसीको साथ सहित र मेक्सिको म्याजिक सहित, यससँगै मेसी र मेक्सिका फ्यान्स जस्तै अर्जेन्टिनाका फ्यान्सहरू निकै उत्साहित देखिन्छन्। अर्जेन्टिना र फ्रान्सलाई प्रबल दावेदारको रूपमा हेरिएको छ, स्पेन पनि कता कता डिजर्भिङ क्यान्डिडेटको रूपमा अगाडि बढिरहेको छ। यो राउन्ड अफ 16 अर्जेन्टिना र इजिप्टको क्ल्यासबाट अब को चाहिँ अगाडि जान्छ क्वार्टर फाइनल्समा त्यो अर्को इन्ट्रेस्टिङ पक्ष हुनेछ। त्यो आज राति पाउने 10 बजे म्याच सुरु हुनेछ मर्सिडिज बेन स्टेडियममा अटलान्टा जोर्जियामा। सो जोर्जियाको अटलान्टामा हुने यो म्याच के कतिको इन्ट्रेस्टिङ हुनेवाला छ त तपाईँहरू पनि इन्जोय गर्नुहोस्, हामी पनि इन्जोय गर्छौँ। इङ्ल्यान्ड भर्सेस मेक्सिको एन्ड वाट अ म्याच युज, र जसरी इङ्ल्यान्डले मेक्सिकोलाई पराजित गरेको छ यो म्याचमा लास्ट मोमेन्टसम्म पनि एकदम क्युरियस, फ्यान्सको लागि निकै नै पैसा वसुल भएको यो म्याच, र जसरी यो लास्ट मोमेन्टसम्म पनि क्युरियोसिटी मेन्टेन भयो, इट वाज अ वर्ल्ड स्टेज क्ल्यास, र ती 3-2 मेक्सिकोलाई पराजित गर्दै इङ्ल्यान्ड पुगिसकेको छ क्वार्टर फाइनल्समा। अब क्वार्टर फाइनल्समा इङ्ल्यान्डले प्रतिस्पर्धा गर्नेछ नर्वेसँग अर्को स्टेजमा जानको लागि, र कति राम्रो सुन्दर म्याच भयो त्यो देखिसक्यौँ हामीले, कतिको एक्साइटेड भयो यो म्याच भनेर। थोरै लेट्स टक अबाउट द फर्स्ट हाफ। फर्स्ट हाफमा के भयो त भने 36th मिनटसम्म कुनै पनि गोल भएको थिएन, तर जब 36th मिनटमा खेल पुग्यो त्यो बेला जुड बेलिङ्घमले फर्स्ट गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाए, असिस्टमा थिए साका, एन्ड साकाको असिस्टमा जुन हेडर गोल गरे बेलिङ्घमले, ए विज अ ब्युटिफुल वान। तर 36 मिनटमा गोल गरिसकेपछि पक्कै पनि मेक्सिको केही दबावमा आइसकेको थियो, केही अलिकति कन्फ्युजनमा थियो कसरी गेममा फर्किने भनेर अलिकति प्रेसरमै देखिन्थ्यो, प्रेसरमा देखिए पनि जुन 2 मिनटमै 38 मिनटमै सेटल पनि हुनु पाएको थिएन मेक्सिकन टिम, र मेक्सिको गोलमा फेरि गोल आयो बेलिङ्घमकै, ब्याक टु ब्याक 2 गोल्स बेलिङ्घमले गर्न सफल भए। एन्ड यो पटक क्याप्टेन ह्यारी केनले एसिस्ट गरेका थिए बेलिङ्घमलाई दोस्रो गोलको लागि, जुन चाहिँ आएको थियो 38 मिनटमा। 38 मिनटमा मेक्सिको विरुद्ध इङ्ल्यान्डले आफ्नो अग्रता डबल बारे र यससँगै थप फुल कन्फिडेन्सका साथ अगाडि बढिरहे, र जुन यससँग अलिकति दबावमा देखिएको थियो मेक्सिकोले तर आफू कन्फिडेन्सलाई लुज हुन दिएन, र यसरी नै 42nd मिनटमा फेरि मेक्सिको गेममा फर्कियो विथ द इक्वलाइजिङ गोल अफ जे क्विनोन्स। सो क्विनोन्सले जुन गोल गरे, जुलियन क्विनोन्सले गरेको गोलसँगै मेक्सिको पुनः गेममा फर्कियो र गेम 2-1 चलिरह्यो। 42nd मिनटमा फर्स्ट हाफमा यो गोल भइसकेपछि दोस्रो कुनै गोल भएन, हाफ टाइम भयो, हाफ टाइम पछिको म्याच अफ इन्ट्रेस्टिङ हुन पुग्यो, किनभने म्याच जब 54th मिनटमा पुग्यो, 54th मिनटमा इङ्ल्यान्डको टिमले रेड कार्ड पायो। इङ्ल्यान्डको टिमका पिआर चाहिँ गर्दाखेरि जेरेल कन्सालाई रेफ्रीले रेड कार्ड दिए र यससँगै इङ्ल्यान्ड टिम 10 प्लेयर्समा समेट्यो। 10 प्लेयरमा समेटेसँगै अब इङ्ल्यान्डलाई गाह्रो हुनेछ गेममा फर्किनलाई, आफ्नो पेस मेन्टेन गर्नलाई र गोल गर्नलाई गाह्रो हुनेछ भन्ने जस्तो देखिएको थियो। तर इङ्ल्यान्डले त्यो स्पिरिट देखाएन, फाइटिङ स्पिरिटको साथमा अगाडि बढिरह्यो। हो मेक्सिकोलाई केही एडभान्टेज भएको थियो प्रेसर क्रिएट गर्नको लागि, इङ्ल्यान्डलाई थोरै दबावमा राख्नको लागि, मेक्सिकोलाई निरन्तर अट्याक बढाउनको लागि भने यो 54 मिनट पछि केही सहज देखिएको थियो। तर अर्को ट्विस्ट म्याचमा के आयो भने 60th मिनटमा जब पेनाल्टी पाए ह्यारी केनले, पेनाल्टीमा क्याप्टेन ह्यारी केनले गोल गर्दै, यस गोल गर्दै अग्रतालाई थप बढाउँदै गेमलाई 3-1 गोल डिफरेन्समा लगिदिए। 60th मिनटमा यो जुन ह्यारी केनले पेनाल्टीमा गोल गरे त्यो निकै सुन्दर पनि रह्यो। र यससँगै मेक्सिकोले आफ्नो अट्याक जारी नै राखिरहेको थियो, केही फाउल्सहरू भए, केही अट्याकहरू भए, प्लेयर्सहरू लडिरहेका थिए, क्र्यास भइरहेका थिए। र यही मौकामा 69th मिनटमा जब डिबक्स एरियामा थोरै ह्यारी केनको नै जब त्यहाँ अलिकति क्ल्यास भएको थियो, त्यहाँ त्यो क्ल्यासले गर्दाखेरि अवसर पायो मेक्सिकोले। मेक्सिकोले पाएको अवसरमा राउल जिमिनेजले जुन पेनाल्टीमा गोल गरे, पिआर चेकपछि जुन पाएको पेनाल्टी थियो, राउल जिमिनेजले गरेको गोलसँगै यस मेक्सिको गेममा फर्कियो। 2-3 गेम स्टेज भएको खेल त्यो स्टेजमा पुग्यो। खेल त्यो स्टेजमा पुगे पनि बिस्तारै अगाडि बढेर जाँदाखेरि डिफ्रेन्ट फाउल्सहरू पनि भए, येलो कार्डको बर्सात भएको पनि भन्न सकिन्छ, किनभने 69th मिनटपछि मात्र टोटल प्लेयर्सहरूलाई 4 येलो कार्ड दिएको थियो र मेक्सिको 2 प्लेयर्स र इङ्ल्यान्डको 2 प्लेयर्सलाई दिएको थियो येलो कार्ड। अनि जब म्याच सक्यो 90th मिनटमा म्याच पुग्यो, पुगिसकेपछि एडिसनल टाइम 11 मिनट एडिसनल टाइम लग्यो, बट स्टिल लास्टको अन्तिम 1 मिनटमा पनि त्यहाँ अलिकति कर्नर किक्सको पनि क्योटिक मोमेन्टहरू सृजना भएका थिए, जोसँगै मेक्सिकोले इक्वलाइजिङ गोल गरेर यो म्याच के एडिसनल टाइममा जान्छ त भन्ने क्युरियोसिटी पनि लास्ट मोमेन्टसम्म मेन्टेन भइरहेको थियो। समहाउ इङ्ल्यान्डले 10 टोलीमा 10 टिममा 10 प्लेयर्सहरूको साथ पनि जुन स्पिड देखायो, जुन 10 प्लेयर्ससँगै लास्ट मोमेन्टसम्म पनि इङ्ल्यान्डलाई फाइट गर्यो विथ कन्टिन्युस अट्याक एन्ड मेक्सिकोले त्यसलाई कन्भर्ट गर्दै काउन्टर अट्याकमा लगिरहेको देखिरहेको थियो। लास्टको 10 मिनट्सलाई हेर्ने हो भने कता कता मेक्सिकोले फुल्ली डोमिनेट गरिरहेको पनि देख्न सकिन्थ्यो यो म्याचमा, बट स्टिल एट द एन्ड इङ्ल्यान्डले नै बाजी मार्न सफल भयो र क्वार्टर फाइनलमा, फिफा वर्ल्ड कप 2026 क्वार्टर फाइनलमा इङ्ल्यान्डले मेक्सिकोलाई 3-2 गोल अन्तरले पराजित गर्दै आफ्नो स्थान पक्का गरिसकेको छ र नर्वेसँग भिड्ने पक्का भएको छ भइसक्यो। एन्ड थोरै अब आजको फर्स्ट म्याच बिहान भएको मध्य राति भनौँ नेपालको लागि जुन म्याच भयो त्यो म्याच फेरि अर्को मोडमा इन्ट्रेस्टिङ भन्न पुग्यो, किनभने नर्वेले ब्राजिललाई 2-1 पराजित गर्दै क्वार्टर फाइनलमा आफ्नो स्थान पक्का गरे नर्वेले। र यो म्याचको कुरा गर्ने हो भने फर्स्ट 14th मिनटमा पेनाल्टी पाएको थियो ब्राजिलले, बट गोलमा कन्भर्ट गर्न सकेन, विमेरेसले पेनाल्टी मिस गरे गोल पेनाल्टी। ओके सो त्यहाँ भिआर चेक सहित पेनाल्टी पनि भएको थियो। एन्ड 79th मिनटमा अर्लिङ हालान्डले जुन पहिलो गोल गरेर म्याचको नै पहिलो गोल गरेर नर्वेलाई लिड दिए, त्यो आफैमा काबिले तारिफ थियो, किनभने ब्राजिल वान अफ द स्ट्रङ कम्पिटिटर्स अफ फिफा वर्ल्ड कप 2026 विरुद्ध नर्वेले पहिला लिड गर्यो म्याचमा। एन्ड नर्वे त्यही टिम हो जसले 1998 पछि आफ्नो पहिलो विश्वकप खेलिरहेको छ, एन्ड जसरी हालान्डले प्रदर्शन गरे त्यो त्यो पक्कै पनि काबिले तारिफ रह्यो। र 90th मिनटमा फेरि हालान्डले नै दोस्रो गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाइदिए। एन्ड यस, नेमार पनि टिममा थिए, इन्जुरी समयमा नेमारलाई पनि येल्लो कार्ड दिएको थियो। एन्ड 10th मिनटमा 90+10 मिनटमा इन्जुरी समयमा नेमारले एउटा पेनाल्टीको अवसर पाएको थिए र पेनाल्टीमा उनले एक गोल गर्दै खेललाई 2-1 गोल अन्तरमा पुर्याए। बट त्यो इक्वलाइजिङमा कन्भर्ट हुन सकेन, इक्वलाइजिङ गोलमा कन्भर्ट हुन नसक्दाखेरि ब्राजिल 2-1 पराजित भयो। वर्ल्ड कप उठाउने ब्राजिलको सपना यो पटकको लागि रोकियो, एन्ड मेबी फोर नेमार, किनभने धेरैलाई यो क्युरियोसिटी थियो, धेरैको चाहना थियो कि नेमारले यो पटक वर्ल्ड कप जितेर आफ्नो एउटा सुखद अन्त्य गरून्, किनभने टाइम टु टाइम ब्याक टु ब्याक इन्जुरीको कारणले पटक पटक मैदान बाहिर बस्नु परिरहेको सिचुएसनमा सायद नेमारको यो अन्तिम गोल हुन सक्थ्यो होला, अन्तिम म्याच हुन्थ्यो होला वर्ल्ड कप स्टेजमा, वर्ल्ड स्टेजमा भनेर धेरैको चाहना थियो, धेरैको त्यो सोचाइ थियो कि यो सायद नेमारको लास्ट वर्ल्ड कप हुनेछ। सो त्यसकारण पनि ब्राजिलको लागि चाहिँ नेमारले यो पटक वर्ल्ड कप लिफ्ट गर्नुपर्छ भन्ने धेरैको चाहना थियो, बट त्यो सफल हुन सकेन। एन्ड नेमारको सायद यो लास्ट डान्स विथ पेनाल्टी ब्राजिलको लागि गोल गर्दै नेमारको यात्रा फुटबलबाट टाढिने जस्तो देखिन्छ, किनभने ब्राजिलको लागि यो पटक पनि नेमारले खेल्छन् कि खेल्दैनन् भन्ने डाउट नै थियो, बट स्टिल नेमारले खेले, आफ्नो जब जब टिमलाई आवश्यक परेको थियो प्रदर्शन गरेर पक्कै पनि टिमलाई अगाडि बढ्न निकै नै कन्ट्रिब्युट पनि गरे। बट यो पटक नेमारले सकेनन्, ब्राजिललाई जुन स्टेजमा पुर्याउनु पर्ने थियो त्यो सकेनन्। एन्ड यस, ब्राजिलको यात्रा सकिएको छ वर्ल्ड कप रेसबाट, एन्ड वर्ल्ड कप रेस सकिएसँगै हालान्डको जता पनि चर्चा भइरहेको छ नर्वेको लागि जित दिलाउनको लागि। हालान्डले 7 गोल्स गरिसकेका छन् यो टुर्नामेन्टमा, र यससँगै हालान्ड फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनल मेसीसँग इक्वलाइजिङ गोल गर्दै 7 गोल्स पुर्याउँदै गोल्डन बुटको कन्टेन्डरको रूपमा पनि अघि बढिरहेका छन्। एन्ड यस, अल क्रेडिट गोज टु 79th र 89th मिनटमा नर्वेका लागि हालान्डले गरेको गोल। सो यो 1990 पछि ब्राजिलको यो अर्ली एक्जिट भयो, एन्ड इट वाज अ डिभास्टेटिङ फर द फ्यान्स एज वेल, किनभने सायद यो पटक ब्राजिल अगाडि बढ्थ्यो भन्ने सोच्थ्यो। बट 1998 पछि पहिलो पटक वर्ल्ड स्टेजमा वर्ल्ड कपमा पर्खिएको नर्वेले आफ्नो शानदार प्रदर्शन गर्दै आफ्नो जर्नीलाई कन्टिन्यू अगाडि बढाइरहेको छ र क्वार्टर फाइनल्समा आफ्नो स्थान पक्का गरिसकेको छ। हालान्डले यसअघि गरेको गोल्सको थोरै कुरा गर्ने हो भने इराक विरुद्ध 2, सेनेगल विरुद्ध 2, ब्राजिल र आइभरी कोस्ट विरुद्ध पनि उनले गोल गरेका थिए। एन्ड हालान्डले सक्सेसफुली नर्वेलाई क्वार्टर फाइनल्समा लानको लागि सफल भएको छ र नर्वे क्वार्टर फाइनल्समा पुगेसँगै अब जुन भर्खरिसकेको म्याच छ इङ्ल्यान्ड भर्सेस मेक्सिको, जसमा 3-2 मेक्सिकोलाई पराजित गर्दै इङ्ल्यान्ड क्वार्टर फाइनल्समा पुगेको छ, अब क्वार्टर फाइनल्सको क्लासमा इङ्ल्यान्डले प्रतिस्पर्धा गर्नेछ नर्वेसँग।
1: क्वार्टर फाइनल प्रवेशका लागि भएको विश्वकप दावेदारी राष्ट्रहरूको समीक्षा सँगै आजलाई खेल संसार यति नै। यो कार्यक्रम हरेक मंगलबार राति 9 बजेको समाचार पछि सुन्न सक्नुहुनेछ। आजलाई खेल संसारबाट म मनुका कुँवर प्राविधिक संयोजन तर्फ सुधीर मिश्रलाई धन्यवाद दिँदै बिदा हुन्छु। नमस्कार।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना, सन्चै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको बन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्याल ढोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि, विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखुबारीमा कतै धाँजा फाटेको देख्यौ भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
0: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: डाक्टर साहब नमस्कार, मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि गजल गङ्गा कार्यक्रम सुन्नुहुनेछ। यस बेला रातिको 10 बज्नै लाग्यो, अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: गजल गंगा।
1: अन्तिममा लासलाई लैजाने नदी किनार हो, आगोले पनि जलाई बनाउने अङ्गार हो। अन्तिममा लासलाई लैजाने नदी किनार हो, आगोले पनि जलाई बनाउने अङ्गार हो। भुलेर कहिल्यै

पनि माटोसँग गद्दारी नगर्नु, भुलेर कहिल्यै पनि माटोसँग गद्दारी नगर्नु। माटो बोल्दैन, बोल्यो भने भन्ने गद्दार हो। आगोले पनि जलाई बनाउने अङ्गार हो। बहादुरीको इतिहास कलमले नलेखिन सक्छ, बहादुरीको इतिहास कलमले नलेखिन सक्छ। योद्धाहरूको इतिहास बनाउने पनि तरवार हो। आगोले पनि जलाई बनाउने अङ्गार हो। सम्झना भन्ने यस्तै रहेछ आएर सताउने, सम्झना भन्ने यस्तै रहेछ आएर सताउने, अझै तिमीलाई भुल्न नसक्नु अन्धो प्यार हो। आगोले पनि जलाई बनाउने अङ्गार हो। अन्तिममा लासलाई लैजाने नदी किनार हो। आगोले पनि जलाई बनाउने अङ्गार हो। धीरेन अनुपमका यी गजलांशसँगै गजल गङ्गाको यो नूतन श्रृङ्खलामा प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि विद्या निर्दोष पहाडीको गजली अभिवादन। हामी गजल गङ्गा लिएर आइपुग्छौँ मङ्गलबारको रात्रिकालीन प्रहरमा। तपाईँसँग गजलसँगै रम्न, रमाउन र गजलको गङ्गामा पौडिन, सँगसँगै गजलका निकै मिठा सङ्गीत, सुर, ताल, लय र शेर रसास्वादन गर्न र आनन्द लिन आजको बसाइमा पनि तपाईँ हामीसँगै हुनुहुन्छ। तपाईँ हामीलाई सुनिरहनु भएको छ। हामी तपाईँको मोबाइल स्क्रिनमा छौँ, एफएम सेटमा छौँ, रेडियो सेटमा छौँ, अझ भनौँ तपाईँको हृदयमा छौँ। आजको बसाईको सुरुवात गरौँ। गजल हो महेन्द्र मल्लको, सङ्गीत र स्वर विष्णु भट्टको रहेको छ। यसपछि हामी आजको बसाईमा धीरेन अनुपमसँग कुराकानी गर्नेछौँ।

0: हजुर, हामीले यति बेला गजल राख्यौँ। महेन्द्र मल्लको गजल, विष्णु भट्टको स्वर र सङ्गीत थियो। अब आजको बसाइमा हामी गजलकार धीरेन अनुपमलाई स्वागत गर्छौँ। यहाँलाई स्वागत छ गजल गङ्गाको यो पलेटीमा।
1: धन्यवाद मित्र।
0: कस्तो चल्दैछ जिन्दगी?
1: जिन्दगी त अब चाहिँ सामान्य रूपमा चलिरहेछ। अब कहिले व्यक्तिगत काम, कहिले संस्थागत काम, अब त्यही हो।
0: जीवनचर्याको दौरानमा हजुरको बसाई सुर्खेत भेट आज काठमाडौँमा हुँदैछ, के कसो सिलसिलामा
1: हो? म चाहिँ अलिकति व्यक्तिगत कामको सिलसिलामा आएको थिएँ। यो गजल गङ्गा भनेपछि मुटुसँग जोडिएको कार्यक्रम पनि हो। मलाई अहिले कति महसुस भएको छ, यसरी त म नवीन दाहरूलाई सम्झिरहन्छु। उहाँले चाहिँ मेरो गजल कुटुमै जानुभएको थियो, उहाँले चाहिँ मेरो गजल बचाउनु भएको थियो। एउटा यो गजल सम्भवतः यो अलिकत प्रगतिशील धारमा लेखेको गजल हो यो भनेर भन्नुहुन्थ्यो मलाई। खुनीहरू मन्दिरमाथि गजल भए आज भन्ने यस टाइपको थियो। रेडियो नेपालको यो प्रिय कार्यक्रम गजल गङ्गामा आउँदा, विद्या निर्दोष भइरहँदा म त यहाँ नआउन सक्ने कुरै पनि भएन जस्तो लाग्छ, र फोन गरेँ मैले। त्यसपछि यही त हो नि,
0: तपाईँलाई नयाँ गजल सङ्ग्रह परछाया मेरो हातमा छ यति बेला, यो कृतिका लागि शुभकामना पनि छ। अब यो कृति निकाल्दै गर्दाको केही अनुभव सुनाउन।
1: यो परछाया गजल सङ्ग्रह, अब मलाई कृति निकाल्नुपर्छ भन्ने त मलाई लागिरहेको थियो। तथापि कृति निकाल्नको निम्ति गजल धेरै त थिए, तर ती गजल पर्याप्त मात्रामा थिएनन् भन्ने जस्तो लाग्यो। त्यसमा डकस पनि लागिरहेको थियो, र एकचोटि म अलिकति सन्दर्भ पनि जोड्नुपर्छ कि। त्यसपछि हामी चिया खाँदैथ्यौँ, त्यसपछि धेरैले सोध्ने पनि, अब गजल लेख्न थालेको म 1998 सुरत गइसकेपछि हो। म 97 गएको थिएँ, 98 सुरु हो मेरो, 1998 अहिले।
0: सुरत भनेको
1: भारतमा सहरमा। त्यसपछि मैले पछाडि कृति गर्व भन्ने मेरो भनाइमा पनि त्यहाँ जोडिएको छु सन्दर्भ अलिकति। त्यसपछि गजल तपाईँको कृति छ कि छैन भनेर भनिरहँदा, अब गजल यसरी त छैन तर गजल लेख्छु मात्र भन्दै, त्यसपछि एकजना महेन्द्र मल्ल सरले गजल ल्याउनुपर्छ भनेर भन्नुभयो। त्यसपछि अरूले पनि भन्न थाल्नुभयो। त्यसपछि मैले चाहिँ ल त ल्याउनुपर्छ भनेर सुनाएँ, तर आफूले जति लेखे पनि त्यो आफूलाई नलाग्दो रहेछ कि, त्यो डर लागिरहेको थियो। जे हुन्छ भनेर, भए पनि हुन्छ भन्ने सोचेपछि यो ल्यायो। त्यो अहिले माया पाइरहेछ सबैको, अझै खुसी लागिरहेछ।
0: परछाया एकदम राम्रो होस्, शुभकामना व्यक्त गर्दै अब गजल सुनाउनु यहाँकै आवाज।
1: म सुनाउँछु गजल। तिमी आँखामै बस आँखाको पानी भएर, तिमी आँखामै बस आँखाको पानी भएर, सुख दुःखमा बग्न सजिलो हुन्छ नदी भएर। मृत्युको च्यादर ओढेर काल कहिले आउला, अरे मृत्युको च्यादर ओढेर काल कहिले आउला, समय पनि पर्खिरहेछ भित्ताको घडी भएर। समय पनि पर्खिरहेछ भित्ताको घडी भएर, सुख दुःखमा बग्न सजिलो हुन्छ नदी भएर। जुङ्गाहरूले देशको तस्विरमा कालो रङ्ग दले, जुङ्गाहरूले देशको तस्विरमा कालो रङ्ग दले, आऊ जुङ्गाकै विरुद्ध युद्ध लडौँ बाघी भएर। आऊ जुङ्गाकै विरुद्ध युद्ध लडौँ बाघी भएर, कुनै बेला तिमीले फालेको त्यही औँठी थिएँ, अरे कुनै बेला तिमीले फालेको त्यही औँठी थिएँ, अझै दाग भई बसेको रहेछ होला भाग्यवानी भएर। तिमी आँखामै बस आँखाको पानी भएर, आँसु माटोमा खस्यो भने विद्याजी माटो गल्ने रहेछ, आँसु माटोमा खस्यो भने माटो बग्ने रहेछ, उनी आँखामा बसिन् म बगे कर्णाली भएर। तिमी आँखामै बस आँखाको पानी भएर, सुख दुःखमा बग्न सजिलो हुन्छ नदी भएर।
0: औठीसँगको प्रसङ्ग, अब औठी साटिएको सम्बन्ध हो अथवा सम्बन्धलाई औठीसँग साटिएको हो कि हो, कस्तो लाग्छ?
1: यो त धेरै छ यो औठी कुरा होइन, यसलाई चाहिँ यहीँ राखौँ नबोलौँ भन्ने लाग्छ मलाई। औठीको सन्दर्भ त्यो चाहिँ
0: सबैको
1: सबैको जीवनमा परेको हुन्छ। कसैले औठी उपहार दिन्छ होला, त्यो उपहार छोडेर जान्छ होला कसैले, होइन, त्यसपछि त्यो दाग भएर रहन्छ होला, अथवा त्यो औठी मात्र होइन, त्यो औठी हुनाले मलाई त्यसलाई अहिले बिम्बको रूपमा परेको गरेको छ। औठी प्रेमिका पनि हुनसक्छ, औठी अरू कोही पनि हुनसक्छ।
0: गजल सङ्ग्रह निकाल्दै गर्दा पछिल्लो समय प्रकाशकहरू र गजलकारहरूको बिचमा केही मतभिन्नता पनि देखिन्छन्। प्रकाशकसँग सहकार्य गर्दै गर्दा परछायासँगको गजल कृति निकाल्दा सहकार्य र समन्वय कस्तो रह्यो?
1: होइन, प्रकाशकमा त अहिले माया पब्लिकेसन निकालेको, उहाँले मलाई धेरै प्रेम गर्नुभयो। अहिले भर्खर उहाँसँग यहाँ आउनुभन्दा अगाडि भेट पनि भएको थियो। अब यस्तो रहेछ सर, तपाईँले गम्भीर प्रश्न उठाउनु भयो, यो प्रकाशक र
0: लेख्ने सञ्जालहरूमा त्यो देखिन्छ
1: हो एकदम। तपाईँले भनेको कुरा, अब प्रकाशकहरू नामको आधारमा निकाल्नुहुन्छ, नाम छ भने नराम्रो रचना पनि भएको नजरमा राम्रो हुन्छ। अब चाहिँ त्यो चाहिँ मैले त बोलिने पनि गरेको छु, उहाँले निकाल्नुहुन्छ। अब चाहिँ राम्रो लेख्छ त्यो एकदम तपाईँको त्यो चाहिँ एकदमै छुपारुस्तम भएर बसेको छ भने त्यसकोलाई हेर्ने दृश्य फरक हुन्छ। मैले त्यो चाहिँ महसुस गरेको छु, त्यो मैले बुझे पनि छु। म प्रकाशकको नाम त लिन्न, मलाई पनि घटिया घटना हो त्यस्तो।
0: यो हुनुको पछाडि चाहिँ गजलकारहरूको समन्वयको अभाव हो अथवा उनीहरू पनि चाहिँ निश्चित प्रतिशत खोज्ने सुरुवातमै नेपालमा गजलको बजार र किताब बिक्री पनि गर्नुपर्छ भन्ने उहाँहरूको पनि सवाल रहन्छ। यो बीचको मध्यमार्गी बाटोबाट पर्छाया आयो गजल गङ्गामा। अब यो शिर कसैको द्वारमा झुकेको छैन, गजल हो कपिलञ्जानको, स्वर र सङ्गीत हरिलम सालको रहेको छ। त्यसपछि पुनः हामी धीरन अनुपमसँगको कुराकानी लिएर उपस्थित हुनेछौँ।

0: तपाईँ एउटा अभियन्ता पनि हो, गजल लेख्नुपर्छ, कार्यक्रम पनि आयोजना गर्ने, सुर्खेतमा बसेर लामो समयदेखि यो भूमिकालाई निर्वाह गरिरहनु भएको छ, पछिल्लो समय सुर्खेतको गजल माहौल कस्तो छ?
1: ठिक छ, एकदम कस्तो मिठो सुन्दर कुरा। अलिकति प्रसङ्ग त्यो अगाडि पनि जोडेँ मैले कि, त्यो मलाई गजल प्रकाशकहरूलाई गाली गर्नु पनि त्यति राम्रो त होइन जस्तो लाग्छ, तपाईँले अलिकति केही पनि उहाँ, तर मलाई हामी पनि अलिकति त्यो सस्तो भएको हो कि भन्ने लाग्छ मलाई। चिया खाँदाखेरि हामी गजल फटाफट भनिदिन्छौँ कि, हामी लेख्यो भने सुनाउन हतार हुन्छ। मैले पर्सायो भन्दा चारवटा गजल लेखेको छु तर मैले सुनाएन, अब अर्को आयो भने अर्को कृतिमा सुनाउँछु। त्यसकारण मैले हामी स्रष्टाहरूले उपन्यास किन बिक्री हुन्छ त, एक घन्टामा उपन्यास वाचन गरेर सम्भव छैन, कथा वाचन गरेर सम्भव छैन। त्यसो भएको हुनाले हामीहरू गजल राम्रो राम्रो लेख्छौँ, त्यो सबभन्दा पहिला हामी फेसबुकमा हाल्छौँ, यदि भएन भने कोही यहाँ आइज त भनेर उसलाई चाहिँ बोलाउन हत्या गर्छौँ, अनि त्यो सुनिसकेको हुन्छ अरूले किन्दैनन् पनि, त्यहाँ प्रकाशकले पनि त्यो पनि हेर्न सक्छन् है, एउटा त्यो होला। तथापि अर्को कुरामा म गजल मञ्चको अध्यक्ष अहिले त निवृत्त भन्छु, मैले छोडिसकेको छु। त्यसो भएको हुनाले त्यहाँ कार्यक्रम भइरहेका थिए, अहिले साथमा यहाँ समितिलाई दिएको छु, उहाँहरू भाइहरूले गर्नेछ, के गरौँ भन्ने मैले हौसला पनि दिएको छु, सल्लाह अब निवर्तन अध्यक्ष भएको नाताले पनि। अब चाहिँ सबैभन्दा चाहिने त बजेट नै हो, हेर्नुहोस् है, बजेटलाई अलिकति फन्डिङ गरेर अलि राष्ट्रिय स्तरीय एउटा कार्यक्रम गर्नुपर्छ भनेर मैले भने पनि छु। त्यो चाहिँ होला सायद खगेन्द्र अटलले यो कुरालाई रेडियो सुन्नुभयो भने उहाँले चाहिँ
0: खगेन्द्र अटल हुनुहुन्छ
1: एकदम,
0: र विभिन्न मञ्चहरूमा गजल वाचनमा पनि जानु भएको छ, के पारिश्रमिक पनि दिइन्छ, कतै दिइँदैन पनि, गजलका कार्यक्रमहरू भइरहँदा गजलकारले पारिश्रमिक बुझ्ने विषय चाहिँ कसरी लाग्छ यहाँलाई?
1: होइन, मलाई त यस्तो लाग्छ, त्यो कार्यक्रम यस्तो हुन्छ, हेर्नु मलाई विशुद्ध साहित्यिक कार्यक्रम हुँदैनन्, त्यस्तो चिजबाट पारिश्रमिक लिनै पर्छ। हेर्नु कुनै संस्थाहरू गरिब भनौँ न, अब के किन लगाउने होइन, कार्यक्रम गर्न उनी उत्साहित छन्, त्योसँग पैसा पनि नहुनसक्छ, त्यो चिजलाई पनि हामीले हेर्नुपर्छ। मसँग त अब अहिलेसम्म जाने ठाउँ पारिश्रमिक नै दिनुभएको छ, मलाई खाली याद कसैले पठाउनु भएन, तर त्यसो होइन कि म चाहिँ पारिश्रमिक नै चाहिन्छ भनेर अड्डी थाप्दैन। त्यसो भएको हुनाले म चाहिँ त्यस्तो संस्थाहरू छन् भने म गइदिन्छु भने है, फेरि चाहिँ
0: गजलकारले आफ्नो विवेक प्रयोग गरेर पारिश्रमिक सँगसँगै संस्थाको ख्याति होइन उसले निर्वाह गर्न खोजेको भूमिका हेरेर पनि जान सकियो भन्ने कुरा आयो। मैले यो जोड्न खोजेको चाहिँ एउटा स्रष्टाले आफ्नो सृजना बापतको कमाई पाउँदा चाहिँ कस्तो हुन्छ?
1: एकदम खुसी नै, म त्यो किताब अहिले बेचिरहेको छु, मैले 350 रुपियाँ थियो, मलाई पढाउने गुरु पनि हुनुहुन्थ्यो, मेरो दाई पनि हुनुहुन्थ्यो, यसरी उहाँ महिला बालबालिका मन्त्रालयमा उपसचिव हुनुहुन्छ दुर्गा चालिसे, मलाई 500 रुपियाँ दिनुभयो, नाम लिन पनि म मजुर भएँ कि होइन भाइ राख्नुपर्छ भनेर भने 350 मैले भनेको थिएँ, उहाँले चाहिँ होइन यो राख्नुपर्छ भनेर दिनुभयो है। त्यसो भने त्यस्तो अब मैले चाहिँ यो किताब नढाने भन्दाखेरि मैले बेचेकै नै छु है, फेरि चाहिँ त्यो चाहिँ बेचेको छु, त्यसपछि बिक्री हुँदाखेरि अहिले मसँग लगभग कर्णालीमा 700 थान गइसक्यो कर्णालीमा 700 थान
0: भनेपछि अब गजलको बजार छैन, गजल किन्ने व्यक्तित्वहरू पनि छैनन्, पाठकहरू छैनन् भन्ने भाष्य पनि त यसले त चिर्यो
1: एकदम। त्यो त म आज म दोस्रो संस्करण लागि आज कुरा गर्दै थिएँ, अलिकति मिलाउनु पर्यो, त्यसकै लागि गएको थिएँ, मेरो दोस्रो संस्करण आउँछ होला सायद।
0: अब पुनः गजल
1: ल, एकदम मिठो कुरा भयो हजुरसँग। निस्केको छु सफरमा एक हौसला लिएर, निस्केको छु सफरमा एक हौसला लिएर, बाटोमा बसेका छन् आफन्त ढुङ्गा लिएर, बाटोमा बसेका छन् आफन्त ढुङ्गा लिएर, छालहरूको नखरा हेरेर बसेको वर्षौँ भयो, छालहरूको नखरा हेरेर बसेको वर्षौँ भयो, त्यसैमा रमाइरहेछ किनार मजा लिएर, त्यसैमा रमाइरहेछ किनार मजा लिएर, जब लासमाथि राजनीतिको गन्ध आयो, जब लासमाथि राजनीतिको गन्ध आयो, नेताहरू घाटसम्म पुगे झन्डा लिएर, नेताहरू घाटसम्म पुगे झन्डा लिएर, निस्किएको छु सफरमा एक हौसला लिएर, मन्दिरले अपराधीको पहिचान बदलिदियो, अरे मन्दिरले अपराधीको पहिचान बदलिदियो, अचेल दैलोमा उभिरहन्छौ टिका लिएर, बाटोमा बसेका छन् आफन्त ढुङ्गा लिएर, मलामीले मलामीको पैतालाले सडक गल्ली थर्कियो, मलामीको पैतालाले सडक गल्ली थर्कियो, खाली हात दौडियो लास पर्साया लिएर, निस्केको छु सफरमा एक हौसला लिएर, बाटोमा बसेका छन् आफन्त ढुङ्गा लिएर, आमा नभएदेखि घर बिरानो लाग्न थाल्यो, आमा घर नभएदेखि बिरानो लाग्न थाल्यो, मन खाली डुलिरहन्छ उदास आँखा लिएर, बाटोमा बसेका छन् आफन्त ढुङ्गा लिएर, निस्केको छु सफरमा एक हौसला लिएर।
0: गजल लेखनीको यात्रामा सुर्खेतमा जन्मिनु भयो, यो यात्रासम्म पुग्दै गर्दा गजल लेखनीको यात्रालाई कसरी सम्झिनु?
1: गजल लेखनीको यात्रा त हेर्नु न, अब
0: मैले उठाउन खोजेको चाहिँ अहिलेको सामाजिक सञ्जाल र प्रविधिको युग र तपाईँले सुरु गर्दाको अनुभव अहिलेको बिचको कस्तो फरक पाउनु?
1: त्यही त मैले अघि नै पनि भनिसकेँ, हेर्नुहोस् अब गजल अहिले त धेरै सजिलो छ, सामाजिक सञ्जालै थिएन नि त, अब चाहिँ हामीहरू त अब धेरै 1998 मैले फोनै थिएन त्यतिखेर, हामी त्यो किप्याड फोन पनि मुस्किलले हुन्थे, त्यसपछि ल्यान्डलाइन नै हुन्थ्यो, फोन लगाउनु पऱ्यो भने, अब हामी चाहिँ कार्यक्रम हुन्थ्यो, रेडियोमा सूचना भएको थियो, कहिलेकाहीँ त्यही सूचना सुनेर हामी दौडन्थ्यौँ होइन, एउटा त्यो चाहिँ ऊ छ। अहिले त अब चाहिँ प्रविधिले गर्दा धेरै सहज पनि बनाएको छ, त्यतिखेर बाटो पनि थिएन, हेर्नुहोस् अब यहाँ कुनै कुनै कार्यक्रम सुर्खेत आउनु पर्यो भने गुटुदेखि सुर्खेत आउन 17 चाहिँ कोस हो, त्यो मतलब 60-62 किलोमिटर पर्छ। गाडी पनि अब चाहिँ धुलामे उकालोमा तान्दैन ओह्रालोमा तान्दैन भन्ने जस्तो चाहिँ गाडीको हालत थियो, त्यो अवस्था पनि हिँडिन्थ्यो, अब कहिले नेपाल अन्त गइन्थ्यो, अब होइन अब अहिले त अब सजिलो छ। तथापि मैले यस्तो लागिरहेको छ पहिलोभन्दा अहिले कार्यक्रम अलि चाहिँ त्यो लेभलको कार्यक्रम नभएको कि भन्ने पनि लागिरहेको छ कि मलाई। कि
0: जस्तै सुरतको भनेको छिमेकी देश जहाँ गजलको एउटा माहौल छ, गजलकारहरूलाई त्यो लेभलको एउटा स्रष्टाका रूपमा लिइन्छ, यद्यपि नेपालमा पनि लिइन्छ, त्यो माहौल सुरतमा भेट्नुभयो कि भेट्नु?
1: भेटेँ नि मैले त, त्यो चाहिँ त्यही लेखेको छु मैले, एउटा त्यहाँ सौराष्ट्र भवन भन्ने थियो, त्यहाँ सुरत वर्षा रोडबाट एलएच रोडमा जान्थे, त्यहाँ चाहिँ पगडी बानेका त्यो मान्छेहरू बस्ने होइन सौराष्ट्र भवनमा, अनि त्यो तबला गिटारहरू बजिराखेर एक दिन किन गएँ भनेर मजा पनि के रहेछ भनेर गइयो, त्यहाँ चाहिँ गजलकै कार्यक्रम रहेछ के। त्यसपछि अब त्यो गुजराती लेख्न पनि जानिस, पढ्न र अलिकति गर्न जानिसकेको थियो, त्यसपछि चाहिँ त्यहाँ चाहिँ गजलको माहौलमा जाने गइन्थ्यो, तर अब हामीले गजलमा सुरत गुजरातीमा त मैले लेखेन होइन, त्यसपछि अलिअलि हामी टुटो फुटो हिन्दी नै लेख्ने, तर हामी त्यो सुन्नको लागि जान्थ्यौँ, तर साहित्यकारहरू अब चाहिँ धेरै हुन्थ्यो त्यहाँ, इन्डियामा त धेरै राम्रो माहौल छ नि, त्यो त अब हेर्ने दृश्य ठुला ठुला मुसायराहरू लाग्छन्, अब यहाँ चाहिँ अब इन्डियाको जस्तै मुसायरा त त्यसो लाग्दैन नि, तर चाहिँ केही कार्यक्रमहरू हुन्छ, अब यहाँ पनि अब जे त्यो अवस्थामा देखि यहाँसम्म आउँदा त गजलको माहौल धेरै उठाएको छ यहाँ, राम्रै त्यस्तो लाग्छ मलाई, राम्रो हुनुपर्छ। अब बौद्धिकता र अलिकत गजललाई पनि हामीले साइली माइलीमा लेख्नुभन्दा पनि अलिकत गजललाई दार्शनिक बौद्धिकतामा लैजानुपर्छ भन्ने मलाई त्यो लाग्छ है। फेरि
0: अघि कुरा पनि आयो पूर्वत कुरामा चाहिँ नवीन दाहाल सुर्खेतको गुठमा पुगेको कुरा आयो, त्यो माहौल गजलको माहौल त्यति बेला गजलको माहौल लेखनी को शैली प्याटर्न र अहिलेको गजलको माहौल र शैली प्याटर्नमा के छ, केही सामञ्जस्यता छ?
1: त्यो हेर्नु अब यस्तो छ कि त्यो कार्यक्रम त्यही त के त्यो पुरा अचम्मै लाग्छ मलाई, अहिले त अहिले हामी होटलहरूमा ठुल्ठुलो कार्यक्रमै हुन्छन् कार्यक्रम होइन, त्यहाँ टपरीमा दुनामा हामी चाहिँ अब त्यो दाल भात तरकारी होइन जेमा पनि अब बाँडेर त्यहाँ खानु पर्थ्यो कि, त्यसको स्वाद अलग छ कि, मलाई त अचम्मै लाग्छ त्यो कुरा, अब त्यो पाइन्न पनि होला, मलाई चाहिँ त्यो अतीत फल्टेर हेर्दाखेरि त्यो चाहिँ धेरै मिठो लाग्छ मलाई है।
0: त्यो समयका कुनै गजलकारहरू केही स्मरण छ अथवा त्यो टिम कस्तो थियो तपाईँहरूको?
1: होइन त्यो टिममा त अब हामी सबै थियौँ, तपाईँ हुनुहुन्थ्यो हामी थियौँ, त्यसपछि आएर अब चाहिँ धेरै थिएँ नि, अब त्यो नाम लिएर धेरैको साध्य पनि छैन, अब चाहिँ छन् नि ऋषिजीहरू छन्, मञ्चन महासागरहरू छन्, अब चाहिँ बर्दियामा अब चाहिँ दीपक आचार्य जलनहरू हुनुहुन्थ्यो होइन, यस्तो धेरै छन्, अब त्यो कपिल अन्जानहरू हुनुहुन्छ त्यस्तो होइन, अहिले पनि उहाँ लागिरहनु भएको छ, खगेरी कोपिला भुलै नसक्ने नाम हो त्यो, हेर्नुहोस् उहाँ आफै अभियन्ता भनेर लाग्नु भएको, त्यस्तो टिमहरू थियो नि।
0: टिपिकल गुटुको त्यो कार्यक्रम आयोजना गरेको टिम पनि गजलमा
1: कस्तो मिठो कुरा ल्याउनु भयो यहाँ तपाईँले, यो मलाई अझै लाग्छ कि त्यो लेख्ने साथीहरू थिए उहाँहरू, म सकिन्छ यो कार्यक्रमले सुन्नुभयो भने लेख्नुहोस् भन्छु है म, त्यो अब कुनै समस्या पनि होला, धेरै उनीहरू थिए कि, अब चाहिँ हाम्रो लीलावती बहिनी, कुसुम बहिनी, धर्मदानी, त्यसपछि आएर तपाईँको खुसीजङ बस्नेतहरू, अनि यस्ता यस्ता धेरै जिएन भन्ने जापानमा हुनुहुन्छ क्या सायद, मलाई जिएनबिसी भन्ने लेख्नुहुन्थ्यो राम्रो जग्गा जोशीहरू यिनीहरू यस्तै धेरै, तर अहिले उहाँहरू हुन त सबै त्यो जागिरमा ऊ पनि होला, तर लेख्नेलाई जागिरले पनि असर गर्दैन जस्तो मलाई लाग्छ, उहाँहरू लेख्दा राम्रो हुन्थ्यो भन्ने कुरा छ, कहिले आफै लेख्नु भएको छ नि थाहा छैन, तर सार्वजनिक रूपमा लेखेर अहिले उहाँहरूको कमी देखिरहेको छ कि, उहाँले चाहिँ लेख्नुपर्छ भन्ने मलाई लाग्छ, त्यो बेला लेख्ने साथीहरू म बाहेक अरू कोही छैन जस्तो लाग्छ अहिले चाहिँ लेख्नेमा है,
0: लेखनीको
1: कुरामा
0: लाइनमा
1: अब लेखनीलाई
0: नै एउटा आयाम बनाएर आफ्नो
1: होइन, उहाँहरू आउन सक्नुहुन्छ, लेख्न त नसक्ने कुरै हुन्न, तर उहाँले किन बिट मार्नुभयो मलाई त्यो लाग्छ, नमार्नु पर्थ्यो भन्ने लाग्छ मलाई।
0: गजल सुनाउन।
1: यो देशको चौडा छातीमा दफन हुन मन छ, यो देशको चौडा छातीमा दफन हुन मन छ, हेरिरहनेछ आफ्नै चिहान गगन हुन मन छ, चाहेर पनि जीवनभर तिम्रो साथ हुन पाइन, चाहेर पनि जीवनभर तिम्रो साथ हुन पाइन, अन्तिम इच्छा तिम्रै लासको कफन हुन मन छ, अन्तिम इच्छा तिम्रै लासको कफन हुन मन छ, कसलाई मेरो यो छातीमा दौडिन रहर छ, भन्नुहोस् कसलाई मेरो दुश्मन हुन मन छ, यो देशको चौडा छातीमा दफन हुन मन छ, मलाई बिगार्न खोजे पनि असर तिमीलाई होस्, मलाई बिगार्न खोजे पनि असर तिमीलाई होस्, यसर्थ पनि तिम्रै मुटुको धड्कन हुन मन छ, यो देशको चौडा छातीमा दफन हुन मन छ, मृत्युले धोका दिनु भएन अवसर गुम्नु भएन, मृत्युले धोका दिनु भएन अवसर गुम्नु भएन, छिनाल्ने तिमी भइदिए रेटिने गर्दन हुन मन छ, यो देशको चौडा छातीमा दफन हुन मन छ, हेरिरहनेछ आफ्नै जिहान गगन हुन मन छ।
0: देशप्रेमसँग सम्बद्ध बढी शेरहरू सुनियो तपाईँका गजलकारहरूले लेख्दाखेरि, अघि काल्पनिकताको कुरा पनि आयो, यथार्थताको कुरा पनि आयो, दर्शनका कुराहरू पनि आयो, तपाईँ लेखनको पाटोमा हेर्दै गर्दा देशप्रेम र वास्तविकतालाई उतार्नुहुन्छ, त्यसलाई अलिक बढी प्रेम गर्नुहुन्छ?
1: प्रेम त अब होइन, मैले यो चाहिँ उसमा अब देश त देशै हो नि, देशभन्दा ठुलो त कोही पनि हुन सक्दैन, यो कुरा चाहिँ अकाट्य हो भन्ने लाग्छ मलाई, तथापि देशसँग सिरिङ्गारी पनि जोडिया छन्, समसामयिक पनि जोडिया होलान्, हरेक कुनै कथावस्तुलाई बिम्ब बनाएर पनि त्यो पनि लेखिया होला, त्यो त्यस्तो लाग्छ, अब कसरी बुझ्ने त्यो पाठको कुरा हो।
0: धीरेन अनुपमसँगको कुराकानी एकैछिनमा जोडौँला, यति बेला पुनः अजम्बरी कुनै छ र मरिजाने चोला रहेछ, गजल हो प्रेम कौशलको, संगीत बालन्द राईको, स्वर सत्यराज आचार्यको रहेको छ। प्रस्तुत छ यो गजल संगीत।

0: अब अर्को सामाजिक सञ्जालमा बेला बेला बहस भइरहने, बेला बेला सेलाउने प्रसङ्ग उठाउँ जस्तो लाग्यो। गजल बहर कि बेबहर?
1: होइन, गजल त त्यो बहर।
0: अनुपमलाई के लाग्छ?
1: अब यसो छ, यो बारेमा धेरै प्रश्न गर्नुपर्छ जस्तो पनि मलाई लाग्दैन। वास्तवमा यो गौण विषय भन्ने लाग्छ। अब गहिरो बहर र बहर भन्ने कुरामा त्यो चाहिँ त्यो पद्य कि गद्य भन्ने जस्तो हो कि। अब कविता त दुइटै स्वीकार गरिरहेको थियो नि त। त्यसो कारणले सबैभन्दा पहिला म के भन्छु भन्दाखेरि, बहर र गहिरो बहर भनेर लड्न जरुरी छैन। भाव पक्ष
0: आधुनिक नेपाली गजल अभियान भयो, तपाईँ पनि त्यसको
1: म चाहिँ त्यसमा जोडिएको थिएँ,
0: जोडिनु भएको यो प्रश्न उठाएको। एकातिर बहरको लहर थियो, एकातिर आधुनिक भन्ने थियो, यसमा के समानता के?
1: त्यस्तो के होइन, त्यो चाहिँ त्यो आधुनिक नेपाली गजल अभियान भन्ने एउटा नाम हो। त्यो नाममा नयाँ साथीहरू जोड्ने क्रममा त्यसमा गैर वर्ग मान्छे पनि जोडिएका थिए, बहरमा लेख्ने मान्छे पनि जोडिएका थिए। त्यो चाहिँ नयाँ त्यसको चाहिँ संयोजक विपिन सलामी हुनुहुन्छ, सायद म यहीँ आउनु भएको छ नेपाल, उहाँले कार्यक्रम गर्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो मलाई हिजो फोन गरेर। त्यसपछि अब यो विषयमा समस्या के छ भन्दाखेरि, यसमा चाहिँ हामी बौद्धतामा लेखौँ, अलिकति दार्शनिक लेखौँ, समाज लेखौँ, गहिरो लेखौँ, धारिलो लेखौँ, चोटिलो लेखौँ भन्छु म बरमा लेख्ने साथीलाई पनि, गैर बरमा लेख्ने साथीलाई पनि। यो कुरामा हामीले चाहिँ अल्झिएर यसमा चाहिँ अब बर भनेको छ त्यसले भावपक्ष बलियो छैन भने त्यसले के गजल भन्नुहुन्छ, गैर बर भन्नुहुन्छ त्यसमा भाव पक्ष बलियो छैन भने त्यसले के गजल भन्नुहुन्छ, त्यो दुइटै फजल हुन् भन्ने लाग्छ। त्यहाँले गजल जस्तो गजल लेखौँ भन्दाखेरि बुझिन्छ यति कुरा भन्दा।
0: समग्रमा नेपाली गजलको आयाम हो गैर बहर, बहर जेमा सकिन्छ राम्रो
1: राम्रो लेख्ने। मेरो त्यही हो, मेरो
0: गजल छ,
1: मेरो धारणा त्यही हो होइन। प्रेम भन्नु त जीवनको एक आँखा रहेछ, प्रेम भन्नु त जीवनको एक आँखा रहेछ, खोली हेर्दा आँखाभित्र पनि पर्दा रहेछ। खोली हेर्दा आँखाभित्र पनि पर्दा रहेछ, उडेर कसको हुक्कामा पर्यो होला पुतली, अरे उडेर कसको हुक्कामा पर्यो होला पुतली, मेरो मायालाई रेड्ने बसाला कहाँ रहेछ, मेरो मायालाई रेड्ने बसाला कहाँ रहेछ, दुश्मनको परिभाषा एकाएक बदलियो, दुश्मनको परिभाषा एकाएक बदलियो, मलामीहरूले पनि समाउने ढुङ्गा रहेछ, मलामीहरूले पनि समाउने ढुङ्गा रहेछ, लाससँगै जान मानेन कुबेरको धनले पनि, अरे लाससँगै जान मानेन कुबेरको धनले पनि, चितासँगै जल्ने त आफ्नै पर्छाया रहेछ, प्रेम भन्नु त जीवनको एक आँखा रहेछ, खोली हेर्दा आँखाभित्र पनि पर्दा रहेछ,
0: खोली हेर्दा पर्दा रहेछ, आँखाभित्र पनि पर्दा रहेछ, पर्छाया शब्द यहाँ भेटियो। यो गजल संग्रहको नामकरण कसरी जुर्यो?
1: यो त जिन्दगी पर्छाया नै हो। अब हामी छ नि, अब तपाईँको यहाँ काम सेवानिवृत्त भएर जानुहुन्छ, तपाईँको भौतिक शरीर यहाँ रहन्न, तपाईँको पर्छाया रहन्छ है फेरि। त्यसो कारणले अब हामी मरेर जान्छौँ, यो कृति पनि मेरो पर्छाया हो, म भोलि यो दुनियाँमा म रहन्न, हामी कोही पनि रहनु, मेरो चाहिँ प्रतिनिधि कृतिले गर्नेछ, यो पर्छायाले गर्नेछ भन्ने मलाई लाग्छ। त्यस कारणले पर्छाया राख्नुपर्छ भन्ने लाग्छ, र जीवन नै पर्छाया नै हो, त्यो पर्छायालाई अझ नूतन बनाउनु निम्ति कृति हो भन्ने लाग्छ। त्यस कारण राख्यो हामीले
0: गजल र गायनको प्रश्न पनि गरौँ। नेपालमा लेखिएका गजलहरू अधिकांश गाइँदैनन्, कमै गाइन्छन्, र गाउने गरी गजलकारहरूले गजल दिँदैनन् अथवा गजल हामीलाई प्राप्त हुँदैन भन्ने गायक सङ्गीतकारहरूको पनि भनाइहरू सुनिन्छ यता कता। यो माहौल बनाइराख्नका लागि धीरेन अनुपम एउटा गजलकारले चाहिँ कसरी काम गरिरहनु भएको छ अथवा कस्तो छ यो माहौल?
1: होइन सरहरूले अब त्यो त म त आज नयाँ प्रश्न सुने जस्तो लाग्छ मलाई होइन। गजल गाउने गजल पनि लेख्नुपर्छ, कुनै सबै गजल नगाइन, बरमा लेखिएका पनि सबै गजल नगाइन सक्छन् है फेरि चाहिँ। गैरवार बरमा पनि लेखिएका गजलहरूलाई नगाइन सकिन्छ, कोही लेख फेरि गाउनु पनि सकिन्छ गैरवार। मैले लेखेको छु गैर बरमै लेखेको छु, गाउने गजल पनि लेखेको छु मैले। त्यसो हुनाले म त्यो सम्भव छ भने म चाहिँ तपाईँलाई म अलिकति सुनाउँछु भने त्यो गजल कस्तो छ भन्दाखेरि, अब यो गजललाई म्युजिसियन र अब चाहिँ हामीले लेख्ने स्रष्टाहरूको पनि एउटा चाहिँ भेट नभएर पनि हुनसक्छ होइन। त्यसो भएको हुनाले नलेख्ने भन्ने कुरो होइन, गजल चाहिँ सकिन्छ भने गाउनेमा पनि लेख्दा राम्रै हुन्छ। त्यसो भएको हुनाले गाउने गजललाई पनि लेखौँ भन्छु म।
0: धेरै जस्तो ठाउँमा चाहिँ हिन्दी गजलहरूको प्रभाव र प्रभुत्व छ नेपालमा, एकाद गजलहरू मात्रै नेपाली बजारमा नेपाली भाषाका गजलहरू आए भन्ने देखिन्छ सुनिन्छ।
1: सर यस्तो छ, अब कस्तो छ भन्दाखेरि हिन्दी गजल र नेपाली गजलमा अब त्यहाँका चाहिँ हेरौँ न, अब जगजीत सिंहले गजल लेख्नु भएन, उहाँले गाउने मात्र काम हो नि त। तपाईँको चाहिँ गुलाम अलीले गजल लेख्नु भएन, उहाँले गाउनु मात्र हुन्छ नि त। त्यसो कारणले पङ्कज दासले गजल लेख्नु भएन, गाउनु हुन्थ्यो नि त उहाँले। हो यस्तो प्याटर्न रूपमा एकदमै त्यो प्रोफेसनल रूपमा गजल नै गाउने गजलकार नेपालमा कम छन् फेरि है। फेरि चाहिँ कस्तो छ भने यो गजलमा को चिज पनि अलग छ। अब आधुनिक गीत जस्तो गाइदिएर पनि भएन, गजलको त आफ्नो मर्यादामा गाउनुपर्छ। हेर्नुहोस् एउटा शास्त्रीय सङ्गीत भनेको सङ्गीत हो, राजा भनिन्छ, त्यो प्याटर्न नै यसले चाहिँ शास्त्रीय सङ्गीतमा अलिकति बढी नै जान्छ गजल। त्यसो भएको हुनाले अब उहाँहरूले गजलकारहरूलाई नभेटेर पनि हुनसक्छ है फेरि चाहिँ। उहाँले सङ्गीतकारहरूले कति चाहिँ, तर चाहिँ गाउने गजल तपाईँले पनि लेख्नु भएको छ नि, मैले पनि गाउने गजल लेखेको छु। त्यसपछि मैले एउटा गजल लेखेको थिएँ, मेरो आँखाको वरिपरि आउनेको होला भनेर। अब त्यो स्वराले र गाउनु मिल्छ कि यसमा?
0: मिल्छ,
1: अब म गाउँछु, प्रयत्न गर्छु एउटा दुईवटा। मेरो आँखाको वरिपरि आउनेको होला, मेरो आँखाको वरिपरि आउने को होला, तस्बिर बनेर परेलीमा रसाउने को होला, तस्बिर बनेर परेलीमा रसाउने को होला, मेरो आँखाको वरिपरि आउने को होला, मुटुको बारीमा रोपेका थियौँ प्रेमको फुल, मुटुको बारीमा रोपेका थियौँ प्रेमको फुल, फक्रेको सुन्दर फुल चुडाउनेको होला, मेरो आँखाको वरिपरि आउनेको होला।
2: यो गाउने तरिकाले लेखेको थिएँ मैले यो गजल, अब यो लामो छ यो होइन, अब यति नै मैले गरेँ परेन, तर अब मेरो स्वर होइन फेरि हो,
0: होइन मिठो, एकदम मिठो भयो आजको बसाई। हिरेन अनुपमसँग हामीले कुराकानी गऱ्यौँ, यहाँसम्म आइदिनु भयो आफ्ना निकै मिठा गजल, आफ्नो गजल यात्राको अनुभव सुन्ने सुनाउने मौका गजल गङ्गालाई पनि प्राप्त भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद, मलाई पनि यो अवसर दिनुभयो तपाईँले, यहाँ चाहिँ ढेड नेपालसम्म बोलाएर यसोलाई विशेष त आभार व्यक्त गर्न चाहन्छु। नमस्कार।
0: आजको बसाईमा हामीले सुर्खेतमा रहेर नेपाली गजलमा कलम चलाउँदै आउनुभएका धेरै अनुपमसँग कुराकानी गऱ्यौँ, उहाँका गजल सुन्यौँ, उहाँको अनुभव पनि सुन्यौँ, र आजको लागि गजल गङ्गाको समय घर्किँदै घर्किँदैछ। यहाँहरूलाई गजल गङ्गा कस्तो लाग्दैछ? जस्तो लाग्दैछ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। तपाईँसँग पनि गजलहरू छन्, गजल सुनाउन मन छ भने हाम्रो स्टुडियोसम्म होला, हामी तपाईँलाई हृदय ओछ्याएर स्वागत गर्नेछौँ। हवस्, आजको बसाईका लागि प्रविधि संयोजन गर्ने लक्ष्मण विष्टलाई हृदयत आभार व्यक्त गर्दै जाँदा जाँदै एउटा निकै मिठो गजल सँगै बसौँ यो रात अन्तिम बन्न सक्छ। गजल हो रुद्र ग्यावालीको, सङ्गीत चिरन बराल र स्वर श्रद्धा बरालको रहेको छ। यो निकै मिठो गजल सङ्गीत छोड्दै तपाईँको मिठो निधरी र सुन्दर सपनीको कामना गर्दै विद्या निर्दोष पहाडी पनि ओझेल पर्छ। सु

0: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमट्टा। राष्ट्रिय सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। अर्थमन्त्री डाक्टर सोनी बग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाबाट बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले घोषणा गर्नुभयो। यसअघि राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर सोनी बग्लेले आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र रहेको बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाउने संकल्प गरेर अघि बढेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सरकारले सन्तुलित कूटनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बजेट मार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारको रूपमा स्वीकार गरी विद्युतीय पूर्वाधारको विकास र प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी बग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। राष्ट्रिय सभाको अर्को बैठक पर्सि 12:15 बस्नेछ। नेपाल राष्ट्र ब्याङ्कले कर्जा प्रवाह विस्तार गरी आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले आज मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनुभयो। गभर्नर डाक्टर पौडेलले मौद्रिक नीतिको कार्यान्वयनले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार हुने र मुद्रास्फीति 5.5% सीमित रहने बताउनुभयो। काठमाडौँमा प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो। संविधान संशोधनको बहसपत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका केही राजनीतिक दलले भने असहमति जनाउँदै कार्यदल छाडेका छन्। कार्यदलमा सहभागी नेपाल कम्युनिष्ट पार्टी, नेकपा, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले यही असार 22 सामूहिक पत्र पठाउँदै आफूहरू कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको कार्यदलले जनाएको छ। रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव सहित 4 विरुद्ध 2,57,00,000 रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादव सहित गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखाका प्रमुख बालकिशोर राय र भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्राली 32 काठमाडौँ तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने राधेश्याम शाह विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। पोखरा मुगलिन सडक स्तरोन्नति आयोजना 4 म्याद थप गरिएको छ। तेस्रो पटक थपिएको समय सीमा पनि गुज्रिएपछि आयोजनालाई आगामी मङ्सिर 10 अन्तिम समय दिइएको हो। मुगलिन पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार यसअघि थपिएको म्याद असार 15 रहे पनि निर्माण पूरा हुन नसकेपछि फेरि समय थपिएको हो। उहाँले अब थपिएको समय अन्तिम भएको उल्लेख गर्दै तोकिएकै अवधिमा काम सम्पन्न हुने दावी गर्नुभयो। हवस् त, राति 11 समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: लौ त राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी सुधीर मिश्र, सहयोगी केदार भट्ट र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

गजल गंगा। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको ओजनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग। पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी 2 नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल तपाईँ सबै सबैलाई हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सहभार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्नेछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ। तपाईँको आत्मीय साथ मिल्नेछ, विश्वासको

चुपचाप छौ तिमी भन के त्यस्तो बात छ चन्द्रमुखी मुहारमा देउसै किन रात छ आनन्द कार्कीको स्वर सुदन डुटेलको रचना सरोज प्याकुरेलको सङ्गीत गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँका फुल जस्तो मुटु पनि पत्थर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ बिना कसुर झुपडीमा लगाएर आगो बिना कसुर झुपडीमा लगाएर आगो मनोमानी तिम्रो बेग्लै सहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नयनभरि आँसु आँसु दिलाउन आज नयनभरि आँसु आँसु दिलाउन आज हिजो मनै लठ्याउने नजर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ मलाई मात्रै खै किन बगर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भोलि यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भोलि तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ नवीन सङ्कल्पको गजल थियो यो गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार अर्को गजल छ धर्म तिवारीको भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास म धर्म तिवारीको गजल सुनाउँछु तपाईँका लागि सम्झ नानै अचेल बाँच्ने आधार हुन्छ सम्झ नानै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र तिमी बिना त घर यो कारागार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ तिलपिल छ माया छल्किएर साथीभरि तिलपिल छ माया छल्किएर साथीभरि मनको दुई किनारामा यो वार पार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन आज भोलि असुधारा फेरि लगातार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ झिलिमिली सहर होला तिम्रो आँखाभरि झिलिमिली सहर होला तिम्रो आँखाभरि मेरो मनको विश्व सधैँ अन्धकार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ धर्म तिवारीको गजल थियो यो गजलका लागि धर्म तिवारीप्रति पनि विशेष आभार अर्को गजल छ सन्तोष भक्तराज लवटको इलाम उहाँको ठेगाना म सन्तोष भक्तराज लवटको गजल उठाउँछु र सुनाउँछु तपाईँका लागि जीवन जिउन लायक भाष तिमी पाएपछि जीवन जिउन लायक भाष तिमी पाएपछि खुसी छमन देउता भाकी कसम खाएपछि जीवन जिउन लायक भाष तिमी पाएपछि खुसी छमन देउता भाकी कसम खाएपछि अब जीवनमा सधैँ सधैँ खुसी यानी छाउँछ
अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ दुई दिलले साँच्चीकै सुखु माया लाएपछि खुसी समान देउता भागी कसम खाएपछि हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो तिमीलाई मेरो भित्री आत्माले चाहेपछि खुसी समान देउता भागी कसम खाएपछि सार्थक बन्ने भू जिन्दगानी अब भने साँडै सार्थक बन्ने भू जिन्दगानी अब भने साँडै दिलको घरमा बेहुली पनि तिमी आएपछि जीवन जिउन लायक भएको छ तिमी पाएपछि खुसी समान देउता भागी कसम खाएपछि सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो यो गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार रात सुनसान हुँदैछ एकान्त हुँदैछ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ निश्चल पिएसको गजल रचना गैरे सुरेशको सङ्गीत म रुदिन भन्छु रुनै कर लाग्छ आँसुसँग आँसु साट्नै डर लाग्छ अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि

हजुर, रुँदै नै भन्छु रुनै कर लाग्छ, हाँसुसँग आँसु साट्नै डर लाग्छ। निरा राणा भाटको स्वर निश्चल पिएसको गजल रचना गैरी सुरेशको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। गजल गङ्गा @gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट सम्भार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफ्नै सम्झिएर माफी दिनुहुनेछ। म लाग्छु हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर। म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। होला कि दाजु किन अन्यलमा परेछन्, होला कि दाजु किन अन्यलमा परेछन्। ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला। थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई। उचाइ बढै छ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले। आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटलप्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, के आई सिंह चार माइल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। तिमी यादहरू पठाइदिन्छौ झन् मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। तिमी यादहरू पठाइदिन्छौ झन् मलाई, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर। प्रिय अहिल्यै नपठाऊ माया रूपी मन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, तब पठाउनु तिम्रो प्रेम रूपी धड्कन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने। प्रिय कदापि मन पर्ने छैन यस्तो चलन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन, कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन। सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। तिमी यादहरू पठाइदिन्छौ झन् मलाई। हेम जिज्ञासु पाठकको गजल थियो यो। गजलका लागि हेम जिज्ञासु पाठकप्रति पनि हाम्रो विशेष आभार। गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु। कोहलपुर बाँकी उहाँको ठेगाना, तस्विर हामीसँग छ कपिल अन्जानको। यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ। त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्विरभित्रबाट वाचन गर्नु भएको थियो। आज तस्विरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँका लागि। जिन्दगीमा सब थोक गुमाएको छ,
जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। वर्षौँदेखि यसरी के खोजिरहेको छ, वर्षौँदेखि यसरी के खोजिरहेको छ, लाग्छ यो सहरमा कोही हराएको छ र तस्विरलाई आफ्नो बनाएको छ। तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, आऊ मारेर जाऊ ऊ निदाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। अब निर्धक्क मर्नेछन् ती बुवामा, अब निर्धक्क मर्नेछन् ती बुवामा, आज हराएको छोरो घर आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, उसले पुर्खाको महल भत्काएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ। तस्विर भित्रबाट साभार गरिएको कुहलपुर बाँकीका जल स्रष्टा कपिल अन्जानको गजल थियो। कपिल अन्जान प्रति विशेष आभार। गजल गङ्गामा छ, सुनसान रात, समय बिस्तारै बिस्तारै एकान्त बन्दैछ। यही आग्रह गर्छौँ gazalganga@gmail.com। आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत, फक्रिएको फुलकुहागा भाची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, सन्तोष रुसालको स्वर, गुप्त विवशको धारको गजल रचना, दीपक शर्माको सङ्गीतमा मात्र।

हजुर, फक्रिएको फुलको हाँगा भाँची निष्ठुरीले त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, निष्ठुरीसँग धोकेबाजसँग विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको स्वर, गुप्त विपस कोदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वाचनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, धेरै माया गर्न अघि नसरि नि हुन्छ। चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया लुकु सामु कहिल्यै नपरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने, कुरा गर्ने न्युमा अघि नबढे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, जाली झेली प्रेमको सागर नतरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ, सहिँदैन भूमाया मलाई नगरे नि हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साभार गरेका हौँ। अब जिउने रहर हरि चालिसी एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि। विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। धेरै चोटी पीडाहरू मैले यहाँ खपिसके, धेरै चोटी पीडाहरू मैले यहाँ खपिसके, नौलो प्रीति गाँस्नलाई 16 वर्षे लहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, हरिलाई छुन सक्ने अझैसम्म जहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। विरतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्टाउने कुनै त्यस्तो सहर छैन। हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट साभार गरिएको गजल हो यो। यस अर्थमा हरि चालिसे एबिसीप्रति पनि हाम्रो विशेष आभार। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह उन्मुक्त किनारा भित्रबाट एउटा गजल आजको गजल गङ्गाको अन्तिममा सुनाउँछु तपाईँका लागि। गजलकार भोजराज घिमिरेको यो गजल अलिकति तिमी छोड अलिकति मनै देउला, अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटु भरु अलिकति मनै सिउला, अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटु भरु अलिकति मनै सिउला। इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटोस् मुटुभरु अलिकति मनै सिउला। केही होस घुमेको छ केही जोस बुझेको छ, केही होस घुमेको छ केही जोस बुझेको छ,
जुनी जुनी हाँस तिमी धुक धुकीमा मनै जिउला फुटे फुटुस मुटुबरू अलिकति मनै सुला धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी सम्झौता नै जिन्दगी हार पुरै मनै लिउला फुटे फुटोस बरुबटु अलिकति मनै सुला अलिकति तिमी छोड अलिकति मनै दिउला गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको संग्रह गजल कृति उन्मुक्त किनाराबाट सभार गरिएको गजल थियो यो गजल सँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिदाउनुपर्छ सुनसान रात समय एकान्त भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ दिनभरिको थकान मस्तसँग निदाउनुपर्छ अर्को एउटा सुमधुर गजल सुनाउँदैछौँ गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला झ्याल ढोकाका चुकुरहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला कहीँ कतै अगेनामा चुलोमा या सिस्टोभरमा आगोको झिलिङ्गो हुनसक्छ निभाएर सुत्नको लागि पनि आग्रह गर्यौँ सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन् बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ र बाँकी रहेको समयका लागि मनोज राजको स्वर उमेश लम्सालको गजल रचना अभिदको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ तपाईँको स्वस्थ जीवनको कामनासहित शुभरात्री।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1843 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 24 गते बुधबार, आषाढ कृष्ण पक्ष अष्टमी तिथि, तदनुसार जुलाई महिनाको 8 तारिक सन् 2026, नेपाल सम्बन्ध 1126, तछलागा अष्टमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र राजु थापा, सहकर्मी नरेन्द्र न्यौपाने, रमा ढुङ्गाना, अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुनायौं आराध्यादेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुनाउनेछौ संस्कृतमा समाचार, 6:00 नेपालीमा समाचार, 6:05 सुनाउनेछौ अखबार कार्यक्रम, 6:30 प्रस्तुत गर्नेछौ अन्तर सम्वाद कार्यक्रम, 7:00 सुन्नुहुनेछ समाचार, समाचारपछि 7:25 कानुनका कुरा कार्यक्रम प्रसारण गर्नेछौ, 7:40 करिब 8:00 हामी यहाँहरूलाई स्वदेश गान सुनाउनेछौ, 8:00 सुनाउनेछौ अङ्ग्रेजीमा समाचार, समाचारपछि करिब 8:15 आजका नारी कार्यक्रम प्रसारण गर्नेछौ करिब 9:00, 9:00 सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौँ विश्व परिवेश कार्यक्रम, कार्यक्रमपछि 9:45 करिब 10:00 हामी यहाँहरूलाई असारे गीत सुनाएर मनोरञ्जन गराउनेछौँ, 10:00 सुन्नुहुनेछ समाचार, समाचारपछि करिब 11:00 लेख बेसी कार्यक्रम प्रसारण गर्नेछौँ, 11:00 सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11:00 प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम, सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 30 अर्जुन भन्नुहुन्छ, लेली हेसे ग्रसमानः समन्ताल लोकान समग्रान वदनैर ज्वलद्भिः तेजोभिरा पुर्य जगत समग्रम वासस्थवोग्राः प्रतपन्ति विष्णु। हजुर अत्यन्तै प्रज्वलित मुखद्वारा सम्पूर्ण लोकहरूलाई निल्दै हुनुहुन्छ, सबैतिरबाट बार बार चाड्दै हुनुहुन्छ र हे विष्णु, हजुरको यो उग्र प्रकाश आफ्नै तेजले सम्पूर्ण जगतको परिपूर्ण रूपमा तपाईँ वा तप्त बनाइराख्नुभयो।

जुन ठाउँमा बनेका छन् ती मूर्तिहरू, ती मूर्तिको मुखाकृति, आँखा, शरीरको कद त्यही प्रकारको छ। हिजो आज अधिकांश मूर्तिहरू चिनमा बन्ने भएको भएर आँखा स्याना, नाक चेप्टो बन्न थालेका छन्। तिनै मूर्तिहरू उत्तर भारतमा बने फरक प्रकारका बन्थे, नेपालमा बने फरक प्रकारका बन्थे, दक्षिण भारतमा बने फरक प्रकारका बन्दथे। ईश्वर कस्तो छ त्यतातिर कसैको पनि ध्यान गएन। त्यो जे छ त्यो सत्य, जस्ताको तस्तै देखौँ म भन्नेतिर कसैको ध्यान गएन। आफ्नो कल्पनाको ईश्वरसँग बाँच्ने बानी सबैलाई पर्यो, किनभने कल्पनाको ईश्वरले त तपाईँलाई गाली पनि गर्दैन, जहाँ राख्नुहोस् त्यहीँ बस्छ। जे भन्नुहोस् उसको, जस्तो मूर्ति बनाउनुहोस्, जस्तो चित्र बनाउनुहोस्, अक्षता चढाउनुहोस् कि सिन्दुर चढाउनुहोस्, तपाईँको कल्पनाको ईश्वरले गाली गर्दैन। ईश्वरका मुखमा लगेर लड्डु कोचर दिनुहोस्, सिद्रा लगेर कोचर दिनुहोस् माछा, ईश्वरको मुखमा लगेर अक्षता चढाउनुहोस्, ईश्वरको मुखमा लगेर बत्ती बालेर त्यो मूर्तिको मुखाकृतिलाई विकृत बनाउनुहोस्, त्यो ईश्वरले गाली गर्दैन, किनभने त्यो कल्पनाको ईश्वर हो। कल्पनाको ईश्वरसँग खेल्दा खेल्दै मान्छेले ईश्वरलाई ठिक आफै जस्तो बनाइदियो, त्यति नै दुखी। धेरै यसो देवी देवताका कथा पढ्यौँ भने बडो रिसले भरिएका, क्रोधाग्निले भरिएका, ससानो कुरामा झगडा गर्ने त्यस्ता कथाहरू हामी पढ्न सुन्न पाउँछौँ। देवी देवता कस्ता थिए त्यसको बारेमा चर्चा नै होइन, जसले लेख्यो यी कथा त्यही आफ्नै व्यक्तिको बारेमा चर्चा हो। बिस्तारै बिस्तारै हामीले एउटा कल्पनाको नयाँ लोक खडा गर्यौँ। ईश्वरलाई प्रत्यक्ष रूपमा दर्शन गर्ने व्यक्तिको त कमी हुन थाल्यो, कल्पनाको जालो बन्न थाल्यो। र त्यो कल्पनाको जालो कहाँसम्म पुग्यो भने आज ईश्वरको बारेमा जति कुराहरू उपलब्ध छन् दर्जनौँ नभएर स्वयं होलान्, ती जम्मैलाई चिरेर वास्तवमा ईश्वर के हो र ईश्वरको रूप कस्तो छ त्यसलाई देख्न चिन्न असम्भव हुन थाल्यो। यो त आफ्नो ठाउँमा ठिकै थियो होला, ल हामीले भनौँ कि असम्भव भए के चाहिँ बिग्रिन्छ र ठिकै थियो, छोडिदिउँ, कल्पनाको जालोमा मान्छेलाई बाँच्न दिउँ। तर यसले धेरै ठुला ठुला खतराहरू लिएर आयो जीवनमा। पहिलो खतरा, सबभन्दा पहिलो त्यो के हो भने, म ईश्वरलाई जस्तो देख्छु म ठिक त्यस्तै हुन्छु, मैले आफूभन्दा पृथक ईश्वरको कहिले पनि परिकल्पना गर्न सक्दिनँ, किनभने मेरो भित्रबाट त्यो परिकल्पना आउने हो। अब यही श्लोकलाई हेरौँ, अर्जुन भन्छन् लेली हेसे ग्रसमान समन्ताल, चाटिरहेका छन् रे ईश्वरले, सबै मुखभित्र प्रवेश गरिरहेका छन्, ईश्वरको प्रज्वलित मुखभित्र सारा लोक प्रवेश गरिरहेको छ, तर मुखभित्र नअटाएर वरपर छरिएका छन् तिनी लोकहरू, प्राणीहरू, र ईश्वरले जिब्रो निकालेर चाट्न थाले। के ईश्वर त्यति कमजोर होला कि उसले चाट्नु परोस्, त्यसको मुख त्यति सानो होला? होइन, यो अर्जुनको कमजोरी ईश्वरमा आफ्नो ऐना देखिरहेका छन्। ईश्वर त ऐना हो, मैले ईश्वरलाई जे भन्ठान्छु म भित्र त्यही संस्कार हुन्छ। यदि मैले मेरो ईश्वर चाहिँ मान्छे मान्छेमा विभेद गर्छ, महिला पुरुषमा विभेद गर्छ, ठुलो जातकोलाई मन पराउँछ, सानो जातकोलाई मन पराउँदैन भन्छु भने त्यो ईश्वरको बारेमा कथा होइन, मेरै सडेको मस्तिष्कको कथा हो। म यदि भन्छु कि ईश्वर बडो उग्र रूपवाला छ, दण्डित गर्छ, बडो रिसाउँछ, त्यो ईश्वरको बारेमा कथा होइन। यो म आफू रिसाउने भएको भएर मेरो रिसको सबैभन्दा ठुलो रूप चाहिँ पक्का पनि ईश्वर होला भन्ठान्छु म, किनभने मभित्र त्यही गुण छ। आफ्नै गुणलाई बढाएर देख्छ मान्छेले, हजारौँ हजारौँ गुणा ठुलो बनाएर हेर्छ मान्छेले ईश्वरको बहानामा। अर्जुनलाई पनि ठिक त्यही भइरहेको छ। अर्को खतरा पनि छ, पहिलो खतरा त ईश्वरको बारेमा यो कथा नै होइन, कथा आफ्नो विषयमा हो। दोस्रो खतरा के छ भने, ईश्वरलाई जब मनुष्यले आफ्नै जस्तो बनाउन थाल्यो, त्यस्तै दुखी, त्यस्तै मान्छेहरूको पछाडि दौडिने, त्यस्तै पूजाआजा भनेपछि मरिहत्या गर्ने, कसैले मान्यो भने स्वर्ग पठाइदिने, मानेन भने नर्क पठाइदिने, क्रूर, ईश्वरको परिकल्पना गर्ने व्यक्ति

0: ले धर्मको हत्या गर्यो र ईश्वरको हत्या पनि गर्यो। यो ईश्वरको हत्यारा हो। जसले ईश्वरलाई ठिकसँग अनुभव नगरिकन ईश्वरको बारेमा वक्तव्य जारी गर्छ उसले ईश्वरको हत्या गर्छ। उसले दुईटा पाप एकैचोटि बिहोर्छ, पहिलो त ठगेको पाप, दोस्रो ईश्वरको हत्या गर्ने पाप पनि। किनभने बाँकी रहेका मनुष्यले उसको कुरा सुने भने भ्रममा पर्छन् र ईश्वरको जे आफ्नो रूप हो, स्वरूप हो, त्यो स्वरूपसँग परिचित हुने कहिले पनि मनुष्यले अवसर प्राप्त गर्दैन। अझ विद्वान व्यक्ति छ, धेरै जनाले सम्मान गर्ने मान्ने व्यक्ति छ, गन्ने मान्ने व्यक्ति छ, र त्यस्तो व्यक्तिले ईश्वर साक्षात्कार नगरिकन ईश्वरको बारेमा वक्तव्य जारी गर्यो भने समस्त मनुष्यलाई अहित हुन्छ। त्यसकारणले धर्म र ईश्वर जस्तो जीवनको आत्यन्तिक विषयमा बडो विचार मात्रै होइन, गहिरो विवेक पुर्याएर मात्रै पाइला चाल्नुपर्छ। गहिरो विवेक पुर्याएर पाइला चाल्नुपर्छ। थाहा छैन मैले जारी गरेका वक्तव्य मेरा आफ्ना अनुभवको आधारमा कतिजनाको भविष्य भाग्य बिग्रिने हो। यहाँ अर्जुनले भन्दैछन् कि हे ईश्वर, तिम्रो प्रज्वलित मुख छ, सारा लोकहरू दौडेर तिमीभित्र प्रवेश गरिरहेका छन्, ईश्वर बाहेक त जाने अन्यत्र कहीँ ठाउँै छैन, यहाँसम्म त कुरा सत्य छ। तर अर्जुनको आफ्नो रोग देख्न थाल्छन् अब ईश्वरमा। त्यो रोग के हो भने नअटेकालाई तिमीले चाटिरहेका छौ। अब अलिकति प्रसङ्ग बदलेर हेरौँ, व्यक्ति बदलेर हेरौँ। यदि अर्जुनको बदला भगवान बुद्धले भगवान कृष्णको विश्वरूप देखेको भए यही वक्तव्य जारी गर्थे होला, लेली हेसे ग्रसमान समन्ताल लोकान समग्रान वदनैर ज्वलद्भी, यो भन्थे होला त। भगवान बुद्धले विश्वरूप देख्दा परम शान्त स्वरूप बाहेक केही पनि देखेनन्। त्यही भएर त भगवान बुद्धको जीवनमा शान्ति उत्रियो। यो अत्यन्तै गहिरो विज्ञान हो, गहिरो सत्य हो, यसलाई हृदयभित्र जान दिउँ। मीराबाईले जब ईश्वरको दर्शन गरिन् त कस्तो ईश्वरको दर्शन गरिन् होला, पक्का पनि महाप्रेमले भरिएको, आनन्दले भरिएको, काउकुती लाग्ने प्रेमको दर्शन गरेको भएर मेरे त्यो गिरिधर गोपाल भनेर नाच्न थालेन। त्यस्तो प्यारो, त्यति हृदयको निकट रहेको, प्राणभन्दा पनि प्यारो त्यस्तो। अब यसमा ईश्वरको खुबी देखिँदैन, ईश्वर त सबै हो, ईश्वर त उग्रता पनि हो, ईश्वर शान्ति पनि हो, अशान्ति पनि हो। ईश्वरलाई के हो के होइन कसैले पनि भन्न सक्दैन, किनभने त्यो सबै हो, समग्र हो। त्यो दिन ईश्वर हो भने रात पनि त्यही हो, ईश्वर सुख हो भने दुःख पनि त्यही हो, ईश्वर सफलता हो भने असफलता पनि त्यही हो, ईश्वर जन्म हो भने मृत्यु पनि त्यही हो। ईश्वर त उही छ, ईश्वर कहीँ फरक, अर्जुनको लागि फरक, खत्तर बाबाको लागि फरक, ईसा मसीहको लागि फरक, भगवान बुद्धको लागि फरक, तपाईँको लागि अलग, मेरो लागि अलग, त्यसरी हुँदैन, त्यसरी आउँदैन। तर म ईश्वरलाई जुन दृष्टिले हेर्छु त्यहाँ मेरो व्यक्तित्व पनि त्यो दृष्टिमा प्रक्षेपित भएर जान्छु। यहाँ अर्जुनको व्यक्तित्व प्रक्षेपित भइरहेको छ। अर्जुनलाई मृत्युसँग भयानकै डर थियो, दिव्य चक्षु भगवान कृष्णबाट पाए तर गुरुले नै दिए पनि दिव्य चक्षुले भित्रको समस्या जाँदैन। त्यसकारणले त कुनै पनि सिद्धि कहिले पनि काम लाग्दैनन्। हामी सुन्छौँ नि फलानी माता वा देवी माता चढिन् रे, हनुमानजी उत्रे रे, शिवजी आए रे, बगलामुखी माता आउनुभयो रे, अत्यन्तै राम्रो आउनुभयो, ठिक छ, तर जे आउनुभयो उहाँ जानु पनि हुन्छ। जे कुराको आदि छ त्यसको अन्त्य पनि आउँछ। यो सिद्धि हो, मान्छे त्यहाँ अड्किन्छन्। कसै कसैलाई ध्यानमा बस्ने बित्तिकै जीवन जगतको धेरै कुरा आफै आउन थाल्छ। तर त्यसैलाई महानता मानेर त्यसैबाट धन सम्पत्ति आर्जन गर्न थाल्यो, कमाउन थाल्यो, सबैलाई अर्थी उपदेश दिन थाल्यो भने जीवनको प्रगति त रोकियो, कहीँ पनि जाँदैन जीवनको प्रगति। अर्जुनले यति वक्तव्य मात्रै जारी गरेर कि ईश्वर तिमी बडो विकराल रहेछौ, उग्र रूप रहेछ तिम्रो चाहिँ मुखमा सारा जगत नअटाएर तिमीले चाहिँ रिसको भरमा जिउरो निकालेर ओरपर चाटी पनि रहेका छौ, यति मात्रैमा अर्जुन रोकिदिएको भए आज मनुष्यताको के हाल हुन्थ्यो होला? यदि गीता यहाँ मात्रै समाप्त भएको भए गीता यो पढ्न लायक शास्त्र रहन्थ्यो कि रहँदैन थियो होला? साधना गर्न लायक विषय रहन्थ्यो कि रहँदैन थियो होला? के यो गीताबाट मनुष्यले शान्ति प्राप्त गर्थे होला? मनुष्य आप्त काम हुन्थ्यो होला कि हुँदैन थियो होला? पक्का पनि मनुष्यतामाथि ठुलो अहित हुने थियो। धन्य छन् अर्जुन जो यहाँ रोकिएनन्, र महाधन्य छन् यी जगद्गुरु जसले अर्जुनलाई त्यहाँ रोकिनै दिएनन्। गुरुको हातमा गएपछि शिष्य रोकिन्न। गुरुलाई थाहा छ अन्तिम गन्तव्य के हो। गुरुको अलग अलग रूप देखिरहेको छ। भगवान कृष्णको रूप देख्नु भनेको गुरुको रूप देख्नु हो। गुरुको रूप देखिरहेको छ, घरि उग्र रूप देखेको छ, घरि प्रज्वलित रूप देखेको छ। शिष्यले सबै रूप देख्छ, तर गुरुलाई थाहा छ कि अन्तमा कहाँ लैजाने हो। शिष्य त बीचमै रोकिन्छ। त्यसकारणले जसले पनि सद्गुरु पाएन उसको आध्यात्मिक उन्नयन पटक्कै हुँदैन। ऊ सानो सिद्धिमा बसिदिन्छ, मैले त यसो ध्यान गर्न बसेको प्रकाश देखेँ भन्ने ठान्छ। सो ध्यान गर्न बसेको भित्र ठुलो आवाज सुने, ईश्वर नै बोल्न थाल्यो साक्षात भनेर त्यहीँ अड्किन्छ, त्यहीँ रोकिन्छ। जिन्दगी जिन्दगी बिताउँछन् मान्छेले, जन्म जन्म बिताउँछन् मान्छेले। त्यसकारणले सद्गुरुको भूमिका यहाँ आउँछ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

अंग अस प्यारो शत अनंग वारो कह कृपालु एतिक प्यारो पिय रसिकन कह कारो हमारो पिय प्राणन प्यारो। जसको अंग अंग करुणो कामदेवलाई पनि लज्जित गराउने छन्, जो रसिक भक्तका प्राण प्रिय छन् उनी श्रीकृष्ण नै मेरा सनातन प्रियतम हुन्, म उनैको शरणमा छु। योगेश्वर भगवान श्रीकृष्णमा प्रेम पुष्पहार अर्पण गर्दै अध्यात्म सन्देश कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। श्यामाश्याम धाम ठिमीद्वारा प्रस्तुत आध्यात्मिक ज्ञान एवं सत्सङ्गमूलक यो अध्यात्म सन्देश कार्यक्रममा सर्वप्रथम श्रवण गरौँ श्रीकृष्ण माधुरीमा आधारित पद। यस पदमा एक गोपिनी आफ्नी अन्तरङ्ग सखीसित प्रियतम श्यामसुन्दरको हिँडाई एवं सुन्दरताप्रति आफू सम्पूर्ण रूपले प्रभावित भएको वर्णन गर्छिन्।

0: गायक सुरेश वार्करले आवाज दिनुभएको प्रस्तुत पदमा संगीत पनि रचनाकार जगतगुरु श्रीको नै रहेको थियो। आदरणीय श्रोताहरू, भक्तिका प्रमुख तीन पद्धतिहरू छन्, व्यास पद्धति, नारद पद्धति र हनुमत पद्धति। प्रवचन श्रवण गर्नु व्यास पद्धति अन्तर्गतको भक्ति हो। सद्गुरुद्वारा वितरित तत्त्वज्ञानलाई अल्छी नगरी मनोयोगका साथ श्रवण गर्नाले व्यास पद्धति भक्तिको पुरा पुरा लाभ लिन सकिन्छ। आउनुहोस् जगद्गुरु श्री कृपालुजी महाराजको सैद्धान्तिक प्रवचन श्रवण गरौँ स्वामी श्री हरिदासजीबाट।
1: महापुरुषको हामीलाई जे बताउँछन् त्यो गर्नु छ। यी तमाम परीक्षा लिन्छन्, आशय यो हो कि आफूलाई लुकाउनलाई हर प्रयत्न गर्छन्, भिड चाहँदैनन्, शान्ति चाहन्छन्। त महापुरुषले यो प्रेम पनि छुपाउँछ, तर यस्तो होइन कि त्यो प्रेम थाहै लाग्न सक्दैन, त्यो होइन, तपाईँहरू थाहा पाउन सक्नुहुन्छ। त्यसको निमित्त के गर्नुपर्छ? सङ्घ गर्नुपर्छ, सङ्घ नित्य सङ्घ गरेपछि। हेर्नुहोस्, त्यो व्यक्ति जुन सङ्घ गरेका थियो, बल्कि पढा लेखा थिएन, तै पनि सङ्घ गरेका थियो, उसलाई थाहा छ गुरुजीले सब नाटक गरेका हुन्, मदिरा बाहिर छरेका हुन्, पिएका होइनन्, बजारमा गए पनि कुनै त्यस्तो कार्य गरेका होइन, उसलाई कन्फिडेन्ट छ, ऊ सधैँ छ नि सङ्घमा, त्यसैले ऊ एउटा टिक्यो, परीक्षामा पास भयो। त सङ्घ गर्नुपर्छ। जब सङ्घ गरेपछि त्यो प्रेम बाहिर प्रकट हुन्छ, जसलाई भगवानको प्रेमलाई हामी समात्न सक्छौँ। जस्तै संसारको कुडा कबाडा प्रेम जुन छ, अस्थायी प्रेम, स्वार्थी प्रेम, त्यो पनि वातावरण पाएपछि प्रकट हुन्छ। हेर्नुहोस्, तपाईँहरूको कोही आफन्त बितेका छन् भने तपाईँहरू रुनुहुन्छ, कराउनुहुन्छ, छटपटिनुहुन्छ, अनेक हुन्छ, तर कति दिन? संसार परिवर्तनशील छ, संसारति संसार वेद भन्छ, संसार परिवर्तनशील छ, कोही कसैको लागि सधैँ रुँदैन, एक दिन रोलान्, दुई दिन, चार दिन, पाँच दिन, त्यसपछि बिस्तारै मुस्कुराउन थाल्छन्, हाँस्न थाल्छन्, भोजन गर्न थाल्छन्, गरोएर बस्छ। त्यही व्यक्ति मरेको जुन छ, तपाईँहरूको जति नजिकको प्रिय व्यक्ति छ, मरेको दुई महिनापछि फेरि कोही व्यक्ति आओस्, तपाईँहरूको मरेको प्रिय व्यक्तिको बारेमा नाम लिली बताओस् कि ती त यस्ता राम्रा थिए, यस्ता थिए, उस्ता थिए, हामी इङ्ल्यान्डमा बस्दा सँगै बढेका थियौँ, एउटै अफिसमा काम गर्थ्यौँ, यो सब चिज बताए, एकदम सबलाई सहयोगी व्यक्ति थिए, यो बताइदिनुहोस्, उसको के हो यो बताउनु भनेको? नाम, रूप, लीला, उसको गुण जुन छ, उसले गरेका गुणहरू बताइदिएपछि अब त्यहाँ के हुन्छ? तपाईँको प्रिय व्यक्ति मर्या छ त तपाईँ रुन थाल्नुहुन्छ। यो रुनु के हो? प्रेम प्रकट हुनु त्यो व्यक्तिप्रति, रोएर प्रेम व्यक्त गर्नुभयो तपाईँले। त हेर्नुहोस्, एक वातावरण दियो, कसैले बताइदियो त्यो व्यक्तिको बारेमा भने त संसारको स्वार्थी प्रेम त प्रकट हुन्छ। यहाँ भगवानको दिव्य प्रेम जुन महापुरुषमा हुन्छ, त्यो पनि वातावरण प्राप्त भएपछि प्रकट हुन्छ। जति प्रकट हुन्छ त्यसबाट आइडिया लाउन सकिन्छ। जस्तै कि पर्वतो बहनिमान धूमवत्वात्, दर्शन शास्त्रमा एक न्याय दर्शन छ जसले प्रमाण के केलाई मान्न सकिन्छ बताउँछ। उसले भन्छ कि पहाडमा आगोको धुवा यदि देखियो भने, र आगो देखिएन तर धुवा देखियो भने, यो निश्चित मान्नु न्याय दर्शनको सिद्धान्त छ कि त्यहाँ आगो अवश्य छ। आगो देखिरहनु पर्दैन, त्यो धुवा देखेपछि आगो छ कन्फर्म। यत्र यत्र अग्नि तत्र तत्र धुवस्, जहाँ जहाँ आगो हुन्छ त्यही धुवा हुन्छ, यो अकाट्य सिद्धान्त हो। त यो प्रेम यदि महापुरुषमा छ र प्रकट भयो भने भगवानै देखिरहनु पर्दैन, यसैबाट पनि त्यो मान्न सकिन्छ, न्याय दर्शन भन्छ, न्यायको सिद्धान्त हो यो। ठिक त महापुरुषको प्रेम जुन छ कसरी प्रकट हुन्छ? हेर्नुहोस्, तपाईँहरूले भगवानको नाम लिनुहुन्छ, अहिलेसम्म लिनुभयो, त नाम लिनुभयो भगवान्को राम कृष्ण इत्यादि नाम लिनुभयो, तर तपाईँहरूलाई केही असर गरेन। छोराछोरीको नाम ल्याए सम्मान लिनुभयो, किनकि तपाईँले देखेकै छैन, अनुभवै छैन, एक वटा नाम लिनुभयो। तर यही भगवानको नाम रूप लीला गुण धाम एवं उनका जनको जब कीर्तन आदि हुन थाल्छ, सत्सङ्ग हुन थाल्छ, त तपाईँहरूलाई त त्यति असर गर्दैन, तर त्यहाँ महापुरुष छ भने अब उसलाई असर गर्छ। अब कहिले गर्छ त्यो तपाईँ सङ्ग गरिरहनुपर्छ, कमसेकम महिनौ, कहीँ कुनै दुई दिनमा पनि त्यो प्रेम प्रकट हुनसक्छ, दस दिनमा पनि हुनसक्छ, पन्ध्र दिनमा पनि हुनसक्छ। त त्यसमा के हुन्छ, जसरी तपाईँहरूको व्यक्ति विदेशमा छ, छोरो विदेश गएको सम्झी सम्झी रुन्छन्, कोही पति सम्झेर रुन्छन्, कोही अन्य मेम्बर सम्झेर रुन्छन्, वियोगमा रुन्छन्, त यहाँ महापुरुष पनि हतपत ध्यान दिनुहोस्, महापुरुषहरू तपाईँहरूको बिचमा आउन चाहँदैनन्, उनीहरू भगवानको आनन्द महसुस गरेर एकान्तमा बस्छन्, त्यो भिडभाडमा आउन चाहँदैनन्। कोही कोही महापुरुष खास जीव कल्याणको दयाले यहाँ आउँछन्, नत्र यो संसारले त जहिले पनि उनीहरूलाई दुःख दियो, झमेलै गरे, बुझेनन् यसको मूल्य सन्त महात्मा महापुरुषको। त्यसैले 99% यहाँ आउँदैनन्, 1% आउँछन् कहिले काहीँ जीव कल्याण हेतु। त त्यो यहाँ आउँदा तपाईँहरू जस्तै बनेर आउनु पर्यो, त आफ्नो आनन्द जुन छ भगवानको त्यसलाई किनार लगाएर यो दुःखमय संसारमा आउँछन् उनीहरू। त यहाँ वियोग भयो, भगवानलाई छोडेर तपाईँहरू कहाँ आयो नि, त वियोग छ यो। त जब यहाँ तपाईँ भगवानको गुण गान गाइदिनुहुन्छ त उसको अब संयोग हुन्छ, उसले त देखेको छ भगवानलाई, महसुस गरेको छ, अनुभव गरेको छ आनन्द, त त्यो अवस्थामा अब उसलाई गाह्रो हुन्छ, त उसकोमा प्रेम प्रकट हुन थाल्छ विभिन्न प्रकारले शरीरमा। जसरी तपाईँहरूको प्रेम प्रकट हुन्छ आँसुद्वारा, अझ गहिरो भने छटपटाहटद्वारा, अनेक प्रकारले। त यहाँ के हुन्छ, महापुरुषको शरीरमा परिवर्तन आउँछ, जुन तपाईँहरूले देख्नुहुन्छ शरीर हेर्दा हेर्दै चेन्ज भयो, त यो समात्नुपर्छ। यसमा के हुन्छ, यसमा शास्त्रमा तमाम उल्लेख गरिएका छन्, म सर्टकटमा बताउँछु।

0: उन्मादवन इत्यादि। भागवत 11 स्कंद को 200 अध्याय को 40 श्लोक। भागवत में महापुरुष को पहचान कसरी करने बताइए कुछ। 11 स्कंद को 14 अध्याय को 24 श्लोक में भी नहीं बताइए कुछ।
1: गदगदा द्रवते यस्य चित्तम रुदत्य भीक्ष्णम हसति क्वचिच्च
0: इत्यादि। भक्ति रसामृत सिंधु में पनि बताइएको छ महापुरुष को पहचान।
1: स्तम्भः स्वैदोथ रोमाञ्चः स्वरभेदो तबे पथुः वैवर्णमश्रु प्रलय इत्यष्टौ सात्विकाः स्मृताः।
0: भक्ति रसामृत सिंधु यहाँ बताइयो कि महापुरुष जुन छ जसले भगवानलाई प्राप्त गरेको छ वातावरण प्राप्त भएपछि उसमा 8 गुणहरु प्रकट हुन्छन् शरीरमा। जब तिमीले प्रत्यक्ष देख्ने छौ त तब मान्नु गुरु। त त्यो 8 गुण के हुन्? हेर्नुहोस् भगवानको नाम रूप इत्यादि लिँदाखेरि भगवान त सर्वत्र छन्। त्यो शब्द नाम भित्र नामी हुन्छ।
1: नाम नामकारी बहुधा निज सर्वशक्ति तत्रार्पिता नियमिता स्मरणे न कालः।
0: गौरांग महाप्रभुले बताए भगवान को नाम मा नामी भगवान साक्षात बसेको हुन्छ। त हामी त देख्दैन, खाली राम कृष्ण भन्छन् कहीं देखिन्न। तर महापुरुषले त्यहाँ देख्छ भगवानलाई। जब भगवानलाई देख्छ त भगवानको वियोगमा कति दिनपछि भगवानलाई देख्यो या भगवानमा यति आनन्द छ यति सुन्दरता छ त त्यहाँ देखेपछि ऊ स्तब्ध हुन्छ। स्तब्ध ध्यान दिनुहोस्। तपाईँले देख्नुभयो महापुरुष कहीँ हेर्दैछ, एकटक तपाईँले हेर्नुभयो के देख्नुहुन्न? ऊ हेर्दैछ, जति बेर पनि हेर्न सक्छ, घन्टौँ पनि त्यही पोजिसनमा रहन सक्छ। यो एक गुण प्रकट हुन्छ महापुरुषमा। अर्को स्वेद हिमालमा बसेर साधना भइरहेछ, सत्सङ्ग भइरहेछ, भगवानको नाम रूप गाइरहेछ हिमालमा, जाडो छ तर महापुरुषको शरीरबाट पसिना उत्पन्न हुन्छ। स्वेत अर्को रोमाञ्च गदगद हुन्छ। जुन तपाईँहरूले यो सुन्नुभयो कि कोही आफन्त मरे तपाईँ दुखी हुनुहुन्थ्यो, एकछिनमा खबर आयो कि होइन जिउँदैछन्, अर्को त्यस्तै नाम गरेको अर्को व्यक्ति मरे रहेछ, त तपाईँ गदगद हुनुहुन्छ, गदगद हुन्छ। यी रौँ सब ठाडा हुन्छन् महापुरुषका, रोमाञ्चित हुन्छन्। स्वर भेद, अघिसम्म एक आवाजमा बोल्दै थियो, अहिले आवाज परिवर्तन भयो, स्वरमा भेद आउँछ। बेपथुहु महापुरुषको शरीर पनि हाम्रो जस्तै शरीर छ। त भगवान जब यहाँ प्रवेश गर्छन् प्रेम प्रकट हुन्छ त यो शरीरले धान्न सक्दैन, शरीर काँप्न थाल्छ एक विचित्र प्रकारले। बेपथुहु वैवर्ण अनुहारको रङ हेर्दा हेर्दै चेन्ज भयो, यी सब चिज हुन थाल्छन्। मश्रुप आँसुको धारा बग्छ, आँसु फेरि मूर्छित हुन्छ। अब त्यो मूर्छा के हो? भावावेश अवस्था हो। त्यसपछि भावावेशबाट निस्किन्छ, यसको कुनै ठेगान छैन। त यो अवस्था महापुरुषको हुन्छ, त्यो तपाईँहरू जब सङ्ग गर्नुहुन्छ निरन्तर तब पकडमा आउँछ यो। त्यसै एक दिन गएर दुई दिन गएर हुँदैन। उनीहरूले त यस्तो कार्य गर्छन् महापुरुषहरूले, काम क्रोध लोभ मोहको तपाईँहरूको बुद्धि खराब भएर फर्किनुहुन्छ। गौराङ्ग महाप्रभु जुन थिए, चैतन्य महाप्रभु पनि राधा कृष्णको मिलित स्वरूप थिए 500 वर्ष अगाडि यो धराधाममा। उनको जीवनको अन्तिम 6-8 वर्ष यही भावावेश अवस्थामा बित्यो, केवल भावावेश अवस्थामा। र त्यति बेला यो हातहरूको साइज परिवर्तन हुन्छन्, तमाम चिज आउँछन्। यो तपाईँले सङ्ग गर्दै गएपछि थाहा हुन्छ। र यसमा सबभन्दा ठुलो चिज यो हुन्छ कि तपाईँ त्यहाँ हुनुहुन्छ भने तपाईँलाई यति आनन्द हुन्छ, यति आनन्द हुन्छ, यति आनन्द हुन्छ कि जसलाई वर्णन गर्न तपाईँहरू सक्नुहुन्न। तपाईँले अरबौँ खरबौँ भित्र्याउँदा पनि जुन सुख अनुभव गर्नुभयो नि, त्योभन्दा कयौँ गुणा सुख अनुभव गर्नुहुन्छ जब महापुरुषमा त्यो चिज आउँछ। नत्र त भूत प्रेत लागेको व्यक्ति पनि उफ्रिन्छ, काँप्छ, त्यसको अगाडि त आनन्द आउँदैन, झन् दुखी भइन्छ, यसले मलाई कष्ट पुर्याउला कि भनेर। त यो महापुरुषको पहिचान हुन्छ, यो प्रकार हामीलाई समात्नु छ महापुरुष। र त्यो केबाट हुन्छ? सङ्गबाटै हुन्छ।